गोरखापत्रको अग्रह पृष्ठको समाचार हो यो। बजेटमा अर्थमन्त्रीका 5 प्राथमिकता, सुशासनसँगै अर्थतन्त्र सुधार्ने गरी बजेट ल्याइँदै कान्तिपुरले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी बजेटमा सुशासनदेखि मध्यम वर्गलाई करको बोझ कम गर्ने, आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने लगायत 5 क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनु भएको छ। डिजिटाइजेसन मार्फत सुशासन कायम गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने र तीव्र आर्थिक वृद्धिको लक्ष्य प्राप्त गरिने उहाँको भनाई छ। उहाँले हिजो कान्तिपुर इकोनोमिक समिट 2026 सम्बोधन गर्नुहुँदै सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उत्थान तथा मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण जस्ता 5 सैद्धान्तिक धरातलमा आगामी बजेटका प्राथमिकता र कार्यक्रम तय गरिने बताउनुभयो। उत्कृष्ट कार्यप्रणाली, सही नीति र नियतसँगै क्षमताको व्यवस्थापन पनि सहज हुन्छ भन्ने विश्वास साथ सरकार अघि बढिरहेको उहाँले बताउनुभयो। सेवा प्रणाली सुधारका लागि सरकारले बृहत कानूनी सुधारको एजेन्डा अघि सारेको उहाँको भनाइ छ। असल शासन मार्फत सरकारले राजनीतिक र आर्थिक पाटो सफा गर्न चाहेको अर्थमन्त्री वाग्लेले जनाउनुभयो। अर्थ राजनीतिक पाटो सफा गर्छौँ भनेका छौँ, यस्तो निर्णय रासोपाले निर्वाचन अघि नै गरेको थियो, उहाँको भनाई छ। हाम्रो वाचापत्रमा पनि यो विषय छ। वाचापत्रमा लेखिएका पहिलो 19 बुदा सुशासन र त्यसपछिका 21 मुद्दा अर्थतन्त्रसँग सम्बद्ध छन्। सुशासन र अर्थतन्त्र नै हाम्रो पहिलो प्राथमिकता हो, उहाँले भन्नुभयो। बजेटमा अर्थमन्त्रीका 5 प्राथमिकता, सुशासनसँगै अर्थतन्त्र सुधार्ने गरी बजेट ल्याइँदै कान्तिपुरले अग्र पृष्ठमा प्राथमिकताका साथ समाचार बनाएको छ। अब मन्त्रालय 18 मात्र शीर्षकमा गोरखापत्रले अग्र पृष्ठमा खबर छापेको छ। यो प्रसङ्गलाई राजधानीबाट प्रकाशित अरू पत्र पत्रिकाले पनि प्राथमिकताका साथ खबर बनाएका छन्। सरकारले संघीय सरकारका मन्त्रालय 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पश्चात मन्त्रालयको संख्या घटाएको हो। सरकारको प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, आवश्यक चालु खर्च कटौती गर्ने तथा कार्य सम्पादन थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्य सहित मन्त्रालयको संख्या घटाइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पनि यथावत छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। फेरबदलपछिको मन्त्रालयको नाम यहाँ गोरखापत्रले उल्लेख गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाइ, कानून न्याय तथा संसदीय मामिला, कृषि, वन तथा पर्यावरण, गृह, परराष्ट्र, पूर्वाधार विकास, भूमि, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन, महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा, युवा, श्रम तथा रोजगार, रक्षा, विज्ञान प्रविधि तथा नवप्रवर्तन, शिक्षा तथा खेलकुद, सूचना तथा संचार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा खाद्य सुरक्षा गरी 18 मन्त्रालय तोकिएको छ। अब मन्त्रालय 18 मात्र गोरखापत्रको अग्र पृष्ठको समाचार हो यो। स्मार्ट टेलिकमको धितो लिलामी प्रकरण, बैंकर पाण्डे पक्राउ, बैंकिङ क्षेत्र तरंगित, आज रणनीति तय गर्दै कारोबारको मुख्य खबर हो यो। स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत

सिइओ ज्योति प्रकाश पाण्डे पक्राउ पर्नु भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मंगलबार साँझ पाण्डेलाई पक्राउ गरेको हिजो जानकारी दिएको छ। पाण्डे पक्राउ परेपछि धारणा तय गर्न वाणिज्य ब्याङ्कका सिइओहरूको छाता संस्था नेपाल ब्याङ्कर्स संघको बैठक बोलाइएको छ। आज बिहानका लागि बोलाइएको बैठकमा संघले कस्तो भूमिका खेल्ने भन्ने बारेमा रणनीति बनाइने संघका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिनुभयो। ऋणीले कर्जा तिर्न नसकेपछि उसको सम्पत्ति लिलाम गरेर असुल्दा ब्याङ्कर पाण्डे अनुसन्धानको दायरामा आउनु भएको हो। सिआइबीले स्मार्ट सेलको सम्पत्ति लिलाम गरेर राज्यलाई नोक्सानी भएको आरोपमा ब्याङ्कर पाण्डेलाई पक्राउ गरेको हो। पाण्डे पक्राउ परेसँगै कोइरालाले सिआइबी र परराष्ट्र ब्याङ्कका उच्च अधिकारीलाई भेटेर धितो लिलाम गरेकै आधारमा पक्राउ पर्नु अनुचित भएको बताइसक्नु भएको छ। उहाँले भन्नुभयो, कानूनले नै धितो लिलाम गर्ने अधिकार ब्याङ्कलाई दिएको छ। कानूनले दिएकै अधिकार प्रयोग गर्दा थुनिनुपर्ने अवस्था आए भोलिका दिनमा समेत अप्ठ्यारो परिस्थिति सिर्जना हुन सक्छ। स्मार्ट टेलिकमको धितो लिलामी प्रकरण, ब्याङ्कर पाण्डे पक्राउ, ब्याङ्किङ क्षेत्र तरङ्गित, आज रणनीति तय गर्दै कारोबारको मुख्य खबर हो यो। कर्णालीमा वैकल्पिक प्रसारण लाइनबाट विद्युत शीर्षकमा नयाँ पत्रिकाको अर्थ पृष्ठमा खबर छ। कोहलपुर सुर्खेत 132 केभी विद्युत प्रसारण लाइन अन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा रहेका दुईवटा 132 केभी क्षमताका टावर ढलेपछि कर्णाली प्रदेशमा वैकल्पिक प्रसारण लाइनबाट विद्युत दिन थालिएको छ। ढलेका टावर पुननिर्माण नभएसम्मका लागि पुरानो 33 केभी प्रसारण लाइन मार्फत सीमित विद्युत आपूर्ति सुरु गरिएको हो। कम क्षमताको प्रसारण लाइनबाट आपूर्ति भएका कारण विद्युत सेवा भने प्रभावित हुने ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ। कोहलपुर सुर्खेत 132 केभी प्रसारण लाइन कर्णाली प्रदेशको दीर्घकालीन विद्युत समस्या समाधान गर्ने लक्ष्य सहित निर्माण गरिएको पूर्वाधार आयोजना हो। तर हावाहुरीका क्रममा रुख ढल्दा दुईवटा टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। टावर ढलेर विद्युत आपूर्ति प्रभावित बनेको घटनाप्रति ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले चासो राख्नुहुँदै मर्मत तथा छानबिन कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ। उक्त घटनापछि प्राधिकरणले ग्रिड अपरेशन प्रमुख रमण राज शर्माको संयोजकत्वमा छानबिन समिति समेत गठन गरिसकेको छ। कर्णालीमा वैकल्पिक प्रसारण लाइनबाट विद्युत, नयाँ पत्रिकाको अर्थ पृष्ठको खबर हो यो। यसै प्रसङ्गलाई क्षतिग्रस्त टावर बन्न एक महिना लाग्ने शीर्षकमा यता गोर्खापत्रले अर्थ पृष्ठमा समाचार छापेको छ। अन्धकारमै लापा गाउँ, ट्रान्सफर्मर जडान भयो, बलेन बत्ती शीर्षकमा अन्नपूर्णले अर्थ पृष्ठमा समाचार बनाएको छ। धादिङको उत्तरी भेगमा पर्ने रुबी भ्याली गाउँपालिकाको लापा गाउँ अझै पनि केन्द्रीय विद्युत सेवाको प्रतीक्षामै छ। हिमाली भूगोल, कठिन यात्रा र सीमित पूर्वाधार बीच जीवन बिताइरहेका त्यहाँका स्थानीयले भरपर्दो विद्युत सेवाबाट वञ्चित रहनु परेको गुनासो गर्छन्। झण्डै 800 बढी घरधुरी रहेको गाउँ अहिले पनि लघु जलविद्युतकै भरमा चलिरहेको छ। स्थानीय रामबहादुर घलेका अनुसार गाउँमा सञ्चालनमा रहेको जलविद्युतले रातिको समयमा केही घण्टा मात्र बत्ती दिने गर्दछ। दिनभर विद्युत नहुँदा सामान्य दैनिक कामदेखि सञ्चार व्यवसाय र अध्ययन समेत प्रभावित हुने गरेको छ। अन्धकारमै लापा गाउँ, ट्रान्सफर्मर जडान भयो, बलेन बत्ती, अन्नपूर्णको अर्थ पृष्ठको समाचार हो यो। रेडियो नेपालबाट यति बेला कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। डायलासिस सेवा प्रभावित जोखिममा बिरामीको जीवन, नयाँ पत्रिकाले मुख्य खबर छापेको छ। सातामा कम्तीमा दुई पटक डायलासिस नभए मृगौला फेल भएका बिरामीको ज्यानै तलमाथि हुन सक्छ, तर सरकारले कबूल गरेको रकम भुक्तानी नदिएपछि डायलासिस सेन्टर र निजी अस्पतालले मृगौला बिरामीलाई डायलासिस सेवा दिन इन्कार गर्न थालेका छन्। बिरामीहरू जीवन रक्षाका लागि सड़कबाट गुहार माग्न बाध्य छन्। देशभरका 154 डायलासिस सेन्टर तथा अस्पतालले सरकारबाट भुक्तानी पाउने कबूलमा 7,000 बिरामीलाई डायलासिस सेवा दिँदै आएकामा अहिले 20 भन्दा बढी सेन्टरले सेवा नै रोकेका छन्। डायलासिस सेवा प्रभावित जोखिममा बिरामीको जीवन, नयाँ पत्रिकाको मुख्य खबर हो यो। अव्यवस्थित बसोबासी भन्दा सुकुम्बासीको संख्या बढी शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा खबर छापेको छ। धनुषामा अव्यवस्थित बसोबासी भन्दा भूमिहीन सुकुम्बासीको संख्या धेरै रहेको पाइएको छ। भूमि समस्या समाधान आयोग जिल्ला समिति धनुषाले संकलन गरेको तथ्याङ्क अनुसार जिल्लामा 6,497 अव्यवस्थित बसोबासी छन् भने 7,694 सुकुम्बासी रहेका छन्। अव्यवस्थित बसोबासी भन्दा सुकुम्बासीको संख्या बढी, गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो। सुकुम्बासी बस्तीमा पार्क र नदीको बहाव क्षेत्र बढाउने तयारी शीर्षकमा नागरिकले अर्थ पृष्ठमा खबर छापेको छ। सुकुम्बासी बस्ती खाली गरेपछि हटाइएका बस्तीमा पार्क, हरियाली क्षेत्र, करिडोर विस्तार र नदीको बहाव क्षेत्र बढाउने तयारी सरकारले गरेको छ। सहरी विकास मन्त्रालय मार्फतको एकीकृत बागमती सभ्यता विकास समितिका सदस्य सचिव मच्चा काजी महर्जनका अनुसार यति बेला हटाइएका बस्तीमा भग्नावशेषहरू पन्छाउने काम भइरहेको छ। खाली गरिएका बस्तीमा हाल इँटा, ढुङ्गा, बालुवा, कङ्क्रिट जस्ता गेग्रयान पन्छ्याउने काम भइरहेको छ। थापाथलीमा करिब करिब पन्छ्याई सकिएको उहाँले बताउनुभयो। सुकुम्बासी बस्तीमा पार्क र नदीको बहाव क्षेत्र बढाउने तयारी, नागरिकको अर्थ पृष्ठको समाचार हो यो। कर्णालीमा 3 विमानस्थल प्रयोगविहीन शीर्षकमा कारोबारले भित्री पृष्ठमा खबर छापेको छ। रासायनिक मलापूर्तिमा चुनौती, प्रयोगमा पूर्व सतर्कता अप्नाउन आग्रह, गोर्खापत्रले अर्थ पृष्ठमा खबर बनाएको छ। बर्खे धान गाउने बेला मलको माग र खपत धेरै हुने समय नजिकिँदै गर्दा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वैकल्पिक उपाय मार्फत आपूर्ति सहज बनाउने काम गरिरहेको जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गरी देशभर रासायनिक मल आपूर्ति र बिक्री वितरण व्यवस्थित बनाउन प्रयास गरिरहे पनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण केही चुनौती थपिएको जनाएको हो। रासायनिक मल आपूर्तिमा चुनौती, प्रयोगमा पूर्व सतर्कता अप्नाउन आग्रह, गोर्खापत्रको अर्थ पृष्ठ को खबर हो यो। र बेजिङमा अमेरिकी राष्ट्रपति ट्रम्प आज शिखर वार्ता शीर्षकमा गोर्खापत्रले मुख्य खबर छापेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङ बीच आज बेजिङमा शिखर वार्ता हुँदैछ। विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकका शीर्ष नेताबीच हुन लागेको शिखर वार्तालाई विश्व समुदायले उच्च महत्वका साथ हेरिरहेको छ। 9 वर्षपछि 3 दिने राजकीय भ्रमणमा राष्ट्रपति ट्रम्प हिजो साँझ चीनको राजधानी बेजिङ पुग्नु भएको चिनिया समाचार समिति सिन्हुवाले जनाएको छ। राष्ट्रपति ट्रम्पले चीन भ्रमणमा निस्कदै गर्दा बेजिङसँग व्यापार, प्रविधि र भू राजनीतिक तनाव लाई नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत दिनुभएको छ। चीनका राष्ट्रपति सी चिनफिङसँग हुने बहुप्रतीक्षित शिखर वार्ता अघि ट्रम्पले अमेरिकी कम्पनीका लागि चीनलाई अझ खुल्ला बनाउन आग्रह गर्ने सार्वजनिक घोषणा गर्नुभएको छ। वाशिङटनबाट प्रस्थान गरेपछि ट्रम्पले सामाजिक सञ्जाल मार्फत चीनका लागि अमेरिकी व्यवसाय र प्रविधि कम्पनीको पहुँच विस्तार गर्न चाहेको बताउनुभयो। बेजिङमा अमेरिकी राष्ट्रपति ट्रम्प आज शिखर वार्ता गोर्खापत्रको मुख्य समाचार हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसङ्गसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौ। प्रविधिमा शङ्कर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा
0: आइतबारे इलाम
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व
0: दुर्लुङकोट पर्वत
1: पोखरा कास्की
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा
0: बगनाश काली पाल्पा
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला
1: खलङ्गा जुम्ला
0: मानमा कालीकोट
1: मुर्माटप मुगु
0: जुफाल डोल्पा
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत
1: सुदूर पश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली
1: खोडपे बैतडी
0: छापरी दार्चुला
1: हेमन्तबाडा बजाङ
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज।
2: ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
3: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
2: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
3: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
2: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
3: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
2: सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: नमस्कार, अन्तर सम्वादबाट सन्तोष रेग्मी। पटक पटक गठित आयोग र अध्ययन समितिहरूले मन्त्रालयको संख्या घटाउन दिएको सुझाव वर्तमान सरकारले कार्यान्वयनमा ल्याएको छ। मन्त्री परिषदको कार्य विभाजन नियमावली 2074 गरेको व्यवस्थामा सुधार गर्दै हिजो बसेको मन्त्री परिषदले 22 झारेर मन्त्रालयको संख्या 18 कायम गरेको छ। त्यसै गरी सरकारले हालै ल्याएको 100 सुधारका कार्ययोजना कार्यान्वयनका क्रममा देखिएका जटिलता अध्यादेश मार्फत हटाएर ती कार्य प्रारम्भ गरिएको जनाएको छ। यसैबीच सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संसदमा संयुक्त बैठकमा प्रस्तुत गरिरहँदा पूरा समय प्रधानमन्त्री संसदमा उपस्थित नभएको विषयलाई विपक्षीहरूले मुद्दा बनाएका छन्। नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले नै जवाब दिनुपर्ने उनीहरूको माग छ। पछिल्ला सुधारका प्रयास र समसामयिक विषयलाई संचार क्षेत्रले कसरी लिएको छ? आजको अन्तर सम्वादमा हामी यसै विषयमा केन्द्रित हुनेछौँ। संसद र सरकारका गतिविधिबारे लामो समयदेखि कलम चलाइरहनुभएका वरिष्ठ पत्रकार हरिबहादुर थापा अन्तर सम्वादमा कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। थापाज्यू,
6: हजुर,
5: स्वागत छ यहाँलाई।
6: धन्यवाद।
5: अब सरकारले जसरी सुधारका कामहरू थालेको छ, हिजोको मन्त्री परिषदको निर्णयले कार्य विभाजन नियमावलीमा जसरी परिवर्तन गरेको छ अथवा कार्य विभाजन नियमावली 2083 ल्याइएको छ र मन्त्रालयको संख्या घटाइएको छ, यसबारे यहाँको के प्रतिक्रिया छ?
6: मन्त्रालयको संख्या अधिक भयो भन्ने हाम्रो पुरानो गुनासो, यो चाहिँ 2048 यता मन्त्रालयको संख्या 15-16 राख्नुपर्छ र मन्त्रीको संख्या पनि कम हुनुपर्छ भन्ने व्यक्तिगत होइन, यो चाहिँ हाम्रा 48 यताका प्रशासन सुधार आयोगले दिएका हरेक रिपोर्ट र विज्ञहरूको बहसमा आउने संख्या नै 15 हो। अझ 18 पनि होइन, त्यसलाई पनि 15-16 भन्दा बढी चाहिँदैन, किनभने अझ हामी यो त्यो चाहिँ केन्द्रीकृत शासन पद्धति हुँदाका बखतै 15 माग हो भनेपछि त्यो सुझाव हो। अब अहिले त झन् सङ्घीय पद्धतिमा गइसकेपछि 15 पनि आवश्यक हो कि होइन भन्ने बहस हुँदै थियो, तर 18 आयो सङ्ख्या घट्नु 22-18 आउनु स्वाभाविक छ, त्यो ठिक हो। र अर्को चाहिँ तपाईँले जसरी प्रारम्भमा भन्नुभयो सरकारले केही काम गर्न खोज्दैछ, अब यो सरकारले अब प्रारम्भिक कामहरू ठिक छ, तर कतिपय कामको उसको प्रक्रिया र पद्धति चाहिँ ठिक बाटोबाट गएन कि भन्ने आम प्रश्न उठेको छ। कतिपय कुराहरू सुधार गर्दा पनि विधि अप्नाउँदा र स्वेच्छा त्यो विधि नअप्नाइएको खण्डमा त्यसलाई स्वेच्छाचारिताको व्याख्या हुने क्रम बढ्छ, त्यो कारणले गर्दा सरकारको काम कारवाहीको शैलीले शैली जसरी अप्नाएको छ त्यो चाहिँ अलिकति ठिक भएन कि भन्ने हो। त्यो कारणले गर्दा अध्यादेश चाहिँ संसद अधिवेशन आह्वान गरिसकेर बैठक आह्वान गरेर चाहिँ अध्यादेशतिर जाँदाखेरि यो चाहिँ विधिको बाटो भनिँदैन, यो चाहिँ भोलि चाहिँ विधि उल्लङ्घनको एउटा प्रमुख सूत्रमा अध्यादेशलाई मानिन्छ, विधि उल्लङ्घन र यो त्यसरी ल्याएको कानुनलाई चाहिँ आम तहमा र अन्तर्राष्ट्रिय तहमा र हाम्रो प्रचलित कानुनी जुन व्याख्या बहस हुन्छ त्यसलाई अध्यादेशलाई चाहिँ छद्म काम भनिन्छ, छली काम भनिन्छ,
5: छलेर
6: अनुकूलमा लग्यो भन्ने चाहिँ यो मान्यता राखिन्छ। त्यो कारणले गर्दा काम गर्दा पनि त्यसलाई चाहिँ सही बाटोबाट गर्यो भने त्यसको प्राप्त हुने उपलब्धि र त्यसले जाने म्यासेज चाहिँ राम्रो हुन्छ भन्ने हो।
5: हजुर, अब अध्यादेशबारे केही बेरमा म यहाँलाई जिज्ञासा पनि राख्नेछु। अहिले चाहिँ जसरी मन्त्रालयहरूको संख्या घटाइएको छ, यहाँले पनि पटक पटक लेख्नु भएको छ कि त्यसले विकृति ल्यायो भनेर, होइन, 48 पछिका धेरै यहाँका समाचारहरू टिप्पणीहरूमा ती विषयहरू छन्। अहिले जसरी घटाइएको छ, अब यसले के क्षेत्रमा कुन कुन क्षेत्रमा यसले चाहिँ सकारात्मक चाहिँ प्रभाव पार्छ?
6: यसले अब हाम्रो मन जुन किसिमले साधन स्रोतहरू धेरै मन्त्रालय हुँदा साधन स्रोतदेखि मन्त्रीको संख्या पनि बढी हुन्छ, अनि साधन स्रोत छरपष्ट हुँदाखेरि काममा चाहिँ फोकस हुँदैन। किनभने अर्को चाहिँ धेरै निकायहरूमा काम हुँदाखेरि बाजिने र अनि हामी कहाँको सबैभन्दा ठुलो समस्या चाहिँ के हो भने मन्त्रालयहरू टापु टापुमा जस्तामा सीमित हुने र अनि एक मन्त्रालयले अर्को मन्त्रालयलाई असर गर्ने, त्यो कारणले गर्दाखेरि धेरै मन्त्रालय र अनि एक अर्काको बिचमा समन्वयको अभाव हुँदा त्यसले अप्ठ्यारो पार्थ्यो। र अब अहिलेको संयन्त्र नै त्यो मन्त्रालयको संख्या घट्दाखेरि धेरै कुराहरू, पहिलो त भवन नै चाहिँ धेरै बस्ने भयो हामीलाई, किनभने अब जेएनजी आन्दोलनको एउटा सरकारी भवनहरू जलेको अवस्थामा छ, त्यो कारणले गर्दा मन्त्रालय र धेरै गाडी नै जलेको कारणले त गाडी नपुग्ने, त्यसका लागि राज्यले ठुलो खर्च गर्नु परिन्थ्यो। यो मन्त्रालयको संख्या घट्दाखेरि चाहिँ फाइदा हुने छ नै, अझ यो मन्त्रालय घटिसकेपछि झन् झन् 2075 सालको त्यो सार्वजनिक खर्च पुनरावलोकन आयोगको रिपोर्टले 7,000 बढी कर्मचारी चाहिँ जगेडामा जान्छन् र त्यही जगेडामा जाने कर्मचारीलाई चाहिँ परिचालन गर्ने हो भने केही वर्षलाई त लोकसेवा आयोग पनि पुर्याउनु पर्दैन, लोकसेवा आयोगबाट परीक्षा पनि सञ्चालन गर्नुपर्ने स्थिति, किनभने हामीसँग कर्मचारीको जगेडा हुन्छ भने त्यतिखेरकै तथ्याङ्क हो। त्यसले गर्दा धेरै कारणले गाविदा चाहिँ राज्यको रिसोर्सहरू चाहिँ चुस्त हुन पुग्छन्।
5: हजुर, अब जस्तो समन्वयको विषय छ नि, यसअघिको समस्या चाहिँ के भने एउटा मन्त्रालयले अर्को मन्त्रालयसँग सम्बन्धित विषयहरूमा यताको फाइल उता अड्किने काम नहुने र चाहिँ गुनासो गरिरहने, काम नहुने, समन्वय हुन नसक्ने जुन अवस्था थियो, अहिले यो चाहिँ क्षेत्रहरू अलि मिलाइएको जस्तो देखिएको छ, यसले यो समन्वयको विषयलाई सहजता ल्याउँछ भनेर यहाँले भन्नुभयो, अब त्यसले चाहिँ ठ्याक्कै कामको कार्यान्वयनमा पनि प्रभाव पार्छ या चाहिँ अलि छिटो छरितो समयमै हुने हुन सक्छ?
6: यसले जस्तो फाइलहरू एकबाट अर्को विभागमा लैजानुपर्ने, एक मन्त्रालयबाट अर्को मन्त्रालयमा लैजानुपर्ने झन्झट मुक्त हुन साथ त्यस काममा सहजता मिल्छ नै। यस अतिरिक्त किनभने हाम्रो एउटा अर्को समस्या भने चाहिँ कर्मचारीहरू, अब जलस्रोत मन्त्रालयको कर्मचारी चाहिँ वन मन्त्रालयमा हुँदा एउटा तर्क लेख्ने, त्यही वन मन्त्रालय त्यही कर्मचारी जलस्रोत मन्त्रालयमा गएपछि अर्को तर्क लेख्ने, त्यो खालको चाहिँ हामी कहाँ विगतमा मैले तर्क भने टिप्पणी लेख्ने भनौँ, टिप्पणी लेख्ने जुन प्रचलन छ त्यसले पनि हामी कहाँ चाहिँ कर्मचारीहरूको त्यो स्कुलिङ अप्ठ्यारो हुँदै गएको बेलामा यो सम अब एकीकृत हुँदाखेरि अथवा कतिपय चाहिँ त्यो एकै प्रकृतिको हुँदा जोडिँदाखेरि चाहिँ फाइदा हुन्छ नि, त्यही त राज्यलाई नै फाइदा हुन्छ। यो फेरि यो विभिन्न आयोगहरूले दिएको यति धेरैवटा रिपोर्ट छ कि त्यो सरकारलाई धेरै अध्ययनै गर्नु पर्दैन, त्यही अध्ययनबाट आएकै निष्कर्षहरूलाई एकचोटि चाहिँ पुनरावलोकन मात्रै गरे पुग्छ, त्यो त्यसका लागि दुई दिनमै सबै काम चाहिँ हुन सक्ने अवस्था छ, किनभने 2048 यताको अध्ययन भने त धेरै लामो अध्ययन हो नि हाम्रो त्यो त।
5: हजुर हजुर, अब अहिले सरकारले तिनै विभिन्न अध्ययनहरूलाई कार्यान्वयनमा ल्याउने सन्दर्भमा जुन सय बुँदे सुधारका कार्ययोजना ल्यायो र त्यसको कार्यान्वयन पनि अब करिब करिब अगाडि बढिसकेको छ, अध्यादेशको प्रक्रियाका बारेमा हामी केही बेरमा टिप्पणी गरौँला, यद्यपि जसरी कामहरू अगाडि बढेका छन् त्यसले जुन नतिजाहरू दिन थाल्छन् त्यसले हामीले लामो समयदेखि राखेका असन्तुष्टि या अब केही हुन सकेन, हुँदैन कि क्या हो भन्ने जुन अवस्था थियो त्यसलाई चाहिँ सकारात्मक सुधार ल्याउन सक्छ अथवा ल्याउने तर्फ मुलुक अगाडि बढेको हो भन्न सकिन्छ?
6: यस्तो छ, अब प्रधान कतिपय नीति कार्यक्रमहरू ल्याउँदाखेरि सरकारको सहयोगी कार्यक्रमदेखि धेरै कुराहरू सकारात्मक हुँदा हुँदै त्यो कार्यक्रमहरूमा सरकारवालाहरूलाई र उनीहरूको आवाज पनि सुनियो भने त्यसले अझ बढी प्रतिफल प्राप्त गर्छ। कतिपय चाहिँ कुनै कोठामा कुनै व्यक्तिको चाहिँ मथिङ्गलमा आएको कुराले मुलुक सबै मुलुकले हित नगर्न पनि सक्छ, त्यो कारणले गर्दा सरकारवालाहरूसँग उनीहरूलाई पनि उत्साहित हुने गरी हुने माहौलमा चाहिँ कार्यक्रम चाहिँ प्रस्तुत गरियो र योजना दियो भने सबै मान्छेलाई चाहिँ एक किसिम मनोबल बढ्छ। अब अहिले चाहिँ के भने सरकारको मात्रै मनोबल बढ्ने, अरू सबै मुलुकको चाहिँ मनोबल फस्कियो भने त्यसले फेरि माहौल बन्दैन। त्यो माहौल बनाउने काम सरकारको पहिलो दायित्व चाहिँ माहौल बनाउने, सबैलाई समान अवसर हुने र कसैलाई दुःख नदिने भन्ने खालको माहौल बन्यो भने अलिक फरक हुनसक्छ। तर अब त्यो खालको अझै माहौल चाहिँ बनेको अवस्था छैन। अहिले चाहिँ सरकार तातेको छ, अरू राज्य चाहिँ सबै शिथिल हुँदै गएको हो कि भन्ने एउटा डर पैदा हुँदैछ। त्यो डरलाई पनि सरकारले कुनै न कुनै रूपमा सम्बोधन गर्नुपर्छ। र अनि अर्को त प्रधानमन्त्रीको आजसम्म बोली नै सुनिएको छैन। उहाँ निर्वाचित भए यता न संसदले सुन्यो न जनताको नाममा सम्बोधन भएको छ। प्रधानमन्त्री काम चाहिँ गरिरहनु भएको छ, के गरिरहनु भएको छ भनेर जनताले कसरी त्यसलाई कार्यान्वयन गर्ने भन्ने कुरामा कतिपय बेलामा जनता नागरिकलाई सम्बोधन गरेर उनीहरूको पनि राय लियो भने त्यसले चाहिँ अलिकति सबैको हाम्रो अपनत्व फिल गर्न सक्छ। नत्र यो एउटा सानो समूहले अपनत्व लिने, अरू मुलुकले अपनत्व लिएन भने जतिसुकै सुन्दर कार्यक्रम भए पनि त्यसको चाहिँ लाभ प्राप्त गर्न चाहिँ कठिन पर्छ भन्ने हो।
7: तर अब अहिले आम तहमा कस्तो छ भने बोलेर नथाक्ने काम चाहिँ अपेक्षाकृत ढङ्गले हेर्दाखेरि सिन्कुनै नभाँच्ने जुन चाहिँ नेताहरूको जुन अवस्था देखियो त्योभन्दा त बरु नबोले पनि हुन्छ, काम गरे हुन्छ भन्ने खालका प्रतिक्रिया पनि छन् नि, त त्यसलाई कसरी लिनुभएको छ यहाँ?
6: होइन, यस्तो धेरै बोलिरहनुपर्छ, भाषण गरिरहनुपर्छ भन्ने आवश्यक ठाउँमा चाहिँ बोल्नुपर्छ। त्यो फेरि त्यो चाहिँ किनभने त्यो मान्छेले नत्र भने रहस्यमा चाहिँ ती पात्रहरू रहस्यमा जान्छन्। रहस्यमा गइसकेपछि शङ्का आशंका बढ्छ। लोकतन्त्रमा चाहिँ भएका कुराको जुन आफूले गरेको काम पनि पारदर्शी ढङ्गले यसको मकसद यो हो भनेर खुलाइयो भने राम्रो हुन्छ। त्यसले गर्दा प्रधानमन्त्रीले बोलिरहनुपर्छ भन्ने होइन, कम्तीमा जे कुराहरू हुन्छ त्यो कुरा र विधि प्रक्रियाको बेलामा बोलिएन भने त्यसले चाहिँ म्यासेज अर्को जान्छ। अब आज रमाइलो लाग्ला तपाईँलाई, भोलि त त्यो संस्था ती पात्रहरू नै एउटा रहस्यका पात्र हुँदै गएर पछि गएर यति रहस्यमा पुग्छन् कि उसले हरेक कुरा चाहिँ सत्य बोल्न खोज्दा पनि जनताले नपत्याउने अवस्था चाहिँ आउन सक्छ। यो पछि विगतका नारायण हेटी दरबारका कथादेखि लिएर सिंहदराभित्रका अनगिन्ती नबोल्ने पात्रहरू झन् पछि गएर सङ्कटमा परेको अवस्था छ। बोलिरहनुपर्छ, भाषण गरिरहनुपर्छ, भाषणमै मोहित भइरहनुपर्छ भन्ने होइन कि, तर जे जति हुन्छ बेला बखत सम्बोधन चाहिँ हुनुपर्छ। सम्बोधन भएन भने मान्छेले चाहिँ आफूलाई कतिपय बेलामा सकस फिल गर्न सक्छ, मुलुकले नै सकस फल फिल गर्न सक्छ। मुलुकको नेताले मुलुकलाई कता लैजाँदैछ भनेर भनिएन भने त, र बोलीद्वारा प्रकट चाहिँ प्रष्ट पारिएन, प्रकट गरिएन भने अनि ती पात्रप्रति चाहिँ रहस्यले शङ्काको दृष्टिकोणले हेर्ने क्रम पनि बढ्छ। त्यो कारण लोकतन्त्र पारदर्शिता आफूले गरेको कामको जवाबदेहिता हो।
7: हुन त अब हाम्रो त्यो भनौँ न अब हामीलाई अभ्यास अब एउटा हामी के कुरामा अभ्यस्त भइसकेका थियौँ भने प्रधानमन्त्रीदेखि मन्त्रीहरू चाहिँ दिनभरि रिबन काटमा जाने, उद्घाटन गर्ने, भाषण गर्ने, अब अहिले त त्यो क्रम त भङ्ग भयो भनौँ एक प्रकारले। प्रधानमन्त्री पनि त्यस्ता कार्यक्रमहरूमा सहभागी हुनुभएको छैन, मन्त्रीहरू पनि सहभागी हुनुभएको छैन, आफ्नो मन्त्रालयमा काम भइरहेछ, त्यो पनि हामीलाई अलिकति नयाँ नयाँ लागेको हो कि?
6: यस्तो हुन्छ कतिपय कुरामा ती कार्यक्रममा गएर रिबन काटेर समय पुरै बिताउनुपर्छ भन्ने होइन। यस्ता ठाउँमा जाँदा कतिपय कुरा सरकारवालाको कुरा सुनिन्छ, उनीहरूका गुनासा सुनिन्छ, सरकारलाई नै त्यसले चाहिँ फाइदा गर्छ। अब त्यो सिंहदरबारको कोठामा बसेकाहरूले के तय गर्छन् त होला? अब अहिलेसम्म त किन प्रारम्भमा त विगतमा भएका अध्ययनहरूकै फाइलका ठेलीका ठेली भएको कारणले गर्दा त्यही फाइल नै कार्यान्वयन अघि बढेको, सरकारले नयाँ कुरा चाहिँ इन्ट्रोड्युस गरे होइन। विगतमा आएकै अध्ययनलाई विगतका सरकारहरूले कार्यान्वयन नगरेका कुराहरूलाई यो सरकारले कार्यान्वयनको चरणमा लगेको हो। त्यो कारणले गर्दा अहिलेलाई उहाँहरूका लागि एजेन्डा छन्, तर सधैँभरि त्यो पुरानो फाइलबाट त एजेन्डा मिल्दैन। त्यो कारणले गर्दा नयाँ कुराका लागि समाजमा के परिवर्तन हुँदैछ भनेर त्यो कुरा बुझ्नु चाहिँ फेरि राज्यको दायित्व हुन्छ। त्यो भनेको मैले सरकारवालासँग जुन अहिले लोकतन्त्रको एउटा तत्त्व चाहिँ सरकारवाला भन्ने जुन छ त्यसलाई चाहिँ एड्रेस गरिएन भने ती सरकारवाला रूपको सङ्ख्या बढ्दै जाँदाखेरि सरकार चाहिँ सानो हुन पुग्न सक्छ। त्यो कारणले गर्दा यो लोकतन्त्रमा सबैलाई चाहिँ सँगसँगै लिएर हिँड्न सक्यो भने मात्रै राज्य बलियो हुन्छ। लोकतन्त्रमा कसैलाई पाखा लगाएर, कसैलाई किनारा लगाएर, कसैलाई चाहिँ निषेध गरेर अगाडि बढ्न खोज्दा फेरि प्रतिफल प्राप्त नगर्ने अवस्था चाहिँ उत्तिकै हुन्छ। किनभने हामीसँग रिसोर्स कति छ त्यो हेर्नु, उहाँले भयङ्कर ठुल्ठुलो योजना ल्याउनु होला तर मुलुकको रिसोर्स कति छ भने त फेरि अर्को म्याटर गर्छ नि। त्यसले गर्दा यी सबै कुरामा चाहिँ त्यो ठाउँ कतिपय ठाउँमा कति जाँदा मैले भाषणमै समय बिताउनुपर्छ, रिबन काट्नै बिताउनु पर्छ, कतिपय सरकारवालाहरूसँग चाहिँ सघन छलफल गरिरहनु भयो भने चाहिँ उहाँहरूलाई नयाँ कुरा गर्ने अथवा मुलुकको भावना यो रहेछ भने बुझ्ने अवसर प्राप्त हुन्छ।
7: अब अहिले अर्को एउटा अवस्था कस्तो चाहिँ विद्यमान देखियो भने दृष्टिदोषै भनौँ एक प्रकारले, हिजोका दिनमा राजनीतिक दलहरूले राज्यका निकायहरूलाई पनि एक प्रकारले दलीयकरण गरे, त्यसबारे सबैभन्दा बढी टिप्पणी गर्नेहरू मध्ये यहाँ पनि हो, यस्तो पाराले चल्दैन भनेर यहाँहरू भन्नुहुन्थ्यो। अब अहिलेको सरकारले ती व्यक्तिहरू अथवा ती निकायहरूमा जुन ढङ्गले चाहिँ व्यक्तिहरूको प्रवेश गरियो, उनीहरू जसरी त्यहाँ बसिरहेका छन् अथवा जसरी काम गरिरहेका छन्, त्यसलाई पनि यो चाहिँ उनीहरूका मानिसहरू हुन्, सरकारका मान्छे, राज्यका मान्छे भन्दा पनि यो दलका मान्छे हुन्, पार्टीका मान्छे हुन् भन्ने अवस्था चाहिँ सबैतिर देखिएको अवस्था छ। अब यसलाई बिचको अवस्थामा ठ्याक्कै यो चाहिँ सरकारका मान्छे हुन्, राज्यका मान्छे हुन्, जनताका मान्छे हुन् भन्ने बनाउनका लागि कसले कसले के भूमिका निर्वाह गरिदिनुपर्छ जस्तो लाग्छ यहाँलाई?
6: पहिलो त सरकारले हाफाजरले अध्यादेशद्वारा 1594 जनाको जागिर लियो, त्यो गलत हो। ती मध्ये 1594 जना अयोग्य हुन् त, त्यसमा त योग्यता छनौट गर्ने र अयोग्यहरूलाई हटाउन सक्छ सरकारले, त्यो त्यो अयोग्यहरूलाई राख्नु पनि हुँदैन यदि दलकै पात्र छ भने तिनलाई ठाउँ पनि दिनुहुन्न। तर त्यसको विधि प्रक्रिया मैले अघि सुरुदेखि विधि प्रक्रिया भने ती विधि प्रक्रिया पनि हुन्छन्। अब यो त आज उहाँहरूले जसरी भर्ती गर्नु भोलिले अर्को पनि, अब यो नयाँ नजिर आयो अध्यादेशद्वारा चाहिँ पुरै हटाइदिने, अब सधैँ त उहाँहरूको सरकार रहँदैन, भोलि उहाँहरूलाई पनि यो अध्यादेशको पद्धतिले असर गर्न सक्छ। यसमा चाहिँ के भने यो अध्यादेशद्वारा भन्दा पनि अयोग्य छन् भने तिनलाई हटाउनुपर्छ। अब
7: तर यो विषय त उहाँहरूको
6: 1594 जनै नियुक्तिमा चाहिँ प्रश्न उठ्न ठाउँ छ, तर अब 1594 जना भनिए पनि त्यहाँ फेरि त्यो अब सरकारले त्यसको ठ्याक्कै व्याख्या नगरेको जस्तो देखे, जस्तो धेरै जस्तो त्यो नियुक्तिमा गएका मान्छेहरू त्यो पहिलो सदस्य हुन्छ, जस्तो दूरसञ्चार प्राधिकरणमा गएका, सञ्चार मन्त्रालयका प्रतिनिधि होला, घोषणापत्रमा गएका चाहिँ सरकारकै प्रतिनिधि हुन्छन्। बाहिरबाट नियुक्ति भएको सङ्ख्या चाहिँ एकदम कम हुन्छ, तर सङ्ख्या एकदम ठुलो छ भने भयावह बनाइयो। तर भोलि 1594 जना सरकारले यसरी म्यासेज लगिसक्यो कि अझ 1500 जनै दलीय कार्यकर्ता हुन् भने म्यासेज लग्यो, तर त्यो त होइन। व्यवहारमा हेर्दा त एक दुई एउटा कुनै सञ्चालक समिति 7 जना छ भने 5 जना त पदे नै हुन्छन्, 2-3 जना मात्रै सरकारवाला निकायका होलान्। त्यो कारण दलीय चाहिँ जुन ट्याग लगाइएको छ त्यो दलीय ट्याग लगाउनु सरकारी कर्मचारीलाई, सरकारले आफैले दलीय ट्याग लगाइदियो, त्यो त होइन, त्यो त पदेन सदस्यको रूपमा गएका कुरा, त्यो पनि व्याख्या नगरिकन यतिजना बाह्य नियुक्ति रहेछ भने एउटा एनालिसिस पनि नगरिकन चाहिँ जुन अध्यादेशद्वारा फालियो त्यो पनि गर्छ। अब नियुक्तिमा प्रत्येक नियुक्तिमा चाहिँ मान्छेले गहिरेर हेर्छन् ती, यदि राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक रहेछन् भने सरकारलाई हावाकावा बनाइदिने काम त्यसैबाट हुन सक्छ। त्यो कारणले ती
7: नियुक्तिहरू
6: नियुक्ति प्रक्रिया, अबको नियुक्ति प्रक्रियामा चाहिँ स्वच्छ बनाउनको लागि, स्वच्छ बनाउनको लागि नियुक्ति प्रक्रियामा पुरै पारदर्शिता र त्यसको लोकसेवा आयोगले जिम्मा दिइदिए हुन्छ त्यो सम्बन्धित निकायहरूले। उहाँहरू सरकार आफैले चाहिँ नियुक्ति गर्न थाल्यो, मन्त्रालय आफैले नियुक्ति गर्न थाल्यो भने एउटा अनुहार फखेरेर उहाँको अनुहार ल्याउन खोजेको मात्रै हो भन्ने म्यासेज जान्छ।
7: तर यसमा चाहिँ के कुराहरू पनि चर्चामा छ भने, जस्तो एउटा सरकार आउँछ जनादेश लिएर या मतादेश लिएर आउँछ, उसले गरेका नियुक्तिहरू अर्को सरकार आएपछि त्यो स्वत चाहिँ परिवर्तन हुनुपर्छ भन्ने मान्यता पनि छ नि त, हामी कहाँ त त्यो न्यायालयमा जाने?
6: अब यो अमेरिकी पद्धतिमा इस्राइल सिस्टम हो, हरेक अमेरिकामा यो प्रचलन छ, हामीले पनि त्यही प्रचलन अप्नाउँदा केही छैन। यसलाई फेरि हामीले पै भन्न मेरिट बेस भन्ने, अनि त्यहाँ इस्राइल सिस्टममा गयो भने त्यसको फरक हो। हामी त्यो इस्राइल सिस्टममा जाने हो भने त्यही सिस्टममा जाने भनेर घोषणा गर्दा केही फरक पर्दैन, भोलिकोले पनि त्यही सिस्टमलाई अप्नाउँछ। तर हाम्रोमा चाहिँ अलिकति अलिक मिथ खालको भयो, अब हेर्दा स्पोइल जस्तो देखिन्छ, अब फेरि कतिपय बेलामा मेरिटलाई पनि आधार माने देखिन्छ। त्यो मिलि अप्नाएको व्यवस्था चाहिँ के हो भनेर स्पष्ट पार्दाखेरि सरकारलाई सजिलो हुन्छ।
7: हजुर, हामीसँग हुनुहुन्छ वरिष्ठ पत्रकार हरिबहादुर थापा, समसामयिक विषयमा उहाँको टिप्पणी हामीले लिइरहेका छौँ। अब यो सरकारको नीति तथा कार्यक्रममा जुन विषयहरू आएका छन्, प्रधानमन्त्रीले अहिले जवाफ दिनुपर्ने विषय पनि छ, यद्यपि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्ने हाम्रो वैधानिक व्यवस्था या कानुनमा व्यवस्था रहेन छ, प्रधानमन्त्रीले वा प्रधानमन्त्रीले तोकेको मन्त्रीले दिने भन्ने रहेछ। अब यो अध्यादेशकै विषय पनि हामीसँग भएकै संविधानमा भएकै व्यवस्था हो, अब यद्यपि यसको दुरुपयोग भयो भन्ने विषयमा धेरै टिप्पणीहरू भएका छन्, आलोचनाहरू भएका छन्, आफू सत्तामा रहँदा ठिक, बाहिर रहँदा विरोध गरेका सबै पार्टीहरूले गरिरहेका छन्। अब यसलाई एउटा ट्र्याकमा ल्याउने सन्दर्भमा कसरी चाहिँ सरकारले कसरी सोच्न सक्छ? अब यो यही विषयहरू फेरि राजनीतिक चाहिँ मुद्दा बन्यो भने मुलुकको ध्यान, संसदको ध्यान, सरकारको ध्यान या पार्टीहरूको ध्यान अन्यत्र जाला। अब यत्रो धेरै चाहिँ जनादेश ल्याएको, मतादेश ल्याएको पार्टीले अब सुधारका कामहरू गर्नुपर्नेछ सरकारले।
6: यसमा यस्तो छ, प्रधानमन्त्री अहिलेसम्मको एउटा धेरैको मनमा गर्दै गएको चिज चाहिँ के हो भने, प्रधानमन्त्री र उहाँको सरकार संसदलाई अपमान र हेयको दृष्टिले हेर्दैछ भन्ने म्यासेज बाक्लिँदैछ। त्यो कारणले गर्दा किनभने प्रधानमन्त्रीले संसदमा आजसम्म बोल्नु भएको छैन। पहिलो त जननिर्वाचित प्रधानमन्त्रीले पहिलोचोटि संसदमा बोल्ने प्रचलनै छ, अझ हरेक अधिवेशनको प्रारम्भमा तर जननिर्वाचितको पहिलो प्रधानमन्त्रीले बोलेर जनता त्यो संसदमा बोल्नु भनेको पूर्ण सम्पूर्ण चाहिँ मुलुकलाई सम्बोधन गर्नु हो। त्यो संसदमा उहाँको बोली नसुन्नु अनि पहिलोचोटि टेबुल गर्दाखेरि उहाँले नबोल्नु त्यस अतिरिक्त उहाँले चाहिँ संसदमा अब चाहिँ उपस्थित नहुनु अनि अर्को त सबैभन्दा ठुलो घटना त अब धेरैले चाहिँ अब केटाकेटी पन्जी अस्तिको जुन राष्ट्रपतिले भाषण गरिरहँदाखेरि बिचैमा उठेर हिँड्नुभयो उहाँकै भाषण हो उहाँ आफ्नै उहाँ प्रधानमन्त्री राष्ट्रपतिले भाषण मात्रै गर्ने त्यो कार्यक्रम त प्रधानमन्त्रीको उहाँले त्यति पनि भ्याउ नपाउनुले गर्दाखेरि उहाँप्रति एक किसिमको चाहिँ प्रश्न उब्जिएको छ। अनि अर्को चाहिँ के भने संसदमा प्रधानमन्त्रीले अर्को मन्त्रीलाई नियुक्त पनि आफ्नो चाहिँ प्रस्ताव गर्न सक्छ तर त्यो कस्तो अवस्थामा भन्ने कुरा पनि हिजो व्याख्या भने खास गरिकन प्रधानमन्त्री तिनवटा कुराबाट बाहिरिन सक्दैन। पहिलो नीति तथा कार्यक्रम उसैको भएको कारणले गर्दा त्यसको जवाफ दिनु प्रधानमन्त्रीकै दायित्व आजसम्म प्रधानमन्त्रीले नै जवाफ दिइरहेका छन्। यहाँसम्म कतिपय बेला त प्रधानमन्त्रीले अस्पतालको बेडबाट पनि जवाफ दिएको हामीसँग उदाहरण छन्। त्यसका लागि 2052 भदौ 25 चाहिँ घटनाहरू हेरे हुन्छ। अनि अर्को चाहिँ विदेश भ्रमण जानु अघि र विदेशबाट भ्रमणबाट फर्किए अघि पछि चाहिँ प्रधानमन्त्रीले संसदलाई जानकारी गराउनुपर्छ। एक अतिर अर्को चाहिँ प्रधानमन्त्रीसँग जुन प्रश्नोत्तर हुन्छ प्रधानमन्त्री स्वयंले नै त्यसमा चाहिँ लिनुपर्छ र जवाफ दिनुपर्छ। अरू होला विधेयकका हकमा होला अरू प्रस्तावका हकमा होला भन्न सक्छ तर हामी कहाँ हिजोको त्यो अपव्याख्या भएको र अपव्याख्या त्यो धाराको जुन नियावलीको जुन कोड गरिएको छ तिनवटा कुराबाट प्रधानमन्त्री भाग्न सक्दैन। मैले भने प्रधान प्रश्नोत्तर विदेश भ्रमण जानु र अहिलेको फर्किएपछिको जवाब र नीति तथा कार्यक्रममा प्रधानमन्त्री बस्नु अनिवार्य हुन्छ किनभने अब हामी कहाँ चाहिँ अब यो संविधान कि अब उहाँले नियावलीको व्याख्या गर्नु भएको छ त्यो नयाँ हाम्रो संविधानले नै प्रधानमन्त्री र उहाँका मन्त्री परिषदका सदस्यहरू संसदप्रति जवाफदेही हुन्छ। संसदले बोलाएको बेला प्रधानमन्त्रीले उपस्थित भएर जवाफ दिनुपर्छ र अब जवाफै दिन मन्त्रीले नै जवाफ दिन्छु भनेर संसदलाई चाहिँ अपमानको दृष्टिले हेर्दै जाँदाखेरि चाहिँ त्यसको फरक माहौल गएको छ। तर अब एउटा राम्रो पक्ष चाहिँ के भयो भने अब सबै कुराको नेगेटिभ मात्र नै पोजिटिभ पक्ष के देखियो भने अब चाहिँ जुन कार्यकारी चाहिँ प्रधानमन्त्री राष्ट्रपति भनेर जसरी वकालत गर्थे प्रधानमन्त्रीकै यो विरोध संसदबाट निर्वाचित प्रधानमन्त्रीकै यो खालको रवैया देखिएपछि भोलि चाहिँ प्रत्यक्ष कार्यकारी हुँदा कस्तो होला भन्ने कुरा चाहिँ अब अनुमान लाउने र त्यसले गर्दा कार्यकारीको वकालत गर्नेहरूको लागि प्रधानमन्त्रीको यो प्रारम्भिक दिनका रवैया नै एकदम त्यही नै उदाहरणका रूपमा चाहिँ लिन सक्ने ठाउँ चाहिँ बनिएको छ। त्यसले गर्दा सबै कुरा कुनै कुराले चाहिँ अझै फरक सन्देश पनि दिन सक्छ र फरक माहौल पनि बनाउन सक्छ भने यो अर्को त्यसको सकारात्मक पूर्ण गर्ने यो आउँछ।
7: धेरै धन्यवाद यहाँलाई यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि। उहाँ हुनुहुन्थ्यो वरिष्ठ पत्रकार हरिबहादुर थापा। पछिल्लो समसामयिक राजनीतिका सन्दर्भमा उहाँले आलोचनात्मक टिप्पणी राख्नुभयो। अन्तर्सम्वादको निर्धारित समय सकिएको छ। प्राविधिक मित्र शङ्कर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।
8: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
9: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
10: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
11: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
10: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: गोबरलाई गुइठाना बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: बिहानै झोक्राइछौ त, के भयो?
3: मेरो शरीरमा त तागत नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त।
4: मलाई के भएको रहेछ डाक्टर साहब?
5: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
6: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
7: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
8: नागरिक लगानी कोष।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: एससी पछि के पढ्ने भन्ने ठुलो तनाव भयो।
11: सेम हियर, सब्जेक्ट चुज गर्ने गाह्रो छ। हार्ड फलो गर, आफूलाई सुन, कसको कुरा सुन्ने?
10: सबैको कुरा सुन्दा झन् डाइरेक्सन हराए जस्तो लाग्छ।
11: गाइज, आई हर्ड यू। म पनि केही समय अगाडि यस्तै थिएँ। ओ सिरियसली, त्यसो भए के गर्यो? शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको करियर गाइडेन्स पोर्टल ट्राई गर न, त्यहाँ 5 मिनटको करियर एसेसमेन्ट टेस्ट छ।
10: 5 मिनटमा करियर चुज?
11: चुज होइन, अन्डरस्ट्यान्ड। आफ्नो रुचि, खुबी र क्षमता अनुसार अध्ययन र करियर पाथ एक्सप्लोर गर्न मिल्छ। इन्फो पनि क्लियर छ, प्र्याक्टिकल पनि छ।
10: अब गेस गर्नुपर्ने रहनेछ, डिसिजन स्मार्ट बनाउने रहेछ।
11: यदि करियर निर्माणको अनिलमा हुनुहुन्छ भने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आधिकारिक करियर गाइडेन्स पोर्टलमा हेर्नुहोस्।
12: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 7 बज्दै लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम गर्ने मन्त्री परिषदको निर्णय। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री उपस्थित नभएकोमा प्रतिपक्षी दलहरूको विरोध। राष्ट्रिय सभामा भने छलफल प्रारम्भ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आगामी असार 7-9 गतेसम्म चितवनमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय। राजनीतिक गतिविधिमा संलग्न नहुन कर्मचारीलाई सरकारको निर्देशन। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प औपचारिक भ्रमणका लागि बेजिङमा चिनिया समकक्षी सी चिनफिङसँग शिखर वार्ता हुँदै।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: समाचार विस्तारमा। सरकारले संघीय मन्त्रालयको संख्या 22 18 झार्ने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित संघीय मन्त्रालयको संख्या 18 कायम गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। यस्तै सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नव प्रवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय गठन गरेको छ। यस्तै अन्य मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ। जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा श्रम तथा रोजगार मन्त्रालय र भूमि सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साबिकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यालय भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश 2079 संशोधन स्वीकृत गर्ने निर्णय पनि गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ। यसै गरी बैठकले भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 स्वीकृत गर्ने पनि मन्त्री परिषद बैठकले निर्णय गरेको संचार मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो। प्रतिनिधि सभाको बैठकमा हिजो प्रतिपक्षीहरूको विरोधका कारण स्थगित गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले बैठकमा लगातार अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले आज 11 बस्ने गरी बैठक स्थगित गर्नुभएको हो। यसअघि बैठकमा प्रधानमन्त्री शाहका तर्फबाट अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे लगत्तै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै अवरोध सुरु गर्नुभयो। अवरोधका बीच सभामुख अर्यालको अनुमतिमा समय माग गरेर बोल्नुभएका नेपाली काङ्ग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री शाहको उपस्थिति आवश्यक र अनिवार्य रहेको बताउनुभयो। नेकपा एमालेका नेता पद्मा अर्यालले नीति तथा कार्यक्रमको प्रमुख जिम्मेवार प्रधानमन्त्री नै हुने र सांसदहरूले उठाएका विषयमा जवाफ दिने जिम्मेवारी पनि प्रधानमन्त्रीको नै हुने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री शाहको उपस्थितिको विषय अहिलेको मात्रै सवाल नभएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीको दलका नेता ज्ञानबहादुर शाहीले नीति तथा कार्यक्रममाथिको छलफल सुन्ने र जवाफ दिनुपर्ने भन्दै प्रधानमन्त्री शाहको उपस्थिति अनिवार्य रहेको बताउनुभयो। सत्तापक्षको दल राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रमको छलफलमा भाग लिनुपर्ने कानुनी बाध्यता नरहेको बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्रधानमन्त्री शाह आफूले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएको भन्दै बैठकबाट बाहिरिनु भएको थियो। सभाको बैठकमा हिजो सभामुख डोलप्रसाद अर्यालले एमालेका संसदीय दलका नेता रामबहादुर थापाको मंगलबार सभाको बैठकमा दिनुभएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्दैछ। राष्ट्रिय सभाको बैठकमा हिजो आर्थिक वर्ष 2083-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर सोडी मुवागले राष्ट्रपतिबाट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष 2083-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएसँगै छलफल सुरु भएको हो। बैठकमा सांसदहरूले नीति तथा कार्यक्रमले नागरिकमा आशा र भरोसा जगाउन नसकेको भन्दै प्राकृतिक ग्यास उत्पादन र यसको उचित प्रयोग, जलविद्युत आयोजनाहरूको प्राथमिकीकरण लगायतका विषयलाई समेट्न सुझाव दिनुभयो। यसअघि राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह सदन र प्रश्नहरूप्रति जवाबदेही र उत्तरदायी हुनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक आज बिहान 11:15 बजे बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय कार्य समितिको बैठकले प्रथम महाधिवेशन आगामी असारमा चितवनमा गर्ने निर्णय गरेको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा हिजो बसेको केन्द्रीय कार्य समिति बैठकले प्रथम महाधिवेशन आगामी असार 7, 8, र 9 गते गर्ने निर्णय गरेको पार्टी संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल्सिन्हाले संस्थागत भ्रष्टाचार नियन्त्रण गरी राज्यका स्रोत साधन जनताको हितमा प्रयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। संचार मन्त्रालयमा हिजो आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री डाक्टर तिमिल्सिन्हाले सरकारका कुनै पनि निकाय कसैको उद्देश्य वा स्वार्थपूर्तिका लागि प्रयोग नभएको देखिएमा राज्यका निकायहरूबाट त्यस अवस्थाबारे गम्भीर र निष्पक्ष छानबिन गरिने बताउनुभयो।
4: सरकारका कुनै पनि निकायहरू कसैको स्वार्थपूर्ति गर्नको लागि प्रयोगमा हुने स्थिति आयो भने राज्यका निकायहरूले गम्भीरतापूर्वक लिएर छानबिन हुन्छ, किनभने अब कोही व्यक्ति, चाहे त्यो राजनीति क्षेत्रको होस्, प्रशासनिक क्षेत्रको होस् अथवा बिचौलिया तन्त्रको होस्, अब जनताको सम्पत्तिको दुरुपयोग गर्ने दिन गइसकेको छ।
0: मन्त्री डाक्टर तिमिन्सिन्हाले लोकतन्त्र बलियो बनाउन जिम्मेवार पत्रकारिताको आवश्यकता रहेको बताउनुहुँदै लोक कल्याणकारी विज्ञापनका नाममा भएका अनियमिततालाई रोक्नुपर्नेमा जोड दिनुभयो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन अघि गरेको वाचापत्र अनुसार नीति तथा कार्यक्रम संसदमा पेश भएको र त्यस अनुरूप नै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने जानकारी दिनुभएको छ। काठमाडौँमा हिजो आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले सुशासनलाई पहिलो कार्यसूचीमा राखिएको तथा आर्थिक उन्नयनलाई पनि उत्तिकै महत्त्वका साथ नीति तथा कार्यक्रममा समावेश गरिएको स्पष्ट पार्नुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शिक्षामा सबै वर्ग र क्षेत्रको पहुँच अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। शिक्षा मन्त्रालयद्वारा हिजो जनकपुर धाममा आयोजित साक्षर मधेस प्रदेश घोषणा पूर्व तयारी अध्ययन उच्च स्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले स्पष्ट नीति अवलम्बन गरी शिक्षामा सबैका पहुँच पुर्याइने प्रतिबद्ध रहेको र यसमा वर्तमान सरकारलाई सहयोग गर्न सम्बद्ध पक्षसँग आग्रह गर्नुभयो। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐन अनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ। अब रिपोर्ट। विगतमा बाल विवाहको दर निकै उच्च रहेको पाल्पाको निस्ती गाउँपालिकाले पछिल्लो समय बाल विवाह न्यूनीकरण गर्न सफल भएको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
5: निस्ती गाउँपालिका चार मित्यालमा रहेको गौरीशंकर माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नै शब्द र लयमा बाल विवाह विरुद्ध गीत गाउँदै सन्देश दिएका छन्। निस्ती गाउँपालिका भित्र डरलाग्दो अवस्थामा रहेको बाल विवाहको ग्राफ घटाउन गाउँपालिका समुदाय र विद्यालयहरू मिलेर पालिकामा बाल भेला आयोजना गर्यो। बाल बालिकाले सड़क नाटकबाट चेतना फैलाइरहेका छन्। नाटकमा सहभागी विद्यार्थी सृष्टि सुनारी मगर,
6: हामीले पनि सिकेका छौँ र हामीले हाम्रो गाउँ समुदायमा चाहिँ सिकाइरहेका
5: बाल विवाह न्यूनीकरणका लागि पालिकाले सचेतनामूलक कार्यक्रममा जोड दिएको छ। पालिकाले पटक पटक बाल मेला, सड़क नाटक र पालिका स्तरमा बाल विवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेपछि पछिल्ला वर्षमा बाल विवाह हुने क्रम घट्दो अवस्थामा छ। बाल विवाह न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमले सहयोग पुर्याएको बताउनुहुन्छ गौरीशंकर मावि मित्यालका प्रह केश सुनारी।
7: अहिले सचेतनाका कुराहरू, सड़क नाटकहरू, प्रदर्शनी अहिले भइरहेको छ जुन सचेतनामूलक बाल विवाह अन्तको लागि भनेर बाल नृत्य प्रतियोगिता पनि भएको छ। त्यसले गर्दा हिजोको दिन र आजको दिनमा केही फरक छ।
5: निस्ती गाउँपालिकाले बाल विवाह कम गर्न बजेटमा मुख्य प्राथमिकता दिएको छ। बाल विवाह न्यूनीकरणलाई केवल एउटा नारामा मात्र सीमित नराखी यस वर्षको बजेटमा लक्षित वर्गका कार्यक्रम, किशोरीहरूको आत्मरक्षा र सचेतनाका लागि विशेष बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर चितौरेले जानकारी दिनुभयो।
8: फोकल पर्सनहरू ओडामा बाल मैत्री सहजकर्ता, बाल कल्याण अधिकारी राखेर जनशक्ति त्यसरी व्यवस्थापन छ भने पालिकाको 15% जति बजेट डाइरेक्ट छ, तर अप्रत्यक्ष रूपमा फेरि अन्य कार्यक्रमहरू जोडिएर फेरि त्यसमा चाहिँ सहयोग भएको अवस्था छ।
5: बाल विवाह न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रममा जोड दिन थालेपछि निस्तीमा 2079 सालमा 276 जोडीले बाल विवाह गरेकोमा हाल आएर यो संख्या 7 जोडीमा मात्र सीमित भएको छ। 83 साल भित्रै बाल मैत्री र बाल विवाह मुक्त गाउँपालिका घोषणा गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारूले जानकारी दिनुभयो।
9: बाल विवाहलाई नामित पार्ने गरी घोषणा गर्ने गरी हामी अगाडि बढिरहेका छौँ।
5: 2079 सालदेखि निरन्तर सञ्चालित विभिन्न अभियानका कारण निस्तीमा अहिले उमेर नपुग्दै घरजम गर्नेको संख्या निकै कम भएको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
0: बाँकी समाचार। कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व पश्चिम महेन्द्र राजमार्गको अतिक्रमण क्षेत्र खाली गरिने भएको छ। सड़क डिभिजन कार्यालय महेन्द्रनगरले हिजो सूचना जारी गर्दै महेन्द्र राजमार्ग गड्डाचौकी अत्तरिया चिसापानी सड़क सीमा सड़क केन्द्रबाट 25-25 मिटर दायाँ बायाँ कायम रहेको जनाउँदै सो क्षेत्रमा बनेका टहरा संरचना हटाउन 15 दिनको समयसीमा तोकेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सरकारी सम्पत्ति क्षति गरेको अभियोगमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई सिन्धुलीबाट पक्राउ गरेको छ। निजी क्षेत्रको स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको अवस्थामा उक्त सम्पत्तिमा सरकारी हक टुटाएर लिलामी प्रक्रियामा संलग्न भएको आरोपमा पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिवहरूसहित 5 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सटर कबल भाडा बापतको आमदानी बुझ्ली बैंक दाखिला नगरी आमदानी रकममा अनियमितता गरेको आरोप उनीहरूलाई लगाइएको छ। हावाहुरीका कारण रुख ढलेर कोहलपुर सुर्खेत प्रसारण लाइन अन्तर्गत 132 केबी प्रसारण लाइनका 2 टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारीलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिसमा नेपालको संविधान बमोजिम उहाँलाई हिजो सचिवमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। फेरि पनि रिपोर्ट। धनकुटा जिल्ला केरा खेतीका लागि उपयुक्त भए पनि व्यावसायिक रूपमा भने अगाडि बढ्न सकेको छैन। तराईमा पनि पहाडी रैथाने जातको केराको माग बढ्दो भएकाले किसानलाई केरा खेतीतर्फ आकर्षित गर्नु आवश्यक देखिएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
10: धनकुटाको पाखरीवास नगर

0: आजका मितिसम्म आइपुग्दा हामीले चाहिँ तपाईँको सुशासनका प्रमुख सूचकहरूलाई मध्यनजर र मध्यबिन्दुमा राख्दै हामीले चाहिँ तपाईँको काम गर्ने जमर्को गरेका छौँ। जसमध्येमा एउटा मात्रै उदाहरण भन्छु मैले, हामीसँगको सामुदायिक विद्यालय संघीय सरकारबाट प्राप्त हुने सशस्त्र अनुदान बापतको दिवा खाजा कार्यक्रम जुन प्राप्त हुन्छ त्यसलाई हामीले ब्याङ्किङ प्रणाली मार्फत हरेक सामुदायिक विद्यालयमा बिहान विद्यार्थी भाइ बहिनीहरू आएर यी हाजिरी गरे र उहाँहरूको चाहिँ तपाईँको दिवा खाजा पनि हाम्रो ई मोनिटरिङ मार्फत ई अनुगमन मार्फत हामीले भुक्तानी गर्ने गरेका छौँ। एउटा असल अभ्यासको रूपमा पनि तिलक नगरपालिकाले यसलाई लगेको छ। र अर्को चाहिँ तपाईँको जुन विकास निर्माणका कुराहरूमा पनि हामीले सुशासन सहितको जुन एउटा प्रवृत्ति थियो सुशासनलाई लट्याएर मनोमानी ढङ्गले चाहिँ तपाईँको पूर्वाधारमा विकास गर्ने कुरा थियो त्यो पनि छ तपाईँको हामीले कम्तीमा तपाईँको आज हेर्दा तिला गुफा नगरपालिकाको तपाईँले अहिले पनि हेर्न सक्नुहुन्छ तिला गुफा नगरपालिकाको वेबसाइटमा गएर हामीले गर्न खोजेका सुशासन सम्बन्धी अवलम्बन गर्न खोजेका कुराहरू तपाईँहरूले पाउनुहुन्छ। र अर्को छ तपाईँको हामीले सुशासन नै प्रमुख आधार बनाएर अहिलेको स्थानीय तहलाई सञ्चालन गर्ने प्रविधि हामीले ल्याएका छौँ। यसमा फेरि अप्ठ्यारो कस्तो परिस्थिति हुँदो रहेछ भने हामी जस्तो दुर्गम जिल्ला हिमाली जिल्लाका स्थानीय तहहरूमा मान्छेको सोच सुशासनमा ल्याउन नै छ तपाईँको बडा गाह्रो हुने यो स्थानीय तहहरूलाई हेर्ने दृष्टिकोणमा मान्छेले होइन नि यसरी चल्नुपर्छ भन्ने कुरालाई त्यसलाई सुधार गर्दै लिएको अवस्था छ। र मलाई लाग्छ हामी एउटा पात्र भएर आइसकेपछि समाजमा सुशासनको छ तपाईँको कम्तीमा आवाज दिनुपर्छ भन्ने हिसाबले हामी लागेका छौँ। र यसको भित्र नै खुतलिएर कुरा गर्ने हो भने अलि बढी नै समय लाग्ला।
1: यसो गरौँ न, जस्तो सुशासनको क्षेत्रमा भन्दा बित्तिकै हामीले चाहिँ नगरपालिकाबाट चाहिँ सेवा प्रवाह गर्ने क्रममा कतिको प्रविधि मैत्री भएर काम गर्न सकिएको छ, अपाङ्गता भएका ज्येष्ठ नागरिकहरूलाई अर्थात् चाहिँ जो चाहिँ सरकारी कामकाज प्रति त्यति अभ्यस्त छैनन् तर कुरो बुझेका छैनन् उनीहरूलाई बुझाएर पनि काम दिनुपर्नेछ, काम लिनुपर्नेछ, त्यस्तो अवस्थामा कसरी काम गर्नुभयो भन्न खोजेको।
0: हामीले काम गर्दै जाँदा सुशासनको नगरपालिकाका हरेक शाखाबाट सामाजिक सेवा प्रवाह गर्दै जाँदा हामीले तपाईँको एउटै टेबुलबाट हामीले तपाईँको कार्य सम्पादन गर्ने प्रयत्न गरिरहेका छौँ। यसको प्रभाव चाहिँ तपाईँको के देखियो भन्नुहुन्छ भने यो एउटा शाखामा गएर एउटा खालले काम गर्ने जुन प्रवृत्ति थियो त्यसलाई चाहिँ तपाईँ एउटै टेबुलबाट काम सुरुवात गर्दाखेरि चाहिँ तपाईँको सेवाग्राही पनि तपाईँको अकमकाउने टाइपको हुने र त्यसलाई हामीले तपाईँको परिमार्जन गर्दै अहिले हामी तपाईँको वातावरण बाल मैत्री महिला मैत्री अपाङ्ग मैत्री हिसाबले तपाईँको त्यसका लागि चाहिँ अपाङ्ग मैत्रीलाई हामीले तपाईँको हाम्रो पूर्वाधारले अलिकति साथ दिएको छैन सेवा प्रवाहमा तर हामीले तपाईँको अपाङ्ग मैत्री सेवाका लागि पनि तपाईँको सङ्घ संस्था र विकास सहायता सङ्घ संस्थाहरू र तपाईँको प्रदेश सरकारसँग समन्वय गरेर हामीले त्यसको पनि तपाईँको एउटा झल्को दिने खालको तपाईँको हामीले सुरुवात गरेका छौँ। र उहाँहरू तपाईँको हिजोको 2079 साल वैशाख 28 गते अगावैको सेवा प्रवाह र हामी आएर तपाईँको सुरुवात गरेको सेवा प्रवाहमा अहिले हाम्रो नागरिक सन्तुष्टि हुनुहुन्छ। यसलाई सस्टेनेबल गर्न दीर्घकालीन रूपमा तपाईँको यसलाई विकसित गर्न र संस्थागत गर्न हामी लागेका छौँ। हाम्रो नागरिक पनि अहिले तपाईँको त्यो प्रति कम्तीमा हिजो एउटा काम लिन 5 वटा शाखाको टेबुलमा पुग्नु पर्थ्यो भने अहिले त एउटै टेबुलबाट 5 वटा शाखाको सेवा प्रवाहप्रति सन्तुष्टि चाहिँ हुनुहुन्छ। र उहाँहरू तपाईँको कस्तो अवस्थामा हुनुहुन्छ भने चाहिँ यो 5 वटा कर्मचारीले एउटै टेबुलबाट सेवा प्रवाह गर्दाखेरि उहाँहरू अलिकति तपाईँको अग्मकाउने टाइपको यो प्रवृत्तिलाई तपाईँको हामी चिरफार गर्दैछौँ। र लाग्छ मलाई तपाईँको हामी यो तिला गुफा नगरपालिकाबाट बहिर्गमन हुँदै जाँदा हाम्रो नागरिकले यो असल अभ्यास सहितको सेवा लिनमा उहाँहरू हिचकिचावट हुनुहुने छैन र
1: हजुर। अनि जस्तो विकासका कुराहरू गर्दाखेरि पूर्वाधार क्षेत्रमा पनि सुशासन कायम भएको देख्नु भएको छ, पाउनु भएको छ, त्यसमा जनगुनासो कतिको आउने गरेको छ र आएका जनगुनासोलाई कसरी सम्बोधन गर्नुभएको छ?
0: हामीले यो विकास निर्माणको कुरामा विकास पूर्वाधार गर्दै जाँदा जनगुनासो त अनिवार्य आउने नै भयो तर यसलाई तपाईँको हामीले के गरेका छौँ भन्नुहुन्छ भने यसको लागि हामीले तिला गुफा नगरपालिकाको एउटा जनगुनासो संयन्त्र तयार गरेका छौँ र तपाईँको विकास निर्माणमा कतिपय कुराहरू टेन्डर मार्फत हुन्छ, ठेकेदारका कुराहरू पनि सुन्नुपर्ने हुन्छ र अर्को कुरा चाहिँ तपाईँको उपभोक्ता समितिका कुराहरू पनि सुन्नुपर्ने हुन्छ। त्यो जनगुनासो सचिवालयले प्राप्त गरेका जनगुनासाका आधारमा हामीले फिल्डमै गएर त्यस अनुगमन पश्चात नियमन गर्ने चाहिँ प्रक्रियाको थालनी गरेका छौँ।
1: हजुर, अनि यहाँको नगरपालिका चाहिँ त अलिकति उच्च भागमा अवस्थित रहेको छ, समुद्री सतहबाट पनि निकै अग्लो स्थानमा रहेको छ होइन?
0: हजुर।
1: त्यसमा काम गर्न कतिको सजिलो रहेछ? जस्तो मौसमी कारण, हावापानीको कारण, अलिकति हावापानी मैत्री भएर पनि काम गर्नुपर्ने हुन्छ, उच्च स्थानमा रहेको हुनाले कसरी काम गर्नुभएको छ, विकास गर्न कतिको सजिलो अप्ठ्यारो के छ?
0: मेरो नगरपालिका समुद्री सतहदेखि तपाईँको 930

0: मिटरदेखि सुरु भएर 4565 मिटरको भागमा अवस्थित छ। यो भौगोलिक हिसाबले एकदमै कठिनाई छ। र अर्को कुरा त तपाईँको हाम्रो वर्षमा जम्मा तपाईँको पूर्वाधारका हिसाबले विकास गर्नका लागि जम्मा हामीसँग 4 महिना मात्रै हामी काम गर्न सक्ने अवस्थामा छौँ भौगोलिक हिसाबले र वातावरणीय हिसाबले। तर यो 4 महिनालाई पनि हामीले तपाईँको सही सदुपयोग गर्दै यो समयमा अब अप्ठ्यारो परिस्थिति त छ नै, तर त्यो अप्ठ्यारो परिस्थितिलाई सहज बनाउनका लागि त हाम्रो नेतृत्व आएको हो नि त। यो नेतृत्वले तपाईँको सहज रूपमा तपाईँको वर्षभरिमा 365 दिनमा गर्नुपर्ने कामलाई 120 दिनमा हामीले तपाईँको यसको कम्तीमा परिणाम निकाल्ने प्रयास गरेका छौँ र निस्केको पनि छ र आगामी दिनमा यसलाई निरन्तरता दिनका लागि पनि तपाईँको हामी प्रयत्न छौँ।
1: हजुर, हालै मात्र नेपाल सरकारले सुशासनको क्षेत्रमा काम गर्ने भनेर 100 कार्यसूचीका अवधारणाहरू अगाडि सारेको छ र कतिपय कामहरू गरिरहेको छ भने कतिपय कामहरू गर्दै पनि छ, होइन? यसमा स्थानीय तहमा कतिको प्रभाव परेको देखिन्छ? अब हामी सुशासनको बाटोमा लाग्नु पर्दछ, छिटो भन्दा छिटो नागरिकलाई होइन सेवा दिने क्रममा होस् वा विकास पद्धतिमा हामी जोडिने कुरा किन नहोस्, होइन, हामी सुशासनको माध्यमबाट नै हामीले समृद्धि हासिल गर्ने कुराहरू पनि अगाडि बढाइएको छ। यो छिटो गतिका साथ अगाडि बढ्ने कुरालाई चाहिँ संघीय सरकारले जुन चाहिँ 100 कार्यसूची सुशासनका अवधारणा भित्र रहेर काम गर्दैछ नि, यसको प्रभाव चाहिँ स्थानीय तहमा कसरी परेको छ?
0: यसको प्रभाव छ तपाईँको अब कार्यान्वयनको पारमा बल्ल संघीय सरकारले तपाईँको 100 वटा सूचक आधारहरू तपाईँको पठाएको छ, तर अब यसलाई हामी कार्यान्वयन गर्दै जाँदा यसको रिजल्ट चाहिँ अहिले भन्न सकिने अवस्था छैन। अब यसलाई चाहिँ तपाईँको हामीले यसलाई आधार स्तम्भ बनाएर एउटा तपाईँको क्युआरका माध्यमबाट हामीले सुशासन सहित प्रशासनिक सेवाहरू, विकास निर्माणका कुराहरू, जनगुनासो, त्यसमा मतलब 100 आधारमा तपाईँको के पनि भन्ने गरिरहेको छ भने यी 100 वटा आधारलाई लिँदै जाँदा जनताका आवश्यकताहरू पनि हो वा होइन, यी सबै कुराहरूलाई निर्केवल गरेर हामी यसलाई चाहिँ तपाईँको लागू गर्ने प्रयत्नमै छौँ। केही कुराहरू त अहिले चाहिँ यो अगाडि पनि गरिएकै थियो, तर तपाईँ जुन संघीय सरकारले तपाईँको 100 वटा यो सुशासनका आधारहरू तपाईँकोमा रहेर तपाईँ जुन सेवा प्रवाह गर्ने भन्छ, यसका लागि तपाईँ के हो भने खालि सेवा कागजमा मात्रै दिएर भएन संघीय सरकारले पनि, त्यो हिसाबले तपाईँको यो हिमाली जिल्लाका तपाईँको दुर्गम जिल्लाका जुन स्थानीय तहहरू छन्, जुन तपाईँको काठमाडौँको सिंहदरबार र काठमाडौँ महानगरपालिकाका आधार स्तम्भहरू बनाएर तपाईँको 753मा यो आधारहरूलाई चाहिँ तपाईँहरूले अक्षरश लागू गर्नुपर्छ भन्ने हो भने यसको रिजल्ट कहीँ कतै तपाईँको अल्लिन सक्छ है। यो मेरो आफ्नो व्यक्तिगत कुरा हो।
1: तपाईँ एउटा नगरपालिकाको जनप्रतिनिधि पनि भएको हुनाले हामी कहाँ यी कुराहरू बाधा पर्न सक्छन्, यी कुरा बाधा पुगाउनको लागि चाहिँ अझ हामी यो पद्धतिबाट गयौँ भने छिटो सेवा दिन सक्दछौँ भन्ने सोच पनि त रहन सक्दछ नि, त्यताबाट पनि त हामीले सोच्नु पर्ने होला।
0: पहिलो कुरा त जुन 100 वटा सुशासनका आधार सहित सेवा प्रवाह गर भनेर संघीय सरकारले एउटा जुन क्युआर पठाएको छ भनौँ न,
1: हजुर हजुर,
0: यसलाई लागू गर्नका लागि तपाईँको हामीसँग त्यो खालको पूर्वाधार छ कि छैन, पहिलो कुरा त पूर्वाधारमा जोड दिनु पर्यो नि त। पूर्वाधार नभएका स्थानीय तहहरूको निर्गोल निकालेर कतिपय तपाईँको अहिले पनि 50% स्थानीय तह तपाईँको आफ्नो प्रशासनिक सेवा केन्द्र मार्फत तपाईँको सेवा प्रवाह गर्न सकेको अवस्था छैन र भौतिक पूर्वाधार छैन, खालि तपाईँको कागजी रूपमा टेबुलमा तपाईँको पठाइदिएर त्यो 100 वटा आधारलाई तपाईँको फलानु पालिकाले गर्न सक्यो वा गर्न सकेन भन्नका लागि त पहिला पूर्वाधार बनाइदिनु पर्यो नि त। पूर्वाधारका लागि त यो फेरि जोडिन्छ बजेटसँग कुराहरू, अब समयमा बजेटलाई निकासा दिने, समयमा तपाईँको बजेट दिने, अन्तिम अवस्थामा आएर बजेट कटौती नगर्ने यावत कुराहरूलाई तपाईँको मध्यनजर गरेर ती 100 वटा आधारभित्र टिक्यो भने संघीय सरकार र स्थानीय तहको यो सूचीकृत गरेर जुन स्थानीय तहको के आवश्यकता हो त यसका आधारमा पनि बजेटमा हामीले तपाईँको ख्याल गर्नुपर्छ, यसलाई बजेट विनियोजनको एउटा आधार बनाउनुपर्छ, अनि बल्ल 100 वटा आधारहरू हामीले पठाएका आधारहरूले तल तपाईँको हाम्रा सेवाग्राहीलाई स्थानीय सरकारहरूले सेवा प्रवाहमा तपाईँको कमी हुन दिएका छैनन् भन्ने पनि संघीय सरकारको ध्यान आकर्षण होस् भन्ने मैले यो कुरा राख्दछु।
1: हजुर, अनि यसैमा फेरि जस्तो हामीले पूर्वाधार क्षेत्रमा काम गर्दाखेरि खाने पानी होस्, शिक्षाको कुरा होस् वा चाहिँ सडक विस्तारको कुरा होस्, सडक निर्माणको कुरा होस्, हामीले चाहिँ यसमा काम गर्दाखेरि ठेक्का लगाइन्छ होइन, सम्झौता अनुसार काम सुरु हुन्छ, तर चाहिँ के भने समयभित्र चाहिँ त्यो काम चाहिँ सम्पन्न हुन नसकेर चाहिँ वर्षौंदेखि थाला परेका त्यस्ता योजनाहरू पनि छन् होइन, नगरपालिकाको क्षेत्रमा होस् वा चाहिँ गाउँपालिकाको क्षेत्रमा होस् वा संघीय सरकारले आफैले चाहिँ राखेका कार्यक्रमहरूमा पनि किन नहोस् होइन, अब यसलाई चिर्नको लागि चाहिँ त हामी छिटो गतिमा चाहिँ काम सम्पन्न गर्नुपर्दछ भन्ने कुराहरू पनि रहेका छन् नि त अहिले 100 कार्यसूचीभित्र भन्न खोजेको।
0: एकदमै यो 100 कार्यसूचीभित्र तपाईँको यी कुरा यो पूर्वाधार विकासका कुराहरूमा तपाईँको हामीले काम गर्नका लागि म तपाईँलाई तपाईँको प्रश्न भन्नुपर्छ, हामीसँग जहिले पनि नयाँ आर्थिक वर्ष 1 गतेदेखि सुरु हुने, साउन र भदौको महिनामा जहिले पनि तपाईँको यो बर्सातको समय र त्यो समयमा तपाईँको कुनै पनि कामहरू अगाडि बढाउन सकिने अवस्था हुँदैन। त्यसपछि हाम्रो प्रचलनमा तपाईँको के छ भने यो नेपालीहरूको असोज र कार्तिक जहिले पनि दसैँ र बडा दसैँ र तपाईँको यो दीपावलीको समय आउने, त्यसपछि तपाईँको मैले मेरो पालिकाको विषयमा म कुरा गर्दैछु,
1: हजुर,
0: त्यसपछि मङ्सिरदेखि फागुनसम्ममा हामीले चाहेर पनि तपाईँको यो वातावरणीय हिसाबले जुन यो हिमाली पालिका हिमाली क्षेत्रमा अवस्थित भएको हुँदा तिनीहरूको उपनगरपालिका त्यो बेला चिसोको कारणले तपाईँको पूर्वाधारका कामहरू गर्न सकिने अवस्था रहँदैन। जब फागुनदेखि हामी तपाईँको काम गर्न सुरुवात गर्ने हो र असारको तपाईँको 20 गते हामीले सम्पन्न गर्ने हो। जस्तो त्यसका लागि तपाईँको संघीय सरकारको कार्यक्रम त हामीसँग तपाईँको एकदमै कम हुन्छ, किनभने हामीसँग यो विकास ठेक्का लागेका कुराहरू अल्पत्र पर्ने कुराहरू हुँदैन। हामीसँग एकदमै सानो साइजको बजेट हुन्छ। जस्तो संघबाट प्राप्त भएको समपूर्वक अनुदानको तपाईँको योजनाहरू मलाई लाग्छ मेरो पालिकामा अहिलेसम्म अल्पत्र परेको अवस्था छैन। तर हामी त्यो 4 महिनाको पिरियड फागुनदेखि असारसम्मको पिरियडलाई हामीले सदुपयोग गरी हामीले तपाईँको उपभोक्ता समिति र ठेक्का लागेका ठेकदारहरूलाई हामीले हाम्रो हिसाबले उहाँहरूलाई कन्भिन्स गरेर यो हाम्रो बजेट सङ्घबाट प्राप्त गर्न नै हामीलाई साह्रै समस्या हुन्छ। प्राप्त भएको बजेटलाई तपाईँले आनाकानी ढिलो नगरिदिनुहोस् है, यसलाई अल्पत्र नपारिदिनुहोस् है भन्ने हिसाबले हामी हरेक महिना तपाईँको तिलागुफा नगरपालिकाको एउटा अनुगमन समिति, जनगुनासो समिति र आएका समस्याहरूलाई हामीले तिरफार गरेर सम्बन्धित ठेकदार वा उपभोक्ता समितिलाई हामीले काउन्सिलिङ गरेर उहाँहरूको तपाईँको काउन्सिलिङबाट निस्केका कुराहरूलाई हामीले परिणाममा निकाल्ने प्रयत्न गरेका छौँ। तर हामीलाई यसको बाधा भनेको वातावरण चाहिँ भएको छ है,
1: मौसमले
0: हामीलाई तपाईँको च्यालेन्ज दिन्छ। तर त्यसका बावजुद पनि हामीले तपाईँको यसलाई तपाईँको सम्पन्न गर्ने र तपाईँको आवश्यकतालाई तपाईँको परिपूर्ति गर्ने प्रयत्न चाहिँ गरेका छौँ।
1: अब कालीकोट भन्दा बित्तिकै चाहिँ कृषिमा आधारित त्यहाँको चाहिँ जनजीवन रहन्छ, कृषि क्षेत्रमा चाहिँ नगरपालिकाले कृषकहरूको उन्नयनका लागि अर्थात् चाहिँ उत्पादन बढाउनका लागि केही नयाँ कार्यक्रमहरू पनि ल्याएको छ।
0: हामीले कृषिलाई पहिलो आधार बनाएको सिलागुफा नगरपालिकामा यो मलाई आवश्यक पर्ने प्रश्न सोधिएकोमा म तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छु, किनभने यो प्रश्नले मेरा नगरपालिकाका कृषक दाजुभाइदेखि लिएर आम नेपाली जनताका बिचमा यो मेरो तपाईँको जुन कुरा राख्ने अवसर दिनुभयो त्यसका लागि म विशेष गरी तपाईँलाई धन्यवाद दिन चाहन्छु। यसका लागि म निर्वाचित भइसकेपछि पहिलो कुरो कृषिको यो तिलागुफा नगरपालिका यो रैथाने बालीको उत्पादनका लागि हबको रूपमा चिनिन्छ। च्याउको हिसाबले होस्, ओखरको हिसाबले होस्, सिमीको हिसाबले होस्, आलुको हिसाबले होस्, अन्य यावत छ तपाईँको महत्त्वपूर्ण फलफुल क्षेत्रका रूपमा यो हबको रूपमा तिलागुफा नगरपालिका चिनिन्छ। तर तपाईँको हामीले तपाईँको यसलाई केसम्म पनि गऱ्यौँ भने कृषकहरूलाई उत्पादनलाई बजारसम्म पुर्याउनका लागि सहकारी मार्फत र तपाईँको हामीले प्रदेश सरकारको कृषि मन्त्रालयसँग समन्वय गरेर सङ्घीय सरकारको कृषि मन्त्रालयसँग समन्वय गर्दा म कहाँ भएको उत्पादनलाई ब्रान्डिङ गरेर बजारसम्म तपाईँहरू बजारको व्यवस्था मिलाइदिनुहोस् है। बजारमा आयो भने मेरा कृषकहरूलाई तपाईँको कम्तीमा आफ्नो उत्पादित वस्तुलाई बजारमा बिक्री भयो भने कम्तीमा किसानहरूको तपाईँको यो राहत हुन्छ भन्ने खालले सङ्घीय कृषि मन्त्रालय प्रदेश कृषि मन्त्रालय हुँदाहुँदा तपाईँको विकास आधार सङ्घ संस्थाहरूसँग पनि यो कुराहरू राखियो। तर तपाईँको म उदाहरणका लागि भन्छु, कुनै बेला तपाईँको तिलागुफाको आलु भनेर तपाईँको हामीले एउटा तपाईँको काठमाडौँको बिगमार्टतिर हामीले तपाईँको बिगमार्टमा लिएर 5 केजीको एउटा ब्याग बनाएर तिलागुफाको आलु भनेर जुन हामीसँग 2 सिजनमा आलु उत्पादन हुन्छ, असारे आलु र तपाईँको भदौको आलु, जुन तपाईँको काठमाडौँमा मान्छेले खाँदा तपाईँको साह्रै मन पराउनु भयो, जो यो लबाङथानको आलु यो काभ्रेको मुडेको आलु भन्दा पनि ओहो तिलागुफाको आलु धेरै राम्रो रहेछ भन्ने खालको प्रभाव पर्यो। तर यसको समस्या के आयो भन्नुहुन्छ भने जुन तिलागुफा नगरपालिकादेखि काठमाडौँ पुर्याउँदाखेरि जुन यो ट्रान्सपोर्टेसनका कुराहरू छ, जुन तपाईँको यो बाटो लामो छ, यसका लागि तपाईँको जुन ट्रान्सपोर्टेसन कस्ट छ, जुन तपाईँको शुल्क अत्याधिक हुने हुँदा तपाईँको यो आलुले त्यो स्याउले बजार लिन सकेन।
1: अनि यहाँलाई चाहिँ त विकल्प पनि छ नि त, जस्तो कि कालीकोट भन्दा बित्तिकै त यहाँको बजार क्षेत्र चाहिँ त सुर्खेत र नेपालगञ्ज हो, हामीले काठमाडौँ नै किन ताक्नु पर्यो त? सुर्खेत र नेपालगञ्जमा पनि हामीले आफूले उत्पादन गरेका चाहिँ ती कृषि उपजहरूलाई प्रवर्धन गर्न सकिन्छ नि बजारको रूपमा।
0: हो, हामीसँग तपाईँको सुर्खेत र नेपालगञ्ज पनि तपाईँको एउटा सहर छ, तर यो सहरमा तपाईँको जुन यो अर्ग्यानिक जुन रासायनिक मलहरू प्रयोग नगरिएको, विषादी प्रयोग नगरिएको यावत कुराको जुन कोष तयार हुन्छ त्यो तरकारीको त्यो आलुको, तर इन्डियाको आलुले त तपाईँको सस्तो पाउँछ, त्योसँग इन्डियन आलुसँग तपाईँको हामीसँग भएको उत्पादित कृषि उपजहरूले तपाईँको बजारमा प्रतिस्पर्धा गर्न सकेन। यसका लागि तपाईँको हामीभन्दा माथिल्लो निकाय प्रदेश सरकार तपाईँको सङ्घीय सरकारलाई एउटा माध्यम के बनाउन खोज्यो भने जब तपाईँहरू अब अहिले अर्ग्यानिकका कुराहरू, अर्ग्यानिक रासायनिक मल विषादी युक्त जुन कुराहरू हामीले उठाएका छौँ, यसलाई हाम्रो चिजलाई कम्तीमा तपाईँको कृषि मन्त्रालयले भनीका लागि कम्तीमा तपाईँको यो किसान सहितको एम्बुलेन्स तपाईँहरू दिइदिनु पर्यो, यसमा हामी साझेदारी गर्न तयार छौँ हाम्रा कृषकहरूको चिजलाई बजारमा ल्याउनका लागि भन्ने कुरा राख्दा अब यो सङ्घीय सरकार र प्रदेश सरकारले बजेट छैन हामी यो कुरामा गर्न सक्दैनौँ भनेर उहाँहरू पन्छिनु भयो। पछि मैले तपाईँको पछि भगिनी सम्बन्धका माध्यमबाट ललितपुर महानगरपालिकासँग मैले तपाईँको मेरो नगरपालिकामा उत्पादन भएका वस्तुहरूलाई तपाईँहरूले यहाँ बिक्री गरिदिनुहोस्, किनभने तपाईँहरूको पनि तपाईँको एउटा प्रोजेक्ट ड्रिम प्रोजेक्ट छ ललितपुर महानगरपालिकाको रैथाने चिजहरू मात्रै तपाईँको ललितपुर महानगरपालिकामा आएका पाहुनाहरू र यहाँका जनताहरूलाई खुवाउने भन्ने छ, अनि यो मेरो उत्पादित वस्तुहरूले तपाईँहरूलाई सपोर्ट गर्न सक्छ भनेर तपाईँको हामीले ललितपुर महानगरपालिकासँग भगिनी सम्बन्धका माध्यमबाट पनि हाम्रा कृषि उपजहरूलाई प्रवर्धन गर्ने, हाम्रा किसानहरूलाई तपाईँको निरुत्साहित नभएर उत्साहित हुनका लागि हामीले त्यो पनि प्रयास गर्न खोज्यौँ। तर भइ यो समस्या कस्तो भन्नुहुन्छ भने आज म कहाँ छ तपाईँको सागहरू उत्पादन कृषकहरूले फालाफाल गर्छन् र त्यो साग आएर सुर्खेतमा मान्छेले त्यो साग खान्न इन्डियाको साग खान्छ किनभने सस्तो छ र अर्को व्यवसायी पहाडबाट मैले तपाईँको व्यापारीहरूलाई पनि तपाईँको लिएपछि जब तपाईँको हामी म यो दुःखद कुरा तपाईँलाई सुनाउँदैछु यो रेडियो नेपालको यो कार्यक्रम मार्फत हामीले एउटा व्यापारीलाई हामीले अनुदान दिएर नगरपालिकाले ढुवानी अनुदान तिम्रो यो कृषकबाट उठाऊ र ढुवानीमा हामी 50% तपाईँहरूलाई ढुवानी अनुदान दिन्छौँ भनेर एउटा व्यापारीहरूका माध्यमबाट काठमाडौँमा आलु पठाइयो। मैले आलुको मात्रै कुरा गर्दैछु, यो स्याउ र सिमीतिर त म जान चाहँदै चाहन्न। पठाउँदाखेरि त तपाईँको जुन तपाईँको काठमाडौँको कुलेश्वरमा जुन तपाईँको यो तरकारी व्यवसायीहरूको जुन माफियाहरू हुनुहुन्छ उहाँहरूले त तपाईँको जब त्यो आलु बजारमा गएर अलिकति मान्छेले मन पराउन थालिसकेपछि एक त असाढको महिनामा हजुरको तपाईँको त्यो उच्च क्षेत्रबाट आएको चिसोबाट आएको तल तराई हुँदै जुन तपाईँको 42-43 डिग्रीको तापक्रममा कच्चा चिज आफैमा गलिहाल्छ। अर्को व्यापारीहरूले तपाईँ के गरे त भन्नुहुन्छ भने त्यो आलुलाई निरुत्साहित गर्नका लागि इन्डियन आलुलाई प्रमोट गर्नका लागि जुन तपाईँको त्यो व्यापारी क्षेत्रको जालो छ त्यो जालोले तपाईँको 4-5 दिन तपाईँको त्यो के नगरिदिन्छ भने त्यो अनलोडको माध्यमहरू नबनाइदिने गरेर तपाईँ एउटा व्यापारीले धन्न तपाईँको 32 लाख रुपियाँ हामीले अनुदान दिँदा पनि 32 लाख रुपियाँ घाटा खाएपछि त्यसपछि व्यापारीहरू पनि तपाईँको निरुत्साहित भए भने अब यो यसका लागि त्यसपछि मैले तपाईँको यो सङ्घीय सरकारका धेरै एक्सपोर्टहरूसँग विज्ञहरूसँग मैले के कम्तीमा हामी कहाँ भएका चिजहरूलाई बजारसम्म पुर्याउनका लागि तपाईँको तपाईँहरूले यो कि त अनुदान माध्यम राखिदिनुहोस् होइन भने अनुदान मात्रै राखेर पनि काम छैन किनभने तपाईँको कच्चा चिजहरू ढुवानी गर्नका लागि त हाम्रो तपाईँको ठुलो ट्रकहरूमा जस्तो 10 टन 15 टन 18 टनको ट्रकहरूमा ल्याएर त काम छैन। यसका लागि यो चिस्याम सहितको यो एम्बुलेन्स हुन्छ एउटा तपाईँको कृषि उपजहरू बोक्ने यस्ता खालका स्थानीय तहहरूलाई तपाईँको माग गरेर तपाईँहरू तपाईँ यो यसको व्यवस्था गरिदिनुहोस् न भनेर हामीले धेरै खालले कुरा गऱ्यौँ र त्यो पनि पाउन सकिएन र आज त तपाईँको जुन कृषि उपजका कुराहरू प्रबन्धनका कुराहरू छन् अहिले हामीले तपाईँ पछिल्लो चरणमा हाम्रा किसानहरूले उत्पादन गरेका कुराहरू एउटा मात्रै माध्यम गन्तव्य राहारा यो तिला गुफा नगरपालिका राहारा जाँदाखेरिको तपाईँको देश विदेशका मान्छेहरू जुन तपाईँको त्यही गन्तव्य त्यही बाटो भयो त्यो बाटो प्रयोग गर्ने भएको नाताले हामीले तपाईँको विभिन्न साना साना बजारहरूमा एउटा कोसेली घरहरू बना निर्माण गरेर कोसेली किसानहरूलाई त्यो कोसेली घर मार्फत तपाईँको कम्तीमा 50% खपत गर्ने प्रक्रिया अगाडि बढाएर कार्यान्वयनको पाडमा छौँ।
1: भनेपछि गर्दै हुनुहुन्छ यसको मतलब?
0: यसको मतलब उत्पादित वस्तुहरूलाई अब तपाईँको तपाईँको हामीले के गरेर आफ्नै ठाउँमा ती कोसेली घरहरू तपाईँको सङ्कलन केन्द्रहरू 11 वार्डमा 11 कोसेली सङ्कलन केन्द्र स्थापना गरेर त्यो सङ्कलन केन्द्र मार्फत तपाईँको हामीले 4 कोसेली घरहरू बनाएर अहिले हाम्रो तपाईँको एउटा प्रमुख हाम्रा कृषि उपजहरूलाई तपाईँको बिक्री वितरणका लागि र हाम्रा किसानहरूलाई उत्साहित बनाउनका लागि एउटा गन्तव्यमा हामीसँग मान्छे राराको गन्तव्यमा मान्छेहरू पर्याप्त मात्रामा जाने भएको हुँदा अघिल्लो आर्थिक वर्षबाट अलिकति हामी उत्साहित पनि छौँ। यो कुरामा अझै हामी थप यो आगामी वर्षको बजेटमा पनि हामी तपाईँको कार्यान्वयन थप कार्यान्वयन र तपाईँको केही आएका सुझावहरूलाई सङ्कलन गरेर अगाडि बढ्ने जमर्को गरेका छौँ।
1: हजुर, कालीकोट जिल्लामा 9 स्थानीय पालिका छन्, यसमध्ये 3 नगरपालिका राजकोट नगरपालिका, खाडाचक्र नगरपालिका र अहिले हामीले बोल्दै गरेको विषय तपाईँ आफैले नेतृत्व गर्दै गर्नुभएको यो तिलागुफा नगरपालिका होइन, अरू बाँकी चाहिँ 6 चाहिँ गाउँपालिका रहेका छन्। खाडाचक्रबाट 70 किलोमिटरको दूरीमा रहेको छ यहाँको नगरपालिका। नगरपालिकासम्म चाहिँ त्यस्ता कृषि उपजहरूलाई ल्याएर त्यहाँबाट चाहिँ फेरि अर्को ठाउँमा स्थानान्तरण गर्नका लागि नगरपालिकासँग स्रोत व्यवस्थापन गर्नुपर्दाखेरि के स्रोत व्यवस्थापन गर्न सकिने अवस्था छ तत्कालका लागि?
0: तत्कालका लागि तिलागुफा नगरपालिकाले स्रोत परिचालन गर्दा हामीले सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने त्यही समानीकरण अनुदान बाहेक तपाईँको हामीले अरू कुनै पनि स्रोत परिचालन गर्न सक्ने अवस्थामा हामी छैनौँ। किनभने हाम्रो छ तपाईँको हामीले प्राप्त गर्ने अनुदान भनेको समानीकरण अनुदान, समपूरक अनुदान, सशक्त अनुदान होइन विशेष अनुदान र आन्तरिक आमदानी। आन्तरिक आमदानी यसमा स्रोत परिचालन गर्दा हामीले आन्तरिक आमदानीलाई चाहिँ तपाईँको बढावा दिएर गर्नु पर्थ्यो। तिलागुफा नगरपालिकाको आन्तरिक आमदानीका लागि चाहिँ तपाईँको स्रोत छैन। यो भन्दै जाँदा चाहिँ तपाईँको किन छैन भन्ने पनि प्रश्न उठ्न सक्छ। तर जानेर नीति नियम र ऐन कानुन प्रदेश सरकारले बनाएर स्थानीय तहलाई मजबुती ढङ्गले तपाईँको स्थानीय आफ्नो आन्तरिक आमदानी बढाउने कुरामा प्रदेश सरकार लागि परेको छैन। हामीले बेला बेलामा बारम्बार एउटा मात्रै कुरा उठाउँदै आएको के हो भन्नुहुन्छ भने तपाईँहरूको समानीकरण र यो प्राप्त हुने 4 अनुदानलाई छोडिदिनुहोस्, स्थानीय तह मजबुती बनाउनका लागि आन्तरिक आमदानी नै प्रमुख स्रोत बनाउनु पर्छ। यसका लागि प्रदेश सरकारले कम्तीमा ऐन कानुन बनाइदिएर जस्तो म कहाँ छ त भन्नुपर्दा जस्तो नदीजन्य पदार्थहरू छैन म कहाँ। अब स्थानीय तहको पहिलो तपाईँको आन्तरिक आमदानी भनेको के हुन्छ? नदीजन्य। दोस्रो छ तपाईँको भूमि। अब हामी कहाँ त सहरी त सहरी विकास त छैन, हामी कहाँ भएको भनेको तपाईँको प्रदेश सरकार मातहतमा रहेको तपाईँको सामुदायिक वन, राष्ट्रिय वन। जस्तो मेरो नगरपालिकामा मैले यसको अध्ययन गर्दै जाँदा कम्तीमा हामी 50 वर्ष सडेको काठहरू जुन छ तपाईँको जङ्गलसम्म छ पर्याप्त मात्रामा, त्यो जङ्गलमा सडेको काठलाई मात्रै प्रदेश सरकारले एउटा कानुन बनाएर स्थानीय सरकारलाई तपाईँको सडा पडा काठलाई मात्रै हस्तान्तरण गरिदिने हो भने हामीले आन्तरिक आमदानी बढाउन सक्यौँ र अर्को त तपाईँ हामीसँग त के हो भने मेरो नगरपालिकाको हकमा अरू आन्तरिक आमदानीको त स्रोत नै छैन, खालि त तपाईँ सिफारिस दस्तुर बापत हो त्यही भूमि कर हो। भूमि कर पनि त तपाईँको कस्तो अवस्थामा छ भने मेरो नगरपालिकामा 3400 घरधुरी छ, जसमध्येमा 2000 घरधुरी हजुरको माइग्रेसन छ, भनेको बसाइसराईमा छ, बाँकेमा छ, कैलालीमा छ, बर्दियामा छ, सुर्खेतमा छ। भने म कहाँ जुन 1400 घर परिवारहरू जहिले पनि स्थायी रूपमा 12 महिना बस्छन् तर उहाँहरूलाई अहिले पनि जनचेतना के छैन भन्नुहुन्छ भने हामीले यो भूमि कर वार्षिक रूपमा तपाईँको तिर्नुपर्ने, यो भूमि कर पनि तिर्नुपर्छ भन्ने उहाँहरूको अहिले पनि बुझाइ छैन। अनि हामी चाहिँ जस्तो मैले सम्हाल्दै आउँदाखेरि तिलागुफा नगरपालिकाको आन्तरिक आमदानी 2079 साल असार मसान्तमा चाहिँ 3,40,000 थियो, तर तपाईँ यसलाई होइन है हामीले आन्तरिक आमदानीका स्रोतहरूको पहिचान गरेर तपाईँको हामीले अगाडि बढ्नुपर्छ भनेपछि अहिले हामी चाहिँ 50 लाख रुपियाँ आन्तरिक आमदानीलाई प्रक्षेपण गरेका छौँ, जसमध्येमा हामी चाहिँ तपाईँको आजका मितिमा ठ्याक्कै अहिले मैले तपाईँलाई भन्नै पर्ने समयसम्ममा हामी 35 लाख रुपियाँ तपाईँको के गरेका छौँ त आन्तरिक आमदानीको उत्पादन गर्न सफल भएका छौँ विभिन्न ढङ्गले, व्यवसाय करका माध्यमबाट, तपाईँको भएका स्रोत साधनहरूलाई परिचालनका माध्यमबाट हामी तपाईँको आजको अवस्थामा यो अवस्थामा छौँ। त्यो आन्तरिक आमदानीलाई हामी कृषकसँग जोडेर तपाईँको हामी कृषि क्षेत्रका केही कुराहरूमा जस्तो मैले अघि भने सङ्कलन केन्द्र बनाउन हामीले तपाईँ त्यो स्रोत परिचालन गरेका छौँ, जस्तो आटोसँग जति उत्पादन भएको छ त्यसलाई नै प्रयोग गरेका छौँ, जस्तो त्यसलाई ढुवानी गरेर अन्यत्र स्पजहरूलाई स्थानान्तरण गर्नका लागि हामीसँग तपाईँको यो समानीकरण अनुदान बाहेक अरू कुनै पनि तपाईँको हामीले स्रोत गर्न सक्ने अवस्थामा छैनौँ र भएको आन्तरिक आमदानी पनि हामी त्यो क्षेत्रमा खर्च गर्नका लागि हामीले योजना बनाउँछौँ र बनाएका पनि छौँ।
1: हजुर, अनि पूर्वाधारको क्षेत्रमा जस्तो सडक निर्माणमा चाहिँ एउटा वडाबाट अर्को वडासम्म कच्ची सडक वा पक्की सडकको विकास कसरी गर्नुभएको छ?
0: मेरो 11 वडामा तपाईँको 79 सालसम्ममा सहज रूपमा वडा कार्यालयसम्म पुग्ने सडक मार्ग जम्मा एउटा वडामा थियो, बाँकी 10 वडामा थिएन। त्यो 10 वडामा तपाईँको हामीले अहिले विभिन्न विकास साझेदारी संघ संस्थाहरूसँग समन्वय गरेर साझेदारीका माध्यमबाट हामीले आजका मितिसम्ममा 8 वडामा सहज रूपमा तपाईँको स्तर वृद्धि गर्ने सडक स्तर वृद्धि र सडक निर्माणका कुराहरू तपाईँको यही हाम्रो तपाईँको समानीकरण अनुदान र विकास साझेदारी संघ संस्थाहरूसँग समन्वय गरेर हामी तपाईँको अगाडि बढेका छौँ।
1: पर्यटनको आधारलाई पहिलाउँदाखेरि यहाँको यो तिला गुफा नगरपालिकामा कतिको ऐतिहासिक चिनारी बोकेका पर्यटकीय स्थलहरू छन् र तिनको सम्वर्धनका लागि नगरपालिकाले कसरी काम गरेको छ?
0: पर्यटकीय हिसाबले कुरा गर्नुपर्दा एकदमै यो तपाईँको स्टुडियोलाई म धन्यवाद दिन चाहन्छु। मैले धेरै कुराहरू हाम्रा तपाईँको पर्यटकीय स्थलहरूको पहिचान मात्रै होइन समर्थन गर्नुपर्छ भने विभिन्न माध्यममा सङ्घ सरकारको मातहतमा रहेको पर्यटन मन्त्रालय र प्रदेश सरकारको वन वातावरण तथा पर्यटन मन्त्रालयसँग धेरै समन्वय गरियो। यस्ता संरचनाहरू मसँग तपाईँको पर्याप्त मात्रामा छन्। जस्तो पर्यटकीय हिसाबले प्रसिद्ध तिला गुफा, गुफाकै नामबाट तिला गुफा नगरपालिका रहन गएको छ।
1: हजुर,
0: त्यसपछि अर्को हामीसँग पुगमालिका पाटन भन्ने छ र पुगमालिका मन्दिर छ, जुन चाहिँ तपाईँको गत वर्ष मात्रै, यो खास मैले नभन्न पर्ने हो, भनिहाल्नुपर्छ, यो भन्नेको बोलेको पिठो बिक्छ भने जस्तो कहिलेकै यो रेडियो नेपालको यो अन्तर्वार्ता कार्यक्रम मार्फत यो सङ्घीय सरकारको पनि ध्यान आकर्षण होस् भनेर, जस्तो बढीमालिकाको मन्दिर गत वर्ष मात्रै तपाईँहरू हामी सबैले देख्यौँ, पर्यटन मन्त्री बद्री प्रसाद पाण्डे भएको बेला उहाँले तपाईँको त्यहाँ मन्दिर बनाउनु भयो, तर मैले उहाँलाई नै भनेको थिएँ पर्यटन मन्त्रीज्यू पुल्लो डाँडामा, बाजुराको डाँडामा र कालीकोटको डाँडामा अवस्थित तपाईँ बढीमालिका मन्दिर बनाउँदै हुनुहुन्छ भने त्यही प्रकृतिको धार्मिक महत्व बोकेको शक्तिपीठका रूपमा रहेको नेपालका अधिकांश तपाईँको सबैभन्दा अग्लो डाँडामा अवस्थित भगवतीको मन्दिर, पुगमालिका भगवती मन्दिर मेरो नगरपालिकामा छ। यसका लागि हामीले तपाईँको जुन पर्यटनको हिसाबले हामीले महत्व बोकेका छौँ र यो आफैमा महत्व बोकेको ठाउँ हो, यसका लागि कम्ती मन्दिरको लागि पैसा पठाइदिनुहोस् न। तलबाटको हामी तपाईँको यो पर्यटकीय मार्ग स्थानीय तहले आफै बनाउन सुरु गरेको छ भन्दा उहाँले पनि सुन्नु भएन, यो कुरा फेरि तपाईँ व्यक्ति विशेष बोल्दा त्यति नै राम्रो होला। अर्को संरचना भनेको तपाईँको रुरु बन्चु फुलबारी पाटन भन्ने छ, जहाँ छ तपाईँको 167 प्रकारका जडीबुटी र तपाईँको त्यहाँ पनि तपाईँको 3900 मिटरको हाइटमा तपाईँको एउटा शक्तिपीठ छ। यो शक्तिपीठलाई पनि समर्थन सम्वर्धन र तपाईँको पर्यटनका हिसाबले पनि एकदमै तपाईँको महत्व बोकेको ठाउँलाई, यसका लागि पनि हामीसँग तपाईँको यो सबै कुरा गर्नका लागि के चाहिँ रहेछ भन्नुहुन्छ भने, सबैभन्दा मसँग आफ्नो आन्तरिक आमदानी भएको भए यी कुराहरूलाई बाहिर ल्याउन सकिन्थ्यो। हामी ताक्नु पर्ने प्रदेश सरकार र सङ्घीय सरकारको मुख ताक्नु पर्ने, प्रदेश सरकार र सङ्घीय सरकारको मुख ताक्दा उहाँहरूले बजेट नदिने भन्नाले धेरै सम्भावनाहरू, पुराना संरचना र सम्भावना, पर्यटनका हिसाबले गन्तव्य सबै बोकेका महत्वपूर्ण संरचनाहरू हामीसँग छ। यसलाई हामीले कला कौशलका हिसाबले पनि तपाईँको प्रवर्धन गर्दै अहिले हामीले तपाईँको अब यो आर्थिक वर्षमा हामी एउटा ब्रोसेट तयार गर्दैछौँ, ताकि हारा जाने मान्छे मात्रै तपाईँको अहिले 10,000 मान्छे जान्छ त्यो बाटोमा भएर, नगरपालिकाको एउटा डेस्क बनाएर यो आर्थिक वर्षबाट हामी यो पर्यटनका हिसाबले हाम्रा जुन महत्त्व बोकेका संरचनाहरूलाई झल्काउनका लागि चिनाउनका लागि हारा जाने मान्छेलाई मात्रै एउटा डेस्कका मार्फत हामीले ब्रोसेट हातमा पार्न सफल भयौँ भने ती गन्तव्यहरूमा पनि तपाईँको हाम्रा मान्छेहरू ल्याउन सक्नुपर्छ भन्ने अवधारणा तिलागुफा नगरपालिकाले लिएको छ। यसैलाई सम्बोधन र संरक्षण गर्दै पर्यटनका हिसाबले चिनाउने जमर्को गरेका छौँ।
1: हजुर, अब हामी कुराकानीको अन्त्यमा पनि आएका छौँ। युवा लक्षित रोजगारमुखी कार्यक्रमको पनि महत्त्व रहन्छ होइन, यहाँले नगरपालिकामा नेतृत्व गर्नुभएको छ तर हामीसँग बजेट छैन, बजेट भएदेखि हामी धेरै कार्यक्रमको बिचमा रहेर काम गर्न सकिन्थ्यो होइन, नागरिकको बिचमा रहेर नागरिकको अपेक्षा अनुसार काम गर्न सकिन्थ्यो भन्ने कुरा रह्यो यहाँको जिस्टमा होइन, संक्षेपमा बुझ्नु पर्दा यो देखियो, आन्तरिक बजेट नहुँदासम्म हामी अगाडि बढ्न सकिन्न भन्यो। तैपनि भएको बजेटबाट चाहिँ युवा रोजगारमुखी कार्यक्रम भन्दा बित्तिकै त हामीले सिधै चाहिँ रोजगार भन्दा बित्तिकै जागिर वा नोकरी दिने भन्ने कुरो त भएन, कुनै पनि उत्पादनको प्रवर्धनमा बढाउनुलाई पनि रोजगारमा समाहित गर्नु हो होइन, त्यस्तो कार्यक्रम केही छ युवामुखी कार्यक्रम?
0: युवामुखी कार्यक्रम हामीले सञ्चालन गर्न जमर्को गरेको मिसन रोजगारी भनेर हामीले हाम्रो स्थानीय सरकारको तिलागुफा नगरपालिकाले एउटा नीति तथा कार्यक्रम मार्फतै बजेट व्यवस्थापन गरेका छ। तर युवाहरूलाई जोड्नका लागि अहिले कस्तो युवाहरू देखियो भन्नुहुन्छ भने अब नगरपालिकाले त सुरुवात गर्ने हो नि त, सुरुवात अभिभावक ग्रहण गरिदिने हो, तर युवाहरूलाई अघि हजुरले भने जस्तो तपाईँको त्यो जागिरीको रूपमा दिएपछि उहाँहरू तपाईँको त्यहाँ टिक्ने, नत्र तपाईँको टिक्ने र बिग्ने जनशक्ति हाम्रो त तपाईँको त्यहाँ स्थायी रूपमा नबसिदिने र त्यहाँ रहेकाहरूलाई हामीले अहिले जस्तो विभिन्न माध्यमबाट जस्तो हामी त तपाईँको राडीपाकीको तपाईँको हबका रूपमा हामीले विकास गरेका छौँ, यो तालिम केन्द्र नै स्थापना गरेर हामीले त्यो केन्द्र मार्फतै हामीले तपाईँको तालिम दिन्छौँ राडीपाकी बुनाइमा, त्यसपछि हामीले डोको र नाङ्गो जुन तपाईँको डालो यस्ता यो निगालोको पनि हामीसँग धेरै मात्रामा भएको नाताले तपाईँको त्यो सम्बन्धी पनि हामीले तपाईँको युवाहरूलाई लक्षित गरेर तपाईँको त्यो ट्रेनिङहरू तालिमहरू सञ्चालन गरेका छौँ र त्यहाँबाट उत्पादित भएको चिजहरूलाई अघि मैले भने जस्तो तपाईँको अब हामी सुर्खेतको बजारलाई ताक्ने होइन, नेपालको बजारलाई ताक्दा हाम्रो हामीलाई केही कठिनाई भएपछि हामी तपाईँको स्थानीय बजारबाटै तपाईँको स्थानीय बजारका तपाईँको हामीले बिक्री केन्द्रहरू 3 खोलेका छौँ, त्यो 3 बिक्री केन्द्र मार्फत तपाईँको बिक्री गर्नुपर्छ र अर्को हामीले तपाईँको महिला दिदीबहिनीहरूलाई हामीले ढाका उत्पादनमा तालिम दिएर अचार उत्पादनमा तपाईँको तालिम दिएर हामीले तपाईँको ती चिजहरू उत्पादन अन्तिममा युवाहरूका कुराहरूलाई जोड्ने जमर्को गरेर हामीले अगाडि बढेका छौँ, जसमा तपाईँको यो वर्ष पनि हामी 12,00,000 पैसा हामीले सङ्घीय सरकारबाट प्राप्त 4,00,000 रुपियाँ सशस्त अनुदान र तिलागुफा नगरपालिकाको 8,00,000 रुपियाँ त्यसमा तपाईँको साझेदारी गरेर 3 ठाउँमा हामीले तपाईँको राडीपाकी बुनाई र तपाईँको सिलाई कटाई त्यसपछि अचार जुन हाम्रो तपाईँको रैथाने चिजहरू त्यहाँको उत्पादन भएको छ त्यो रैथानेमा जस्तो मुलाहरू अनि हाम्रो अझ भन्छ लोकल भाषामा हजुरको चुतो त्यसपछि रुगा साग एकदमै युनिक नाम छ क्या हजुरको नामको के अरे सागको नाम नै रुगा साग बनायो, रुगा खोकी लगायो भने सन्चो हुने साग त्यसको अचारहरू बनाएर तपाईँको महिला दिदी बहिनीहरूले अहिले मलाई लाग्छ एकदमै उत्साह चाहिँ छ। तर यसमा पनि तपाईँको पर्याप्त मात्रामा बजेट नहुँदा सबै कुरा बजेटमा आउन थाल्यो कि यहाँ हजुरको तिलागुफा नगरपालिकाको 1 अर्ब पैसा भएको भए अहिलेसम्म रिजल्ट धेरै देखिन्थ्यो, तर बजेट हुन्छ लाखमा हुन्छ, लाखको कुराले तपाईँको त्यो आउटपुट एकदमै कम आउने, तर तपाईँको के भने सुरुवाती चरणमा तपाईँको अहिले हामीले तपाईँको 200 युवाहरूलाई जुन विदेशबाट फर्केका युवाहरू होइन युवा युवतीहरू उहाँहरूलाई जोडेर तपाईँको हामीले कम्तीमा यी कुराहरू अगाडि बढाउने कोसिस गरेर उहाँहरूलाई तपाईँको फेरि दीर्घकालीन रूपमा उहाँहरूको व्यवसाय नै अब तपाईँको यो आर्थिक वर्षमा जति युवाहरूले ट्रेनिङ लिनु भएको छ तालिम लिनु भएको छ उहाँले उत्पादन सुरु गर्नु भएको छ उत्पादनलाई तपाईँको नगरपालिकाले एउटा कार्यविधि मापदण्ड तयार गरेर उहाँहरूको माग बमोजिम प्रस्तावना माग्ने र तपाईँको उहाँहरूलाई तपाईँको केही सपोर्ट गर्नुपर्छ, उहाँले व्यवसायी बनाउनुपर्छ, अब खालि तालिम मात्रै दिएर हुँदैन भनेर व्यवसायी रूपमा नै अगाडि बढाउने गरी हामी यो युवाहरूका क्षेत्रमा पनि लागेका छौँ।
1: हजुर, अब हामी कुराकानीको अन्त्यमा पनि आएका छौँ र जाँदा जाँदै नागरिकको सहभागिता वा नेतृत्वको इच्छा शक्तिबाट हामीले खोजेको सुशासन र समृद्धि कस्तो हुनु पर्ला, कसरी प्राप्त गर्न सकिएला, तपाईँको अनुभवले के भन्छ त अन्त्यमा भनिदिनुहोस् त?
0: यो नागरिक र नेतृत्व दुईटा कुराहरू एक सिक्काका दुई पाटा हुन्, नागरिकको इच्छा शक्तिलाई तपाईँको नेतृत्वले त्यो इच्छा शक्तिलाई तपाईँको योजनाबद्ध तरिकाले तपाईँको सम्पन्न गर्न सक्नु पर्थ्यो, हामीलाई तपाईँको हामी जमर्को गरेका छौँ र तपाईँको यसलाई सम्बोधन गर्ने प्रयत्नमा छौँ र यो सबै कुराहरू सम्बोधन गर्नका लागि नागरिकको उत्साह पनि चाहिन्छ, नेतृत्वको इच्छा शक्ति पनि चाहिन्छ, नागरिकको जनसहभागिता नभई नागरिकले तपाईँको अपनत्व नगरी स्थानीय सरकार नजिकको चुलोको सरकार यो सरकार मार्फत तपाईँको हामीले हाम्रो जनसहभागिता बढाउनु पर्छ भन्ने जब नागरिकको स्तरमा पनि तपाईँको यो एउटा स्तर वृद्धि हुन उहाँहरूको पनि तपाईँको इच्छा शक्ति हुन उहाँहरूको पनि तपाईँको सरकारप्रतिको तपाईँको विश्वास खडा गर्न उहाँहरूलाई पनि जरुरी छ र तपाईँको नेतृत्वले पनि तपाईँको जनसहभागिताबाट हुँदै उठ्दै आएका कुराहरू जनसहभागिता इच्छालाई क्रमशः आफूसँग भएको सो साधनलाई परिचालन गरी दीर्घकालीन रूपमा हामीले तपाईँको अगाडि बढ्नुपर्छ भन्ने नेतृत्वको पनि तपाईँको इच्छा हुनुपर्छ, नागरिकको सहभागिता सहभागिता हुनुपर्छ। यी दुईटाको यो सर्कल नमिलेसम्म त तपाईँ के हो भने हामी खालि यो खोक्रा नारा मात्रै दिन सक्छौँ। र चार वर्षको मेरो अनुभवले के भन्छ भन्नुहुन्छ भने समय अवधिभित्र मेरो नगरपालिकामा 100 मान्छेहरू नै त्यो नगरपालिकामा 365 दिन बसिदिने भएको भए हामी चाहिँ तपाईँको एउटा गन्तव्यमा पुग्न सक्थ्यौँ। हामी सबैले नेतृत्व र जनताले अथवा नागरिकले यसलाई चाहिँ तपाईँको केन्द्रबिन्दु बनाएर होइन हामी हाम्रो विकासमा हाम्रो सहभागिता हुनुपर्छ। हाम्रो सहभागिता बिना बाहिरबाट त तपाईँको हामीले टेलिफोन र विभिन्न सञ्चार माध्यम र विभिन्न सामाजिक सञ्जालका माध्यमबाट हामीले सरकारलाई आक्रोश पुग्नु हुँदैन। हाम्रो सहभागिता प्रत्यक्ष छ तपाईँको त्यही फिल्डमा हुनुपर्छ। त्यो फिल्डमा हाम्रो सहभागितामा नेतृत्वले काम गरेन भने नेतृत्वलाई दोष दिनुपर्छ भन्ने खालको जब हामीले यो जनचेतना जनस्तरमा छ तपाईँको यो हामीले यो कुरा बुझाउन सक्दैनौँ र हाम्रो जनताले बुझ्न सक्दैनन् त्यो बेलासम्म यी विभिन्न खालका कठिनाइहरू आउँछन् भन्ने मेरो 4 अनुभव छ।
1: हजुर, हाम्रो कुराकानीमा जोडिनु भयो होइन, कालीकोटमा अवस्थित तिला गुफा नगरपालिकाको समग्र विकास प्रणाली हामी कसरी अगाडि बढाएका छौँ र हामी के कुराहरूबाट चाहिँ विकासमा फड्को मारेका छौँ र के कुराहरू विकास गर्नका लागि पनि हामीलाई चाहिँ भूगोलको अध्ययनबाट अर्थात् आधारबाट हामीलाई बाधक छ त यो विषयमा हामी रहेर कुराकानी गऱ्यौँ। यहाँले प्रदान गर्नुभएको समय र गर्नुभएको कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
0: तपाईँलाई पनि धन्यवाद। यो मेरो तिला गुफा नगरपालिकाको समग्र 4 गरेर भएका कुराहरू रेडियो नेपाल मार्फत यो कार्यक्रम मार्फत सम्पूर्ण तपाईँको नेपाली नेपालमा बसोबास गर्नुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरू आमा बुवा र विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ आमा तथा बुवाहरूमा यो आवाज तिला गुफा नगरपालिकाले सुरुवात गरेको जमर्को र प्रयत्न गरेका कुराहरू सुनाउने मौका दिनुभयो यसका लागि रेडियो नेपाल परिवारलाई पनि धन्यवाद दिन चाहन्छु। धन्यवाद।
1: तिला गुफा नगरपालिकाले सुशासन तथा समृद्धिको कार्यमा जसरी काम गरेको छ त्यो स्थानीय वासीका लागि निकै उपलब्धि तथा सराहनीय कार्य हो। तर यति कार्यले मात्र स्थानीय समृद्धि पूरा हुँदैन, अझ थप विकास तथा सरकारी सेवा प्रवाहलाई छिटो र द्रुत गर्न सक्ने गरी स्थानीय सरकारले स्थानीयको विकासमा अग्रसरता देखाउन सक्ने गरी कृषि तथा पर्यटन र सामुदायिक विद्यालयको सुधारमा थप विकास गर्न सके स्थानीय वासीको रोजगार तथा कृषिमा भएको निर्भरता मात्र नभई त्यसबाट व्यावसायिक लाभ लिन सक्ने कुरामा कसैको द्विमत नहोला। कालीकोट स्थित तिला गुफा नगरपालिकाको स्थानीय आय र आमदानी कृषिमा निर्भर छ। आलु सिमी साग तथा स्याउको उत्पादनलाई बजारसम्म पुर्याउने प्रयास पालिका सरकारले गर्न सके पक्कै पनि तिला गुफा नगरवासीको जीवनमा नयाँ आयाम थपिने कुरामा विश्वास गर्न सकिन्छ। आजको कार्यक्रममा हामीले कालीकोट स्थित तिला गुफा नगरपालिकाको विकास सुशासन र समृद्धिको पक्ष बारे तिला गुफा नगरपालिकाका नगर प्रमुख शंकर प्रसाद उपाध्यायसँग कुरा गरेका थियौँ। आजलाई सुशासन र समृद्धि कार्यक्रम यति नै। अर्को ताको बिहिबार बिहान 8:15 आउँदा अर्को समृद्धिको पक्षमा कुराकानी लिएर आउने नै छौ। तबसम्मका लागि आजको यस कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना बज्राचार्य सँगै कार्यक्रम सञ्चालक म हरिगिरी पनि बिदा हुन्छौ। हवस् त, नमस्ते।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। अब सुनाउँछौं दिवाकर शर्माको सुर, बम बहादुर जितालीको रचना र कृति न्यौपानेको संगीतमा रहेको यो जागरण गीत।

अब सुनाउँछौ शशी विक्रम थापाको स्वर, जीवनाथ तमालाको रचना र संगीतमा रहेको यो जागरण गीत। गीत पछाडि यहाँले केही बेर सूचना र विज्ञापन सुन्नुहुनेछ, त्यसपछि सुन्नुहुनेछ बिहान 9 बजेको समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
3: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: मेरो शरीरमा त तागतै नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
5: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
6: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकु।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संघीय संसदका दुवै सदनको बैठक आज बस्दै नीति तथा कार्यक्रममा छलफल हुने। सम्भावित बाढी तथा सड़क निर्माण कार्यका कारण काभ्रे पलाञ्चोक सिन्धुली स्थित बीपी राजमार्ग बन्द। सड़क विस्तारको काम भइरहेकाले हिल्सा सिमकोट सड़क खण्डमा पनि आवागमनमा रोक। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प औपचारिक भ्रमणका लागि बेइजिङमा अवतरण। चिनिया समकक्षी सी चिनफिङसँग शिखर वार्ता हुँदै। अब समाचार विस्तारमा। प्रतिपक्षीहरूको विरोधका कारण हिजो स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। सदनको हिजोको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो। सदनको आजको सम्भावित कार्यसूची अनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। चालू सदनको अधिवेशनमा आर्थिक वर्ष 2083-84 बजेट समेत प्रस्तुत हुनेछ। त्यसै गरी राष्ट्रिय सभाको बैठक पनि 11 बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ। सरकारले संघीय मन्त्रालयको संख्या 22 18 झार्ने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्य सहित संघीय मन्त्रालयको संख्या 18 कायम गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यस्तै मन्त्री परिषद बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश 2079 संशोधन स्वीकृत गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिलसेनाले जानकारी दिनुभयो। बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरेको छ। यसै गरी बैठकले भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 स्वीकृत गर्ने पनि मन्त्री परिषद बैठकले निर्णय गरेको संचार मन्त्री डाक्टर तिमिलसेनाले जानकारी दिनुभयो। सम्भावित बाढी तथा सड़क निर्माण कार्यका कारण काभ्रे पलाञ्चोक सिन्धुली स्थित बीपी राजमार्ग र हुम्लाको हिल्सा सिमकोट सड़क खण्डमा सवारी आवागमन बन्द गरिएको छ। प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै काभ्रे पलाञ्चोकको खुरकोट नेपाल थोक कटुन्जे बेसी हुँदै सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ। यसै गरी हुम्लाको नामखा गाउँपालिका 2 च्यादुक क्षेत्रमा सड़क विस्तारको काम भइरहेका कारण हिल्सा सिमकोट सड़क खण्डमा पनि आवागमन बन्द गरिएको छ। च्यादुक होटलदेखि च्याछरासम्म सड़क खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेकाले यही वैशाख 29 गतेदेखि जेठ 2 गतेसम्म उक्त सड़क खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध लगाएको भन्ने भ्रामक र तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पर्यटन बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यम र अनलाइन प्लेटफर्म मार्फत भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा अनिवार्य परिचय पत्र लागू गरिएको, नेपालमा बसाई अवधि 30 दिनमा सीमित गरिएको तथा अवधि नाघेमा सवारी साधन जफत गरिने जस्ता विवरण पूर्ण रूपमा गलत, आधारहीन र भ्रामक भएका जनाएको हो। विज्ञप्तिमा नेपाल सरकारले भारतीय पर्यटकको बसाई अवधिमा कुनै नयाँ प्रतिबन्ध नलगाएको तथा नेपाल भारतबीच लामो समयदेखि कायम खुल्ला सीमा व्यवस्था र द्विपक्षीय समझदारीमा कुनै परिवर्तन नगरिएको उल्लेख गरिएको छ। नेपाल र भारतबीचको ऐतिहासिक जनस्तरको सम्बन्ध, सांस्कृतिक निकटता र पर्यटन सहकार्य यथावत रहेको जनाइएको छ। मनास्लु हिमाल आरोहणको 70 वर्ष पूरा भएको छ। विश्वको 8 र नेपालको 7 यो हिमाल यस अवधिमा 3643 आरोहीले आरोहण गरेका छन्। प्रथम पटक सन् 1956 मे 9 जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ग्याल्जेन नोर्बु शेर्पाले 8163 मिटर अग्लो मनास्लुमा मानव स्पर्श गर्न सफल हुनुभएको थियो। सन् 1973 अप्रिल 22 पहिलो पटक नेपाली आरोही उर्केन छिरिङ शेर्पाले मनास्लुको सफल आरोहण गर्नुभएको पर्यटन विभागले जनाएको छ। मनास्लु हिमाल आरोहण गर्न थालेको 70 वर्ष पुगेको अवसरमा हालै गोर्खा र पोखरामा विशेष कार्यक्रम आयोजना गरिएको छ। नेपाल पर्वतारोहण संघ मनास्लु संरक्षण क्षेत्र आयोजनासँगको सहकार्यमा चुम नोब्री गाउँपालिकाले आयोजना गरेको सो समारोहमा मनास्लुका प्रथम आरोही जापानी नागरिक तोसियो मानिसी र प्रथम नेपाली आरोही उर्गेन छिरिङ शेर्पाको शालिक अनावरण गरिएको छ। बितेका 24 घण्टामा 2365 सवारी चालक सवारी नियम उल्लङ्घनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 21,77,504 रुपियाँ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 88, नियम विपरीत राइड सेयरिङ गरेका 258, संकेत बत्ती उल्लङ्घनकर्ता 156 र तीव्र गतिमा सवारी साधन हुइक्याएका 174 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 123, निषेधित क्षेत्रमा हर्न बजाउने 128, सडक पेटीमा सवारी साधन पार्किङ गर्ने 124, एकतर्फी सडकमा सवारी चलाउने 163 र अन्य सवारी नियम पालना नगरेका 1,121 जनालाई कार्यवाही गरिएको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: एसई सक्यो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। जुम्लाको तिला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना पालिका घोषणा गरिएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा हिजो एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरिएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो। खोपको सुनिश्चिततासँगै अब दिगोपनाका लागि अभिभावकहरूलाई पनि खोपको महत्व बुझाउन जरुरी रहेको गाउँपालिका अध्यक्ष रोकायाले बताउनुभयो। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हर्क बहादुर रावतका अनुसार गाउँपालिकाका 9 ओडाका 16 23 महिनासम्मका 203 बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप पाएको सुनिश्चित गरिएकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको जानकारी दिनुभयो। साथै जन्मेदेखि 15 महिनासम्मका 188 बालबालिकाले पनि सबै खोप प्राप्त गरेको उहाँले जानकारी दिनुभयो। हावाहुरीका कारण रुख ढलेर कोहलपुर सुर्खेत प्रसारण लाइन अन्तर्गत 132 KV प्रसारण लाइनका 2 टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले प्रसारण टावर ढलेपछि हिजो क्षतिग्रस्त टावरको मर्मत सम्भार र घटनाको छानबिन प्रक्रियालाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। मन्त्रालयले घटनाको सत्य तथ्य पत्ता लगाउन नेपाल विद्युत प्राधिकरणका ग्रिड अपरेशन प्रमुख रमण राज शर्माको संयोजकत्वमा छानबिन समिति समेत गठन गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प औपचारिक भ्रमणका क्रममा चीनको राजधानी बेइजिङ पुग्नु भएको छ। चीनका उच्च अधिकारीहरूले राष्ट्रपति ट्रम्पको बेइजिङमा भव्य स्वागत गरेका छन्। राष्ट्रपति ट्रम्पले आजै चिनिया समकक्षी सी चिनफिङसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। बेजिङको ग्रेट हल अफ द पिपलमा हुने दुई महाशक्तिका प्रमुखहरूको भेटको सबै तयारी पूरा भएको चिनिया विदेश मन्त्रालयले जनाएको छ। औपचारिक भेटवार्तापछि राष्ट्रपति सीले समकक्षी ट्रम्पको सम्मानमा भव्य राजकीय भोजको आयोजना गर्नुहुनेछ। द्विपक्षीय भेटमा मुख्य गरी अमेरिकाले पछिल्लो समयमा लगाएको र चीनले त्यसको विरूद्धमा लगाएको कर प्रविधिमाथि प्रतिस्पर्धा इरान युद्ध र ताइवानका विषय सहितका मुद्दामा छलफल हुनेछ। धेरै उद्योगी व्यवसायी पनि राष्ट्रपति ट्रम्पको भ्रमण दलमा रहेका छन्। टेस्लाका एलान मस्क, एनभिडियाका जेनसेन हुआङ लगायतका प्रतिष्ठित व्यवसायीहरूलाई लिएर बेजिङ उड्नु अघि पत्रकारहरूको कुराकानीमा राष्ट्रपति ट्रम्पले चीनलाई अमेरिकी उद्योगका लागि खुल्ला हुन आग्रह गर्ने विषय आफ्नो प्रमुख मुद्दा मध्येको एक भएको बताउनु भएको थियो। राष्ट्रपति ट्रम्पको यो भ्रमण सुरुमा मार्चमा तय गरिएको थियो, तर इरान युद्धका कारण पछि सारिएको हो। यसअघि राष्ट्रपति ट्रम्पले सन् 2017 चीन भ्रमण गर्नुभएको थियो। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाड़ी भागका थोरै स्थानमा तथा मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भागका एक दुई स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदका दुवै सदनको बैठक आज बस्दै नीति तथा कार्यक्रममा छलफल हुने। सम्भावित बाढ़ी तथा सड़क निर्माण कार्यका कारण काभ्रे पलाञ्चोक सिन्धुली स्थित बीपी राजमार्ग बन्द। सड़क विस्तारको काम भइरहेकाले हिल्सा सिमकोट सड़क खण्डमा पनि आवागमनमा रोक। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प औपचारिक भ्रमणका लागि बेजिङमा अवतरण। चिनिया समकक्षी सी चिनफिङसँग शिखर वार्ता हुँदै यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: सभ्य सुसंस्कृत सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो। त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
1: हरेक बिहिबार बिहान नेपाल भाषाको समाचार पछि कार्यक्रम नागरिक शिक्षा
0: रेडियो नेपालका मिडियम वेबका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।
2: नमस्कार, यहाँहरू सुनिरहनु भएको छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल कार्यक्रम नागरिक शिक्षामा यहाँहरूलाई हार्दिक स्वागत छ। आजको कार्यक्रममा हामी आचार प्रथम धर्म अर्थात् असल आचरण नै पहिलो धर्म हो भन्ने विषयमा केन्द्रित रहेर समाजमा नीति नैतिकता संस्कार र नागरिक जिम्मेवारीको महत्त्वका बारेमा चर्चा गर्दैछौँ। आजको हाम्रो समाज तीव्र परिवर्तनको चरणमा छ। आधुनिक प्रविधि, सामाजिक सञ्जाल र बदलिँदो जीवनशैलीका कारण नयाँ पुस्ताको सोच, व्यवहार र संस्कारमा पनि परिवर्तन देखिन थालेको छ। एकातिर प्रविधिले अवसर र ज्ञानको दायरा फराकिलो बनाएको छ भने अर्कोतिर अनुशासन, सहिष्णुता, सामाजिक उत्तरदायित्व र नैतिक मूल्य कमजोर बन्दै गएको प्रति आम चिन्ता बढिरहेको छ। यस्तो अवस्थामा असल नागरिक निर्माणका लागि परिवार, विद्यालय, समाज र नागरिक शिक्षाको भूमिका अझ महत्त्वपूर्ण मानिन्छ। समाजमा बढ्दो हिंसा, असहिष्णुता, दुर्व्यसन र सामाजिक विकृतिलाई न्यूनीकरण गर्न नैतिक शिक्षा, संस्कार र सकारात्मक सोचको विकास हुनु अनिवार्य देखिन्छ। यिनै विषयमा केन्द्रित रहेर आज हामीसँग हुनुहुन्छ प्राचार्य विमल चन्द्र दाहालज्यू। उहाँसँग हामी सुसंस्कृत समाज निर्माण, युवा पुस्ताको जिम्मेवारी, सामाजिक मूल्य र नागरिक शिक्षाको प्रभावकारिताका बारे विशेष कुराकानी गर्दैछौँ।
3: सर, स्वागत छ यहाँलाई कार्यक्रममा।
4: धन्यवाद।
3: यो आचार प्रथम धर्म भन्ने भनाइको वास्तविक अर्थ के हो र यसले नागरिक जीवन र समाज निर्माणमा कस्तो सन्देश दिन्छ? कुराकानी यहीँबाटै सुरु गरौँ।
4: आचार प्रथम धर्मको अर्थ हुन्छ, प्रथम धर्म भनेको मनुष्यको आचरण नै हो, उसको चरित्र शील स्वभाव नै आचार हो। र धर्म भन्नाले आत्मा परमात्मा ब्रह्म मोक्ष भन्ने विशिष्ट अर्थ हुन्छ, तर विशिष्ट ब्रह्म लक्ष्यलाई प्राप्त गर्नका लागि पनि मनुष्यको आचार ठिक छैन भने, चरित्र स्वभाव ठिक छैन भनेदेखि ठिक हुँदैन। घर बनाउँदा जग खाने जस्तै मनुष्यलाई उच्च ठाउँमा पुर्याउनको लागि आचारले नै पहिलो काम गर्छ। मान्छेको चरित्र नै उत्कृष्ट हुनुपर्छ, चरित्र नै धर्म हो भन्ने यसले सरल अर्थ दिन्छ।
3: हजुर, यो असल चरित्र नै धर्मको एउटा प्रस्थान बिन्दु हो, अथवा त्यो आचरण र त्यो व्यवहारमा हामी रहनु पर्दछ भन्ने कुराहरू जुन यो आचार प्रथम धर्मले जुन सङ्केत गरिराखेको छ, यसको आलोकमा हेर्ने हो भनेदेखि नेपाली समाजको सांस्कृतिक अवस्था र सामाजिक व्यवहारहरूलाई चाहिँ हामीले कसरी मूल्याङ्कन गर्न सक्छौँ?
4: अब नेपाली समाजमा जुन प्रकारले पूर्वाचार्यहरूले, ऋषिहरूले हामीलाई आचार पद्धतिहरू दिनुभयो, त धेरै कम्तीले मात्रै सही ढङ्गले त्यसको पालना गरेको देखिएको छ। हिजो आज सांस्कृतिक कार्यक्रम भनेर पनि असांस्कृतिक हरकतहरू गरिएको देखिएको छ। जस्तो विश्वविद्यालयको कार्यक्रमहरूमा होस्, स्कुलमा गरिएका सरस्वती पूजाहरूमा हुन्, दसैँमा निकालिने देवी पूजाका नाममा गरिएका गतिविधिहरू हुन्, तथा विभिन्न सांस्कृतिक धार्मिक भनिएका कार्यक्रममा पनि हाम्रो आचार चाहिँ मिचिएको बिग्रिएको देखिएको छ। र मूल आचार ग्रन्थहरू, नीतिशास्त्रहरू, धर्मशास्त्रहरूको अध्ययनपूर्वक सदाचारलाई हामीले आजको युगमा सिक्नुपर्ने, जान्नुपर्ने धेरै खाँचो खड्किएको छ।
3: जस्तो अब यहाँले जुन हाम्रो समाजमा नीति नैतिकता र अनुशासन कमजोर हुँदै गएको भन्ने कुराहरू यहाँले जुन अभिव्यक्त गरिराख्नु भएको छ, यसका कारणहरू, यस पछाडिका मूलभूत कारणहरू के हुन सक्छन् जसले हाम्रो यो सार्वजनिक सदाचार, नैतिकता र अनुशासनमा प्रतिकूल गतिविधिहरू अथवा त्यो खालको भावहरू प्रकट भएको देखिन्छ? के कारणहरू हुन सक्लान्?
4: पक्कै पनि यसको पहिलो कारण भनेकै शिक्षामा नैतिक तथा संस्कृत शिक्षाको अभाव रहनु हो। जस्तो प्रकारले शिक्षामा हिजो हामीलाई नैतिक शिक्षा, आचार शिक्षा, शास्त्रीय शिक्षा दिइन्थ्यो, आचार प्रथम हो धर्म भनेर जुन तपाईँले सुरुमा सोध्नुभयो, यो पनि संस्कृत शिक्षाकै एउटा पक्ष हो। अनि मातृदेवो भव, पितृदेवो भव, आचार्य देवो भव, अतिथि देवो भव, यस्ता आदर्शका कुराहरू पहिला विद्यार्थीलाई हामी पढाउँथ्यौँ र एक अर्कालाई सम्मान गर्ने, झुक्ने, माया गर्ने सद्भावको परिपाटी हामीमा रहन्थ्यो। तर हिजो आज शिक्षामै यी कुराहरू नभइदिएकाले गर्दा जुन समयमा देशमा संस्कृत शिक्षामाथि प्रहार भयो र ज्ञान परम्परामाथि प्रहार भयो, जुनसुकै देशको सिद्धान्तको सम्प्रदायको त्यसको चाहिँ ज्ञान पक्ष बिग्रिन्छ, त्यसका वरिपरि भएका सम्पूर्ण पक्षहरू बिग्रिएर जान्छ, त्यो हामीले अहिले राष्ट्र स्तरमा पनि देखिरहेका छौँ। र यसको सुधारका लागि सर्वप्रथम हामीले सच्याउनु पर्ने भनेको यो देशमा संस्कृत शिक्षा र नैतिक शिक्षालाई पुनस्थापना गर्नु नै हो भन्ने मैले छोटो उत्तर दिएँ।
3: हजुर, जुन हामीले आफ्नो मूल एउटा आधार अथवा हाम्रो जरा हो, हाम्रो मौलिक पहिचानको जुन असल नागरिक बन्ने तर्फ प्रेरित गर्ने खालको त्यो शैक्षिक विषयवस्तुहरू पनि त्यो ढङ्गले अगाडि आउन सकेनन् भन्ने कुराहरू गरिरहँदाखेरि हामीले यो आधुनिक प्रविधि, सामाजिक सञ्जाल र जुन बदलिदो जीवनशैली छ यसको प्रभावमा परेर पनि कहीँ न कहीँ हाम्रा यी आचार व्यवहारहरूबाट हामी विमुख हुँदै गएको हो भनेर भन्न सकिन्छ।
4: यसलाई यसरी बुझ्नुपर्छ, त्यसरी भन्न सकिन्छ, हरेक मनुष्य प्रभावद्वारा चल्छ। म कुनै पनि कुराबाट प्रभावित हुन्न भन्दा भन्दै पनि म कुनै न कुनै कुराद्वारा प्रभावित भइरहेको हुन्छु हो। र अहिलेको बदलिँदो परिवेशमा जुन व्यापक रूपमा अन्य अनावश्यक सामग्रीहरू हामीलाई सोसल मिडियाबाट प्राप्त भइरहेका छन्, हाम्रो जग बलियो नभएका कारणले गर्दा हामी हाम्रो धर्म संस्कृति शास्त्र ज्ञान परम्परामाथि कमजोर भयौँ अनि हामीलाई अनावश्यक चिजहरू चाहिँ धेरै सजिलै प्राप्त हुन थाले र हामीलाई तिनीहरूको प्रत्यक्ष असर पर्यो। त्यस कारणले हाम्रो आचार, हाम्रो व्यवस्था, सभ्यता नै बिग्रिने स्थितिमा गयो। यदि हाम्रो धरातल चाहिँ बलियो हुनु हो भने, जस्तो प्रकारले प्रतिरोधात्मक क्षमता राम्रो शरीरमा छ भने केही भाइरस आए पनि असर गर्दैन नि, मान्छे निरोगी बन्छ। तर हाम्रो चाहिँ प्रतिरोधी क्षमता कमजोर भयो, हामीले संस्कृत पढ्नै छोड्यौँ, शास्त्र पढ्नै छोड्यौँ हो, धर्मशास्त्रका कुराहरू भनेको त एक केही समुदायले ब्राह्मणले गर्ने, पूजा गर्ने भनेर संकुचित अर्थ लियौँ। अध्यात्मको अर्थ, शास्त्रको अर्थ त मानव जीवनसँग छ, चेतनासँग छ भन्ने अर्थलाई हामीले नबुझेर जब एक जातीय रूपमा यसलाई हेऱ्यौँ, क्षेत्रीय रूपमा हेऱ्यौँ, विशेष धर्मसँग जोडेर हेऱ्यौँ, तबदेखि हाम्रो देश बिग्रिन थाल्यो। र यो संस्कृत सभ्यता शास्त्रका कुराहरू भनेका राष्ट्रलाई चाहिने, मानव सभ्यतालाई चाहिने र नव पुस्तालाई बलियो र उर्वर बनाइराख्नका लागि चाहिने वस्तु हुन् भनेर हामी गम्भीर भएर शैक्षिक जगतले पुनर्विचार गर्नुपर्ने देखिन्छ सर, अनि मात्रै हामी बलिया र टिकाउ हुन सक्छौँ।
3: हाम्रा नीतिशास्त्र जुन छन् त्यसको संरक्षण प्रवर्धन गर्दै अब यो नयाँ पुस्तामा जिम्मेवारी बोध, अनुशासन र सामाजिक उत्तरदायित्वको विकास गर्नको निमित्त जे जसरी हामी क्रियाशील भइराखेका छौँ, सामाजिक अभियन्ताहरू, अभिभावकहरू, शिक्षा क्षेत्रमा काम गर्ने सरकारवालाहरू, यी सबैको भूमिका के हुनसक्छ त हामीले असल चरित्रको पुनर्जागरण गर्नको निमित्त हामीले आफ्नो तर्फबाट के कस्तो भूमिका निर्वाह गर्न सक्छौँ?
4: अवश्य पनि अब यो एकैचोटि राज्यले गरिदिएला भनेर पनि नहुँदो रहेछ। अब म पनि एउटा यो संस्कृत भाषा, वाङ्मय शास्त्र र नैतिक आचरणकै अभियन्ता भएको हिसाबले हामीले व्यक्ति स्तरबाटै अहोरात्र कार्य गर्नुपर्छ। जसरी हामीले यहाँ निशुल्क रूपमा संस्कृत विद्या पठन पाठन गराइरहेका छौँ शास्त्रीसम्म, देशमा धेरै त्यस्ता गुरुहरूले चलाएका, अभियन्ताहरूले चलाएका सङ्गठनहरू छन् र केही मात्रामा निजी क्षेत्रले पनि हिजो आज संस्कृत शिक्षा र नीति शिक्षालाई आफ्नो विद्यालयको गहनाको रूपमा प्रयोग गर्दै आएको देखिएको छ। यी सकारात्मक कुराहरू हुन् र अभिभावकहरूले पनि हिजो आजभन्दा 20-25 वर्ष अगाडि संस्कृत पढाएर हामीलाई शास्त्र पढाएर बिगारे भन्ने एक खालको हल्ला चलाइयो यो देशमा, र अहिले 20-25 वर्ष पछाडि आएर अभिभावकले विचार गर्दा हौ हामीबाट त धेरै कुरो छुटेछ, हामी त कमजोर पो भएछौँ भन्ने महसुस गरेको देखिन्छ। र निजी क्षेत्र तपाईँले, मैले र विभिन्न सङ्घ संस्थाले निस्वार्थ रूपमा यसलाई गरी खाने भाँडो नबनाइकन यसलाई लोकहितका लागि, आत्मउद्धारको लागि प्रशिक्षण दिनुपर्छ। अब धार्मिक प्रशिक्षणका कुराहरू भए, नैतिक प्रशिक्षणका कुराहरू भए, संस्कार शिक्षाका कुराहरू भए, र हाम्रा इतिहास पढाउन पनि आजको समय, आजको युवा पुस्तालाई, विद्यार्थीलाई अत्यन्तै जरुरी देखिएको छ। र हामी को, यो देश कस्तो, यो माटो कस्तो, कसरी पुर्खाहरूले बनाए, कसरी ऋषिहरूले हामीलाई यो धरोहर दिए भन्ने कुरो आजका विद्यार्थीलाई थाहा भएन। उनीहरूलाई एकैचोटि विदेश पठाइयो, विदेशी कुराहरू पढाइयो, पासपोर्ट बनाइयो, बाह्र सकेर विदेश पठाइहाल्यो। हाम्रै देशका विद्यार्थी हाम्रा देशका भइदिएनन्। आजको डरलाग्दो स्थिति यो छ र यिनीहरूलाई आफ्नो देशको मूल कुरो जरो किलो सम्झाउन हामीले सबै मिलेर आफ्नो आफ्नो क्षेत्रबाट लाग्नुपर्छ। त्यही नै कार्यको आरम्भ हुनेछ भन्ने लाग्छ।
3: हजुर, यस्तो मौलिक संस्कृति, हाम्रा परम्पराहरू, सामाजिक मूल्यहरूको संरक्षण गर्नका लागि यहाँले भन्नुभयो जस्तै केही प्रशिक्षणका कार्यक्रमहरू, केही पाठ्यक्रममै राखेर इतिहासको बोध गराउने, इतिहासप्रतिको गौरव गर्ने, एउटा संस्कारको विकास गर्नको निमित्त आवश्यक छ भन्ने हामीले आवश्यकताको कुराहरू त औँल्यायौँ, तर व्यवहारमा हाम्रा ती गतिविधिहरू कति घनीभूत ढङ्गले चासोपूर्वक ती अगाडि बढिराखेका होला।
4: के हो भनेदेखि, व्यवहार त तपाईँले गर्दा र मैले गर्दा हुने हो कि होइन? त व्यवहार भनेको त प्रयोगमा आयो र हामीले त प्रयोगमा ल्याएका छौँ। हामीले एउटा संस्कृत विद्यालय चलाउँछौँ, निशुल्क पढाउँछौँ, आचार शिक्षा, धर्म शिक्षा दिइरहेका छौँ र हरेक नागरिकले जसले यो कार्यक्रम सुन्दैछ, जसले यो कार्यक्रमको व्यवस्थापन गर्दैछ, जसले यतिखेर रेडियो नेपाल खोलेर यो कुरो त हो रहेछ भन्ने लाग्दैछ, उसले आजैदेखि अरूलाई सिकाउन नसके पनि आफूले एउटा हितोपदेश किनेर पढ्न थालिदिनु पर्यो। आफूले एउटा चाणक्य नीति ल्याएर उसले पढ्न थाल्यो, आफूले एउटा भगवद् गीता पल्टाएर पढ्न थाल्यो भने अब यो कुरो व्यवहारिक बन्छ। एकैचोटि चाहिँ पाठ्यक्रममा राख्ने कुराहरू पनि राम्रा कुराहरू हुन् तर पाठ्यक्रममा राखेर पनि सम्बन्धित शैक्षिक निकायले त्यसलाई प्रयोगमा ल्याइदिएन भने त्यो कुरो ओझेलमा पर्दो रहेछ। त्यो पनि हामीले अभ्यास गऱ्यौँ, देख्यौँ। र जसले सुन्छ, जो जिम्मेवार नागरिक छ, उसले आजैबाट यी नीति शिक्षालाई अध्ययन गर्ने, पठन पाठन गर्ने र आफूले बुझेका कुरा आफ्ना घरमा भन्ने, आफ्ना साथी सङ्गीलाई सेयर गर्ने र फेसबुकमा पनि यिनै कुरा पोस्ट गर्ने, युट्युबमा पनि यस्तै भिडियोहरू बनाएर हामीले हाल्ने र जहाँ जे अवसरमा मिल्छ हामीले नीति आचरण र जागरण सम्बन्धी कुराहरू, नैतिक कुराहरूलाई समावेश गर्न थाल्यौँ भने बिस्तारै समाजले यो कुरोलाई ग्रहण गर्ला र व्यापक रूपमा प्रयोग क्षेत्र बन्न सक्ला भन्ने देखिन्छ सर।
3: हजुर, यो अब समाजमा पछिल्लो समयमा एक खालको अधैर्यता देखिन्छ, दुर्व्यसन त्यतातिर पनि पछिल्लो पुस्ताहरू फसिरहेको अवस्था छ, यसबाट पार पाउनको निमित्त के गर्न सकिने हो भन्ने तर्फ पनि प्रयासहरू भइ नै राखेका छन्। सजिलो ओखतीको रूपमा यसलाई लिनु पर्दाखेरि नैतिक शिक्षाले यी हाम्रा सबै खराब प्रवृत्तिहरूलाई त्याग्नको निमित्त प्रेरित गर्न सक्छ।
4: अवश्य, के गर्छ भने हेर्नुहोस्, नैतिक शिक्षाले आत्मानुशासित बनाउँछ व्यक्तिलाई र आत्मानुशासन भनेको कसरी विकास हुँदै जान्छ भने म जस्तो हुँ तपाईँ पनि त्यस्तै हो। यो मान्छे मान्छेमा मात्रै हुने कुरो होइन, यहाँ वसुधैव कुटुम्बकमका विचारहरू आउँछन्। पृथ्वीमा रहेका हरेक किरा फट्याङ्ग्रादेखि लिएर स्वर्गमा बस्ने देवताहरूसम्म एउटै चेतनाका अंश हुन्, एउटै परमात्माका हामी सन्तति हौँ भन्ने बोध हामीलाई प्राप्त भइसकेपछि कसैले कसैलाई मार्नुपर्ने, कसैले कसैलाई हिंसा गर्नुपर्ने, कसैले कसैलाई दुःख दिनुपर्ने कुरो आउँदैन। किनभने म जे हुँ तपाईँ पनि त्यही हो, हो सबैमा एकवत भाव भइसकेपछि त्यहाँ कुनै पनि किसिमको मोह, शोक र द्वन्द्व भन्ने कुरो रहँदैन र यसको बीजमा, यो नैतिक शिक्षाको बीजमा आत्मज्ञान रहन्छ र आत्मज्ञान भएपछि मान्छे सहिष्णु बन्छ, दुर्व्यसन रहित बन्छ, विकृति र विसङ्गतिसँग ऊ लड्न सक्छ र उसका वरिपरि आएका अन्य मानिसहरू पनि स्वाभाविक रूपमा नैतिकवान, निष्ठावान बन्दै नै जान्छन् भन्ने देखिन्छ।
3: म एउटा असल नागरिक हुँ र मेरा कर्तव्य र व्यवहारहरू यसरी प्रकट हुनुपर्दछ भन्ने ढङ्गले सोचेर असल नागरिकले आफैमा अभ्यास र अनुसरण गर्नुपर्ने गुणहरू र व्यवहारहरू के कस्ता हुन सक्छन्, जो चाहिँ हामीले व्यवस्था गरेका छौँ तर ती हाम्रो सामान्य दैनिक जीवनमा पनि ती महत्त्वपूर्ण हुन्छन्।
4: कति राम्रो कुरो गर्नुभयो। समग्रमा असल नागरिक बन्न कस्ता गुण हुनुपर्छ भन्न खोजियो, यसमा हाम्रो नैतिक शिक्षाले सुरुमा हामीलाई उपदेश गर्छ शास्त्रले, सत्यम वद, धर्मम चर, सतोमा सद्गमय इत्यादि कुराहरू छन्। सत्यम वद, सत्यवादी बन्नु पर्यो, मन वचन कर्मले सत्य बोल्नु पर्यो, धर्म गर्नु पर्यो। धर्म गर्नु भनेको पूजापाठ धूपबाती गर्नु मात्रै होइन, आफ्नो सही कर्तव्यको पालना मनुष्यले गर्नु पर्यो। असतमा लाग्नु भएन, आफ्नो कर्तव्य पथबाट बिग्रिनु भएन, असतोमा सद्गमय तमसोमा ज्योतिर्गमय र असल मान्छे भन्न शास्त्रले दुईटा बाटो देखाउँछ। संसारमा धेरै कुराहरू खराब छन्, यहाँ दुईटा कुरो राम्रो छ। के छ भन्दा सत्सङ्ग र सत्शास्त्र। राम्रा शास्त्रहरू पढ्नाले मान्छे असल बन्छ। भगवद् गीता, उपनिषद्, श्रीमद् भागवतम आदि जस्ता महान शास्त्रहरूको अध्ययन गर्नाले मान्छे असल बन्छ र सज्जनहरूको सङ्गत गर्नाले मान्छे असल बन्छ र यी कुरा पालना गर्नाले हरेक व्यक्ति रूपान्तरित भएर असल व्यक्ति बन्न सक्छ भन्ने लाग्दछ।
3: युवा पुस्ताहरूलाई असल चरित्र, नैतिकता र जिम्मेवार नागरिक बन्नको लागि के प्रेरणादायी सन्देशहरू राख्न सकिन्छ?
4: अत्यन्तै राम्रो कुरो गर्नुभयो। अब युवा पुस्ता भनेको अत्यन्तै शक्तिशाली पुस्ता हो। उसको उमेर पनि पूर्ण हुन्छ अनि शरीर पनि स्वस्थ हुन्छ, उसँग जोस जाँगर हुन्छ र युवाले जे पनि चाहेको कुरो गर्न सक्छ र युवावस्थामा नै उसले सही सङ्गति, सही आचरण, सही शास्त्रहरू र सद्गुरुको निर्देश प्राप्त गर्न सक्यो भनेदेखि त्यो व्यक्ति चरित्रवान बन्छ र त्यसका लागि उसले यस किसिमका संस्थाहरू, यस किसिमका अध्ययन क्षेत्रहरूमा विद्यार्थीले, युवाले लाग्नुपर्छ र युवाले फेसबुक चलाउँदा पनि सत्सङ्गका कुराहरू, ध्यान ज्ञानका कुराहरू, साधनाका कुराहरू खोजोस्, उसले युट्युब चलाउँदा पनि तिनै कुराहरू खोजोस् र खोजी खोजी आफ्नो चरित्र निर्माणका लागि धर्मशास्त्रहरूको अध्ययन गर्नतिर युवाहरू लागुन् र यही प्रसङ्गमा हामीले पनि भर्खरै संस्कृत पठन पाठन गर्न, नीतिशास्त्र पढाउनका लागि निशुल्क भर्ना खोलेका छौँ महामती प्राणनाथ संस्कृत विद्यापीठमा र यहाँ आएर पढेमा पनि हामी उनीहरूलाई सहयोग गर्न सक्छौँ र आफूलाई उद्धार गर्नका लागि युवाले आफै अघि बढ्नुपर्छ र उसलाई बाटो देखाउने सङ्घ संस्थाहरू, विद्यालयहरू, गुरुहरू, संस्थाहरूमा उनीहरू सम्बद्ध भएर अध्ययन साधनामा लाग्दै अघि बढ्नुपर्छ भन्ने म सन्देश दिन्छु। कसैले आफै केही पनि गर्न सक्दैन, कसैले कसैले प्रेरित गरिदिनुपर्छ। कुनै सत्शास्त्र पढ्नुपर्छ, महापुरुषहरूको जीवनी पढ्नु पर्यो, तत्साहित्यहरूको अध्ययन गर्नाले मान्छे विकास हुँदै जान्छ।
3: अन्त्यमा जस्तो संसार गजा दोष गुणा भवन्ती भन्छ नि हजुर, अब यो जसले जस्तो संगत गर्यो त्यही अनुसारको उसको चरित्र व्यवहारहरू प्रकट हुन्छन् र फल पनि त्यसले त्यही बमोजिमको प्राप्त गर्दछ।
4: म थोरै बोलिदिन्छु यसमा।
3: हजुर
4: हेर्नु, जस्तोको संगत गर्यो हामी त्यस्तै बन्दै जान्छौँ। जस्तै ज्ञानी मान्छे भनिएको पनि हटासँग लागेर भट्टीतिर, मदिरा पसलतिर पस्दैछ भनेदेखि त्यसलाई पनि अरू मान्छेले ए यो पनि मान्छे बिग्रेछ भन्ने मान्दछन्। तर सज्जनहरूसँग, इष्टहरूको सभामा बस्दछ भनेदेखि उसलाई पनि मान्छेले राम्रो मान्दछन्। एउटा श्लोक छ संस्कृतमा, इतो पिसुमन सङ्गात आरोहति शताम शिरह अस्मापि याति देवत्वम महद्भिषु प्रतिष्ठित भनेको छ। अर्थात् इरो पनि फुलको सङ्गत गर्नाले ज्ञानी गुरुहरूको, भगवानको शिरमा चढ्न पाउँदछ। इरो पनि ढुङ्गाले पनि महात्माहरूको सङ्गत गर्नाले, यो ढुङ्गो होइन आजबाट देउता भयो भनेर ज्ञानीजनहरूले बताइदिएकाले गर्दा ऊ देउता भएर सबैले ढोक्दछन् ढुङ्गोलाई पनि भने। प्रत्येक युवा सज्जनको, सन्तको राम्रो मार्गमा हिँडेर महान बन्न सक्छन् भन्ने यी नीति संवादहरूले सल्लाह दिन्छन् सर।
3: हजुर,
4: दुईटा उदाहरणलाई लिन सकिन्छ।
3: हजुर है, एकदमै राम्रो। हजुर,
4: किराको दृष्टान्त, एउटा ढुङ्गाको दृष्टान्त,
3: एकदमै राम्रो। हजुर, हामी फेरि सन्दर्भ अनुसार फेरि यस्तै कुराकानीहरू निरन्तर गर्दै जाउँ। अघि यो संसर्ग जा दोष गुणा भवन्ती भनेर मैले उच्चारण गरेँ नि हजुर,
4: संसर्ग अनुसार दोष गुण हुन्छन्।
3: हो,
4: अघि फटासँग भट्टीमा गइयो भने संसर्ग भइगयो, दोषी भइहाल्यो।
3: हजुर,
4: होइन म खाएको छुइनँ भन्न पाइएन, त त्यहाँबाट निक्लिँदैछस् भनी गए। अब फटा पनि जोगीसँग गयो, जस्तो रत्नाकर पनि नारद मुनिसँग मिल्यो भने ऋषि भइगयो, नारद मुनिसँग संसर्ग गरे नि त ज्ञानी भइगए। त्यस कारणले म यस्तो छु, मेरो साथी त्यस्तो भएर केही हुँदैन भन्न सकिँदैन। साथी फटा छ भने फटा हुन्छ, साथी ज्ञानी छ भने, सङ्गत ज्ञानी छ भने ज्ञानी हुन्छ र संसर्गजन्य दोष गुणहरू हुन्छ।

0: आजको छलफल बाँड्छ। आजको कार्यक्रममा नीति, नैतिकता, सामाजिक संस्कार, युवा पुस्ताको भूमिका र नागरिक शिक्षाको महत्त्वबारे महत्त्वपूर्ण विचार राखिदिनुहुने प्राचार्य विमल चन्द्र दाहालज्यूलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
1: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम नागरिक शिक्षा। यति बेला हामी चर्चा गर्छौँ असल छात्र छात्राहरूमा हुने गुणहरूका बारेमा। प्रिय श्रोताहरू, विद्यार्थी जीवन नै भविष्य निर्माणको आधार हो। त्यसैले असल छात्र छात्रा बन्नु हरेकको लक्ष्य हुनुपर्छ।
0: असल विद्यार्थी अनुशासित हुन्छ, समयमै विद्यालय जाने, गृह कार्य गर्ने र नियमहरूको पालना गर्ने उसको प्रमुख विशेषता हो। त्यसै गरी असल छात्र छात्रा परिश्रमी हुन्छन्, उनीहरू पढाइमा ध्यान दिन्छन् र नयाँ कुरा सिक्न सधैँ उत्सुक रहन्छन्।
1: असल विद्यार्थी इमान्दार र जिम्मेवार पनि हुन्छ। परीक्षामा नक्कल नगर्ने, आफ्ना कर्तव्यहरू पुरा गर्ने र शिक्षक तथा अभिभावकहरूको सम्मान गर्ने उनीहरूको विशेषता हुन्छ। त्यस्तै नम्र, सहयोगी र सकारात्मक सोच राख्ने विद्यार्थीहरू समाजका लागि उदाहरणीय हुन्छन्।
0: असल छात्र छात्रा बन्ने गुणहरू केवल पढाइमा मात्र सीमित हुँदैनन्, बरु व्यवहार, सोच र जिम्मेवारीमा पनि देखिन्छन्। हामी सबैले यस्ता गुणहरू विकास गरौँ ताकि उज्जवल भविष्य निर्माण गर्न सकियोस्। धन्यवाद। अब छुट्टिने अनुमति चाहन्छौँ। प्राविधिक साथी मोहन राई माझीसँगै संयोजक उद्धव सिंह च्वागडी, कार्यक्रम सञ्चालक भानुभक्त खड्का र यो विमला राईलाई पनि आज्ञा दिनुहोस्। हवस् त, नमस्कार, शुभ दिन।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौं।
1: नागरिक लगानी कोष
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
6: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गएँ, सिप अनुसारको काम पाएँ, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाएँ नि केटा।
5: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
7: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: गोबरलाई गुइठाना बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
3: नागरिक लगानी कोष।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 10 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब उषा लोहानीबाट समाचार सुन्नुहोस्। प्रतिपक्षीहरूको विरोधका कारण हिजो स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। सदनको हिजोको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो। सदनको आजको सम्भावित कार्यसूची अनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। चालू सदनको अधिवेशनमा आर्थिक वर्ष 2083-84 बजेट समेत प्रस्तुत हुनेछ। त्यसै गरी राष्ट्रसभाको बैठक पनि 11-15 बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ। सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रे पलाञ्चोक सिन्धुली स्थित बीपी राजमार्ग र हुम्लाको हिल्सा सिन्कोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ। प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै काभ्रे पलाञ्चोकको खुर्कोट नेपालथोक कटुन्जे बेसी हुँदै सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ। यसै गरी हुम्लाको नामखा गाउँपालिका 2 च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेका कारण हिल्सा सिमकोट सडक खण्डमा पनि आवागमन बन्द गरिएको छ। च्यादुक होटलदेखि छ्याछरासम्म सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेकाले यही वैशाख 29 गतेदेखि जेठ 2 गतेसम्म उक्त सडक खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध लगाएको भन्ने भ्रामक र तथ्यहीन समाचारप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। पर्यटन बोर्डले हिजो प्रेस विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यम र अनलाइन प्लेटफर्म मार्फत भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा अनिवार्य परिचय पत्र लागू गरिएको, नेपालमा बसाइ अवधि 30 दिनमा सीमित गरिएको तथा अवधि नागेमा सवारी साधन जफत गरिने जस्ता विवरण पूर्ण रूपमा गलत, आधारहीन र भ्रामक भएको जनाएको हो। बितेका 24 घण्टामा 2,365 सवारी चालक सवारी नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 21,77,504 रुपियाँ राजस्व दाखिला भएको छ। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15*7 डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। हावाहुरीका कारण रुख ढलेर कहलपुर सुर्खेत प्रसारण लाइन अन्तर्गत 132 केबी प्रसारण लाइनका 2 टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले प्रसारण टावर ढलेपछि हिजो क्षतिग्रस्त टावरको मर्मत सम्भार र घटनाको छानबिन प्रक्रियालाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। मन्त्रालयले घटनाको सत्य तथ्य पत्ता लगाउन नेपाल विद्युत प्राधिकरणका ग्रिड अपरेसन प्रमुख रमण राज शर्माको संयोजकत्वमा छानबिन समिति समेत गठन गरेको छ। मनासलु हिमाल आरोहणको 70 वर्ष पूरा भएको छ। विश्वको 8 र नेपालको 7 यो हिमाल यस अवधिमा 3,643 आरोहीले आरोहण गरेका छन्। प्रथम पटक सन् 1956 मे 9 जापानी नागरिक तोसियो इमा निसी र भारतीय नागरिक ग्याल्जेन नोर्बु शेर्पाले 8,163 मिटर अग्लो मनासलुमा मानव स्पर्श गर्न सफल भएका थिए। सन् 1973 अप्रेल 22 पहिलो पटक नेपाली आरोही उर्केन छेरिङ शेर्पाले मनासुलुको सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प औपचारिक भ्रमणका क्रममा चीनको राजधानी बेजिङ पुग्नु भएको छ। चीनका उच्च अधिकारीहरूले राष्ट्रपति ट्रम्पको बेजिङमा भव्य स्वागत गरे। राष्ट्रपति ट्रम्पले आज चिनिया समकक्षी सी चिनफिङसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। बेजिङको ग्रेट हल अफ द पिपलमा हुने दुई महाशक्तिका प्रमुखहरूको भेटको सबै तयारी पूरा भएको चिनिया विदेश मन्त्रालयले जनाएको छ। औपचारिक भेटवार्तापछि राष्ट्रपति सीले समकक्षी ट्रम्पको सम्मानमा भव्य राजकीय भोजको आयोजना गर्नुहुनेछ। द्विपक्षीय भेटमा मुख्य गरी अमेरिकाले पछिल्लो समयमा लगाएको र चीनले त्यसको विरुद्धमा लगाएको कर प्रविधिमाथि प्रतिस्पर्धा, इरान युद्ध र ताइवानका विषय सहितका मुद्दामा छलफल हुनेछ। यो सँगै रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजी सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शंकर भण्डारी अनि म नरहरि नेउपानेको एक साताको विश्रामपछि आज पनि हामी विभिन्न कलाकारहरूका सुमधुर लोकभाकाहरू लिएर उपस्थित भइसकेका छौँ। नेपाली लोकगीतको कुरा गर्नुपर्दा हाम्रो सांस्कृतिक धरोहरको एक महत्त्वपूर्ण हिस्सा हो लोकगीत। एउटा भरियाको चौतारीमा भारी बिसाउँदाको सुस्केरा हो लोकगीत। वनपाखा मेलापात गर्दा मनभित्रबाट निस्कने कथा व्यथाको उजागर गर्ने माध्यम हो लोकगीत, जसले आफ्नो परम्परा, अनुभव, अनुभूति र समाजमा भन्न नसकेका कुराहरू मेलापात, गोठालो, घाँस दाउरा गर्दा आफ्नो सुमधुर स्वरबाट अरूलाई सुनाउने कोसिस गर्दै आफ्ना मनभित्रका पीडा, समाजका घटना वा आफूले भोगेका कुराहरूलाई पोख्ने गर्दछन् र मनलाई हलुङ्गो बनाउँदछन्। यसैले त लोकगीतको महत्त्व भनेको मनोरञ्जन मात्र होइन, बरु यसले हाम्रो इतिहास, पहिचान र जीवनका मूल्यहरूलाई जगेर्ना गर्दछ। यति मात्र होइन, समाजमा लोकगीतले जनचेतना बढाउँछ, संस्कृति र परम्परालाई जीवित राख्छ र मानिसहरूलाई आफ्नो जडहरूमा जोड्न मद्दत गर्छ। यसैले नेपाली लोकगीत केवल गीत मात्र नभएर एक समाजको आत्मा, पहिचान र जीवनशैलीको प्रतिबिम्ब हुन्, जसले गर्दा कलाकारहरू यसरी प्रस्तुत हुने गर्दछन्। सबैभन्दा पहिला सारिका घिम्रेको स्वरबाट।

गीत भनेको साइला दाई माइला दाईहरूको हातबाट बजाइने सारङ्गीका धुनसँगको कथा व्यथाको सत्य कहानी हो। यी सुमधुर आवाज मनभित्रको अत्यार लाग्दो गुम्सेर बसेको मनको पीडा हो यो गीत। बैगुनीलाई गुण लाउनु भनेको बालुवामा पानी हाले जस्तै त होला। आखिर फुल नहो मन्दिरमा होस् वा घाटमा यसको महत्त्व परिभाषा र यसले दिने सन्देशमा त धेरै फरक छ, तर बैगुनी साइला दाईलाई गुण लाउँदा खोला तरेर लौरो बिर्से झैँ गरिदिएपछि कसको नै के नै लाग्छ र उनी जाने चरी फर्केर आउँछ नै, किनकि आफ्नो गुण सम्झेर साँझ परेपछि अर्को जुनी के हुन्छ थाहा छैन। यही जुनीमा मनका बह विरह वेदना पीडालाई हटाउँदै आफ्नो जीवनलाई अगाडि बढाउने गुणको बदलामा वेदना दिनेलाई खै कस्तो हुन्छ। तर माया प्रेम कथा र कहानी आफआफ्नै हुन्छ, किनकि अब भने बरपिपल छुम्क्यारे भन्दैछन् यी कलाकार वसन्त थापा र समीक्षा अधिकारी।

मैले माया लाएकै हुँ क्यारे, होइन भने बरपिपल छुँ क्यारे। ढुङ्गामाथि चरी बस्छ, ढुङ्गामुनि पानीमा माछा बस्छ, यो त स्वाभाविक नै हो। तर एकले अर्कालाई गर्ने माया भने कहाँ बस्छ भनेर सोध्न त मिलो, देखाउन भने गाह्रो कुरा हो, फेरि पनि सोध्ने गरिन्छ नि त। माया प्रेम त आफ्नो हृदयमा हुने कुरा हो, मनमा बस्ने कुरा हो। कोही मठ मन्दिर गएर बाचा कसम खाएर आफ्आफ्नो बन्न खोज्छन्, कोही मेलापात घाँस दाउरा गर्दा देवी देउराली चौतारीलाई साची राखेर आफ्नो बन्न खोज्छन् भने, यहाँ रुमाल चिनो दिएर बर पिपल छोएर माया लाउन खोज्दैछन्। यस्तै जीवनका वास्तविकतालाई लोकसङ्गीतले समेटेको हुन्छ र त फेरि पनि सुदूर अब दूर नै झिक्कै झिक्कै।

सुदूर अब दूर नै झिक्क झिक्क माया तिमीलाई हो, अब चाहे सुदूर पश्चिम होस् वा पूर्व, टाढा हुने नै छैन तर यहाँ बैतडीका बिम्सी जस्तो मन मेरो सफा छ है। महाकालीलाई साची राखेर रा, डोटेलीको बोलीमा जस्तै अछाम जस्तै जुन उज्यालो बजाउको जस्तै गहिरो माया, बाजुराको लेकको झैँ माया, डडेलधुराको पवन जस्तै कैलालीको फड झैँ मनले जोडेको यो दूरी नसाले छुट्याउने होइन, त्यसैले सुदूर अब दूर नै झिक्क झिक्क माया तिमीलाई। यही नै हो लोकसङ्गीतको जादु, चाहे भूगोल होस् वा भाषा, सम्पूर्ण नेपालीहरूलाई सुनौ सुनौ बनाउने एउटा भूगोलको सङ्गीत अर्को भूगोलमा सुनौ सुनौ बनाउँदै, हात समाउँदै, झिक्क झिक्क मायामा रमाउँदै कहाँ पुगे यी कलाकारहरू उनीलाई थाहा होला भन्दै अबको प्रस्तुतिमा मुना र मदन हुने कुरा यसरी प्रस्तुत गर्दैछन् यी कलाकार घमेश तुलाल र रचना रिमाल।

कार्यक्रम लोकलहरीमा यस्तै मिठा मिठा लोकभाकाहरू यहाँहरूलाई सुनाउने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार प्रेमबहादुर बुढा मगर र कमला बुढा मगरको स्वर छाड्दै आजको कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार।

0: बिहानै झोक्राइछौ त, के भयो?
1: मेरो शरीरमा त तागतै नभए जस्तो भयो पुरा, केही गर्न नसक्ने भएँ म त। मलाई के भएको रहेछ डाक्टर साहब?
2: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
3: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ, त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। अब उषा लोहनीबाट समाचार सुन्नुहोस्। प्रतिपक्षीहरूको विरोधका कारण हिजो स्थगित भएको प्रतिनिधि सभाको बैठक अहिले 11 बजे बस्दैछ। आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। सदनको हिजोको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो। सदनको आजको सम्भावित कार्यसूची अनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। चालू सदनको अधिवेशनमा आर्थिक वर्ष 2083-84 बजेट समेत प्रस्तुत हुनेछ। त्यसै गरी राष्ट्रसभाको बैठक पनि 11-15 बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ। सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रे पलाञ्चोक सिन्धुली स्थित बिपी राजमार्ग र हुम्लाको हिल्सा सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ। प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै काभ्रे पलाञ्चोकको खुरकोट नेपाल थोक कटुन्जे बेसी हुँदै सिन्धुली चल्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाएको जनाएको छ। यसै गरी हुम्लाको नामखा गाउँपालिका 2 च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेको कारण हिल्सा सिमकोट सडक खण्डमा पनि आवागमन बन्द गरिएको छ। च्यादुक होटलदेखि छ्याछरासम्म सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेकाले यही वैशाख 29 गतेदेखि जेठ 2 गतेसम्म उक्त सडक खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध लगाएको भन्ने भ्रामक र तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पर्यटन बोर्डले हिजो प्रेस विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यम र अनलाइन प्लेटफर्म मार्फत भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा अनिवार्य परिचय पत्र लागू गरिएको, नेपालमा बसाई अवधि 30 दिनमा सीमित गरिएको तथा अवधि नागेमा सवारी साधन जफत गरिने जस्ता विवरण पूर्ण रूपमा गलत, आधारहीन र भ्रामक भएको जनाएको हो। हावाहुरीका कारण रुख ढलेर कोहलपुर सुर्खेत प्रसारण लाइन अन्तर्गत 132 केबी प्रसारण लाइनमा 2 टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले प्रसारण टावर ढलेपछि हिजो क्षतिग्रस्त टावरको मर्मत सम्भार र घटनाको छानबिन प्रक्रियालाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। मन्त्रालयले घटनाको सत्य तथ्य पत्ता लगाउन नेपाल विद्युत प्राधिकरणका ग्रेड अपरेसन प्रमुख रमण राज शर्माको संयोजकत्वमा छानबिन समिति समेत गठन गरेको छ। बितेका 24 घण्टामा 2,365 सवारी चालक सवारी नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 21,77,504 रुपियाँ राजस्व दाखिला भएको छ। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुला भएको छ। सगरमाथा आधार शिविरदेखि शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग खुला भएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुस 2 गते सगरमाथा लोत्से र नुम्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतीय सहयोग सङ्घ नेपाललाई डोरी टाँग्ने जिम्मेवारी दिएको थियो। मनासलु हिमाल आरोहणको 70 वर्ष पूरा भएको छ। विश्वको 8 र नेपालको 7 यो हिमाल यस अवधिमा 3,643 आरोहीले आरोहण गरेका छन्। प्रथम पटक सन् 1956 मे 9 जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक गाल्जेन नोर्बु शेर्पाले 8,163 मिटर अग्लो मनासलुमा मानव स्पर्श गर्न सफल भएका थिए। सन् 1973 अप्रिल 22 पहिलो पटक नेपाली आरोही उर्केन छेरिङ शेर्पाले मनासलुको सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प औपचारिक भ्रमणका क्रममा चीनको राजधानी बेजिङ पुग्नु भएको छ। चीनका उच्च अधिकारीहरूले राष्ट्रपति ट्रम्पको बेजिङमा भव्य स्वागत गरे। राष्ट्रपति ट्रम्पले आजै चिनिया समकक्षी सी चिनफिङसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। बेजिङको ग्रेट हल अफ द पिपलमा हुने दुई महाशक्तिका प्रमुखहरूको भेटको सबै तयारी पूरा भएको चिनिया विदेश मन्त्रालयले जनाएको छ। औपचारिक भेटवार्तापछि राष्ट्रपति सीले समकक्षी ट्रम्पको सम्मानमा भव्य राजकीय भोजको आयोजना गर्नुहुनेछ। द्विपक्षीय भेटमा मुख्य गरी अमेरिकाले पछिल्लो समयमा लगाएको र चीनले त्यसको विरुद्धमा लगाएको कर प्रविधिमाथि प्रतिस्पर्धा, इरान युद्ध र ताइवानका विषय सहितका मुद्दामा छलफल हुनेछ। यो सँगै रेडियो नेपालबाट बिहान 11 बजे को समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: भर्खरै यहाँले सुन्नुभयो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। दिवा सेवामा यहाँलाई हार्दिक स्वागत छ। प्रविधितर्फ पराग पोखरेलसँगै उद्घोषणतर्फ रुक्मिणी पोखरेल, विमला राई र म अर्जुन श्रेष्ठ। अब प्रस्तुत छ दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही बेरमै राख्नेछौँ सुरु सप्तक कार्यक्रम, त्यसपछि 12 बजे समाचार। 12 बजेको समाचारपछि 12:05 सुन्नुहुनेछ सेरोफेरो कार्यक्रम प्रज्ञा शरदको साथमा। 1 बजे समाचार, 1 बजेको समाचारपछि 1:05 हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 सुन्नुहुनेछ देश दर्शन कार्यक्रमको पुनः प्रसारण। 1:45 आधुनिक गीतहरू सुन्नुहुनेछ भने 2 बजे अङ्ग्रेजीमा समाचार। 2 बजेको अङ्ग्रेजीमा समाचारपछि 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 5:45 शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ। अब प्रस्तुत छ सुर सप्तक कार्यक्रम दिवाकर शर्माको साथमा।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रत्येक बिहिबार बिहान 11 बजेको समाचारपछि सुन्न सक्नुहुन्छ कार्यक्रम सुर सप्तक।
1: नमस्कार नमस्कार नमस्कार सम्पूर्ण आदरणीय श्रोता अनि रेडियो नेपालको युट्युब च्यानल हेर्नुभएका दर्शकमा सुर सप्तक कार्यक्रमबाट म दिवाकर शर्मा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रत्येक बिहिबार 11 बजेको समाचारपछि यहाँले सुन्दै आउनुभयो कार्यक्रम सुर सप्तक लिएर आज फेरि पनि यहाँहरू माझमा हामी आइपुगेका छौँ। यो रेडियो नेपालको भव्य अनि सभ्य रेडियो स्टुडियोमा हामी छौँ। हाम्रा वाद्यवादक साथीहरू प्राविधिक साथीहरूको साथमा हामी उपस्थित भएका छौँ। आज पनि सुर सप्तक कार्यक्रमलाई गीत सङ्गीतको यो तरङ्गबाट गीत सङ्गीतको यो ध्वनिबाट यहाँहरूलाई मिठा मिठा गीत सङ्गीतबाट मनोरञ्जन दिने प्रयत्नले हामी यहाँ उपस्थित भएका छौँ। सर्वप्रथम म हाम्रा वाद्यवादक साथीहरूको थोरै परिचय दिन चाहन्छु। आज हाम्रा वाद्यवादक साथीहरूमा मैले देखिरहेको छेउबाट इफेक्टमा खड्ग गरबुजा हुनुहुन्छ, एकदम तबलामा हुनुहुन्छ सुनिल बरदेवा, यसै गरी हार्मोनियममा हरिशङ्कर चौधरी, बाँसुरीमा डाक्टर निरञ्जन भण्डारी, किबोर्डमा नुच्छे महर्जन, गिटारमा दीपक सुनाम, यसै गरी सारङ्गीमा खड्ग गान्धारी हुनुहुन्छ भनेदेखि, प्रविधि संयोजनतर्फ मोहन रायमाजी हुनुहुन्छ भनेदेखि, यो आजको कार्यक्रमलाई हाम्रो भिडियो मार्फत युट्युब च्यानलको लागि प्रसारण गर्नको लागि क्यामेरा पर्सन हुनुहुन्छ मिलन ढुङ्गाना, सबैबाट हामी यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। हजुर, यी त भयौँ हामी सबै यहाँ उपस्थित भएका व्यक्तित्वहरू। तर आज हाम्रो सुर सप्तक कार्यक्रममा नेपाली गीत सङ्गीतका सुप्रसिद्ध गायक हामीले आज निम्त्याएका छौँ, जो हुनुहुन्छ आनन्द कार्की। हजुर, नेपाली गीत सङ्गीतमा सुगम सङ्गीतमा आनन्द कार्कीको ठुलो योगदान छ। 4 दशकभन्दा बढी समयदेखि उहाँ नेपाली गीत सङ्गीतमा आबद्ध भएर नेपाली आधुनिक गीत, गजल, भजन, स्वदेश गान लगायत हिन्दी गीत समेत उहाँले गाइसक्नु भएको छ। प्रत्येक श्रोताको दर्शक मनमा उहाँ बस्न सफल भइसक्नु भएको छ। थोरै उहाँको म परिचय दिन चाहन्छु। पिता विष्णुबहादुर कार्की, माता विष्णुमाया कार्कीको कोखबाट उहाँ सोलुखुम्बुमा जन्मिनु भएको थियो। पूर्व सोलुखुम्बुमा जन्मिनुभयो, तर उहाँको बाल्यकाल भने भारतको लखनऊमा बितेको थियो। बुवाको जागिरको सिलसिलामा, कामको सिलसिलामा बुवा भारत गइसकेपछि बालक आनन्द कार्की पनि उहीँ लाग्नुभयो। उहाँ भारतमा बसेर, लखनऊमा बसेर उहाँले सङ्गीतको शिक्षा लिनुभयो, सङ्गीतबारे केही अध्ययन गर्नुभयो। त्यसपछि उहाँलाई कता कता फेरि आफ्नै जन्मथलो नेपालमा जौँ जौँ लागेर उहाँ 2041 सालमा नेपाल फर्किनुभयो। विशेष गरेर भन्नुपर्दाखेरि काठमाडौँलाई उहाँले कर्मथलो मानेर गीत सङ्गीतमा आबद्ध हुनुभएको, उहाँको पछाडि कोही थिएन, उहाँ एक्लै सङ्घर्ष गर्दै गर्दै

0: क्षेत्रबाट उहाँले जनसेवाश्री पुरस्कार प्राप्त गर्नुभएको छ। यसका साथसाथै चलचित्र क्षेत्रबाट, आधुनिक सङ्गीतको क्षेत्रबाट पनि थुप्रै मान सम्मान र पुरस्कार प्राप्त गरिसक्नु भएको छ। हालसम्म 5,000 बढी गीत उहाँले रेकर्ड गरिसक्नु भएको छ। उहाँका आधिकारिक गीतहरू छन्, उहाँका प्रत्येक गीतहरू चर्चित छन्, चर्चामा छन् र अहिले पनि त्यत्तिकै व्यस्त हुनुहुन्छ। अहिले नयाँ गायक गायिकासँग भनौँ, नयाँ कलाकारसँग पनि उहाँ आबद्ध हुनुहुन्छ। त्यसले गर्दाखेरि आज हाम्रो यो सुर सप्त कार्यक्रममा हाम्रा सुप्रसिद्ध गायक आनन्द कार्कीज्यूलाई यहाँ निम्त्याउन पाउँदा मलाई धेरै खुसी लागेको छ र हाम्रो टिमलाई पनि खुसी लागेको छ। सर्वप्रथम म उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। आनन्द सर नमस्कार सर, स्वागत छ यहाँलाई।
1: थ्याङ्क यू, धन्यवाद।
0: भनेपछि यति व्यस्त हुनुहुन्छ निरन्तर रूपमा, होइन 41 सालदेखिको निरन्तर गाउँदै आउनु भएको छ। हामी 83 सालमा छौँ, 4 दशकभन्दा बढी भइसकेको छ गाउन थाल्नुभएको। आज पनि व्यस्त समय दिएर हामीले यहाँले हामी यहाँ स्टुडियोमा आइदिनु भयो, हामीलाई खुसी लागेको छ। यो स्टुडियो तपाईँले देख्नुभयो होला, तपाईँ स्टुडियो धेरै गीत गाउनु भएको छ,
1: धेरै
0: गीत गाउनु भएको छ र आज स्टुडियोमा उपस्थित भएर हामी आज लाइभमा छौँ, प्रत्यक्ष गाउने तयारीमा लागेका छौँ। वाद्य वादक साथी हुनुहुन्छ, कस्तो फिल भएको छ अहिले?
1: एकदमै, किनभने यो त मेरो घर हो।
0: हजुर,
1: मेरो आवाजलाई चिनेको, आवाज जन्मेको यही थलो हो, यही स्टुडियोमा चाहिँ सुरुवात ती दिनमा गीत गाउने अवसर प्राप्त भएको थियो र त्यो दिनदेखि आजसम्म गाइ नै रहेको छु। यो चाहिँ अब यो ठाउँको आशीर्वाद हुनुहुन्न, यहाँका जति पनि सङ्गीतकार हुनुहुन्थ्यो या वाद्य वादन हुनुहुन्थ्यो, उहाँहरूको सबैको सहयोग साथ आशीर्वादले नै यो ठाउँमा फेरि आउन पाउँदा अत्यन्तै
0: खुसी लागेको,
1: खुसी छु।
0: पक्कै पनि कलाकारको यो एउटा भनौँ, हामी भन्छौँ कर्म गर्ने थलो हो, जहाँसम्म एउटा भनौँ। रेडियो नेपाल भन्नुहोस् त हामी धेरै हाम्रा स्रष्टाहरूले सम्झिन्छौँ, पुराना स्रष्टाहरूले जसले एउटा नेपाली गीत सङ्गीतमा एउटा मानकको रूपमा जुन किसिमले काम गरेर जानु भएको छ, त्यो अवस्था हेर्दाखेरि तपाईँ जस्तो व्यक्तित्वलाई आज हामीले स्टुडियोमा बोलाएका छौँ र तपाईँ गाएका ती चर्चित गीतहरू, मिठा गीतहरू सुन्ने आज हामी तयारीमा लागिरहेका छौँ, होइन?
1: हजुर,
0: अब हामी कुराकानी गर्दै जान्छौँ बिचमा कार्यक्रममा पनि, तर सर्वप्रथम यहाँ आइसकेपछि हामीले कुराकानी भन्दा पनि यहाँका मिठा मिठा गीत सुन्ने सबैलाई आतुर पनि भइरहेको छ, होइन? त्यसले गर्दाखेरि तपाईँका धेरै चर्चित गीतहरू छन्, त्यसमध्ये यी हल्लाहरू हुन् जुन गीत छ,
1: हजुर,
0: यो गीत धेरै नै व्यापक रूपमा यो चर्चित बन्यो, कसैको भनौँ आफ्नो जीवन पनि घटना घटे गीतको बारेमा भन्दा कथा कसैले भन्थे होला नि, होइन, गर्थे यी कुरा भन्दाखेरि त्यो गीतको जस्तो यहाँले भने जस्तो यो हाम्रो कृष्ण बराल सरले, डाक्टर कृष्ण बराल सरले लेख्नुभएको थियो, आदरणीय हाम्रो दीपकजङ
1: हजुर
0: उहाँको सङ्गीत थियो गीत, भनेपछि हामी गीतको बारेमा फेरि यसको चर्चा फिडब्याक यसको के छ, यो के आयो भन्ने कुरा हामी गर्नेछौँ। सर्वप्रथम हामी गीतबाट नै आज कार्यक्रम सुरु गरौँ ग्यारे।

0: धन्यवाद धन्यवाद, धेरै मिठो गीत, धेरै मिठो गीत, अति सुन्दर र धेरै मिठो गीत,
1: धन्यवाद।
0: यी हल्लाहरू हुन् तिमीले सुनेका, कसैसँग मैले मुटु साट्या छैन। आदरणीय डाक्टर कृष्णहरी बरालज्यूलाई पनि हामी सम्झिन चाहन्छौँ यो गीत लेख्नुको, र आदरणीय हाम्रा सङ्गीतज्ञ दीपक जङ्गमज्यूलाई पनि म सम्झिन चाहन्छु, यति राम्रो सङ्गीत दिनुभयो। र यो गीत कति सालमा रेकर्ड भएको थाहा हुन्छ सर?
1: यो गीत चाहिँ 50
0: 50 अनि कहाँ गऱ्यो यो रेकर्ड?
1: यो रेकर्डिङ चाहिँ भर्खर नयाँ प्राइभेट एउटा स्टुडियो खुलेको थियो,
0: हजुर,
1: सिम्फोनिक भन्ने,
0: सिम्फोनिक, हजुर हजुर।
1: त्यसमा चाहिँ हामी चाहिँ त्यो त्यति बेला त्यो कालो चक्का डिभी के भन्थ्यो, क्यास क्यासेट,
0: क्यासेटमा
1: त्यो मास्टर क्यासेट, हामी
0: क्रोम
1: राइट राइट बिर्से सरी, त्यो क्रोममा चाहिँ त्यो हामीले चाहिँ प्रयोग गरेको, र त्यसमा केही भोइसलाई चाहिँ त्योभन्दा अगाडि चाहिँ लाइभ नै हामी गाउनु पर्थ्यो यहीँ आएर रेडियो नेपालमा। त्यति बेला चाहिँ त्यो क्रोम क्यासेटमा चाहिँ म्युजिक ट्र्याक बनाएर अनि त्यसपछि भोकल गरिएको, त्यहाँको सुरुवात
0: हजुर। भनेपछि यो गीत सुरुमा हेर्नुभयो होला,
1: र त्यति बेला चाहिँ वान टेक ओके गर्नु पर्थ्यो,
0: वान टेक ओके,
1: हजुर, त्यो कट हुँदैन थियो अहिलेको जस्तो,
0: फुल ट्र्याकमै थियो,
1: फुल ट्र्याकमा, हजुर
0: हजुर। भनेपछि यो गीत प्राप्त जस्तो कृष्ण प्रसाद दाईले दिनुभयो कि, अथवा तपाईँ माग्नुभयो कि, यो गीतको जुर्नु कसरी जुर्यो भन्छौँ?
1: जुर्यो चाहिँ कस्तो भने कि, त्योभन्दा पहिले चाहिँ म नेपालमा गजलहरू अलि बढी मान्छे सुन्ने गर्थे
0: हजुर,
1: भारतीय गजल गायकहरू, पाकिस्तानका गजल गायकहरू उहाँहरूले आएर यहाँ कार्यक्रम गर्नुहुन्थ्यो, अनि त्यो सिलसिलामा म पनि यहाँ भएको बखतमा चाहिँ म चाहिँ हिन्दी गजलहरू यसो फटफुट गाउँथेँ होटलहरूमा। सो टेलिभिजनको सुरुवात पनि 2042 भएको हो, र त्यति बेला चाहिँ टेलिभिजनका चाहिँ त्यहाँको चाहिँ निरसाजी,
0: हजुर हजुर,
1: महाप्रबन्धक
0: हुनुहुन्थ्यो,
1: उहाँले मेरो गायन सुनेर हेरेर उहाँले चाहिँ टेलिभिजनमा एउटा लाइभ नेपाली गजलहरू तयार गरेर गाउनु भन्थे,
0: ए हजुर,
1: र मैले केही गजलहरू तयार गरेर गाउँथेँ, तर मेरो मनमा के थियो, म त प्लेब्याक पनि गाउने मान्छे हो, किनभने त्यति भारतमा चाहिँ किशोर कुमारहरूको उहाँहरूको गीतहरू थुप्रो गाउँथेँ, अनि यहाँ आएपछि अनि दीपक जङ्गम सरलाई चाहिँ मैले रिक्वेस्ट गरेँ कि केही अलिकति फरक खालको गीतहरू गरौँ, त्योभन्दा पहिले उहाँका 2-4 गजलहरू गाएको थिएँ, तर केही फरक गरौँ भन्दाखेरिमा चाहिँ उहाँले यस्तो गीत छ भनेर सुनाउनु भयो, लाइट राम्रो गीत लाग्यो मलाई, अनि यो गीत मैले गाउन पाउँछु त।

0: राखेर उहाँले चाहिँ कृष्ण हरिपराल सरलाई सोध्नुपर्छ, पर्मिसन लिनुपर्छ भन्नु
1: हजुर हजुर.
0: सो उहाँले उहाँलाई फोन गरेर सोध्नुभयो अनि उहाँले कृष्ण हरिपराल सरले भन्नुभयो आनन्द कार्की भन्ने बित्तिकै मैले नाम सुनेको छ राम्रो गाउनुहुन्छ उहाँलाई दिनुहोस् भनेपछि हामीले यो यसको चाहिँ एरेन्जर चाहिँ हाम्रो अमूल कार्की
1: राई हजुर
0: उहाँलाई बोलाएर यो गीतलाई सुनाएर उहाँले चाहिँ यो तर थाहा थिएन मलाई यसरी चाहिँ पपुलर हुन्छ भनेर सोच थिएन गाउन मात्रै मन थियो गाएँ होइन. दोस्रो गीत सबैले मन पराएको गीत लाग्छ म नहेरेर एक नास तिमीलाई
1: हजुर हजुर
0: जीवनभरि माया गरौँ
1: यसरी तिमीलाई. कति मिठो गीत छ यो गीत, साह्रै मिठो गीत. यो गीत चाहिँ शक्तिबल दाईको सङ्गीत थियो
0: हजुर हजुर, उहाँको र ध्रुवरत्न तुलाधर
1: ध्रुवरत्न तुलाधरको रचना थियो. अब हामी दोस्रो गीत राख्दैछौँ लाग्छ मन हेरिरहँ, पक्कै म गीत सुनिरहँ जस्तो लाग्छ हामीलाई, हेरिरहँ त बेग्लै कुरा हो. ठिक छ

0: साह्रै मिठो उत्कृष्ट मिठो गीत, धन्यवाद छ. मिठो गीत यहाँले जुन गाउनुभयो, यहाँका जति गाउँदै गए ती चर्चित हुँदै गए. लाग्छ मन हेरिरहँ एकनाथ तिमीलाई जीवनभर माया गरौँ यसरी नै तिमीलाई. माया गर्नेको संख्या त बढ्दै गयो नि त,
1: बढ्दै गयो
0: माया गर्ने संख्या बढ्दै गयो. यति मिठो गीत गाउने अवसर प्राप्त गर्नुभयो यहाँले. अब यहाँ हामी आजको यो सुर सप्त कार्यक्रमबाट गीतकार ध्रुवरत्न तुलाधरज्यूलाई पनि सम्झिन चाहन्छौँ. आदरणीय हाम्रा सङ्गीतज्ञ शक्ति बल्लभज्यूलाई पनि सम्झिन चाहन्छौँ, जसले मिठा सङ्गीत दिनुभयो, जसले मिठो गीत रचना गर्नुभयो. अब यो क्रम त चलिरहेको छ, मिठा गीतहरू गाइरहनु भएको छ, श्रोताको मन अहिले पनि जितिरहनु भएको छ. विशेष गरी अहिले व्यस्त हुन्छ तपाईँ, विदेशमा त्यत्तिकै कार्यक्रम हुन्छ,
1: होइन,
0: स्वदेशमा त्यत्तिकै कार्यक्रम हुन्छ. यो समयलाई मिलाउने कुरा, गलालाई मिलाउने कुरा कसरी गर्नु भएको छ यहाँले?
1: हजुर, अब त्यही हो, अब सधैँ त्यो सङ्गीतसित जोडिरह हुन्छु रात दिनै.
0: हजुर,
1: त्यस कारणले अब अलि यसमा डिसिप्लिन पनि चाहिन्छ धेरै कुराहरू.
0: हजुर,
1: अब गायक मान्छेलाई अलि राम्रो गरी रेस्ट पनि चाहिन्छ, सुत्नु पनि पर्यो 7-8 घन्टा, त्यसपछि रियाज गर्नु पर्यो, अनि खानपिनमा पनि ध्यान दिनु पर्यो,
0: होइन,
1: हरेक समय रेडी भएर बस्नु पर्यो. कुनै बेला पनि कहीँबाट कसैले सम्झ्यो भने त्यहाँ पुग्दाखेरिमा अब गीतका कुराहरू हुन्छन्, गाउन सक्नु पर्यो.
0: हजुर,
1: होइन,
0: भनेपछि अहिले हेर्दाखेरि जीवनमा धेरै गरियो, धेरै भयो, होइन, तपाईँको गीत छ, तपाईँको जीवन धेरै खोला तर्न बाँकी छ.
1: हजुर,
0: गीत गाउनु भएको छ यहाँले, धेरै सङ्घर्ष गर्दै आउनुभयो र अहिले हेर्दाखेरि के लाग्छ, मैले जे गरेँ ठिक गरेँ, गुआमाको सपना अर्कै थियो कि, अथवा आफूले गरेको कुरा अर्कै थियो कि, त्यसमा केही भयो केही जस्तो लाग्छ?
1: अब यस्तो थियो, अब यो सङ्गीतको भविष्य केही छैन भन्ने थियो नि त, मान्छेले सङ्गीतमा लागेर केही गर्न सक्दैन भन्ने त्यो पहिलेको मान्छेहरूको सोच त्यस्तै थियो नि त. आमा बुवाले चाहिँ डक्टर भए हुन्थ्यो, या इन्जिनियर भए हुन्थ्यो, या आर्मीमा गए हुन्थ्यो, या पुलिसमा गए हुन्थ्यो, या यस्तो सोच थियो नि त उहाँहरूको, होइन,
0: पद प्रतिष्ठाको कुरा थियो.
1: हजुर, होइन, तर एक जुन अब भन्छ नि एउटा गड गिफ्ट भगवान्को, होइन, र हाम्रो जुन सर्कल सङ्गत त्यसैले हामीलाई अगाडि बढाउँदै लान्छ नि त. र मेरो चाहना के छ त,
0: हजुर,
1: त्यसमा पनि डिपेन्ड
0: होइन,
1: मेरो पेसन नै अब सङ्गीत गायन भएपछि म त्यसैलाई नै फोकस मैले गरेँ, तर त्यसबाट मलाई सक्सेस पनि पाउँदै गएँ नि त, म त्यो पनि अर्को कुरा हो. र सबैले जहाँ गाउँदा पनि जहाँ जाँदा पनि सबैले सम्मान रेस्पेक्ट इज्जत र मान मर्यादा गरिसकेपछि मेरो पनि कर्तव्य हो कि मैले पनि यो सङ्गीतलाई त्यही रेस्पेक्ट
0: गर्नु पर्यो,
1: होइन, त्यसपछि मैले चाहिँ अब त्यही हिसाबले चाहिँ कुनै ठाउँमा जाँदाखेरिमा पहिले बाबु के गर्नुहुन्छ भन्दा म गीत गाउँछु भन्दा एक गीत गाउनुहुन्छ, काम चाहिँ के गर्नुहुन्छ भनेर
0: सोध्नुहुन्छ.
1: अनि होइन म गाउने, ए गाएर पुग्छ र भन्नुहुन्थ्यो, र पुगिरहेछ मलाई. उहाँले जति कमाउनुहुन्थ्यो

0: महिनामा तलब त्योभन्दा डबल मै कमाइरह हुन्थे. सङ्गीतले त्यति दिएको थियो मलाई, तर विश्वास हुनु पर्यो,
1: विश्वास हुनु पर्यो, लगाम हुनु पर्यो, साधना हुनु पर्यो.
0: यो दशकौँ पनि जान सक्छ, त्यसपछि आजको आजै पनि आउन सक्छ मौका, दस वर्षपछि पनि आउँछ, बिस वर्षपछि पनि आउन सक्छ. त्यो परीक्षा हो,
1: परीक्षा हो,
0: त्यो चाहिँ आफूले त्यो त्यसलाई चाहिँ विश्वास गर्नु पर्यो. जस्तो भगवान्को दर्शन गर्न जाँदाखेरिमा कसै पछाडि उभिएर उनको पनि नम्बर त आउँछ नि त, होइन? को हतारमा जान्छ, हतारमै फर्किन्छ हो. तर जो
1: लाइन बस्छ, जो
0: लाइन, त्यसले लागि त्यो चाहिँ आफूमा चाहिँ भगवान्प्रति विश्वास हुनु पर्यो भने चाहिँ सङ्गीतप्रति मलाई विश्वास छ.
1: हजुर, निश्चित रूपमा तपाईँले भने जस्तै पक्कै पनि नेपाली सङ्गीतमा यतिखेर यी कुराहरूको आवश्यकता छ, जहाँ तपाईँले भन्नुभएको छ. धैर्यता चाहियो, साधना चाहियो, लगाव चाहियो, सम्पूर्ण कुरा चाहिन्छ. तब मात्र सङ्गीतमा लागेपछि आफू सफल भइन्छ. तत्काल सफल अहिले मान्छेले चाहिरहेका छन्. यी कुराहरूलाई छोडेर हामी चाहिँ अहिले फेरि पनि किसिमले तपाईँले अहिलेको कुरा गर्दाखेरि पुस्तालाई पनि आवश्यक छ,
0: आवश्यक छ,
1: एकदम राम्रो कुरा गर्दिनु.
0: जस्तो मैले कुरा गरेँ, जस्तो अब छिमेकी देशको कुरा गर्दाखेरिमा चाहिँ त्यहाँ चाहिँ किन चाहिँ त्यस्ता त्यस्ता विद्वानहरू जन्मे त, जसले चाहिँ एउटा राग गायो भने आगो पार्ने, एउटा राग गायो भने पानी पारिदिने, होइन? त्यो हाम्रो देशमा चाहिँ किन नभएको? किनभने कि हामी कहाँ देशमा चाहिँ अलि हतार छ के, चाँडै पाइहालोस्, चाँडै हरेक कुरा पाइहालो. त्यो चाँडै चाँडोले गर्दाखेरिमा चाहिँ हामीले नपाउन सकेको कारण पनि यही हो, र फ्रस्ट्रेसनमा हामी जान्छौँ, होइन?
1: एकदम सान्दर्भिक कुरा यतिखेर चलिरहेको छ. हामी सुशब्द कार्यक्रम छौँ. आज हामी नेपाली सङ्गीतका सुप्रसिद्ध गायक आनन्द कार्की हुनुहुन्छ हाम्रो साथमा, जसले चार दशकभन्दा बढी समयदेखि नेपाली गीत सङ्गीतमा राज गर्नुभएको छ, मिठा गीत गाउनु भएको छ, श्रोताको दर्शकको मन जित्नु भएको छ. अब फेरि पनि एउटा हामी गीत सुन्ने तयारीमा लागिरहेका छौँ. अबको गीत धेरै गीत आधुनिक पनि सुन्यो, अब चलचित्र गीत पनि त्यतिकै मिठा गाउनु भएको छ यहाँले.
0: हजुर,
1: आज अब फेरि चलचित्रतर्फ लाग्ने हो कि क्या?
0: चलचित्र गाउनु,
1: चलचित्र गीत गाउन है. हामी विशेष गरी नेपाली गीत सङ्गीतमा जो गायकलाई हामी चिन्छौँ चलचित्रको गीतभन्दा पनि आधुनिक गीतबाट चिन्ने गर्छौँ. विशेष गरी त्यो पहिचान बनाउँछन् मान्छेले. हिन्दीमा हिन्दी फिल्मका गीतबाट चाहिँ गायक गायिकाले पहिचान बनाउँथ्यो भनेदेखि, नेपालमा पहिल्यै उहाँले आधुनिकमा गीत गाएर मिठा गीत गाएर आफ्नो पहिचान बनाइसक्नु भएको थियो. त्यसबिच उहाँले थुप्रै चलचित्र गीत पनि गाउनुभयो. केही मिठा गीतहरू हामी सुन्न बाँकी छ.
0: हजुर, अब मलाई लाग्छ सबैले मन पराएको गीतै गाउनु पर्यो,
1: गाउनु पर्यो, होइन?
0: सुनिरहेको गीत जनम जनम जिउँला
1: सँगै,
0: भागेर बर पिपल र शम्भुजित बास्कोटाज्यूको सङ्गीत.
1: हजुर, लक्ष्मीनाथ शर्मा हुनुहुन्छ त, हामी चलचित्रका निर्देशकको रूपमा पनि चिन्छौँ.
0: हजुर, बर पिपल चलचित्रको यो गीत हो. श्रीकृष्ण श्रेष्ठजीको सम्झना पनि हुन्छ यो गीतले,
1: उहाँलाई.

0: थियो।
1: चलचित्र बरपिकुलबाट सङ्गीतकार सम्बोधित बास्कुटर हुनुहुन्थ्यो, लक्ष्मीनाथ शर्माले रचना गर्नुभएको गीत थियो यो, र युगल गीत थियो, यसमा साथ दिने हुन्थ्यो
0: सुनिता सुब्बाजीले,
1: धेरै धेरै हामी सम्झिन चाहन्छौँ। आज सुशब्द कार्यक्रमबाट यति मिठा मिठा गीतहरू छन्, आज मिठा मिठा गीत सङ्गीतहरू हामी सुनिरहेका छौँ सुशब्द कार्यक्रममा। आउनु सर, जस्तो एउटा म तपाईँलाई कहिले काहीँ देख्छु सम्झिन्छु, सबैजनाले भन्छन् पनि, एउटा भाग्यमानी कलाकार गायक हुन्छ तपाईँ, त्यो बेलादेखिको अहिलेसम्म पुराना सङ्गीतकार गीतकार गायिकासँग भनौँ होइन, त्यसपछि अहिलेको नयाँ पुस्तासम्म पनि तपाईँ जोडिँदै आउनु भएको छ,
0: हजुर
1: होइन, नयाँ सबै गाउनु भएको छ, नयाँ गायिकाहरूसँग गाउनु भएको छ, नयाँ गीतकारको पनि गाइरहनु भएको छ, यो हेर्दाखेरि कस्तो लाग्छ? अहिले पुरानोको कुरा र नयाँको कुरामा के भिन्नता फरक अथवा केही छैन के जस्तो लाग्छ?
0: अब भिन्नता त धेरै भिन्नता छ, सङ्गीत नै चेन्ज भएर आइसकेको छ होइन, गायन स्टाइल नै चेन्ज भएको छ, सोचाइ नै फरक भइसकेको छ मान्छेको होइन। तर पनि म एउटा सङ्गीतको विद्यार्थी भएको कारणले सधैँ नयाँ चिज प्रयोग गर्न मन लाग्छ मलाई, नयाँ सङ्गीत, नयाँ गीतहरू, फरक खालका गीतहरू नै गाउन मन लाग्छ। त्यस कारणले पनि म त्यो टेस्टसित चाहिँ र समयसित चाहिँ हिँडिरहेको छु, अपडेट गरिरहेको छु आफूलाई।
1: त्यो अपडेटको कुराकानी गर्दाखेरि तपाईँले आफ्नै पनि युट्युब च्यानल चलाउनु भएको छ,
0: हजुर हजुर,
1: मिठा गीतहरू हाल्नुहुन्छ त्यसमा, धेरै भ्युजहरू पनि गइरहेको छ,
0: एकदम
1: राम्रो, एकदम राम्रो, त्यसको तपाईँलाई फिडब्याक पनि राम्रो आइरहेको छ। अहिले हेर्दाखेरि बिस्तारै यो एआईको प्रयोग बढी मात्रामा सङ्गीततर्फ गीतकारतर्फ प्रयोग हुँदै गइरहेको छ, र एआईलाई बढी मान्छेले भनौँ स्रष्टाहरूले पनि पछ्याउँदै गइरहेका छन्। भोलि अब गायक हेर्दाखेरि त्यो गायक पनि त्यहाँ उपस्थित गराइदिएर चाहिँ एआईले गाउँदै आइरहेको छ होइन, त्यसमा पनि अब हिन्दी टोन छ, कति गीतलाई बिगारेको हामी पाउँछौँ सुन्दाखेरि, यसमा के भन्नुहुन्छ?
0: अब यो त अब खास मैले भन्दाखेरिमा त यो त एकदमै हाम्रो सङ्गीतको लागि त नराम्रो कुरा होइन, किनभने गीतै बिगारेर गाउने, सङ्गीतै बिगारेर गाउने, जे पाए त्यही गाउने, जे पाए त्यही गरेर होइन, क्षणिक
1: हो,
0: फास्ट फुड जस्तै हो हाम्रो होइन, एकछिन खाँदा टेस्टी हुन्छ तर त्यसले चाहिँ शरीरलाई हानि गर्छ भने जस्तै आया के भन्छ आयो गयो होइन, त्यो किसिमको त्यो एकदम लामो समयसम्म नटिकिरहने यी सबै कुराहरू हुन् जुन देखिरहनु भएको छ, किनभने मान्छेले जहिले पनि हरेक हाम्रो मुड एउटै त हुँदैन नि त, बिहानको मुड अर्कै हुन्छ, दिउँसोको मुड अर्कै हुन्छ, बेलुका रातिको मुड अर्कै हुन्छ, त्यस्तै गीत सङ्गीतमा पनि हरेक समयमा त्यही एआई मात्रै सुन्ने त कुरा हुँदैन, र त्यो क्षणिक हो, अहिलेको 5 मिनटमै गीत बनाइदिने उसले, 5 सेकेन्डमै शब्दहरू पनि लेखिदिने, गीत पनि गाइदिने, अब त्यो एउटा कार्यक्रममा एकजनाले गीत बजायो तर हामीलाई त थाहा हुन्छ यो एआईले भने उसले चाहिँ मेरो गीत भएको छ भनेर, यस्तो राम्रो गाएको छ भनेर सुनाए कि, तर मैले उसलाई त्यहीँ भने होइन, गीतकारको त नाम लिनुभयो, सङ्गीतकार र गायकको नाम पनि लिनुहोस् न भने कि, त्यो त छैन,
1: गायक एआई सङ्गीतकार आई मात्रै भयो
0: भनेपछि ओरिजिनल ओरिजिनलै हुन्छ, डुप्लिकेट डुप्लिकेटै हुन्छ, त्यस कारण त्यतातिर लाग्नु हुँदैन
1: हुँदैन, अहिलेको प्रविधिले केही कुरा ल्याइरहेको पनि
0: हजुर चाहन्छ। त्यो एउटा भन्छ नि कहिले काहीँ यसो खाना खाँदाखेरिमा हल्का केही यसो चटनीको काम गरेको छ उसले, हल्का मिठास जस्तो लाग्छ, त्यो 10-12 चोटि सुनेपछि फेरि त्यो बोर लाग्छ, त्यसको फिलिङ्स नै छैन
1: पक्कै पनि। यसलाई हामीले अब सबैजनाले यसलाई सही रूपमा कसरी लान सक्छौँ, कसरी
0: जुन अहिले जस्तो अहिले मैले सपोज अहिले म गीत गाइरहेको छु यहाँ र यति वादे वादकहरू हुनुहुन्छ होइन, उहाँहरूको भाइब्स नै एउटा पोजिटिभ भाइब्स छ नि त, सबैको मनमा मैले राम्रो गरौँ, उहाँले मैले पनि राम्रो बजाउनु, उहाँले पनि मैले, यो सबै हामी सबैको टिमवर्क भएर त्यो गीत त्यत्तिकै राम्रो बन्छ र श्रोतालाई पनि त्यो राम्रो लाग्छ र उनीहरूले मनमा बसाउँछन्। अब म एक्लो मात्रै गाएँ भने त्यो त्यो छिर्दैन कि, हाम्रो नेपालका गीतहरू पहिलेका गीतहरू त्यही त थिए, हाम्रो यसरी नै बसेर हामी रेकर्डिङ गर्थ्यौँ, कति कुराहरूलाई हामीले फेरि सुधार्थ्यौँ, फेरि गाउँथ्यौँ, त्यसले गर्दा राम्रो आउँथ्यो,
1: एक अर्कामा हामी भाइचारा पनि थियो, सम्बन्ध पनि त्यो अनुसार हुन्थ्यो, सबैमा त्यो प्रतिको लगाव थियो होइन, सबैजनाले सङ्गीतमा मैले यो गर्नुपर्छ भने त मेरो दायित्व सबैको आफआफ्नो थियो होइन, त्यसले गर्दाखेरि राम्रो चिज निकालौँ भने सबैको त्यो हुन्थ्यो। अब हामी कुराकानी त गरिरहेका छौँ, गीत पनि सुनिरहेका छौँ, सारा मिठा मिठा गीतहरू सुनिरहेका छौँ। अब फेरि एउटा गीत चाहिँ सुन्नै पर्छ, अझै पनि अब एक दुईवटा गीत भ्याएसम्म समय भ्याएसम्म हामी गर्छौँ।

0: धेरै मिठा के थियो हामी सुनिरहेका छौँ, भर्खरै सपनामा आइदिन्छु मेरो नजरमा सुम्पिदिन्छु भने, यो जिन्दगी मेरो हजुरमा मिठा गीतहरू छन्। यो गीत यहाँ रचना थियो गणेश साईको अनि सङ्गीत थियो कृति नेपालको। यो गीत मिठा गीतहरू गाइरहनु भएको छ। अब हामीसँग समय पनि धेरै छोटो छ भनेर मलाई प्राविधिक मित्रले पनि यहाँ सङ्केत गरिसक्नु भएको छ। धेरै मिठा गीतहरू अझै छुटेका छन् सुन्नु तपाईँका। अब हामी छुट्टिने बेला पनि हुँदैछ, मिठा गीत सुन्यौँ। अब अहिलेको योजना, धेरै काम गरिरहनु भएको छ तपाईँ नेपाली गीत सङ्गीतमा, अब नेपाली यो भइदियोस् अथवा भनौँ रेडियो नेपाल पनि आउनु भएको छ, यो अवस्था पनि देख्नु भएको छ, बाहिर पनि हाम्रो गीत सङ्गीतको समाज यहाँले देख्नु भएको छ, एउटा व्यवस्थित अथवा यो समाज भइदेखि गीत सङ्गीतमा अझ राम्रो हुन्थ्यो भन्ने तपाईँको इच्छा केही थियो भनेदेखि भन्ने के छ?
1: हजुर, मेरो इच्छा त यही थियो कि एकचोटि फेरि रिभाइभ होस् र यहाँ जस जुन प्रकारले हामीले आजभन्दा धेरै वर्ष अगाडि सङ्गीतकारहरू म्युजिसियनहरूको भिडभाड देख्थ्यौँ, लाइभ रेकर्डिङहरू हुन्थ्यो, त्यस्तो होस् भन्ने मेरो चाहिँ चाहना छ। र रेडियो नेपाल भन्नेको नामै यही हो नि त, त्यो सङ्गीतको घर हो नि त, यो त सङ्गीत कलाकारहरूको थलो हो, होइन? यहाँबाट धेरै कलाकारहरू जन्मे, होइन? त्यस कारणले गर्दाखेरि यो चिजलाई अझै व्यवस्थित गरेर कलाकारहरूको एउटा यहाँ चाहिँ जमघट होस् सधैँको लागि, पर्मानेन्ट हुन् पहिले जस्तै, यो मेरो चाहना छ। अब अहिलेको अब अहिले त बालनमय सरकार छ, होइन? उहाँहरूले सबै आफ्ना जति पुराना कुराहरूलाई चाहिँ उहाँहरूले एउटा एक संरक्षण गर्नुभएको छ, राम्रो गप गरेर राम्रो गर्नुपर्छ भन्ने भन्नुभएको छ, होइन? त्यस कारणले यो रेडियो नेपाललाई पनि एउटा व्यवस्थित र राम्रो र कलाकारहरूको चाहिँ एउटा यो स्थान फेरि बनोस्, यही मेरो
0: एकदमै
1: चाहना छ। र राम्रा गीत सङ्गीतहरू यहाँबाट चाहिँ मतलब उत्पादन हुन् होस् र जति पनि रेडियो नेपालमा भएका रेकर्डिङहरू, जति पनि नेपाल रेडियो नेपालको जुन प्रपर्टीका गीतहरू छन् ती पनि फिर्ता हुन् रेडियो नेपालमा, र रेडियो नेपालको चाहिँ आफ्नो युट्युब च्यानलबाट जाओस् भन्न चाहन्छु। मेरा पनि धेरै गीतहरू छन् यहाँ।
0: यहाँका सुझाव र सल्लाहलाई एकदमै हामी यो मनन योग्य जुन किसिमको कुरा राख्नु भएको त्यसको लागि आभार व्यक्त गर्न चाहन्छु तपाईँप्रति। अब हामी छुट्टिन्छौँ पनि, भनौँ एउटा गीतबाट हामी कार्यक्रम बिदा लिन्छौँ कार्यक्रममा। अब यहाँले जुन किसिमको हाम्रो कार्यक्रममा आइदिनु भयो, आफ्नो व्यस्तताको बावजुद पनि यहाँ आइदिनु भयो र यति मिठा गीत सङ्गीत सुनाइदिनु भयो, र हामी चाहन्छौँ तपाईँलाई धेरै धेरै धन्यवाद त हाम्रो छँदैछ। त्यसको साथसाथै आगामी दिनमा अझै मिठा गीतहरू गाइदिनुहोस्, श्रोता दर्शकको मन जित्न त्यत्तिकै सफल तपाईँ हुनुहुन्छ, अझै सफल भइदिनुहोस् हाम्रो त्यही कामना छ। भौतिक रूपमा आज हामीले कार्यक्रममा बसेर जुन किसिमको सुर शब्द कार्यक्रममा सञ्चालन गऱ्यौँ त्यसको लागि हामी सबै वाद्य वादकको तर्फबाट यहाँ धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
1: थ्याङ्क यू।
0: हजुर, अब जहाँ जाँदै कुन चाहिँ गीत हामी राख्न चाहन्छौँ?
1: एउटा गजल गाउँ।
0: हजुर,
1: होइन? जे जे हुन्छ यहाँ पर्दा पछाडि,
0: मिठो गीत,
1: दुखेर कोही रुन्छ यहाँ पर्दा पछाडि।
0: यो पर्दा पछाडिको गीत हामी छोड्न चाहन्छौँ र आजको यो सुर शब्द कार्यक्रमबाट हाम्रा सम्पूर्ण वाद्य वादक साथीहरू, प्राविधिक साथीहरूसँगै यो दिवाकर शर्मालाई पनि बिदा दिनुहोस्। अर्को हप्ता हामी फेरि पनि यो बिहिबार ठिक 11 बजेको समाचारपछि सुसप्त कार्यक्रम लिएर आउनेछौँ। हवस् त, नमस्कार। नमस्कार।

0: सधैँ झोक्राइछौ त के भयो?
1: मेरो शरीरमा त तागत नभए जस्तो भयो पुरा, केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
2: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
3: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।

यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आज जारी बैठकको आकस्मिक समयमा सांसदहरूले मधेस प्रदेशका विभिन्न जिल्लामा भएको आगलागी, सर्पदंशका समस्यादेखि किसानका उत्पादनमा ध्यान दिनुपर्नेसम्मका विषयमा सदन र सरकारको ध्यान आकर्षण गराइरहनु भएको छ। बैठक बिहान 11:15 सुरु भएको हो। बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख 28 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने र नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। यसै गरी बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सुकुम्बासी समस्या समाधान, महँगी नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण लगायतका समसामयिक विषयहरूमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा सांसदहरूले भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा वास्तविक गरिबी रेखा मुनिका नागरिकहरूको पारदर्शी पहिचान गरी शिक्षा, स्वास्थ्य, आधारभूत सेवा र आवासको व्यवस्था गर्नुपर्ने बताउनुभयो। सांसद

0: देशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नमस्ते, रेडियो नेपाल सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत अभिवादन गर्दछौँ। टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल अनि तपाईँको साथमा छु म प्रज्ञा शरद। भोलि मे 15 तारिक जेठ 1 गते, भोलि हो अन्तर्राष्ट्रिय परिवार दिवस। आज हामी यसै सेरोफेरोमा रहेर कुराकानी गर्नेछौँ। आजको यात्रामा तपाईँहरूलाई स्वागत छ। भोलि मे 15 जेठ 1 गते अन्तर्राष्ट्रिय परिवार दिवस। 1993 मे 15 परिवार दिवसका रूपमा मनाउँदै आइएको छ। भोलिको दिनले परिवारको महत्व, परिवारको भूमिका बारेमा जनचेतना फैलाउन मद्दत गर्छ। यो दिन परिवारसँग सम्बन्धित विषयहरू, सामाजिक, आर्थिक, जनसाङ्ख्यिक प्रक्रियाहरूको ज्ञान बढाउने अवसर पनि हो। परिवारको परिभाषा आजभोलि फराकिलो हुँदै गएको छ, तर जहाँ प्रेम, भरोसा र साथ हुन्छ नि, त्यही परिवार सबभन्दा खुसहाल, खुसी परिवार हुन्छ। परिवार सधैँ पूर्ण हुँदैन, मतभेद हुन्छ, घर झगडा हुन्छ, कुराहरू मिल्दैनन्, तनाव हुन्छ, तर पनि सम्बन्ध जोगाइराख्ने धैर्य र एकअर्कामा सम्मान बाँकी हुनु नै परिवारको वास्तविक शक्ति हो। आज हामी यसै सेरोफेरोमा रहेर कुराकानी गर्नेछौँ। भोलि परिवार दिवस, परिवारको महत्त्वलाई तपाईँ कसरी लिनुहुन्छ? पारिवारिक मूल्य मान्यता आउँदो पुस्ताका लागि के हो जस्तो लाग्छ? यसै सेरोफेरोमा रहेर कुराकानी गर्नेछौँ। रेडियो नेपालमा कार्यक्रम सेरोफेरो सुन्दै रहनुहोला। अहिलेका लागि भने हामी भोलि परिवार दिवस, परिवारसँग सम्बन्धित केही गीतहरू खोजेर ल्याएर आएका छौँ तपाईँहरूलाई सुनाउनका लागि। ती गीतहरू राख्नेछौँ, त्यसपछि तपाईँहरूसँग कुराकानी गर्नेछौँ। सुन्दै गर्नुहोला रेडियो नेपालमा कार्यक्रम सेरोफेरो।

0: हजुर, आज हामी परिवार दिवसको कुरा गर्दैछौँ। परिवार दिवस भन्न बित्तिकै परिवारमा हजुरबा हुनुहुन्छ, हजुरआमा हुनुहुन्छ, कसैका त बुढा हजुरबा बुढा हजुरआमा पनि हुनुहुन्छ। त्यो परिवार भाग्यमानी हो जहाँ चाहिँ नि आफ्नो ग्रान्ड प्यारेन्ट्सहरू हुनुहुन्छ। ग्रान्ड प्यारेन्ट्सहरूको साथमा बस्न पाउनु एउटा सौभाग्य हो। तर अहिले बिस्तारै समयक्रमसँगै हामी आधुनिक बन्दै गइराखेका पनि छौँ। आधुनिक बन्नु नराम्रो होइन, तर आफ्नो परिवारबाट टाढा हुनु चाहिँ प्रगति होइन जस्तो लाग्छ मलाई। आजको पुस्ताले सपना ठुला देख्नुपर्छ, संसार बुझ्नुपर्छ, विदेश जानुपर्छ, देश विदेश घुम्नुपर्छ, स्वतन्त्र बन्नुपर्छ, तर त्यो यात्रामा आफूलाई निस्वार्थ माया गर्ने परिवारलाई चाहिँ बिर्सनु हुँदैन जस्तो लाग्छ। मोबाइल, सामाजिक सञ्जाल र व्यस्त जीवनले हामीलाई दुनियाँसँग त जोडेको, तर कहिलेकाहीँ हामी आफ्नै घरभित्रका सम्बन्धहरू कमजोर बनाइरहेका हुन्छौँ। बुवा आमाको एउटा प्रतीक्षा, हजुरबा हजुरआमाको एउटा कुरा, दाजुभाइ दिदीबहिनीको साथ, यी जीवनका वास्तविक हाम्रा सम्पत्ति हुन् जस्तो लाग्छ। जब हामीसँग यी कुराहरू टाढा हुन्छन् नि, तब हामीलाई भ्यालु हुन्छ। त्यसैले समयमै भ्यालु गरौँ भन्ने उद्देश्यले सायद यो परिवार दिवस मनाउन थालिएको पनि हुनसक्छ। हाम्रो एउटा समाज व्यक्ति व्यक्तिबाट परिवार बन्छ, परिवारबाट समाज बन्छ, समाज मिलेर देश बन्छ, र देशमा समग्र एउटा परिवारले प्रतिनिधित्व गरिरहेको हुन्छ। देश कस्तो बन्ने भन्ने कुरा त्यहाँ परिवारको पनि महत्त्वपूर्ण भूमिका हुन्छ जस्तो लाग्छ। आज हामी यसै सेरोफेरोमा रहेर कुराकानी गर्नेछौँ। 42117 21 42117 36 हाम्रो टेलिफोन नम्बर, फोन गर्न सक्नुहुनेछ आफ्ना विचारहरू राख्नका लागि। भोलि अन्तर्राष्ट्रिय परिवार दिवस हो, तपाईँको जीवनमा परिवारको महत्त्वलाई कसरी लिनुहुन्छ? र अहिलेको युवा पुस्ताहरूका लागि खास म भन्न चाहन्छु, आउँदो पुस्ताका लागि परिवारका मूल्य मान्यताहरू के हुन् जस्तो लाग्छ? उनीहरूले कसरी लिइरहेका छन् जस्तो लाग्छ? हामीले के शिक्षा दिनुपर्छ, के सिख दिनुपर्छ, के सिकाउनुपर्छ जस्तो लाग्छ? तपाईँहरूलाई आफ्ना विचार राख्नको लागि फोन गर्नुहोला। 42117 21 42117 36 हाम्रो टेलिफोन नम्बर। यति बेला कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो
1: हजुर, नमस्कार दिदी।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म धनकुटाबाट केही हप्ताको बसाइपछि रामप्रसाद निर्मला है। हजुर,
0: रामप्रसादजी कार्यक्रममा स्वागत छ यहाँलाई।
1: धन्यवाद छ यहाँलाई पनि।
0: हजुर, आज त तपाईँको फोन क्लियर छ।
1: हजुर हजुर,
0: आज त फोन तपाईँको क्लियर छ भन्छु।
1: होइन, क्लियर छ, म फोन किनिरहन्छु, खरिद गरिरहन्छु है।
0: किन फुटाइरहनुहुन्छ के हो?
1: होइन, कहिलेकाहीँ अब त्यस्तो किनिरहेको छु। यो तपाईँको फागुनदेखि यता तिनवटा किनिसकेँ, एफएममा फोन गर्नकै लागि हो, त्यस्तो महँगो होइन।
0: अनि किनिरहनु पर्ने कारण चाहिँ के, काम गर्न छोड्छन् कि तपाईँले हराउनुहुन्छ कि खसाउनुहुन्छ? ल भन्नुहोस्।
1: होइन, यो धेर यहाँ गेम, सर्पको गेमहरू पनि छ, खेलिदिन्छन् परिवारले, अन्त कता कता के हुँदो रहेछ, बिग्रिहाल्दो रहेछ।
0: ए ओके।
1: अनि गेमहरू त्यो हटाउन पाउँ मिल्ने भए हटाउन पर्ने जस्तो जस्तो नि भइरहेको छ। अस्ति भर्खर किनेको थिएँ चुन, बेला बिग्रिसक्यो, अब हेर्नु न, बडो गाह्रो।
0: आन्तरिक
1: कुरा र केही प्राविधिक कुरातिर पनि गयौँ। यो यसमा सुन्ने श्रोताहरूप्रति अब के भन्नु, क्षमा पनि भन्न चाहन्छु। तथापि परिवार भनेको एका घरको एउटा मूल खाबो, जहाँ बाबा आमा अथवा हजुरबा हजुरआमा हुनुहुन्छ। पुस्ता रूप हस्तान्तरण हुँदै हुँदै आउँदै गर्दा अहिलेको यङ जेनेरेसनले पहिलेका कुरा चाहिँ अब हुँदैन, पत्याइँदैन, सकिँदैन भन्ने खालको जमाव छ। तथापि आमा बुवा या चाहिँ यो परिवर्तित भएको भाइ बहिनीहरूले अहिले के साइलो लाउन थालेछन् थाहा छ नि, सुट्टा सुटिएर यो कुरा न

0: ध्यान दिनुपर्छ, नचलाउनु भने सामाजिक सञ्जाल चलाउनु, परिवर्तन हुनुपर्छ भन्ने मानसिकता पनि हो। तर अब यो भन्दै गर्दा अब हिजो आमा दिदी हजुरबाले गरिरहेको ढिकी जाँतो पनि लोप हुँदैछ, बिर्सदै जाँदैछन्, एकादेशको कथा जस्तो हुँदै हुँदै हुँदै जाँदैछ। अहिलेको नानी बाबु र ढिकी जाँतो भन्ने पनि थाहा छैन, यावत कुराहरू त्यस्ता कुराहरू पनि ध्यान दिनुपर्छ। सो बाबाले अब सामाजिक सञ्जाल मात्रै सर्वोपरि होइन, गाउँ समाज हर छिमेक इष्टमित्र ओल्लोघर पल्लोघर दाजुभाइ मर्दा पर्दा साह्रो गाह्रो पर्दा त्यति बेला झरममा झुरुममा हुने अवस्था वातावरण सिर्जना गर्ने तिनै आमा हुन्, तिनै हजुरबा हुन्, तिनै आमा दिदीहरू हुनुहुन्छ भन्ने जस्तो मलाई लाग्छ। तथापि परिवार दिवस मनाइरहँदाखेरि यो सबैले सधैँभरि सम्झौँ, एक दिनको दुई मिनट एक मिनट मात्रै पनि हामी परिवारको एकै घरको सदस्य हौँ भनेर चिन्तन मनन गरौँ जस्तो मलाई लाग्छ बिजु।
1: हजुर, धेरै धेरै धन्यवाद रामप्रसादजी यहाँको विचारका लागि। हामीले आज परिवार दिवसको सेरोफेरो पारेर परिवारको महत्त्वका बारेमा कुराकानी गर्दैछौँ। धेरै धेरै धन्यवाद दिन्छौँ। रामप्रसाद सिटौडा हुनुहुन्थ्यो धनकुटाबाट। कार्यक्रममा आफ्नो विचार राख्न फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँको विचार पनि हामी सुन्छौँ। कहाँबाटको हुनुहुन्छ? हेलो
2: हेलो,
1: नमस्कार।
2: नमस्कार म्याम, नमस्कार।
1: बर्दिवासबाट तपाईँको शुभ नाम?
2: शुभनामै बिर्सिनु भयो, बर्दिवास नै बिर्सिनुहुन्न हजुरले,
1: बर्दिवास चाहिँ बिर्सिन्न।
2: म राजु शर्मा।
1: राजु, राजु, राजु शर्मा।
2: हजुर
1: राजुजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
2: थ्याङ्क यू।
1: हजुर, आजको विषय सुन्नुभयो होला?
2: सुने, अलिअलि भर्खर रेडियो खोल्दै थिएँ।
1: भोलि अन्तर्राष्ट्रिय परिवार दिवस।
2: हजुर हजुर,
1: परिवार यो मनाउनुको उद्देश्य चाहिँ के होला जस्तो लाग्छ भने, अब हामी विश्व नै एउटा सानो मोबाइलभित्र, हाम्रो सोसल साइटभित्र, सामाजिक सञ्जालभित्र कैद भइसकेका छ होइन, त्यसैले गर्दाखेरि विभिन्न किसिमका समानताका कुराहरू, विभेदका कुराहरू, सबै चिजहरूलाई छोडेर चाहिँ परिवार, सबै हामी यो विश्व एउटा परिवार हो, यो परिवारमा चाहिँ एकअर्काको साथ सहयोग सपोर्ट हुन जरुरी छ भन्ने उद्देश्यले मनाउन सुरु गरिएको हो वास्तवमा होइन। तर अब समयक्रमसँगै आधुनिकतामा हामी अगाडि बढ्दै गर्दाखेरि परिवार अहिले अब मोबाइलमा मात्रै, छोराछोरी विदेशमा, बाबुआमा नेपालमा होइन, बुढा हजुरबा अब परिवारसँग धेरै जोइन्ट फ्यामिलीमा बस्न नचाहने, न्युक्लियर फ्यामिली पनि धेरै भइसकेका छ होइन, परिवारसँग संयुक्त परिवारमा बस्न नचाहने। तर जो जो संयुक्त परिवारमा बस्नु भएको छ मलाई लाग्छ उहाँहरू धेरै भाग्यमानी हुनुहुन्छ, जोइन्ट फ्यामिलीको महत्त्व धेरै छ। तर अहिले हामी अब एकल परिवारतर्फ एकदमै अग्रसर भइरहेछौँ, अबको पुस्ताले चाहिँ यो कुरालाई कसरी लिनुपर्छ, कसरी बुझ्नुपर्छ, कसरी बुझिरहेको छ, के लाग्छ यहाँलाई?
2: एउटा छोटो सन्देश त म आफ्नै परिवारबाट दिन्छु है म्याम हजुरलाई।
1: हजुर,
2: रेडियो मार्फत साथीहरूलाई केही सन्देश दिए जस्तो पनि हुन्छ। म दाजुभाइमा दुईजना, अनि बुवा बितेको तपाईँलाई मैले अस्ति भनेकै थिएँ। अनि हामी जम्मा 10 जनाको परिवार थियौँ, मेरो 2 जना बच्चाहरू पनि छन्, परिवार छ, अनि दाजु भाउजू 2 जना, भतिजा भतिजी पनि छन्, अनि मम्मी बुवा गरी 10 जना थियौँ। अहिले बुवा बिर्सनुभयो, अब हामी 9 जना छौँ। 9 जना मेरो विवाह भएको पनि 10 वर्ष भयो, हामी सँगै छौँ, म दाजु दाजुभाइ एकदम मिलेर बस्छौँ। अनि परिवारमा मलाई यस्तो लाग्छ, मनको सुख नै सबैभन्दा ठुलो जीवन सुख हो। यदि आत्मा खुसी छैन, आत्मा सुखी छैन भने संसारको कुनै पनि चिजले मान्छेलाई खुसी बनाउन सक्दैन। अनि परिवार, संयुक्त परिवार, तपाईँले भन्नुभयो जोइन्ट फ्यामिली, जुन संयुक्त परिवार जस्तो खुसी एकल परिवारमा हुन सक्दैन, किनभने यो यसको महत्त्व कहाँ हुन्छ भनेदेखि, यदि कोही घरमा बिरामी पर्यो, या ठुलै चाडबाड आयो, या कुनै पूजा फङ्सन केही छ भने त्यतिखेर यसको महत्त्व हुन्छ। एकल परिवारमा तपाईँ पूजा लगाउनुहोस्, आफू बुढाबुढी मात्रै बसेको केही महत्त्व छैन। संयुक्त परिवारमा 8 जना 10 जना हुन्छ, 2 जना दाजुभाइ भनौँ, हजुरबा हजुरआमा, अब मेरो त हजुरबा हजुरआमा नै हुनुहुन्न, जतिजना हामी छौँ सँगै छौँ आजसम्म। अब मैले समाजमा देखिरहेको चाहिँ जेठाको बिहे भएपछि चाहिँ सबै मिलेरै बसेका हुन्छन्, जब कान्छाको बिहे हुन्छ वा माइलाको बिहे भयो भने चाहिँ त्यो छुट्टिहाल्ने, त्यो 4 दिन त्यो परिवार टिक्दैन, त्यस्तो अवस्था छ। अनि संयुक्त परिवारको महत्त्व के छ भनेदेखि, यदि 2-3 जना दाजुभाइमा 1 जना बिरामी भइहाल्यो, लामो समयसम्म उथला पर्यो या अस्पताल भर्ना गर्नु पर्यो भने त्यो परिवारमा केही फरक पर्दैन, किनभने 1जनाले घर चलाउँछ, 1जनाले भाइलाई रुङ्छ अस्पतालमा, वा बुवा हुनुहुन्छ, मम्मी हुनुहुन्छ भने उहाँले हेरचाह गर्नुहुन्छ,

0: परिवारहरूले सबै काम सम्हाल्नुहुन्छ,
1: सबैभन्दा
0: एकदम ठुलो सपोर्ट पुग्छ. अब एकल परिवारमा एकजना मात्रै छ, अब मूलले मुख्य गार्जियन नै बिरामी भइदियो भने, यदि त्यो मान्छे अस्पताल भर्ना गर्नु पर्यो एक महिना दुई महिनाको लागि, वा दुर्घटनामा परेर वा केही भएर त्यो मान्छेलाई, मैले त्यस्तो अवस्था पनि देखेको छु समाजमा, ऊ बुवा मम्मीसँग मिल्दैन थियो, दुर्घटना भएर केही दिन अस्पताल बस्नु पर्दाखेरि उसको परिवारलाई फेरि त्यही दाजुभाइ त्यही बुवा आमाले फेरि घरमा लगेर सँगै राखेर अनि हेरविचार गर्यो. आखिर चाहिने त फेरि परिवारै चाहिन्छ, अरू कसैले हेरिदिँदैन. जतिसुकै आफन्तहरू वा टोल छिमेकमा माया गर्ने मान्छे, सम्बन्ध नजिक भएको मान्छे भए पनि, यदि तपाईँलाई आपद विपद परेको छ भने आफ्नै दाजुभाइ आफ्नै बुवा मम्मी आफ्नै हजुरबा हजुरआमाले हेर्ने हो, अरू कसैले हेर्ने वाला छैन, यसमा ग्यारेन्टी म दिन्छु. अनि वैदेशिक रोजगारीले गर्दाखेरि सबै घरका सदस्यहरू छोरा मान्छेहरू जति छन् युवाहरू सबै विदेशी नै एउटा लहर छ. सबभन्दा कोभन्दा को अगाडि जाने, कोभन्दा कसले ठुलो घर बनाउने, कसले जग्गा जोड्ने, घडेरी जोड्ने, कसले बच्चालाई काठमाडौँमा पढाउने, कसले गाउँमै पढाउने, त्यो होडबाजी चलिरहेछ कि समाजमा. अहिले मैले यहीँ आफ्नै समाजमा महोत्तरीमा मैले देखाएको छु, मैले आफ्नै गाउँमा बर्दिवासमा, यहाँ अधिकांशका बच्चाहरू काठमाडौँ पढ्छन् क्या, जो चाहिँ साह्रै विपन्न छ उनीहरूको बच्चा मात्रै यहाँ पढ्छ, यहाँसम्म कि कलेजमा भर्ना खोल्दाखेरि एसएलसी पास भइसकेपछि भर्ना खोजेर ल्याउनु पर्ने अवस्था छ विद्यार्थी, सबै काठमाडौँ सहरमुखी भइदिने, ठुल्ठुला सहर पठाइदिने. त्यस्तो अवस्थामा अब छोरो विदेशमा, बच्चा काठमाडौँमा, अनि एकजना बुहारीले डेरा लिएर बसेको पनि मैले देखाएको छु. अब केही समस्या पऱ्यो भने त्यो बुहारीको माइती पक्षले हेरिदिने. यसले के गर्यो भनेदेखि मान्छे कोही कोहीसँग खुसी हुन सकेन, त्यो जीवनको आनन्द पाउनै सकेन. अनि एउटा समस्या के छ भनेदेखि, विडम्बना युज भयो हाम्रो समाजको, जुन अहिलेको हुन त बुवा मम्मीहरू अब पुरानो जमानाको हुनुहुन्छ, उहाँहरूलाई पहिलेको संस्कार चाहिन्छ. पहिलेको संस्कार सबै नराम्रो छैन नि म्याडम, पहिलेको संस्कारहरू धेरै राम्रा राम्रा पनि छन्, नराम्रोलाई हामीले छोड्नु पनि पर्छ. जुन चाहिँ हाम्रो विकृतिको रूपमा छ, हाम्रो समाजमा जडा गाडेर बसेको, त्यसलाई त उखालेर फाल्ने हो. तर जुन चाहिँ राम्रो छ, हाम्रो समाजको लागि हित छ, हाम्रो परिवारको लागि सुखद छ, त्यो त हामीले समाउनु पर्छ नि, त्यो त हामीले जगेर्ना गर्नुपर्छ, त्यसो हामीले राख्नुपर्छ. अनि त्यो पहिलेका संस्कारहरूलाई वहन गरौँ न त, निभाउनलाई अनुरोध गर्दा बुहारीलाई सासुर बुहारीको कुरा मिल्दैन. कुरा नमिलेपछि सम्बन्ध बिग्रिन्छ, अनि भिन्दै बस्ने, छुट्टै बस्ने, गाउँमै बाबामालाई छोडिदिने, सहरमा आएर बस्ने. बाबामा मैले यस्तो पनि देखाएको छु, जुन मेरो आफन्तभित्र पर्ने छ, बुवा प्यारालाइसिस भएको छ, आमाको कम्मरमा समस्या छ, किडनीको किडनी अपरेसन गरेर फालिदिएको छ, त्यस्तो बुवा आमालाई घरमा छोडिदिएर बुहारी छोरा सबै बाहिर बस्छन्, अनि ऊ बिचरा दुईजना मात्रै घरमा कति दुःख पाएर बसेको छ. अब बेला बेलामा हामी जान्छौँ त्यहाँ सहारा बन्नको लागि, अब सधैँ सम्भव हुँदैन, सम्भव पनि हुँदैन हामीले सहारा दिनलाई.
1: साथीभाइ, छिमेकी, आफन्तहरू आउने भनेको तपाईँको केही छिन केही बेरका लागि हो के, चौबिसै घन्टा समय कसैले पनि दिन सक्दैन, त्यसैले आखिरमा चाहिने भनेको परिवार नै हो. तर त्यो अब कर्तव्य बोध जब सन्तानलाई हुँदैन नि, सन्तान सानो हुँदाखेरि जसरी मैले पटक पटक भन्ने गर्छु, बाबा आमाले दसवटा छोराछोरीलाई हुर्काउन सक्छन्, तर दस भाइ छोराछोरी भएर पनि आमा बाउलाई हेर्न पर्यो भनेपछि चाहिँ आरा
0: पाल
1: पालो लगाउने हो, त्यो हुन्छ के. जब हामी स्वार्थी बन्छौँ नि, तब चाहिँ नि सबै सकिन्छ. त्यसैले गर्दाखेरि परिवारको महत्त्व चाहिँ बुझ्न जरुरी छ हामी सबैले, र अहिलेको पुस्ताले अझ विशेष गरी होइन. मैले देखेको छु मेरो अनुभवमा चाहिँ नि, हजुरबा हजुरआमासँग संयुक्त परिवारमा हुर्किएका केटाकेटी र एकल एउटै कोठामा या भनौँ बाहिर आफ्नो आमा बाउसँग मात्रै हुर्किएका केटाकेटीमा आकाश पातालको फरक छ, संस्कारदेखि बिहेभियरमा पनि है, बानी व्यवहार, उनीहरूको सोच, उनीहरूको गर्ने तौर तरिका, उनीहरूले मानिसहरूसँग गर्ने व्यवहार, हरेक कुरामा एकदमै फरक छ, त्यो मैले देखेको छु होइन. किनभने संयुक्त परिवारमा बसेका बच्चा बच्चीले धेरै कुरा सिकेका हुन्छन्, जानेका हुन्छन्, हजुरबा हजुरआमाहरूले उनीहरूलाई त्यसै मानिस बुढो भएको होइन नि त, हाम्रो बुवा आमाहरू त्यसै बुढो भएको होइन कि, अनुभवले खारिएर उहाँ बुढो हुनुभएको हो कि, अनि उहाँहरूले जो सिकाउनुहुन्छ नि त्यो कुराहरू हाम्रो जीवनमा जीवन उपयोगी हुन्छन् क्या. त्यसैले त्यो कुरालाई हामीले चाहिँ झेजो मान्ने अहिलेको पुस्ता होइन, सुन्न नचाहने, बुढाबुढीका कुरा सुन्न नचाहने, बाबु आमालाई झेजो मान्ने, हेर्न नचाहने, समय दिन नचाहने होइन, तर त्यो कुरा चाहिँ पछि गएर धेरै पछुताउनु पर्ने हुन्छ। जब पछु जति बेला पछुताउनु पछुतो हुन्छ त्यति बेला बाबु आमा चाहिँ नि यो संसारमा
0: हजुर।
1: धेरै धेरै धन्यवाद राजुजी यहाँको विचारका लागि। अहिले धेरै कुराहरू आफ्नो अनुभवका आधारमा पनि भन्नुभयो, खुसी लाग्यो। परिवारको महत्त्व चाहिँ हामी हरेकलाई हुन जरुरी पनि छ। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँको विचार पनि हामी सुन्छौँ। कहाँबाट को हुनुहुन्छ? हेलो हेलो 42 11 7 21 42 11 7 36 हाम्रो टेलिफोन नम्बर, फोन गर्न सक्नुहुनेछ आफ्नो विचार राख्नको लागि। भोलि अन्तर्राष्ट्रिय परिवार दिवस, परिवार हामी परिवारमै हुर्किएका हुन्छौँ, हाम्रो घर हुन्छ, परिवार हुन्छ, एउटा सुन्दर खुसहाल परिवारको हरेकले कल्पना गरेका हुन्छौँ। परिवारमा सबै खुसी रहन सकौँ, सुखी रहन सकौँ, हाम्रा आमा बुवाको प्रयास हुन्छ कि आफ्ना सन्तानलाई खुसी दिन सकौँ, सुख दिन सकौँ। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँको विचार पनि हामी सुन्छौँ। कहाँबाट को हुनुहुन्छ? हेलो
2: हजुर नमस्कार।
1: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर, म कञ्चनपुर सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वार्ड नम्बर 2 बाणीबाट करण सिंह साउद।
1: करण सिंह साउद भन्नुभयो?
2: हजुर।
1: करण सिंहजी, कार्यक्रममा स्वागत छ तपाईँलाई।
2: हजुर धन्यवाद।
1: आजको विषय हाम्रो परिवार दिवसको सेरोफेरोमा छ, भोलि अन्तर्राष्ट्रिय परिवार दिवस।
2: हजुर
1: हजुर, हजुरको जीवनमा परिवारको महत्त्व, परिवारको महत्त्व त अब कसको जीवनमा छैन होला र होइन, तर पनि यहाँले चाहिँ एउटा परिवारलाई परिभाषा गर्नु, परिभाषित गर्नु पर्दाखेरि के कसरी परिभाषित गर्नुहुन्छ?
2: हजुर दिदी, सबभन्दा पहिला त म आफ्नो एउटा कुरा जानकारी गर्न चाहन्छु। म चाहिँ पूर्ण दृष्टिबिन हो दिदी।
1: हजुर,
2: म चाहिँ पूर्ण दृष्टिबिन व्यक्ति हो।
1: हजुर, तर मैले भन्न खोजेको यहाँले चाहिँ मलाई त्यस्तो थाहा छैन भन्न खोज्नु भयो कि भनेर मैले यो प्रश्न फेरि तपाईँलाई दोहोऱ्याइहालेँ।
2: थाहा छ दिदी, थाहा छ, गइरहेको छु होइन, सुन्ने एकदमै नेपालको म एकदमै निर्णय श्रोता हो होइन।
1: हजुर हजुर,
2: म हजुरका कार्यक्रमहरू हरेक कार्यक्रमहरू म सुनिरहेको छु। मैले आफ्नो अवस्था मात्रै जानकारी गराउनु खोजेँ, पूर्ण दृष्टिबिन भएको व्यक्ति हो।
1: हजुर हजुर,
2: अनि त्यो आजको विषयवस्तु पनि थाहा छ र त्यो विषयमा मलाई मन परेन नै मैले फोन ट्राई गरिरहेको थिएँ।
1: ए हजुर धन्यवाद।
2: एकदमै दिदी, अब परिवारको महत्त्व जीवनमा भन्दाखेरि मलाई चाहिँ के लाग्छ भने हाम्रो हामीभन्दा पूर्व अग्रज परिवारहरू नभइदिएको भयो भने हामी यो ठाउँसम्म पुग्न हामी सक्दै सक्दैन थियौँ होइन।
1: हजुर हजुर हजुर,
2: परिवारको महत्त्व चाहिँ जीवनमा एकदमै, एउटा घर परिवार भइसकेपछि घर परिवारको महत्त्व चाहिँ एकअर्काको साथ सपोर्ट सबैलाई चाहिन्छ र त्यो हुनु पनि पर्छ भन्ने मेरो विचार हो होइन।
1: हजुर हजुर,
2: अनि हामी के हुन्छ भने हामीले चाहिँ अब एउटाले एउटाको परिवारभित्र पनि एउटा व्यक्तिलाई एउटा व्यक्तिको सपोर्ट भएन भने त्यो मान्छे चाहिँ जीवनमा सफल बन्न, अब परिवारको सहयोग बिना चाहिँ बाहिरी सहयोगबाट मात्र सफल बन्न कहिल्यै पनि सक्दैन मेरो बुझाइमा चाहिँ।
1: हजुर हजुर,
2: अनि अब परिवार जस्तै परिवारले म प्रति गर्नुपर्ने सहयोग हुन्छ भने मैले पनि परिवार प्रति गर्नुपर्ने सहयोग गर्न सक्यो भने चाहिँ परिवारको महत्त्व चाहिँ राम्रोसँग प्रश्न हुन्छ जस्तो लाग्छ दिदी मलाई।
1: हजुर,
2: अनि जस्तै मैले मात्रै अब आफ्नो परिवारबाट सहयोगको अपेक्षा गर्यो र मैले चाहिँ परिवारलाई गर्नुपर्ने भूमिका निभाउन नसक्यो भने चाहिँ त्यो चाहिँ परिवार भएको चाहिँ अर्थ रहँदैन।
1: हजुर हो नि, मैले तपाईँलाई अर्को कुरा सोध्न चाहेँ, तपाईँ पूर्ण रूपमा दृष्टिविहीन हुनुहुन्छ, अपाङ्गता भएका व्यक्तिहरूका लागि परिवारको भूमिका अझ धेरै महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ, जस्तो तपाईँहरूलाई केयर गर्ने कुरा, हेर्ने कुरा, परिवारको साथ सपोर्टको कुरा, यो चाहिँ कतिको पाउनु भएको छ यहाँले?
2: मेरो घर परिवारबाट चाहिँ एकदमै मैले पाएको छु दिदी, त्यही भएर त म भन्दा छु मैले पाएको छु, पाउनाले त मैले पनि आफूले गर्ने कामहरू घर परिवारलाई मैले गर्न सक्ने योगदानहरू मैले पनि गरिरहेको छु होइन।
1: हजुर,
2: अनि मेरो घर परिवार चाहिँ मैले एकदमै अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने कुराहरूमा उसको अन्यको सहयोग गर्ने कुराहरूमा चाहिँ मैले भूमिका पाउनाले नै म यहाँसम्म पुगेको। म पनि अहिले एउटा हामीले सानो संस्था चलाइरहेको छौँ, कृष्णपुर दृष्टिबिन सङ्घ भन्ने, त्यसको अध्यक्षको रूपमा कार्यरत छु।
1: ए हजुर हजुर, के गर्छ त्यो संस्थाले?
2: हाम्रो दृष्टिबिन साथीहरूलाई विभिन्न सिपमूलक तालिमहरू दिने काम गर्छ दिदी।
1: हजुर हजुर,
2: अनि सिपमूलक आयमूलक तालिमहरू दिने काम गर्छ।
1: अनि केही बनाउनु पनि भएको छ दृष्टिबिनहरूले? सामानहरू बनाउन सुरु गरिसक्नु भएको छ?
2: सामानहरू अब विभिन्न साथीहरूले बनाउनेले बनाइरहेछन् दिदी, र पासको मुढाहरू बनाउँछन्, हामीले तालिम चलाएर तालिम दिएको साथीहरू बनाउनुहुन्छ होइन।
1: भेरी गुड,
2: अनि मैले चाहिँ आफैले चाहिँ मैले भन्नुपर्दा मैले चाहिँ खुद्रा पसल सञ्चालन गरिरहेको छु, अहिले म आफ्नै पसलमा बसेर फोन गरिरहेको छु हजुरसँग।
1: खुसी लाग्यो।
2: हजुर, खुद्रा पसल सञ्चालन गरिरहेको छु आफैले चाहिँ।
1: हजुर,
2: अनि अरू साथीहरूले चाहिँ कसैले बाँसको मुढाहरू बनाउनुहुन्छ, अनि तपाईँको यो अम्रिसाको कुच्चो झारोहरू बनाउनुहुन्छ, त्यस्ता तालिमहरू हामी चलाउँछौँ बेला बखतमा।
1: धेरै राम्रो, धेरै राम्रो करण सिंहजी, तपाईँको यो प्रेरणादायी कुरा सुनेर पक्कै पनि अरू दृष्टिबिनहरूलाई पनि केही आँट, हिम्मत, हौसला आयो होला, किनभने बाहिरी एउटा शारीरिक रूपमा आँखा नदेख्दैमा हाम्रो जीवन समाप्त भए होइन, होइन? त्यसैले तपाईँहरूले गर्न सक्ने धेरै कुराहरू छन्, होइन? दृष्टिबिनहरूले पनि गर्न सक्ने धेरै कुराहरू छन् र त्यसमा हाम्रो समाजमा चाहिँ परिवारबाट अलिकति अपाङ्गता भएका व्यक्तिहरूलाई जुन किसिमको अलि कम्प्लेनहरू पनि सुन्ने गरिन्छ, हेर्ने, परिवारमा सहयोग नगर्ने, झेझो मान्ने, दुःख मान्ने, साथ सपोर्ट नगर्ने भन्ने कुराहरू, त्यस्तो नहोस्। तपाईँहरू जस्तै सबैले चाहिँ नि साथ सपोर्ट पाउन सक्नुहोस् हामी यही चाहन्छौँ। र तपाईँहरूका जुनमा यो अपाङ्गता भएकाहरूको पनि धेरै कुराहरूको माग हामीले बेला बेलामा सुन्ने गर्छौँ र सरकारले पनि तपाईँहरूका मागहरू सुनोस्, पुरा गरोस्, सुविधाहरू प्राप्त होस् तपाईँहरूलाई, त तपाईँहरूले चाहेका कुराहरूको हामी पनि यही अपेक्षा राख्छौँ र अहिलेलाई धन्यवाद दिँदै हामी छुट्टिन्छौँ है त।
2: धन्यवाद दिदी,
1: धेरै धेरै धन्यवाद। करण सिंह साउद हुनुहुन्थ्यो कञ्चनपुर, कञ्चनपुरबाट हामीसँग कार्यक्रम सेरो फेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो।
3: हेलो, म रामकृपाल ठाकुर जलेश्वर बालाबाट बोल्दैछु।
1: रामकृपालजी, कार्यक्रममा स्वागत छ तपाईँलाई।
3: तपाईँलाई पनि, टेकेसन मित्रलाई पनि स्वागत छ, तपाईँलाई पनि स्वागत छ र नमस्कार छ। जति श्रोता सुन्नुहुन्छ सबैलाई नमस्कार छ,
1: धेरै धेरै धन्यवाद। हाम्रो पनि तपाईँलाई धेरै धेरै नमस्कार।
3: नमस्कार, मलाई खुसीको कुरो, राम्रो प्रश्न गर्नुभएको, प्रश्न भन्नु त के छ?
1: प्रश्न, भोलि अन्तर्राष्ट्रिय परिवार दिवस हो
3: हजुर,
1: अनि परिवारको महत्त्व हाम्रो समाजमा, हाम्रो घरमा, हाम्रो परिवारमा, तपाईँको जीवनमा, होइन, त्यसलाई तपाईँ कसरी लिनुहुन्छ परिवारको भूमिकालाई?
3: अब यो दुःखको कुरा नभन्नु पर्ने, लेकिन अहिलेको तपाईँ पहिला, हामी 70 वर्षको मान्छे, लेकिन पहिले त जमाना थियो, अहिले छैन। अहिले आमा बाबु कहीँ छ, छोरा छोरी कहीँ छ, मरो चाहे दियोस् केही पनि फरक पर्दैन। अब यति विद्वान भएर पढ लेखको मान्छे, बुबा आमालाई अन्ना छालामा राखिदिने, हे चाहन नगर्ने, यो कस्तो भगवान्को पाप लेख्छ? हेर्नुहोस् त, म के भनौँ अब। अब तपाईँ सोच्नुहोस् कि यो भारत सरकारलाई पनि अनुरोध गर्दछु कि संविधानमा पनि यो कानुन लाओस् कि जसले बाबा आमालाई हेर्छ त्यसलाई सम्पत्ति दिने, जसले बाबु आमालाई हेर्दैन त्यसलाई सम्पत्ति नदिने, सरकारलाई बल्कि दिने। यति म भनेर दुई शब्द यही यही माने प्रकट गर्छु। धन्यवाद,
1: धेरै धेरै धन्यवाद। रामकृपाल ठाकुर हुनुहुन्थ्यो जलेश्वरबाट, कार्यक्रम सेरोफेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। अहिलेका लागि हामी परिवार दिवसको सेरोफेरोमा कुराकानी गरिरहेका छौँ। कुराकानीकै क्रममा अब एउटा परिवारसँग सम्बन्धित गीत नै राख्दैछौँ, त्यसपछि तपाईँहरूसँग फेरि पनि कुराकानी गर्नेछौँ। सुन्दै गर्नुहोला रेडियो नेपालमा कार्यक्रम सेरोफेरो।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
3: नागरिक लगानी कोष,
4: झण्डु आयुर्वेद,
5: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
4: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
5: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
4: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
5: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
6: यी व्यापारिक सन्देशहरूपछि फेरि पनि स्वागत छ तपाईँहरूलाई। रेडियो नेपालको यो विचार प्रधान कार्यक्रम सेरोफेरोमा तपाईँको साथमा छु। म प्रज्ञा सरदन, टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल। हामी करिब 1 बजीसम्म तपाईँको साथमा रहनेछौँ। आज हामी परिवार दिवसको सेरोफेरोमा रहेर कुराकानी गरिरहेका छौँ। भोलि मे 15, जेठ 1 गते, भोलि हो अन्तर्राष्ट्रिय परिवार दिवस। परिवारको महत्त्वका बारेमा हाम्रा धेरै साथीहरूले आफ्नो विचार राखिसक्नु भएको छ र फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँको विचार पनि सुन्छु। कहाँबाट को हुनुहुन्छ? हेलो
7: हजुर, नमस्कार।
6: नमस्कार, ध्रुव प्रसाद प्रसाईजी।
7: हजुर, धन्यवाद। ध्रुव प्रसाद सरलाहीबाट। हजुर,
6: बेला बेलामा चाहिँ बिर्सिन्छु तर प्राय सम्झिन्छु। मैले मात्रै चिनेर भएन, फेरि श्रोताहरूको लागि नाम भन्नै पर्छ नि त।
7: होइन,
6: सन्चै हुनुहुन्छ?
7: सन्चै छु हजुरहरू।
6: हामी पनि सन्चै छौँ
7: हजुर।
6: गर्मी कतिको छ त्यतातिर?
7: पानी बेसी आइरहेको छ, पानी छोडे बेला चाहिँ गर्मी त हुन्छ। यो पानीले खेतीपाती मकै भित्र्याउनहरू गाह्रो गाह्रो पार्ला जस्तो छ। पछि धान रोप्ने बेला चाहिँ नआउने हो कि?
6: मौसमविदहरूले त त्यही भन्नुभएको छ, जेठ असारमा पानी नपर्ने पो भन्नुभएको छ त।
7: पानी पर्यो भने चाहिँ गाह्रो। अहिले अब मकै हाइब्रिड मकै भित्र्याउने बेला हो, पानी पर्याप्त गरेको छ
6: है,
7: अलिक असुविधा छ हजुर।
6: कस्तो उल्टो उल्टो भएको छ कि आज भोलि मौसम पनि?
7: जलवायु परिवर्तन के भएर यस्तो हुन्छ भन्छन्,
6: त्यो कारण पनि हो। कुनै समय मलाई थाहा छ, धेरै अगाडि हो जस्तो लाग्छ, ज्योतिषहरूले चाहिँ नि यो हाम्रो 12 महिनामा 1 महिना घटाउनु पर्ने देखिया छ यो मौसम परिवर्तनको हिसाबले भनेर कुरा उठाउनु भएको थियो कि। त्यो कुरा उठाउँदाखेरि चाहिँ नि 1 महिना घटाउनु पर्ने देख्दाखेरि चाहिँ नि अहिले त भोलि असार 1 गते हुनुपर्छ त्यो हिसाबले के, त्यही भएर पानी पर्या हो कि जस्तो पनि लाग्छ के। आज भोलि आरू पनि छिटै फुल्ने होइन, आरूहरू फलेर पाक्ने बेला भइसक्यो अब होइन। त्यो देख्दाखेरि चाहिँ ज्योतिषहरूले साँच्चीकै त्यो विषयमा गर्नुभएको थियो, तर पछि के कारणले हुन सकेन, त्यो पछि फलोअप त गरिएन होइन। उहाँहरूले चाहिँ सुझाव चाहिँ ल्याउनु भएको थियो कि
7: हजुर। मलाई लाग्छ त्यसले आउने पानी अगाडि नै घटाएर पछाडि जानेले पछाडि घटाएछ, बिचमा सूर्यमा चन्द्रमासको 11 दिन फाइदा।
6: उहाँहरूले भन्नुभएको चाहिँ त एक महिना सधैँको लागि घटाउने, 12 महिना होइन, 1 महिना पुरै सधैँको लागि घटाउने गर्नुपर्छ, अब घटाउनुपर्छ भन्ने उहाँहरूको चाहिँ प्रस्ताव थियो सायद
7: होला। यो प्राकृतिकलाई घटाएर, प्राकृतिक भइरहेको यसलाई घटाएर त के मिलाएर मनमा घटाउने मात्रै हो, जे जति भएको त्यसलाई
6: होइन होइन, त्यही अनुसार त भएछ। ल हेर्नुहोस् त, असारको जस्तो छैन त पानी,
7: असारको जस्तो चाहिँ अहिले मलामासले कारणले पनि हो।
6: त्यस्तो हुन्छ मलामासले,
7: मलामासले अगाडिकोलाई अगाडि घटाड दिन्छ, पछाडिकोलाई पछाडि घटाड्छ।
6: एनिवे अब परिवारका कुरा गरौँ
7: हजुर। हजुर धन्यवाद, विषयलाई धन्यवाद। यो के छ भने हाम्रो यो परिवार भनेको एकै ठाउँ बस्दा राम्रो हो, बाबामा घरको धुरीखम्बा हो भने आमा पताल हो, बाउ आकाश आमा पताल हो, यसै भित्र बसेर जान परिवारले संस्कार सिक्छ, सिप सिक्छ है, पढ्न लेख्न सिक्छ, उनीहरूले नै संसारलाई भविष्य निर्माण गरिदिने ठाउँ हो यो परिवार। तर यो स्वार्थ स्वार्थ यो संसार पनि छ, विद्या प्राप्ति भएपछि गुरुहरूको दान प्राप्ति लिई जानीको भारिएको सवासले जननीको सामर्थ्य गई ज्यामीको काम पूर्ण भएपछि कर्मचारीहरूको रोग छुट नगई वैद्यको विद्या प्राप्ति भइसके गुरुलाई मान्यता गर्दैन, अनि त्यहाँबाट विद्या प्राप्ति भएपछि गुरुहरूको दान प्राप्ति दानीको दानी दानी त्यो पण्डितहरूले गुरुहरूले पनि दान लिएपछि मान्यता गर्दैन। जब अघिल्लो दिन सम्बन्ध बाबाआमासँग सम्बन्ध राम्रो थियो तर भोलिपल्ट भारीको सहवासले जब बिहे गरेपछि बाबाआमालाई पनि अलिक टाढा भइदिन्छ, अनि त्यहाँबाट रोग छुट्न गई वैद्य कर्मचारीले पनि कर्मचारीको काम पूर्ण भएपछि मेरो पैसाले गरेको त्यसलाई के मतलब भन्छ भोलिपल्ट त्यसलाई पनि मान्दैन, अनि त्यहाँबाट रोग छुट्न गई वैद्यको वैद्यको पनि यस्तै हो पैसाले त हो नि भन्ने, यो स्वा यो मात्र होइन संसारमा यो स्वार्थ समाज छ, समाज सबसँग मिलेर बसोस्। हाम्रो दसैँमा चाहिँ आमा बुवाहरूले त्यो निधारमा अक्षता मिलाएर लगाइदियो हुन्छ, जसरी अक्षता मिल्छ त्यसै गरी मिलेर चाहिँ बस्नु समाजमा गाउँमा होइन, मौलान केरा गाँजी जस्तो गाँजी डुबो मौला जाने मौलाउन भन्ने एउटा राम्रो आशिक दिन्छन्, तर कहीँ पनि नजानु होइन नछुटिनु होइन, तर त्यसको माया प्रीति आफ्नो परिवारपट्टि जहाँ भए पनि बाबुआमा दाजुभाइ दिदी बहिनी इष्टमित्रहरूसँग मिलिरहोस् क्या, भावना बसिरहोस् माया बसिरहोस् को हाम्रो कर्तव्य जानिरहन् भन्ने यो चाहिँ परिवारले सिकाउनु पर्ने हो सिक्नु पर्ने हो नि। अब यो अचेलभरिको यो आधुनिक यो छ नि फेसबुक के सामाजिक सञ्जालमा अब त्यसले गर्दा पुरा काम पुरा भइहाल्छ भन्छ, अनि बाउ गयो कि आमा गयो कि छोराछोरी आउने कि एउटा घोप्टेर बस्ने एउटा सम्बन्धै विच्छेद पार्न खोजिरहेको छ, एकतिर राम्रो पनि छ अर्कोतिर सम्बन्ध विच्छेद पनि पार्न खोज्दैछ, यस कारणले समय सबभन्दा यो चेतना र संस्कार सिकाउनु पर्यो, यो संस्कार सिकाउनै परिवार एकै ठाउँ बस्दैदेखि हुन्थ्यो, अब टाढा टाढा बसेपछि स्वार्थ लुक्यो, त्यही भएर चाहिँ परिवार राम्रो नराम्रो होइन, अनि राम्रो राम्रो आशिक दिन्छन् बाँचुन् दिएर शुभ सङ्गतै मिलिरहोस् धर्मा ख्यासत सिद्धिले बोलुन् बैरी विरोध मित्र सरी हुन् बोलचाल रहन् पीर्तिले मान सम्मान रहोस् हटोस् हृदयको कालो र मैलोपना मर्दा मुक्ति मिलोस् प्रसन्न मन होस् वैराग्य होस् चिन्तन छोरा नातिसँग पनाति समान तिराई जम्मै तिराई हुन् पुण्य होस् धन धान्यका सहितमा भोका र नाङ्गा नहुन् भनेर है गुरुहरूले ठाउँ ठाउँमा आशिक दिँदाखेरि यसरी पनि दिन्छौँ। तर मान मान्यता यसरी समाजमा चाहिँ मेलमिलाप भएर नै बसिरहनु पर्ने र यो सम्बन्धले बाँधिरहोस् भन्नुपर्ने, तर सम्बन्ध छुट्टिँदै गएको छ यसमा अलिकति आपत्ति नै छ, अब कति कुरा धेरै कुरा कति गर्नु अरू साथीलाई साथ पालिदिनु पर्यो।
6: धेरै धेरै धन्यवाद ध्रुव प्रसाद प्रसाई हुनुहुन्थ्यो सरलाहीबाट, पक्कै पनि केही समय आफ्नो परिवारलाई हामीले दिन जरुरी हुन्छ किनकि समयपछि सबै कुरा फिर्ता आउन सक्छ, तर छुटिएका सम्बन्धहरू भने सजिलै फिर्ता आउँदैनन्, जस्तो भन्न खोजेको हजुरबा हजुरआमाहरू हुँदाखेरि समय दिनुहोस् कुराकानी गर्नुहोस्, बा आमा हुँदाखेरि समय दिनुहोस् कुराकानी गर्नुहोस्, किनभने उहाँहरू रहनु भएन भने तपाईँले त्यो समय फेरि प्राप्त गर्न सक्नुहुन्न। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँलाई स्वागत गर्छु, कहाँबाट को हुनुहुन्छ? हेलो
8: नमस्कार,
6: राम पुकार जी कार्यक्रममा स्वागत छ तपाईँलाई।
8: बहुत बहुत धन्यवाद हजुर, आजको प्रोग्राम परिवार सम्बन्धित धेरै नै राम्रो छ
6: हजुर,
8: एउटा परिवार समाज देश नागरिक को लागि धेरै राम्रो छ
6: हजुर। हजुर त अब ज्येष्ठ नागरिक बुढो मान्छे भइसक्नु भयो, परिवारका धेरै सदस्यहरूलाई देखिसक्नुभयो झेलिसक्नुभयो भोगिसक्नुभयो होइन, धेरै जेनेरेसन यहाँको साथमा हुर्किए होलान्, यहाँको काखमा हुर्किए होलान्, यहाँको घरमा हाँस्दै खेल्दै ठुला भयो होलान्, यहाँका छोराछोरीहरूलाई हुर्काउनु भयो, नाति नतिनालाई हुर्काउनु भयो होला, पनाती पनातिनी पनि देख्नुभयो
8: ए
6: नाति नतिना मात्रै देख्नु भयो हजुर के भन्नुहुन्छ कस्तो छ परिवार परिवार भनेको चाहिँ के हो जस्तो लाग्छ हजुर
8: हाम्रो बिहारमा कहावत छ जङ्गाल निम न टङ्गाल नोनिम जङ्गाल राम्रो टङ्गाल नराम्रो हाम्रो तराईमा देहातमा बोल्ने चलन छ हजुर जङ्गाल राम्रो हो परिवार जति ठुलो परिवार त्यति राम्रो जति कम परिवार कङ्गाल भयो भने त्यो सबै विनाशको घरिमा जान्छ अहिलेको धेरै साथीहरूको कुरा मैले सुने यही राम्रो कुरा उहाँहरूले गर्नुभयो तर अहिलेको सरकार पनि परिवारबाट नै सरकार बन्नुभएछ धेरै राम्रो कुरो आमा बुवा र ज्येष्ठ नागरिकको लागि ठोस नियम हुनुपर्छ हाम्रो देश राम्रो बनाउने हो भने हाम्रो देशमा शान्ति ल्याउने हो भने आमा बुवा एक सबै ज्येष्ठ नागरिक बन्नुपर्छ जन्म लिन्छ जवान हुन्छ जवान भएपछि बुढा हुन्छ अहिलेको सरकार माथि आमा बुवाले धेरै विश्वास गरेको छ ज्येष्ठ नागरिकहरूले उहाँहरूको लागि सबै कुरो उहाँहरूलाई थाहा छ घर घर घरबाट चुनाव मत मागेर जानुभएको छ सबै कुरो थाहा छ उहाँहरूलाई एउटा ठोस नियम बन्नुपर्छ आमा बुवाले जसले हेर्दैन जुन छोरी बुहारीले छोरा बुहारीले मान्दैन त्यो चाहिँ के को सम्पत्ति आमा बुवाको हिसाबबाट त्यो एउटा ठोस नियम बनाउनु पर्छ
6: त्यही त सम्पत्ति दिँदाखेरि त आफ्नो शेष पछि भनेर लेख्ने हो नि त पहिले नै दिनै
8: हुँदैन डर मान्छ त्यो त पहिलादेखि चले छ जिउने त पहिलादेखि हो तर मान्यता छैन घरैमा मारपिट गर्छ काटमार गर्छ धेरै छोराछोरी बुहारीहरूले त्यो एउटा
6: धेरै धेरै धन्यवाद राम पुकारजी यहाँको विचारका लागि पक्कै पनि वृद्ध वृद्ध बा आमाहरूलाई चाहिँ छोराछोरीले हेर्ने माया गर्ने समय दिने त्यो कर्तव्य पनि हो दायित्व पनि हो त्यसबाट चाहिँ कसैले मारपिट गर्छ सम्पत्तिका लागि भने त्यो निकै गलत पनि हो कानुनी दायरामा ल्याउनु पनि पर्छ फेरि पनि कोही साथी हुनुहुन्छ अन्तिम श्रोता आजको लागि हाम्रो कार्यक्रमको म उहाँलाई स्वागत गर्छु हेलो
9: हेलो नमस्कार बहिनी नमस्कार
6: नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर
9: म जयालक्ष्मी श्रेष्ठ सतुङ्गलबाट
6: सतुङ्गलबाट जयालक्ष्मीजी कार्यक्रममा स्वागत छ हजुरलाई
9: धन्यवाद छ बहिनी
6: आजको विषय सुन्नु भयो होला हजुरले
9: परिवारको महत्व परिवारको महत्वको बारेमा है
6: हजुर भोलि परिवार दिवस हो अन्तर्राष्ट्रिय परिवार दिवस हो
9: हजुर
6: हजुर त अब घरको मुली
9: हजुर
6: के भन्न चाहनुहुन्छ आफ्ना छोराछोरीहरूलाई नाति नतिनाहरूलाई
9: ए घरको परिवार भनेको त परिवारको त महत्त्व त धेरै नै हुन्छ नि अब संयुक्त अब एकल परिवार भन्दा त संयुक्त परिवार मिलेर बसेको धेरै राम्रो हुन्छ ठुलो परिवारमा बस्नु होइन बुवा आमासँग बस्नु पाउनु पनि धेरै धेरै राम्रो हुन्छ तर अहिलेको बच्चाहरू बुवा आमाबाट टाढा भएर होइन पढ्नको लागि कोही काठमाडौँ गए कोही यताउता सबै छरिएछन् है तर संयुक्त परिवारमा बस्दाखेरि अब दुःख सुखमा काम लाग्छ बिरामी सालै पर्दा धेरै नै सजिलो हुन्छ है तर एकल परिवारमा बस्दा अब हामीलाई गाह्रो हुन्छ अब बुवा आमा एक ठाउँमा छोराछोरी एक ठाउँमा हजुरबा हजुरबा छोरी एक ठाउँमा हुन्छन् है त्यस्तो अब गाह्रो छ अहिले अहिलेको स्थितिमा त अब संयुक्त परिवारै छैन भने पनि हुन्छ कि अहिले सबै आफ्नो परिवार लिएर आफ्नो ठाउँमा बसिरहेका छन् बुवा आमा एक ठाउँमा एउटा छोरा एक ठाउँमा एउटा अर्को छोरा छ अर्को ठाउँमा जो जसलाई छ त्यति त्यति परिवार भएर यसरी बसिएको छ कि
6: हजुर हजुर यो देख्दाखेरि चाहिँ पहिलाको जमाना ठिक अहिले
9: धेरै चाहिँ मिल्न नसकेको अवस्था छ पहिले जति मिले नि बहिनी
6: हजुर
9: अब चाहिँ सबै एकल परिवारमा बस्न चाहन्छन् कि सबै आफ्नो आफ्नो दुःख सुख गर्ने आफै खाने आफ्नो घर आफै बनाउने त्यही विचारमा अहिलेका छोराहरू छन् भन्नु पऱ्यो पहिले भन्दा अहिले धेरै परिवर्तन आएर एकल परिवार धेरै भएको छ पहिले संयुक्त परिवार पहिले धेरै राम्रो थियो सबै मिलिजुली गर्थे दाजुभाइ मिलेर बस्थे देउरानी जेठानीहरू मिलेर बस्थे तैले तर अहिलेको परिवार चाहिँ हामी छुट्टी कहिले बुवामा बित्छ हामी छुट्टी नै पाए हुन्थ्यो भन्ने छोराहरूमा त्यो विचार आइसकेको छैन
6: एक्लै बस्ने मिठो खाने हामीलाई सुविधा हुन्छ दुःख नगर्ने भन्ने सोचमा अहिलेको जेनेरेसन पुगेको छ धेरै धेरै धन्यवाद जयालक्ष्मीजी यहाँको विचारका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु म सतुङ्गलबाट हुनुहुन्थ्यो जयालक्ष्मी श्रेष्ठ हामीसँग कार्यक्रम सेरोफेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो परिवार केवल एउटै घरमा बस्ने मानिसहरूको समूह मात्रै होइन भावनात्मक सहारा र सुरक्षित ठाउँ पनि हो स्वतन्त्रता महत्त्वपूर्ण भए पनि सम्बन्ध टिकाउन समय, सम्मान र संवाद, कुराकानी हुन जरुरी छ। बुवा आमा वा ज्येष्ठ सदस्यहरूको अनुभव जीवनका धेरै निर्णयमा उपयोगी हुन सक्छ। डिजिटल दुनियाँले मानिस नजिक देखिए पनि भावनात्मक दूरी बढाउन सक्छ, त्यसैले प्रत्यक्ष कुराकानीको मूल्यलाई बुझ्ने गर्नुहोस्। परिवारभित्र सुन्ने बानी धेरै महत्त्वपूर्ण हुन्छ, केवल बोल्ने होइन एकअर्कालाई बुझाउने र बुझ्ने कोसिस पनि गर्नुहोस्। सानो सहयोग, समय र माया धेरै ठुलो कुरा हुन्छ। परिवार बलियो बनाउने कुरा प्राय यिनै साना व्यवहारहरू हुन्। फरक विचार, पुस्तागत सोच वा जीवनशैली भए पनि सम्मान कायम गर्न राख्न सकियो भने सम्बन्ध पक्कै पनि टिक्छ। हामी यही भन्न चाहन्छौँ, भोलि अन्तर्राष्ट्रिय परिवार दिवस, परिवारलाई बाँधेर राखौँ, समेटेर राखौँ, समय दिउँ, माया गरौँ एकअर्कामा, आत्मसम्मान र एकअर्काको सम्मान हामीले गर्न सक्यौँ र सुख दुःखमा साथ दिन सक्यौँ भने परिवारभन्दा ठुलो कोही पनि छैन। आफ्नो परिवार नै हो तपाईँलाई हरेक पल हरेक क्षण चाहिने भनेको, तपाईँलाई साथ दिने भनेको, त्यो कुरालाई बुझ्न जरुरी छ। यही विचार राख्दै आजका लागि कार्यक्रम सेरोफेरोबाट हामी बिदा हुने सङ्केत स्टुडियोको घडीले गरिसकेको छ। 1 बजे सुन्नुहुनेछ समाचार, 1 बजेको समाचारपछि कृषि कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। अहिलेका लागि भने टेक्निकल सपोर्टमा साथ दिनुहुने पराग पोखरेलसँगै म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते, शुभ दिन।

0: सधैँ झोक्राइछौ त के भयो?
1: मेरो शरीरमा त तागत नभए जस्तो भयो पुरा, केही गर्न नसक्ने भए म त मलाई के भएको रहेछ डाक्टर साहब?
2: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
3: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
4: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौं।
5: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
7: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
6: वैदेशिक रोजगार बोर्डको सचिवालय।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित भएर सांसदहरूले उठाएका विषयमा जवाफ दिनुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा नेपाली काङ्ग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलमा नआए विरोध जारी राख्ने बताउनुभयो। उहाँले नीति तथा कार्यक्रम महत्वपूर्ण दस्तावेज भएकाले उठेका विषयमा जवाफ प्रधानमन्त्रीले दिनुपर्छ र प्रधानमन्त्री शाह संसदमा उपस्थित हुनुपर्छ भन्ने आफूहरूको माग भएको बताउनुभयो। नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले सरकार संविधानमा व्यवस्था भएको शासन व्यवस्था अवलम्बन गरेको हो कि अरू कुनै शासन व्यवस्था भनी प्रश्न गर्दै सरकार संसदप्रति उत्तरदायी बन्नुपर्ने र सांसदहरूले उठाएका विषयमा जवाफ दिनुपर्ने माग गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक खुसबु ओलीले संसदमा प्रधानमन्त्रीको जवाफदेहिता खोजेको बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्रीले सदनलाई व्यवस्था गरेको भन्दै संसदमा सत्तापक्ष र प्रतिपक्ष सबैको कुरा प्रधानमन्त्रीले सुन्नुपर्ने र जवाफ दिनुपर्ने बताउनुभयो। सांसद डाक्टर अङ्किता ठाकुरले तराईमा आग लागेर बाढी लगायतका विपदलाई ध्यान दिँदै समयमा नै पूर्व तयारीमा ध्यान दिन आग्रह गर्नुभयो। बैठकमा सभामुख डिपी अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले दिएको दुई अभिव्यक्ति संसदबाट हटाउन निर्देशन दिनुभयो। बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल शुरू भएको छ। सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले 35 संशोधन प्रस्ताव दर्ता गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 2083-84 लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ। छलफलको क्रममा सांसदहरूले संघ प्रदेश र स्थानीय सरकार बीचको सम्बन्ध तथा समन्वयलाई अझ सुदृढ बनाउन प्रभावकारी व्यवस्था र एमसिसी तथा बीआरआई जस्ता अन्तर्राष्ट्रिय सहकार्यका विषयलाई नीति तथा कार्यक्रममा स्पष्ट रूपमा समेटिनुपर्नेमा जोड दिनुभयो। बैठकमा सांसदहरूले किसानको आत्मनिर्भरता तथा उत्पादन वृद्धि, युवा रोजगारी तथा राष्ट्रिय गौरवका आयोजनाको विकासको लागि लगानी सुनिश्चित गर्ने ठोस कार्यक्रम नसमेटिएको भन्दै प्रस्तुत नीति तथा कार्यक्रम दिशाहीन रहेको बताउनुभयो। सांसदहरूले निमुखा जनताको सुरक्षा सुनिश्चित गर्नुका साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी गर्ने स्पष्ट व्यवस्था समेत नीति तथा कार्यक्रम समेटिनुपर्नेमा जोड दिनुभयो। यसअघि शून्य समयमा बोल्नुहुँदै सांसदहरूले भूमिहीन सुकुम्बासीहरूको उचित व्यवस्थापन, अपाङ्ग तथा पिछडिएका समुदायको अधिकारको संरक्षण, महँगी नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण, सवारी साधनको गुणस्तर परीक्षण र नियमित निरीक्षणको लागि स्पष्ट योजना बनाउनु पर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो। विश्व बैंकले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने जनाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्नेलले उक्त कुरा बताउनु भएको हो। त्यस अवसरमा उहाँहरू बीच शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधि मैत्री शिक्षा प्रणाली बारे छलफल भएको छ। विश्व बैंकले विशेष गरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकारी गर्न इच्छुक रहेको जनाएको छ। मन्त्री पोखरेलले सरकारका प्राथमिकता बारे जानकारी गराउँदै शैक्षिक पूर्वाधार विकास, फाउन्डेसन लर्निङ, सुदृढीकरण र शिक्षामा डिजिटाइजेसन तथा प्रविधि विस्तारलाई सरकारको प्रमुख एजेन्डाको रूपमा अगाडि बढाइएको बताउनुभयो। हावाहुरीको कारण रुख ढलेर कोहलपुर सुर्खेत प्रसारण लाइन अन्तर्गत 132 केबी प्रसारण लाइनका दुईवटा टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले प्रसारण टावर ढलेपछि क्षतिग्रस्त टावरको मर्मत सम्भार र घटनाको छानबिन प्रक्रियालाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। यस वर्षको वसन्त ऋतुको लागि सगरमाथा आरोहण मार्ग खुल्ला भएको छ। सगरमाथा आधार शिविरदेखि शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग खुल्ला भएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुस 2 सगरमाथा आरोहण मार्ग व्यवस्थापनको लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतीय सहयोग सङ्घ नेपाललाई डोरी टाँग्ने जिम्मेवारी दिएको थियो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 समाचार। अब केही बेर विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापन पछि अन्तर्राष्ट्रिय समाचार। चिनिया राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच ग्रेट हल अफ द पिपुलमा बहुप्रतीक्षित शिखर भेटवार्ता शुरू भएको छ। औपचारिक भेट अघि राष्ट्रपति सीले चीन र अमेरिकालाई प्रतिद्वन्दी भन्दा साझेदार बन्न आह्वान गर्नुभएको तथा ट्रम्पले सीको खुलेर प्रशंसा गर्नुभएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। बेजिङमा लगभग 2 घण्टासम्म चलेको दुई राष्ट्रपति बीचको उच्चस्तरीय वार्तामा सीले यस्तो आह्वान गर्नु भएको हो भने प्रत्युत्तरमा ट्रम्पले सीलाई महान नेता भनेर वर्णन गर्नुहुँदै महाशक्तिहरू बीचको सम्बन्ध पहिले भन्दा अझ राम्रो हुने बताउनु भएको संचार माध्यमहरूले उल्लेख गरेका छन्। तर वार्ता शुरू भएको केही समयपछि चीनको सरकारी संचार माध्यमले सीको टिप्पणी जारी गर्दै ताइवानको विषयलाई लिएर अमेरिकासँग सम्भावित द्वन्द हुन सक्ने चेतावनी दिएको थियो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।
4: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
5: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु, म नरेश न्युपाने। आजको कृषि संवादमा हामी हिमाली क्षेत्रमा पशुपालन, जडीबुटी, पर्यटन लगायतका सन्दर्भमा उपयोग गरिने खर्क भन्नाले के बुझिन्छ, नेपालमा खर्कहरूको उपभोगको अवस्था, खर्कको उपभोग र व्यवस्थापनमा देखिएका चुनौती र सुधार एवं व्यवस्थापनमा सरकारका तर्फबाट भइरहेका पहल कदमी जस्ता विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। संवादका लागि हामीसँग हुनुहुन्छ राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्धन कार्यालयमा कार्यरत कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उपसचिव डाक्टर केशव भट्ट। यहाँलाई कृषि संवादमा स्वागत छ।
6: हस्, धन्यवाद।
5: संवादको सुरुवात चाहिँ नेपालको हिमाली क्षेत्रमा पशुपालन, जडीबुटी, पर्यटन लगायतका सन्दर्भमा व्यापक उपयोग गरिने खर्क, यो खर्कको चाहिँ परिचयबाट सुरुवात गरौँ न।
6: खर्क भनेको घाँसे मैदानहरू हो। अब हामीले खर्कहरू हाम्रो नेपालको तीनवटै क्षेत्रहरूमा, हाम्रो हिमाल, पहाड र तराई, विशेष गरेर यो तीनटै हाम्रो क्षेत्रहरूमा खर्कहरू रहेका छन्। यो खर्क भनेका कमन रिसोर्स पुल भनेर भन्छ यसलाई। यो भनेको साझा स्वामित्व, यसमा चाहिँ कसैको यो निजी हुँदैनन् खर्कहरू, र साझा स्वामित्वमा रहेका हिमालमा पनि छन्, पहाडमा पनि छन् र तराईमा पनि छन्, र यिनीहरू घाँसे मैदानहरू हुन् जसमा अहिले हालमा नेपालमा समुदायको निर्णय अनुसार चरिचरण गरिन्छ। जस्तै तराईमा रहेको कोशी टप्पु पनि मा पनि जुन भैँसीहरू तपाईँहरूले सुनिराख्नु भएको छ, भैँसी त्यहाँ खर्कमा छोडिन्छन्, त्यो पनि खर्क हो। हाम्रो मध्य पहाडमा, उच्च पहाडमा, पहाडी क्षेत्रहरूमा भएका जस्तै दोलखा, जिरीहरूमा भएको खर्कहरू हो, र हामीसँग हिमाली क्षेत्रमा भएका पनि खर्क हुन्। यसरी चाहिँ हाम्रो नेपालको तीनवटै क्षेत्रमा चाहिँ हाम्रो तीनवटै भूभागमा खर्कहरू रहेका छन्, र सबैभन्दा बढी नेपालको करिब 80% खर्कहरू चाहिँ हाम्रो फेरि उच्च पहाडी र हिमाली क्षेत्रमा छन्। र यी भनेको विशेषत खाली मैदानहरू, जुन जसमा चाहिँ यो तपाईँहरूले अब यसो हेर्दाखेरि चाहिँ जङ्गलको बिचमा जुन खाली ठाउँ हुन्छ त्यो खाली ठाउँ पनि खर्क हो। जङ्गल सिद्धिसके पछाडि जुन खाली ठाउँ हुन्छ त्यो पनि खर्क हो। भनेपछि खर्कहरू भनेको एउटा हाम्रो नेपालभरि नै खर्कहरू छन्, र यी खर्कहरू घाँसे मैदानहरू हुन्।
5: यहाँले यो खर्क नेपालको तीनैवटा प्रदेशमा, हिमाल, पहाड, तराईमा छन् भन्नुभयो होइन? मूलभूत रूपमा खर्कलाई पशुपालनसँग जोडेर खर्कलाई बुझ्ने गरिन्छ। पशुपालनमा खर्कको महत्त्व के छ?
6: अब मैले तपाईँलाई हिमाली क्षेत्रको विषयमा बढी म यहाँनिर फोकस गर्न चाहन्छु होइन। अब यो खासमा अघि तपाईँले जुन भन्नुभयो, अब खर्कहरू भनेको पशुपालनको लागि पनि हो र पशुपालनका लागि मात्र पनि होइन। खर्कहरू एउटा इकोसिस्टम हो। हाम्रो हिमाली क्षेत्रमा खर्कको रोल विभिन्न खालको छ होइन। अब जस्तै अब जैविक विविधताका कुराहरू छन्, रिचार्ज, वाटरको रिचार्ज, तपाईँको चाहिँ पानीको चाहिँ शोषण गर्ने भनेको पानीलाई लिएर त्यहाँ एउटा इकोसिस्टम जेनेरेट गर्ने भनेको पनि खर्कहरूले हो। एउटा खाली ठाउँ हो यो, यसले गर्दाखेरि चाहिँ यो ठाउँमा भएको वाटर रिचार्जले गर्दाखेरि ओभरअल त्यो ठाउँको चाहिँ यसले इकोसिस्टम मेन्टेन गरेको हुन्छ। पशुपालनको साइडबाट हामी हेर्ने हो भने हाम्रो जति पनि हिमालमा हामीले पशुहरू पाल्छौँ, जस्तै भेडा भयो, याक, चौरी, च्याङ्रा होइन, यी जति पनि पशुहरू छन्, यो पशुहरू भनेको बाँधेर पाल्न सकिँदैन, यो पशुहरूलाई खुला चौरहरूमा चरिचरण गर्ने ठाउँहरूमा छोड्ने हो। त्यो कारणले गर्दाखेरि हामीले हिमाली क्षेत्रमा जुन हाम्रो जुन पशुपालन हुन्छ त्यो पशुपालन यदि खर्गहरू छैनन् भन्दाखेरि त्यहाँ पशुपालन पनि छैन। त्यस कारणले गर्दाखेरि हामी के भन्न सक्छौँ भने खर्गहरूको जुन हामीले खर्गहरूलाई बुझिरहेका छौँ, खर्गहरूलाई एउटा पशुपालन क्षेत्र एउटा छँदै नै छ, त्यसको लागि त यो खर्ग अनिवार्य नै छ हिमाली क्षेत्रमा। तर यो पशुपालन क्षेत्र मात्र होइन कि यसले समग्र हिमाली क्षेत्रको हिमाली जीवनको चाहिँ यसले एउटा इकोसिस्टम चाहिँ यसले मेन्टेन गरेको हुन्छ र यसरी समग्रमा यसको पर्यावरणीय रूपमा पनि अब अहिले जलवायु परिवर्तनका विषय आछन् त्यसमा पनि यो जोडिन्छ, त्यसै गरेर सामाजिक सांस्कृतिक कुराहरू छन् त्यसमा यो जोडिन्छ।
5: भनेको यो हिमाली क्षेत्रको एउटा संस्कृति जस्तै हो,
6: एउटा संस्कृति त्यहाँको एउटा लाइफ लाइन भनौँ न।
5: हजुर, नेपालमा चाहिँ यस्तो यो एउटा वास्तवमा हिमाली समुदायको एउटा संस्कृतिको जस्तो एउटा जीवन पद्धति जस्तो यो खर्क संस्कृति जुन छ यसको उपभोग र व्यवस्थापनमा स्थानीय समुदायको भूमिका कस्तो छ?
6: अब यो खर्कहरूको व्यवस्थापनको कुरा गर्ने हो भने अहिले नेपालमा खर्क व्यवस्थापनको लागि त्यस्तो एउटा कुनै छुट्टै कानुन छैन। भनेपछि हामीले अहिले जति पनि नेपालको हिमाली क्षेत्रमा खर्कहरू व्यवस्थापन भइरहेका छन् त्यो भनेको त्यहीँको स्थानीय समुदायले बनाएका नियमहरूमा आधारित छन् र कतिपय ठाउँमा वन उपभोक्ता समिति मार्फत पनि खर्कहरूको व्यवस्थापन भइरहेको छ। तर अब यसको लागि यो खर्क व्यवस्थापनको लागि त्यस्तो छुट्टै संरचनाहरू अथवा कानुनी आधारहरू चाहिँ छैनन्। अब अहिले हामी चाहिँ के भन्न चाहिँ सक्छौँ भन्दाखेरि यो खर्क व्यवस्थापन नेपालमा सामुदायिक निर्णयहरूबाट नै सञ्चालनमा छन्, अब समुदायहरू त्यसमा जोडिरहेको छ र यो अब जस्तै तपाईँ अप्पर मुस्ताङतिर जाने अथवा डोल्पातिर जाने हो भन्दाखेरि त्यहाँको खर्क व्यवस्थापनको छुट्टै छुट्टै पाटो छ। त्यहाँको हामी अब ट्रेडिसनल जुन हिसाबले पुर्खौँदेखि त्यहाँ खर्कहरू जसरी चाहिँ प्रयोगमा थिए त्यसरी नै अहिले पनि प्रयोगमा छन् भने अब निकुञ्ज क्षेत्र आसपासका ठाउँहरूमा त्यस्तो ठाउँहरूमा चाहिँ जुन ठाउँमा सामुदायिक उपभोक्ता वन समितिहरू यिनीहरू छन् यिनीहरू त्यो ठाउँहरूमा चाहिँ यसरी चाहिँ वन उपभोक्ता समितिहरू मार्फत पनि चलिरहेको छ। राष्ट्रिय निकुञ्जहरूले पनि त्यहाँको वार्डनहरू मार्फत चाहिँ उनीहरूले स्वीकृति दिएर चरिचरणको लागि अनुमति दिने त्यस्तो कामहरू चाहिँ भइरहेको छ र मुख्यत अब नेपालमा अब हिमाली क्षेत्रमा जुन यो स्थानीय समुदायकै सबैभन्दा मेन रोल चाहिँ उहाँहरूकै छ। यदि स्थानीय समुदायहरूले नै हो यसलाई खर्कलाई व्यवस्थापन गर्न सक्ने यो कुराहरू चाहिँ छ।
5: हजुर, जस्तो यहाँ आफै कार्यरत राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्धन कार्यालयले यो खर्कसँग सम्बन्धित यसको चाहिँ व्यवस्थापन यसको सुधारदेखि लिएर केही नीतिगत कामहरूमा पनि काम गर्ने रहेछ। मुख्य कामहरू के हुन् यहाँहरूले गर्ने?
6: हामीले विशेष गरेर यो चरण क्षेत्र विकासको लागि यसको व्यवस्थापनको लागि अब सबैभन्दा पहिला त अब हाम्रो कार्यालयले अहिले हामीले याक चौरी संरक्षण कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ, त्यसै गरी हामीले यो च्याङ्रा प्रवर्धन कार्यक्रमहरू पनि हामीसँग छ र हामीले अब आगामी आर्थिक वर्षमा हामी एउटा सिप मिसन यो उलन कार्पेट यो उनी गलैँचालाई टार्गेट गरेर 500 खोला नुवाकोटमा हाम्रो स्रोत केन्द्र छ, भेडा विकास फार्म स्रोत केन्द्र छ, हामी त्यसलाई चाहिँ एउटा पाइलटिङको हिसाबमा त्यहाँ हामी काम गर्न खोजिरहेका छौँ। अब यसरी कामहरू चाहिँ भइरहेको छ तर एउटा सङ्घीय निकायमा भएको एउटा कार्यालयको जुन कभरेज हुन्छ त्यो कभरेज चाहिँ अपर्याप्त नै छ। जस्तै हाम्रा हिमाली जिल्लाहरूमा रहेका खर्कहरू लगायत हाम्रो उच्च पहाडी क्षेत्रमा रहेका खर्कहरू यो खर्कहरूको व्यवस्थापनको लागि अलिकति हाम्रो कृषि मन्त्रालय अथवा हाम्रै कार्यालय मार्फतको पनि पुनर्संरचनाको चाहिँ आवश्यकता चाहिँ मैले देख्छु, किनभने हामी हाम्रा कार्यक्रमहरू सघन रूपमा जान चाहिँ आवश्यक छ। हामीले केही सीमितता छ, हाम्रो केही सीमितता जनशक्तिका सीमितता स्रोतका सीमितताहरू छन्, हामीले कार्यक्रमहरू चाहिँ गरि नै रहेका छौँ तर मलाई लाग्छ ती कार्यक्रमहरू चाहिँ पर्याप्त रूपमा हुन चाहिँ सकेका छैनन्।
5: जस्तो यहाँले नीतिगत हिसाबले एउटा मात्रै कार्यालयले देशैभरिका हिमाल पहाड तराईका खर्कहरूको व्यवस्थापन गर्न चुनौतीपूर्ण छ त भन्नुभयो होइन, स्थानीय स्तरमै पनि अघि यहाँले भनेको स्थानीय समुदाय योसँग सम्बन्धित सरकारवालाहरू होइन उहाँहरूले जसरी खर्कको उपभोग गरिरहनु भएको छ यो उपभोग र व्यवस्थापनमा देखेका चुनौतीहरू के छन्?
6: हामीसँग खर्क सम्बन्धी नीति खर्क नीति 2068 छ हामीसँग। यो संहिता भन्दा पहिला खर्क नीति 2068 आयो र यो खर्क नीति हामीले कार्यान्वयन गर्न सक्यौँ भने मलाई लाग्छ खर्क नीतिमा भएका विषयवस्तु हामीले कार्यान्वयन गर्न सक्ने हो भने कतिपय समस्याहरू समाधान हुने देखिन्छन्। तर हामीसँग खर्क नीति कार्यान्वयनका लागि हामीसँग कानुनहरू नियमहरू छैनन्। अब अहिले तपाईँले भन्नुहुन्छ भने विशेष गरेर खर्कमा उपयोग हुने भनेको भू उपयोग नीति, खर्कहरूको स्वामित्वको विषय, खर्कहरूको स्वामित्वको विषयमै हामीसँग क्लियरिटी छैन। अब यसको प्रयोगकर्ताहरू किसान छन्, तर यसको ओनरसिप चाहिँ नि वन अन्तर्गत छ। र हामीले देखेका कुराहरू पनि के छन् त बाहिरी, हामीले चाहिँ अन्य देशको अनुभव के छन् भन्दाखेरि, खर्कहरूको व्यवस्थापनको लागि चाहिँ नि कृषि मन्त्रालय अथवा वन क्षेत्रहरू यिनीहरू चाहिँ नि बिचमा एउटा कोअर्डिनेसनको आवश्यकता हुन जान्छ। र अहिले अब हामीले देखेको चाहिँ नि अब के लाग्छ भने, तपाईँलाई म एउटा उदाहरण दिँदाखेरि, जस्तै नेपालमा वन क्षेत्रले नेपालमा फड्को मार्नु अथवा भनौँ न वन संरक्षणमा फड्को मार्नुको पछाडि जाने वन उपभोक्ता समितिहरूको ठुलो हात छ भन्छन् होइन। अब वन उपभोक्ता समितिहरू मार्फत चाहिँ वनहरूको संरक्षण स्थानीय समुदायको अग्रसरतामा भएको अवस्था छ भने, त्यसै गरेर चाहिँ खर्कहरूको व्यवस्थापनको लागि पनि एउटा कानुनी अथवा औपचारिकता पाएको कानुनी रूपमा चाहिँ यदि हामीले स्थानीय समुदायलाई खर्कहरूको स्वामित्वमा यदि हामीले उहाँहरूलाई स्वामित्व दिने हो, उहाँहरूलाई के अधिकारहरू दिने हो भन्दाखेरि, त्यसरी चाहिँ सायद अब त्यो कानुनी बाटोहरूबाट
7: चाहिँ
6: नीतिगत र कानुनी व्यवस्थाहरू त्यो अनुसारले खर्कको स्वामित्वलाई हामीले दिन सक्ने हो र यसमा निजी क्षेत्रलाई पनि ल्याउन सकिन्छ।
7: निजी क्षेत्रलाई कसरी ल्याउने?
6: अब निजी क्षेत्र हामीसँग विशाल खर्कहरू छन्। हेर्नुहोस्, हाम्रो नेपालको भूभागको करिब 12.5% चाहिँ नेपालमा खर्कहरू छ भनेको छ। अब त्यो खर्कहरूमा पशुपालन गर्न सकियो, जडीबुटीको लागि त्यो ठाउँहरू निकै चाहिँ फेभरेबल छन्। अब त्यसमा चाहिँ यदि हामीले निजी क्षेत्रलाई अब कतिपय ठाउँमा लिजमा पनि दिने चलन छ, जस्तै खर्कहरूलाई एउटा निश्चित म्यानेजमेन्ट प्लान सहित होइन, निश्चित अब यत्तिकै दिने कुरा त भएन, यत्तिकै त वर्ष तोकेर उहाँहरूलाई निश्चित म्यानेजमेन्ट प्लान सहित यदि खर्कहरूको व्यवस्थापनमा निजी क्षेत्रले पनि लगानी गर्न सक्ने वातावरण हामीले बनाउन सक्ने हो भने, हामीले हाम्रो खर्कहरूमा भएको जुन पोटेन्सियलिटी छ त्यसलाई चाहिँ हामीले अगाडि लान सक्छौँ। र यसमा स्थानीय र सबैभन्दा मेन कुरो भनेको यसमा स्थानीय समुदायहरूको ओनरसिप नै सबैभन्दा मुख्य कुरा हुन जान्छ। त्यस कारणले गर्दाखेरि स्थानीय समुदायलाई संलग्न गराएर निजी क्षेत्रलाई समेत त्यसमा चाहिँ हामीले कसरी उहाँहरूलाई आकर्षित गर्न सकिन्छ, त्यसतर्फ हामी केन्द्रित हुन सक्यौँ र खर्क जग्गाहरूको स्वामित्वको विषयमा पनि हामी क्लियर हुन सक्ने हो भन्दाखेरि चाहिँ खर्कहरूको व्यवस्थापन गर्न सकिन्छ। र अर्को कुरा अब हामीले देखिरहेको कुरा के हो भने, खर्क भनेका साझा स्रोतका रूपमा छन्, यो भनेको कसैको निजी होइन, तर खर्कहरूमा पनि धेरै ठाउँमा अतिक्रमण भएको देखिरहेको छ, जग्गाको अतिक्रमणहरू भइरहेको छ खर्कहरूमा। त्यो कारणले गर्दाखेरि यो पहिला चाहिँ यो विषयलाई हामीले यदि सल्झाउन सक्ने हो भन्दाखेरि हामीले खर्कमा धेरै नै कामहरू गर्न सकिन्छ जस्तो लाग्छ।
7: जस्तो यहाँले जति पनि कुराकानी गर्नुभयो यसमा चाहिँ खर्कको सुधार व्यवस्थापन उपभोगमा मुख्यतया खर्क भइरहेका क्षेत्रका समुदायको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने रहेछ यो खर्कको व्यवस्थापन सुधार उपभोगमा। यसरी जसले चाहिँ खर्कलाई उपभोग गर्छन् र जसलाई परिचालन गर्यो भने खर्कको सुधार गर्न सकिन्छ, त्यस्तो समुदायका लागि चाहिने तपाईँहरूले केही कार्यक्रमहरू अगाडि बढाउनु भएको छ उहाँहरूको सचेतताका लागि, खर्कको संवर्धनका लागि, संरक्षणका लागि, सुधारका लागि, त्यहाँको समुदायलाई चाहिँ सशक्त बनाउनका निम्ति सरकारका तर्फबाट कुनै त्यस्ता केही कार्यक्रमहरू छन्?
6: ती मुख्यतः चाहिँ अब हाम्रो पशु सेवा विभाग र हामी यो राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन प्रवर्धन कार्यालय र लगायत अन्य हाम्रो अहिले विभागमा पशु आहार सम्बन्धी हेर्ने हाम्रो प्रयोगशालाहरू पनि छन्, हामी सबै बसेर चाहिँ हामीले यो खर्क नीति परिमार्जन सबैभन्दा पहिला अब हाम्रो संघीयता आउनुभन्दा अगाडि आएको खर्क नीतिलाई संघीयता पश्चातको फरक परिस्थितिमा यसमा भएका विषयवस्तुहरू पनि कतिपय फरक हुन गएका छन्, हाम्रा संरचनाहरू परिवर्तन भएका छन्। त्यो कारणले गर्दाखेरि हामी अहिले खर्क नीतिलाई एक हिसाबले व्यक्तिगत रूपमा खर्क नीतिलाई पनि परिमार्जन समय सापेक्ष परिमार्जन गर्ने, र अर्को चाहिँ हामीले हाम्रा जति अहिले हामीसँग स्रोत छन्, अब कृषि मन्त्रालयको पुनर्संरचनाका कुराहरू छन् त्योहरू आउलान्, तर हामीले अहिले तत्काल हिसाबमा हामीसँग जति पनि स्रोतहरू छन्, हामीले अहिले विशेष गरेर हामीसँग स्रोत केन्द्रहरू छन्, यो पशु आनुवांशिक स्रोत केन्द्रहरू छन्, हामी त्यो स्रोत केन्द्रहरू मातहतमा भएका ठाउँहरूमा त्यहाँ पनि हाम्रो खर्कहरू छन्, त्यहाँको स्थानीय समुदायहरूसँग हामी निरन्तर हामी छलफलमा छौँ। हामी अब डोल्पा, अपर मुस्ताङ, दोलखा, जिरी, स्याङबोचे यो क्षेत्रहरूमा, पाँचे खोला, नुवाकोटहरूमा हामी चाहिँ कामहरू चाहिँ गरिरहेका छौँ। र यसरी भन्नुपर्दाखेरि हामी अब निजी क्षेत्रको हिसाबमा अब हामीसँग याक फेडरेसन पनि छ, अहिले हामी याक फेडरेसनहरूसँग पनि हामी निरन्तर संवादमै छौँ, तर हामीले ठ्याक्कै प्रतिफल निकाल्ने हिसाबले काम गर्नलाई चाहिँ हामीले देखेको चाहिँ के हो भने, यो रेन्जल्यान्ड डेभलपमेन्ट मिसन, यो खर्क मिसन कार्यक्रमहरू चाहिँ आउनुपर्छ, यसलाई मिसनकै रूपमा यसलाई हामीले अगाडि बढाउन सक्ने हो। र त्यो मिसनमा कृषि मन्त्रालय मात्र होइन कि सरकारवालाहरू, त्यसमा कृषि तथा पशुपन्छी विकास

0: शाखा छन् होइन, कृषि र पशुको क्षेत्रमा स्थानीय तह आफैले पनि काम गरिरहेको अवस्था छ। यो खर्कहरू रहेका जिल्लाका स्थानीय तहले खर्क सुधारमा के काम गर्न सक्छन्?
1: स्थानीय तहहरूको निकै ठुलो भूमिका हुन्छ होइन, किनभने स्थानीय समुदाय उहाँहरूसँगै जोडिएको हुन्छ र यो खर्कहरू पनि त्यही स्थानीय तहभित्र नै पर्ने हुने यो खर्कहरू, त्यो कारणले गर्दाखेरि उहाँहरूको भूमिका चाहिँ एकदमै ठुलो हुन जान्छ।
0: उहाँहरूले आफ्नो नीति तथा कार्यक्रमभित्र राख्ने होइन खर्क सुधार, त्यसको उपभोगमा लागिरहेका कृषकहरू, पशुपालक कृषकहरूलाई चाहिँ प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गर्ने, सँगसँग प्रदेशसँग त्यहाँको खर्कको संरक्षण प्रवर्धनमा सहकार्य गर्ने, जोइन्ट परियोजनाहरू सञ्चालन गर्ने, यस्तो कुरा त स्थानीय तहले गर्न सक्छ नि?
1: गर्न सक्छ, तर यो क्षेत्र कस्तो छ भने यो क्षेत्र, यो हाम्रो खर्क विकास व्यवस्थापन, खर्कमा आधारित उद्यमहरू, यिनीहरू चाहिँ छायामा पर्यो क्या। यो कस्तो छ भने देखिएन क्या, यो हामीले त्यो चिज त्यहीँ छ, जस्तै कस्तुरीले त्यो आफ्नो त्यो बिना चाहिँ बासना छ होइन, तर यो कहाँ छ भन्ने, त्यही भएर यो चिजहरू चाहिँ प्रायोरिटिजमा चाहिँ आउनु पर्यो क्या। अब अहिले अब यो कस्तो भयो भने अब धेरै ठाउँमा हामीहरू कुरा पनि गरिरहेका हुन्छौँ, स्थानीय तहलाई पनि भेट, यो प्रायोरिटीमा प्राथमिकतामा चाहिँ पर्नुपर्छ जस्तो लाग्छ।
0: र जडीबुटीको लागि, पर्यटनको लागि, पशुपालनको लागि मात्रै होइन, अघि यहाँले भन्नुभयो वाटर रिचार्जको लागि समेत उपयोगी छ,
1: जैविक विविधताको हिसाबले पनि यो छ। त्यो कारणले गर्दाखेरि मलाई चाहिँ के लाग्छ भने हाम्रो स्थानीय तहमा भएका जति पनि अब खर्कहरू छन्, हामी स्थानीय तहमै छन्, समुदायहरू त्यहीँ छन्, स्थानीय तहले चाहिँ यसलाई प्रायोरिटीमा चाहिँ राख्नु पर्यो। र यसको हामीले हेर्ने हो भने यो खर्कमा आधारित जति पनि उत्पादनहरू छन्, चाहे त्यो जडीबुटी भन्नुहोस्, चाहे अब हामीले अब च्याङ्रा भेडाहरूबाट होइन उत्पादन हुने ऊनका कुराहरू, पश्मिनाका कुराहरू होइन, अब याकहरू चिजका कुराहरू छन्, अथवा हिमाली प्रोडक्टहरूको ब्रान्ड नै छ र यिनीहरूको भ्याल्यु पनि हाई छ, भनेपछि हामी चाहिँ यो क्षेत्रमा लगानी गर्न सक्ने हो भन्दाखेरि जुन हाम्रो युवाहरू जुन वैदेशिक उसमा छन् होइन, हाम्रो जुन गाउँहरूमा तपाईँको हिमाली क्षेत्रकै गाउँहरूमा नै हामीले हेर्दाखेरि मान्छेहरूको प्लान एकदम बढ्दो दरमा छ, हामीले यो क्षेत्रमा लगानी गर्ने हो भने हामीले युवाहरूलाई पनि यतातिर आकर्षित गरेर हामीले एउटा चाहिँ
0: स्वरोजगारी
1: चाहिँ हामीले सिर्जना गर्न सक्छौँ, जसले नेपालको पहिचान, नेपालको संस्कृति, सामाजिक
0: त्यति मात्रै होइन राष्ट्रिय अर्थतन्त्रमा पनि टेवा
1: पुर्याउँछ।
0: हजुर, यहाँले आफ्नो महत्त्वपूर्ण समय कृषि संवादलाई उपलब्ध गराउनु भयो, खर्कसँग सम्बन्धित विविध आयामहरूका बारेमा जानकारी गराउनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवर्धन कार्यालयमा कार्यरत उपसचिव डाक्टर केशव भट्ट। आजलाई कृषि संवाद यति नै। कृषि संवादबाट सहकर्मी काशीनाथ दवाडी सहित म नरेश नेउपानी आज्ञा चाहन्छु। नमस्कार।

नमस्कार, कार्यक्रम देश दर्शनमा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म राधा ढुङ्गाना। तपाईँ अहिले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरूमा साथै देशभर रहेका एफएम रेले प्रसारण केन्द्रहरू मार्फत एफएम 98.103 मेगाहर्जमा तथा रेडियो नेपालको अनलाइन radionepalonline.com पनि कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रम देश दर्शन हरेक हप्ताको सोमबार बिहान यसै समयमा प्रसारण हुन्छ।

0: यस कार्यक्रममा हामी नेपालका पर्यटकीय गन्तव्य, पर्यटन क्षेत्रका सम्भावना, चुनौती र नेपालमा पर्यटन क्षेत्रले समृद्ध नेपाल निर्माणमा पुर्याउने योगदान र नयाँ गन्तव्य बारे जानकारी प्रस्तुत गर्दै आएका छौ। आज कार्यक्रममा राजधानी काठमाडौँबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिम श्रृङ्खलामा पर्यटकीय नयाँ गन्तव्य जुगल एभरेस्ट भ्यू पोइन्ट पहिचान गरिएको सन्दर्भमा चर्चा गर्दैछौ। नेपालको पर्यटन क्षेत्रमा एक नयाँ र ऐतिहासिक अध्याय थप्दै राजधानी काठमाडौँबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिम श्रृङ्खलामा पर्यटकीय गन्तव्य जुगल एभरेस्ट भ्यू पोइन्ट पहिचान गरिएको छ। काठमाडौँको पर्यटन बोर्डमा पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम मार्फत उपलब्धिको घोषणा गरिएको हो। आरोहण टोलीका टिम लिडर मिलन तामाङले 5,570 मिटरको उचाइमा पुगेर सगरमाथाको प्रष्ट दृश्य देख्दा टोलीले ठूलो सन्तुष्ट प्राप्त गरेको अनुभव सुनाउँदै जान चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि आफूहरू सहजीकरण गर्न तयार रहेको जानकारी दिनुभयो। यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरवराज केसीले स्वागत मन्तव्य राख्दै पर्यटन प्रवर्धनमा सबैको साथका लागि शुभेच्छा प्रकट गर्नुभयो। सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र थापा लगायतका पर्यटनसँग सम्बन्धित व्यक्तिहरूले यस गन्तव्यको व्यावसायिक महत्व र सुरक्षाको सुनिश्चिततामा जोड दिँदै खुसी व्यक्त गरेका थिए। सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र थापा:
1: सिन्धुपाल्चोकमा 2050 सालदेखि काम गरेर छु। त्यहाँको नदीहरू मैले नै प्रत्यक्ष रूपमा सुरुवात गरेको हो। अहिले चाहिँ हामी त्यहाँ सुकुटे बिच कोरिडोरहरू चलाइरहेको छौँ। पहिला नि 5 पोखरी भएर कुण्ड ट्रेकिङ पहिला चल्थ्यो, तर 2014 म तानमा हुँदाखेरि हाम्रो मिलन भाइको सहयोगले हामीले चाहिँ 5 पोखरी र भैरव कुण्डलाई अफिसियली जस्तो कि नेपाल टुरिज्म बोर्ड तान भएर हामीले त्यसलाई राम्रो डेभलप गरेको थियो। र अहिले त्यो क्षेत्र अहिले चाहिँ सिन्धुपाल्चोकको सुकुटे कोरिडोर र 5 पोखरी क्षेत्र चाहिँ एकदम बढी टुरिस्ट जान त्यहाँ थालिसके, जस्तो राम्रो रिजल्ट देखिएको छ। म चाहिँ त्यहाँ प्रत्यक्ष यो जुगल बेस चाहन्छु म गएको हुनाले मैले चाहिँ त्यहाँ धेरै चुनौतीहरू पनि देखेको छु। डेफिनेटली अलिअलि छिटो भन्दाखेरि चाहिँ जस्तो कि हाम्रो पालिकाले त्यहाँ बल गर्नु पऱ्यो, र पालिकाले पनि मेरो सल्लाह चाहिँ जस्तो अब त्यो क्षेत्रमा पोर्टलको निर्धारण, प्राइस निर्धारण, त्यहाँको टी हाउसको प्राइस निर्धारण गर्दाखेरि हाम्रो ट्रेकिङ एसोसिएसनसित पनि र हिमाल सम्बन्धी को पनि हाम्रो एनएमएसहरू यहीँ हुन्छ होइन, उनीहरूसँग सहकार्य गरेर गर्नु सक्यो भने त्यसले चाहिँ अलिकति दृढता दिएर होइन, किनभने त्यो भए ट्रेकिङ एसोसिएसन थाहा हुन्छ जस्तो अहिले पनि अन्नपूर्ण एरियाको एभरेस्ट एरियाको फुडको मेनुहरू प्रायः जस्तो ट्रेकिङ एसोसिएसन नै काम गरेर आउँछ होइन। त्यसले गर्दा म चाहिँ त्यो एउटा सल्लाह दिन्छु। अर्को चाहिँ अब अस्ति जस्तो म आफै गएको थिएँ, अब मलाई पनि नलेज थिएन, अब पिक बुक गर भने पिक बुक गरेँ मैले त मोटामोटी हाम्रो आइल्यान्ड पिक लगु चाहिँ पिकको हिसाबले पैसा लिएँ होइन, अब छोटो पनि छ अलिअलि आइहाल्ला भनेर भरे त खल्तीबाट $2,000-3,000 हाल्नु पऱ्यो मैले पछि खाएर माग्नु भएन। भनेको मतलब चाहिँ त्यो पूर्वाधारमा चाहिँ हामीले डेफिनेटली बल गर्नुपर्ने भयो। माथि चाहिँ हिमालको जस्तो माथि गएको बेलामा अब म पनि माथि टक्क बेसमा पुग्नु मैले 8-10 जना मैले हाम्रो जुगल पालिकाकै सहयोगमा के अरे हामीले स्टाफ ट्रेनिङ त दिएर गएको थियौँ। मर्निङ माथि पुग्नु वेदर ठ्याक्कै बिग्रियो, नराम्रोताले बिग्रियो मतलब, अनि बिहान रातभरि हावा चल्नेदेखि त्यति बेला त दुईवटा राम्रो टहर भइदियो भए म अर्को 2 दिन कुरेर भए पनि म एउटा सानो ऊ गर्थेँ होला होइन। तर त्यहाँ के पनि नभएको हुनाले हामी चाहिँ फेरि त्यस्तै वेदरमै हामी फर्किनुपर्ने भयो भने चाहिँ डेफिनेटली अघि आउँछु सर भने चाहिँ पूर्वाधारमा बल गऱ्यो भने यो क्षेत्र चाहिँ र नेपालको चाहिँ एउटा सुन्दर र मिठो डेस्टिनेसन चाहिँ बन्छ, त्यसमा चाहिँ धारणा छैन।
0: कार्यक्रममा जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले नयाँ गन्तव्य पत्ता लागेकाले पालिकाले आउने पर्यटकका लागि सहजीकरण गर्ने बताउनु भयो।
2: हाम्रो उद्देश्य के थियो भने विदेशी त बेला बेलामा आउने नजिक हो चाहिँ काठमाडौँको नजिक, यसलाई चाहिँ काठमाडौँबाट चाहिँ धेरै नेपालीहरू जान सकिने सजिलोसँग सस्तो खर्चमा जान सकिने ट्रेकिङ डेस्टिनेसन बनाउने भन्ने कुरा थियो। साहसिक त भइहाल्छ, कहीँ कहीँ कुनै अप्ठ्यारो त हुन्छ नै, तैपनि फेरि तपाईँको हिमाल भनेपछि त साहसिकै भयो नि त, कहीँ न कहीँ अप्ठ्यारो त हुनु पऱ्यो नि, धेरै सजिलो हुँदाखेरि पनि त अब अर्थ नहराला। र त्यहाँको बाटोघाटो त्यति साह्रो बिग्रेको चाहिँ छैन, त्यति साह्रो नराम्रो छैन। अघि नै मान्यज्यूले भन्नुभयो त्यहाँ चाहिँ हाम्रो ग्रेट हिमालयन ट्रेलको चाहिँ रुट परेको हुनाले त्यो भरेङहरू सिडीहरू धेरै निर्माण भइसकेको छ। र अघि हाम्रो सरल मान्यज्यूले भने जस्तो हामीले चाहिँ त्यहाँ चाहिँ एउटा के कल्पना गरेको थियो भनेदेखि त्यो बेस क्याम्पमा अहिले जुन 360 नै 4700 मिटर हाइटमा चाहिँ हामीले यतापट्टि बुम्बो सेर्पो भन्ने छ त्यहाँबाट चाहिँ झोलुङ्गे पुल गर्न सकिन्छ कि भनेर हामी अध्ययन गर्दैछौँ। त्यसको लागि पैसा पनि छुट्याएको छ। तर नेपालमा चाहिँ त्यो झोलुङ्गे पुल चाहिँ 500 भन्दा मुनि मात्रै गराउने चाहिँ लम्बाइ मात्रै निर्माण गर्ने भनेर त्यो निर्णय भएको रहेछ पछिल्लो चरणमा। हामी 2-3 चोटि यहाँ डोलीडारमा पुगिसकेको पनि हो र त्यसले अलिकति समस्या 500 मिटरभन्दा लामो हुन्छ कि भनेर अलिक अप्ठ्यारो हुन्छ कि भन्ने छ। होइन भने लगभग संसारकै माथि एकदम नै हाइट ठाउँमा झोलुङ्गे पुल निर्माण गरेर त्यस क्षेत्रको चाहिँ अलिकति प्रचार गरौँ भन्ने पनि भएको हुनाले हामी गाउँपालिका नलागेको होइन बेसको नलागेको छ। हामीलाई त अब पैसा पनि कम हुन्छ, हामीसँग पैसा पनि हुँदैन होइन। अनि यहाँ पर्यटन बोर्डको यहाँ सरहरू हुनुहुन्छ, उहाँहरू भन्नुहुन्छ अब प्रचार सामग्री मात्रै आउँछ भन्नुहुन्छ होइन। यहाँ यता के अरे चाहिँ पर्यटन मन्त्रालयमा त्यो पहुँचै पुग्नुपर्ने हाम्रो सिस्टम यो छ। अब हामीले त्यो तपाईँको चाहिँ माउन्टेन फेस्टिभलमा यहाँबाट 3 लाख कि 4 लाख दिन्छु भनेर यहाँ एग्रिमेन्ट गरेको थियो, त्यो पैसा पनि दिएन हामीलाई है। यो त व्यक्तिगत रूपमा खर्च गर्नुपर्ने भयो क्या। अब यो तपाईँको मेरो आफ्नो व्यक्तिगत गयो, अब त्यो गाउँपालिको पनि निकाल्यो भने त निर्णय गरेका थिएन भनेपछि यस्तै स्थिति पनि भएको हुनाले हामी त लाग्छौँ नि हामी गाउँपालिकाहरू सबै गाउँपालिका लागिरहेको हुन्छ। तर तपाईँहरूले पनि के सोचिदिनु पऱ्यो भने सरकारी अथोरिटीहरूले पनि अलिक सहयोग गरिदिनु पऱ्यो। हामी स्थानीय तह त लाग्छौँ, हामी निर्वाचित भएकै त्यसैको लागि भनेदेखि हामी त लाग्छौँ र चाहिँ तपाईँको जस्तै एनएनए जस्तो संस्थाले समन्वय गरिरहनु भएको छ, टानहरू हुनुहुन्छ, यहाँहरूले चाहिँ अलिकति तपाईँको चाहिँ सगरमाथा चढ्नलाई एकचोटि ट्रेनिङ त दिनुपर्दो रहेछ नि त। जुगललाई किन नरोज्ने, जुगललाई किन नगर्ने भनेर प्रदेश सरकारमा हामीले नै नेपाल पर्वतीय प्रशिक्षण केन्द्र भनेर अहिले सानो बजेट पनि परेको छ। त्यसमा निरन्तरता होस् र प्राथमिकतामा परोस्। यो के पर के भइदियो भने जुगल गाउँपालिकाको कुरा मात्र होइन, यहाँ हामी चाहिँ यो विश्वकै बनाउन खोजिएका छौँ हामी चाहिँ, होइन। हामीलाई चाहिँ के दुःख लाग्छ भने चौताराको हरेक बजारमा जुगल घडी सेन्टर, जुगल पसल भन्ने हुन्छ, जुगल हिमाल घुम्न चाहिँ चौताराको मान्छे किन नआएको भनेर चाहिँ मेरो गुनासो होइन। उहाँ चाहिँ तपाईँको चाहिँ उता के अरे मुस्ताङतिर पुगेर चाहिँ साथीहरू फोटो हाल्नुहुन्छ होइन, मुस्ताङ रे, रारा रे, काँका रे। तपाईँले जुगलको छेन्दाङमा पुगेर, जुगलको पेमा सालमा पुगेर फोटो पोस्ट गरेको भए पो हामीलाई पनि आनन्द आउँछ त होइन। मेरो चाहिँ यो प्रश्न फेरि तब त्यो जुगल पसल भन्ने छ, जुगल के भन्ने छ, जुगर हाम्रो भन्ने त छ नि त। हामी सबैले चाहिँ नेपालीलाई अथवा सिन्धुपाल विशेष त चौताराको त अगाडि पर्ने भएको हुनाले तपाईँहरूले त छ यो, हामी सबै लाग्नुपर्छ यसमा। मुख्य कुरा केन्द्रबाट पनि हामीलाई प्रोत्साहन गर्नुपर्छ। केन्द्र हामीले गरिरहेको, हामीले हरेक वर्ष तपाईँको 40-50 लाख यो पर्यटन क्षेत्रलाई यो प्रवर्धनको लागि, जुगल हिमाल प्रवर्धनको लागि हामीले खर्च गरिरहेको हुन्छ। अघिल्लो साल हामीले तपाईँको हाम्रो महेन्द्र दाईकै सुझावमा उताबाट तपाईँको चाहिँ काम गर्ने चाहिँ ट्रेकिङ गाइडहरू ल्याउनलाई हामीलाई अप्ठ्यारो हुन्छ, महँगो भयो भनेर हामी पर व्यक्ति कति खर्च गएको थियो हाम्रो गाउँपालिकाको 3 लाख, पर व्यक्ति 3 लाख खर्च गरेर हामीले ट्रेकिङ चाहिँ यो जुन गाइड ट्रेनिङ पनि दिएको थियो हामी यसपालि पनि दिन्छौँ भनेपछि यो सबै लागौँ।
0: नयाँ पहिचान गरिएको यो पदमार्ग कुल 5 दिनमा सम्पन्न गर्न सकिनेछ। पदयात्रीहरू काठमाडौँबाट यातायात मार्फत जुगलको दिपु पुग्नेछन्। त्यहाँबाट धार्मिक र प्राकृतिक रूपमा महत्वपूर्ण नेपेमा साल हुँदै 5570 मिटरको भ्यू पोइन्टमा पुग्नेछन् र पुनः सोहीबाट फर्किनेछन्। यो मार्ग प्राविधिक रूपमा सहज भएकाले विशेष उपकरण बिना नै सामान्य शारीरिक तन्दुरुस्ती भएका जो कोहीले आरोहण गर्न सक्ने जानकारी दिएको छ। यो सबैले चल्न सक्ने पोइन्ट भएको आरोहणका लिडर तामाङको भनाइ छ।
3: यसको मुख्य हाम्रो अनुभवले के भन्छ भने हामीले देखिएको जुन 4 जना आरोही हुनुहुन्छ, लाखपति शेर्पा जो संसारको हिमाल चढिसक्नु भएको छ, जो कहिले हिमाल चढेको छैन, भर्खर 15 वर्षको युवा हुनुहुन्छ, जसरी स्थानीय हुनुहुन्छ, जसरी हिमाल हेरेर आउनुहुन्छ, विदेशी आउँदा ताली बजाएर पोटर काम गर्नुहुन्छ, उहाँ पनि चढ्नु भएको छ। यो चारैजनाको फरक फरक हामीले उसबाट चाहिँ के देख्यो भने यसको मुख्य यसको फाइदा भनेको मुख्य कुरा लो कस्ट, एकदमै कम मूल्य भन्दा कम मूल्यमा यो हिमाल आरोह गर्न सकिन्छ। किनकि अब सबै आरोही म त धेरै विज्ञहरू हुनुहुन्छ, 5800 भन्दा माथिकोलाई हिमाल भनिँदो रहेछ, त्यसलाई नेपाली गभर्मेन्टको अनिवार्य पर्मिट चाहिन्छ, पर्मिट लिनको लागि इन्सुरेन्स चाहिन्छ, लगभग विभिन्न कुराहरू गर्दाखेरि मैले जुगल हिमालको 6000 भन्दा माथिको हिमाल चढ्नको लागि मोटामोटी 1-1.5 लाख खर्च लाग्दो रहेछ नेपालीलाई, विदेशीलाई धेरै लाग्छ। यसर्थ अब विदेश हिमाल चढ्नु यङले हो, यङसँग खासै धेरै इनफ पैसा हुँदैन, यसले गर्दा एकदमै कम खर्चमा हिमाल चढ्छु भन्नेहरूको लागि चाहिँ यो एकदमै वान अफ द बेस्ट हामीले सम्झेको छौँ, ठानेको छौँ। पहिलो कुरा यो, दोस्रो कुरा तपाईँको एकदमै सर्ट टाइम, अघि भनिहालेँ हामी 3 दिनमा बेस क्याम्प पुगेको थियौँ, अब बिस्तारै जान्छु भन्ने खालका मान्छेले पनि 1 दिन एक्स्ट्रा राखेर 4 दिनमा बेस क्याम्पमा पुग्छौँ, बेस क्याम्पबाट सबमिट गरेर पनि बेस क्याम्पमा फर्किन्छ। 5 डेज 6 डेज 7 डेजमा त मिनिमम 6-7 डेजमा त हामी काठमाडौँ आइपुग्छौँ। अब संसार, अब युरोपको हाइस्ट पिक भनेको 5200 होइन, त्यस्तै अब 5500 यो हाइटको यो उचाइको हिमाल चढ्नको लागि तपाईँ 5 डेजभित्र 7 डेजभित्र काठमाडौँबाट गएर चाहिँ हिमाल चढेर आउनु सक्नु भनेको चाहिँ एकदमै टाइमको सेभ हुने, एकदमै छोटो समयको गेन हुनेहरूलाई, विदेशीहरू पनि 1 हप्ता 10 दिन, अझ विशेष कोरियनहरू म्याक्सिमम् उनीहरूको 8-10 दिनको टाइम हुँदो रहेछ उहाँहरूको लागि चाहिँ। म अस्ति एउटा कोरियन टिमसँग बसेको थियो, कोरियनहरू चाहिँ एकदमै मन पराउन सक्छ छोटो समयहरूको लागि भन्ने कुराहरू, यो छोटो समय छ। अर्को चाहिँ तपाईँको सेल्फ जोर्नी तपाईँको एकदमै सजिलो, अब हिमाल भन्ने बित्तिकै हिमाल इज माउन्टेन इज माउन्टेन, अभियसली टेक्निकल नै हुन्छ। फेरि पनि यो हामीले जुन अनुभव गरेँ, हामीले एउटा नर्मल जुत्ता लगाएको थियो, हामीसँग दुई एक एक हातमा स्टिक थियो, हाम्रो लोकल दाजु प्रेम दाजुसँग त काठको लट्ठी थियो, हामीले त्यसरी हामीसँग एउटा लट्ठी लिएर पनि हामीले कहीँ पनि डोरीमा चढ्नु परेन, कहीँ पहाडमा चढ्नु परेन, कहीँ झुन्डिनु परेन, कहीँ त ह्याङओभरमा कहीँ के गर्नु परेन, मजाले नर्मल जुत्ता लगाएर हामीले यो पिक चाहिँ आराम गर्नु सक्यो, त्यहाँको टप अनुभव गरेँ नि त त्यो कुरा होइन। यसले गर्दा र दोस्रो कुरा तपाईँको यति सजिलो छ कि तपाईँको अब हेर्दाखेरि पनि एकदम इजी छ। अब हुन त वेदर बिग्रियो भने त अब माउन्टेनमा सबभन्दा विशेष गरेर काजीदेखि थाहा होला, वेदर माउन्टेनमा भनेको दुइटा कुरामा बिग प्रब्लम हुने रहेछ, एउटा चाहिँ वेदर एउटा चाहिँ हेल्थ, त्यो दुइटा कुरामा यदि हामीलाई समस्या परेको भने एभ्रिबडी क्यान डु हियर, यति राम्रो त्यो देखिन्छ। यो तिनवटा विशेष गरेर तिनवटा फाइदा देखिन्छ, जो कोही हिमाल चढ्छु आरोही गर्छु हिमालको अनुभव दिन्छु भन्ने जो कोही व्यक्तिलाई स्वदेशी विदेशी जस्तो मान्छेलाई पनि आरोह गर्न सकिने यो कुराहरू हामीले तिनवटा कुरा देखिएको छ। र हाम्रो आइटिनेरी थियो काठमाडौँ छेन्दाङ, काठमाडौँबाट छेन्दाङसम्म हामी लगभग त्यो 6 घन्टाको गाडी यात्रा, फोर व्हील गाडीमा गएको बोलेरोमा 6 घन्टामा हामी डे वानमा त्यहाँ लगभग 3 बजे नै पुगेका थियौँ, हामी समय पुगेका थियौँ। र दोस्रो कुरा हामी छेन्दाङ चाहिँ तपाईँको यो छेन्दाङभन्दा माथि चाहिँ महत्त्वपूर्ण कुरा के छ भने एकदमै धार्मिक महत्त्व, एकदम आध्यात्मिक महत्त्वको ठाउँ, त्यसले गर्दा त्यो छेन्दाङ पछाडि हाम्रो 2nd डे चाहिँ तपाईँको नेपेमा छ, नेपेमा छ अझ विशेष गरेर सेक्रेट लेक भनिन्छ, यो चाहिँ हाम्रो टिबेटन ल्याङ्ग्वेज भेयुल भनिँदो रहेछ। त्यो बुद्धिस्ट टेस्टमा के लेखेको छ भने संसारमा धेरै 10 वटा उत्कृष्ट ठाउँहरू छ अरे, त्यसमध्येको वान अफ द बेस्ट चाहिँ नेपेमा छाल भनेर चाहिँ छोइमा लेखिएको छ, हामीले चाहिँ भनिएको होइन, त्यो एउटा बुद्धिस्ट टेक्स्टमा लेखिएको छ। त्यसको आधारमा यो नेपेमा छालमा हामी दोस्रो दिनको बसाइ थियौँ। त्यस पछाडि हामीले जुगल बेस क्याम्पमा जुगल हिमाल यति जान्नु, हामी एउटा पेमा छालबाट थोरै माथि हिँडेर चाहिँ हामी हिमालको इन्जोय गर्छौँ भने पनि त्योभन्दा माथि 2 घन्टाको बाटो हिँडेपछि 4200 मिटरमा जुगल भ्यू पोइन्ट भन्ने नाम रहेको छ, जहाँबाट सबै हिमालहरू अहिलेको पछाडिको एभरेस्ट त देखिन्न तर नेपालतिरको जुगल हिमालको सबै देखिने जुगल भ्यू पोइन्ट भन्ने पनि छ, त्यहाँबाट पेमासालाबाट 2 घन्टा हिँड्यो भने जुगल भ्यू पोइन्ट पुग्न सकिन्छ। अस्ति लगभग पर डे अहिले 15-20 जना मान्छे रेगुलर आइरहेको छ जुगल भ्यू पोइन्टसम्मको, अस्ति त 40 जना आएको थियो एकैचोटि, अहिले नेपालीहरू धेरै यो जुगल भ्यू पोइन्ट आउनु थालेको छ, जहाँबाट चाहिँ यो यताबाट 2nd डेको पेमासालको माथिबाट त पल्लो त्यो बेस क्याम्प हो, त्यहाँको सबै हिमालहरू नजिकबाट देख्न सकिन्छ। अब बेस क्याम्प त अलिक टेक्निकल बाटो छ, यसले गर्दा सबै बेस क्याम्पमा लिनुपर्ने अनुभव यहीँ लिन्छु भन्यो भने जुगल भ्यू पोइन्टबाट लिन सकिन्छ। र तेस्रो दिन चाहिँ हाम्रो बेस क्याम्प 4700 मिटर 4700 मिटरको बेस क्याम्प हो, त्यसमा हामीले 2 दिन बिताए। बेस क्याम्प जानुलाई अलिक टेक्निकल छ बाटो, अब त्यसमा अहिले सुधारको कुराहरू भइरहेछ, अब सरकार लागिरहेको छ, जुगल गाउँबाट सरकार लागि परेको छ, वेदर नबिग्रे त एकदमै राम्रो छ। अब यहाँहरूले छोरै जानकारी के गरायो भने अक्टोबर नोभेम्बर इज द बेस्ट, अहिले चाहिँ नेपालमा के भयो थाहा भएन, अहिले चाहिँ यति धेरै हिउँ पर्ने कि अरू बेला हामी सानो हुँदाखेरि पुसमाको हिउँ पर्छ भन्थ्यौँ, अहिले चैत वैशाखमा धेरै हिउँ पर्न थालेछ। हामी जाने दिनमा पनि तिन चार दिन अगाडि ठुलो हिउँ परेको थियो। हामी लगभग अब हामी सबै उस्तै खालको हामी जान्छौँ भन्ने खालको सबैजना चारजना एउटा मिसनमा भएको हुनाले हामी सफल भएको मात्र हो। नभए त्यो सामान्य मेम्बरहरू जानुभयो भने धेरै गाह्रो हुन्थ्यो। र हाम्रो अब एक दिन त्यहाँ पुगेपछि हामी दोस्रो दिन चाहिँ हामीले भोलिको समिटको लागि कि एउटा कुरा के हुन्छ भने नयाँ हिउँ परेपछि हामीले बाटो बनाउनु पर्ने हुन्छ, बाटो पुरै बाटो खोल्नु पर्ने हुन्छ। त्यो बाटो खोल्नुको लागि हामीले चाहिँ यो बेस क्याम्पमा देखेको पल्लो हिमालको हाई क्याम्पसम्म बाटो बनाउने हिसाबले फर्स्ट डे हामी त्यहाँबाट तिन चार घन्टा हिँडेपछि फेरि फर्क्यौँ।
0: काठमाडौँबाट छोटो दूरी, सस्तो लागत र सगरमाथाको उत्कृष्ट दृश्य यस गन्तव्यका मुख्य विशेषता हुन्। यसले आन्तरिक तथा बाह्य पर्यटकका लागि जुगललाई प्रमुख गन्तव्य बनाउने अपेक्षा समेत गरिएको छ। यो गन्तव्य पहिचानका लागि तामाङको नेतृत्वमा चार सदस्यीय टोली यही वैशाख 3 गते त्यहाँ पुगेको थियो। सो टोलीमा तामाङसँग कृतिमानी सगरमाथा आरोही, लाक्पा डेन्डी शेर्पा, निमा वाङ्चु शेर्पा र स्थानीय बासिन्दा पेमा शेर्पा सहभागी भएका थिए। टोलीले आरोहणको डकुमेन्ट्री समेत कार्यक्रममा प्रस्तुत गरेको थियो। लामो समयदेखि आरोहणका लागि बन्द रहेको जुगल हिमालको ढोका 2075 साल चैतमा पहिलो पटक सफल आरोहण भएसँगै औपचारिक रूपमा खुलेको थियो। पहिलो आरोहण एवं जुगलका थप चुचुराहरू आरोहणका लागि खुला गर्न र यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तत्कालीन समयदेखि नै त्यस जिल्लाका पूर्व सांसद माधव सापकोटा सुबोध र प्रदेश सांसद सरल सह्याद्री पौडेलले महत्वपूर्ण योगदान दिएका छन्। कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर 1 का पूर्व सांसद माधव सापकोटा सुबोध, बागमती प्रदेश सभा सदस्य सरल सहयात्री, पर्यटन बोर्डका पूर्व उपाध्यक्ष कमल सापकोटा लगायतले यो खोजले सिन्धुपाल्चोकको पर्यटन र स्थानीय अर्थतन्त्रमा कोशी ढुङ्गा साबित हुने विश्वास सहित उत्साह व्यक्त गरे। पूर्व सांसद माधव सापकोटा यसो भन्नुहुन्छ,
4: छोटो अवधिमा धेरै कामहरू यसमा भएका छन्। अहिले एउटा इँटा थपिएको छ यो नयाँ गन्तव्यको पहिचान गरेर या साथीहरू पुगेरै यसलाई नयाँ नाम पनि राख्नुभएको छ। यसरी हेर्दा अब दीर्घकालीन हिसाबले फोहोर मैलाको व्यवस्थापन समग्र कुराको जे सुझावहरू आएका छन् यी सबै कुराहरूलाई हामीले ख्याल ध्यानमा राखेर मलाई गाउँपालिकाका अध्यक्ष यही हुनुहुन्छ मिलनजी र अध्यक्षजी दुइटैलाई ध्यान आकर्षण गराउँदै म के सुझाव राख्न चाहन्छु भने सन्दर्भ मिलाएर अलि आजकै जस्तै गरी विशिष्ट पर्यटन क्षेत्रका महानुभावहरू आज एउटा उपस्थिति कम के भयो भने खास गरी पर्यटन क्षेत्रका सरकारी सम्बद्ध कर्मचारीहरूको चाहिँ केही उपस्थिति कम भएको छ। त्यसलाई समेत जोडेर हामी एउटा छलफल के गरौँ भने भर्खरै सरल मान्यज्यूले राखिसक्नुभयो हामीले 17 करोड लगानीमा बलेफी नजिकै पर्यटकीय विद्यालय भनेर पूर्वाधार तयार पारिसकेका छौँ। त्यसको मूल उद्देश्य भनेको अहिले जो पर्यटन क्षेत्रमा हुनुहुन्छ उहाँहरूसँग ज्ञान सिप छ तर प्रमाणपत्र छैन भन्दा उनीहरूलाई प्रमाणपत्र दिने र अन्य दक्ष जनशक्तिहरूको उत्पादन गरेर उनीहरूलाई प्रमाणपत्र दिने त्यो गर्दा यसलाई हामी जुगलसम्म जोड्ने तल सुकुटे छँदैछ भैरवकुण्ड कालिन्चोक यो सबैलाई जोडेर एकीकृत ढङ्गले लैजाने र त्यहाँ चाहिने आवश्यक दक्ष जनशक्ति उत्पादनका निमित्त त्यो पर्यटकीय स्कुलले चाहिँ योगदान पुर्याउने भनेर हामीले 17 करोड लगानीको चाहिँ पूर्वाधार तयार पारिसकेका छौँ। त्यसलाई कसरी सञ्चालन गर्ने भन्ने हामी एउटा छलफलमा छौँ। सामान्यत बागमती प्रदेशको पर्यटन मन्त्रालय अन्तर्गत त्यसलाई राखेर सञ्चालन गर्ने र अरू सबैसँग नि सहकार्य गर्ने कि भन्ने एउटा छलफलमा हामी छौँ र त्यसो गर्दा अहिले जनशक्तिका जे कुराहरू उठे यसलाई हामी व्यवस्थापन गर्न सक्छौँ जस्तो लाग्छ।
0: यस्तै प्रदेश सांसद सरल सह्याद्री पौडेलको धारणा यस्तो छ,
1: अहिले त्यहाँ तपाईँ पुग्दै गर्दा 74 सालमा स्थापित भएको चाहिँ गाउँपालिका हो। गाउँपालिका अहिले 81मा पुग्दैछ, 82मा चाहिँ अहिले चलिराखेको छ। 82मा पुग्दै गर्दा जुगल एक्सप्लोर भएको, अहिले प्रधानमन्त्री भएर त्यहाँ एक्सप्लोर भएको होइन। यो कुरा त्यही रूपमा पोजिटिभली चाहिँ हामीले भन्नु पनि पर्छ। हो, हरेक पुस्ताको जिम्मेदारी के हुन्छ भने नयाँमाथि नयाँ गरेर जाने तर पुरानोलाई मेटाएर जाने, पुरानोले गरेको पोजिटिभ कुराहरूलाई चाहिँ विश्वास गरेर जाने। हामी कहाँ मैले तपाईँहरूलाई यहाँ गाउँले के रियालिटी भनिदिनुपर्छ भने अहिले तेम्माथानमाथि दिपूसम्म पुग्ने रोड खन्नको निमित्त रोड पुर्याउनको निमित्त कत्रो महाभारत थियो। त्यहाँ एकैचोटि पिच रोड सरर सरेर जाँदैन, त्योसम्म पुर्याउनेको पनि दुःख छ के, त्यहाँसम्म पुर्याउनेको पनि कथा छ। तर समस्या के हुँदो रहेछ भने त्यो सडकमा चाहिँ राइडिङ जानुहुन्छ सबै जानुहुन्छ। अस्ति म भैरवकुण्ड जाँदाखेरि मैले फिल गरेँ, भैरवकुण्ड जाने बाटो गन्तव्य खोलिदिएको त्यहाँको गाउँपालिकाको ले हो सुरुमा, माथि त्यहाँको चाहिँ भैरवकुण्ड पुग्न अब चोकर मकर भन्ने ठाउँबाट
5: अलिकति एक घन्टा हिँडेपछि पुगिन्छ। त्यहाँ पुग्न अप्ठ्यारै छ बाटो, भनेको राइडिङमा जानुहुन्छ तर त्यहाँसम्म पुगेर के भन्नुहुन्छ भने यहाँ सब चोर डाका फटा मात्र रहेछ भनेर फर्किनुहुन्छ। तर कम्तीमा त्यो कच्ची रोड पनि खन्या भएर म यो बाइक चढेर त्यहाँ पुगेर रहेछु, अब चाहिँ यसलाई पिच गरेर स्तर उन्नति गर्नु पर्ने रहेछ, नयाँ काम थप्नु पर्ने रहेछ भन्ने साइकोलोजी चाहिँ दिनु पऱ्यो कि, त्यसै त त्यहाँ पुगे हुँदैन। त्यस कारण यो चिजलाई हामीले भन्नु पऱ्यो कि हरेक छोरा जन्मिनको निमित्त उसको बाउ बुढो भइसकेका हुन्छ अथवा एउटा उमेर कटे पछाडि ऊ जन्मेको हुन्छ र मात्रै त्यो जेनेरेसन निरन्तर भएर आएको हुन्छ। यो चिज हामीले यदि नयाँ नयाँ जेनेरेसनलाई सही ढङ्गले टिच गरेनौँ बताएनौँ भने हामी ध्वंसमाथि निर्माणको कुरा गर्छौँ, हरेक पटक ध्वंसमाथि निर्माणको सपना देखेर हिँड्छौँ, त्यो निर्माण कहिले हुँदैन किनभने नेगेटिभ कुराले बाल्ने आगै हो। तर 20 वर्ष लाएर बनाउनु एकैचोटि चाहिँ साइकोलोजिकल डिस्ट्रोय हुन्छ, भौतिक डिस्ट्रोय हुन्छ। यो चिजलाई हामीले सही ढङ्गले हामीले अगाडि लैजान पनि सँगसँगै पर्छ भन्ने कुरा म यहाँ सबैलाई अनुरोध गर्न चाहन्छु, किनभने हाम्रो पर्यटनको सबैमा जाँदै गर्दा हुन चाहिँ त्यो फर्मालिटी छ, लियाइजन अफिसर हुन्छ सबै ठाउँ हुन्छ नि त, हाम्रो ठुलो हिमाल के अरे सगरमाथा चढ्दा पनि अरू सबै हिमाल चढ्दाखेरि पनि, तर त्यो यति फर्मल छ, यति फर्मालिटी मात्रै छ कि त्यसले त्यहाँको रियालिटी नै कसैलाई बताउँदैन, अनि तास खेलेर नआएर के हो, लियाइजन अफिसर त्यहाँ पुग्दै पुग्दैन। लियाइजन अफिसरलाई हामी त्यो त्यहाँ जाने पर्यटकहरूलाई चाहिँ अलि राम्रोसँग गाइड गर्ने, अलि त्यहाँको चाहिँ कल्चरको बारेमा भन्ने कुरामा हाम्रो धेरै स्ट्रङ मोनिटरिङ पनि हुँदैन। त्यस कारण डे वानदेखि नै हामीले यो एकदम हाम्रो चाहिँ नयाँ गन्तव्य हो, नयाँ गन्तव्य भएको ठाउँ भएका कारणले सबभन्दा पहिला जुगलमा टेक्ने बित्तिकै थाहा हुनु पऱ्यो उसलाई, अप्ठ्यारो त पार गरिहाल्छ नि तर अप्ठ्यारो छ भन्ने कुरा चाहिँ थाहा हुनु पऱ्यो।
0: जुगलका विभिन्न चुचुराहरू क्रमशः आरोहणका लागि खुल्ला हुँदै गएका छन्। जुगल गाउँपालिकाको आयोजना तथा गाउँपालिका पर्यटन विकास समितिको अगुवाईमा सञ्चालित अन्वेषण परियोजना अन्तर्गत 5,570 मिटर उचाइको यो नयाँ ट्रेकिङ पिकको सफल आरोहण भएसँगै यसलाई विश्वव्यापी पर्यटन मानचित्रमा स्थापित गर्ने लक्ष्य राखिएको छ। 2083 वैशाख 3 गते सम्पन्न गरिएको यस अभियानले काठमाडौँबाट 5 दिनको छोटो समय र नेपालीका लागि करिब 40,000 रुपियाँको न्यूनतम खर्चमा सगरमाथा सहित 8,000 मिटर भन्दा अग्ला 5 वटा हिमालहरू चोयु, मकालु, लोस्ते र सिसपाङबाको प्रत्यक्ष अवलोकन गर्न सकिने नयाँ सम्भावना उजागर गरेको छ। विदेशी पर्यटकले भने $1,000 खर्च गरेमा यो पोइन्ट पुगेर फर्कन सक्दछन्। विषयवस्तुको चर्चासँगै हामी कार्यक्रमको अन्त्यतिर छौँ। तपाईँले यस कार्यक्रमलाई रेडियो नेपालमा हरेक हप्ताको सोमबार बिहान यसै समयमा सुन्दै आउनु भएको छ। रेडियो नेपाल मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू र मुलुकका विभिन्न स्थानमा रहेका सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका एफएम रिले प्रसारण केन्द्रहरूबाट FM 98.1 MHz तपाईँले कार्यक्रमलाई सुन्दै आउनु भएको छ भने रेडियो नेपालको अनलाइन radionepalonline.com तथा रेडियो नेपाल मोबाइल एपबाट समेत कार्यक्रमलाई संसारभर सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम यति नै, अर्को हप्ता पर्यटकीय गतिविधि सहित नयाँ विषयको जानकारी सहित तपाईँ हामी फेरि भेट्नेछौँ। प्राविधिक साथी सहित कार्यक्रम उत्पादक तथा प्रस्तुता राधा ढुङ्गना बिदा चाहन्छु। नमस्कार।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
7: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

भर्खरै यहाँहरूलाई सुनायौँ निशा देसारको स्वरमा रहेको आधुनिक गीत, र यस गीतमा शब्द रचना थियो माधव ढकालको भने सङ्गीत थियो गैरे सुरेशको। यसपछि यहाँहरूलाई अर्को आधुनिक गीत सुनाउँदैछौँ शिव परियारको स्वरमा रहेको यो गीत, र यसमा शब्द रचना रहेको छ श्यामप्रसाद पौडेलको भने सङ्गीत रहेको छ रमेश कडेरियाको। यस गीतपछि यहाँहरूले दुई बजे, ठिक दुई बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: झनै झोक्राइछौ त के भयो?
1: मेरो शरीरमा त तागतै नभए जस्तो भयो पुरा, केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
2: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बात रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
3: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ, त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकु।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ लक्ष्मण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, रुक्मिणी पोखरेल अनि म विमला राई।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 शेर्पा भाषामै कार्यक्रम स्यार्वी डोलु किल्यारिम सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अब सुनौ स्वदेश गान नातिकाजी र पुष्पा नेपालीको स्वरमा लक्ष्मण लोहनीको रचना रहेको छ भने नातिकाजीको सङ्गीत। यो स्वदेश गानपछि यहाँहरूले सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

हेलो हाई नमस्कार. कार्यक्रम सम्झना सन्देशको पर्खाइमा बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई साङ्गीतिक अभिवादन गर्छौँ. प्रविधि संयोजनमा हुनुहुन्छ लक्ष्मण विष्ट अनि तपाईँहरूकै सहयात्री म रुक्मिणी पोखरेल. उकाली ओह्रालीको सम्झना, भन्ज्याङ अनि चौतारीको सम्झना, हजुर आफ्ना आफन्तको सम्झना, तपाईँका मनमा भएका सम्झना. यति बेलाको व्यवसायमा तपाईँ आफ्नै देशमा हुनुहुन्छ या परदेशमा, आफ्नै घरमा हुनुहुन्छ या घरदेखि बाहिर, आफ्नै आफन्तसँग हुनुहुन्छ या टाढा हुनुहुन्छ, जहाँ भए पनि मनभरि सम्झना सन्देश हुनसक्छ. त्यसको लागि आउन सक्नुहुन्छ कार्यक्रम सम्झना सन्देशमा. कार्यक्रम सम्झना सन्देशमा आउनको लागि तपाईँले हामीलाई टेलिफोन गर्नुपर्ने हुन्छ. हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 42 11 721 42 11 736. यी दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ. यदि तपाईँ को मनभरि सम्झना सन्देश छ र आफ्नो आफन्तलाई सम्झन चाहनुभयो

0: छ सम्झना सन्देश मार्फत एकैपटक थुप्रैलाई सम्झन चाहनुभएको छ भने आउनु सक्नुहुन्छ कार्यक्रम सम्झना सन्देशमा। आउने बाटो फेरि पनि भन्न चाहन्छु 42 11 7 21 42 11 7 36 यी दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ। कतैबाट कोही आएको सङ्केत मलाई प्रविधि कन्ट्रोल रुमबाट लक्ष्मणजीले गराउँदै हुनुहुन्छ। आजको पहिलो कलरको टेलिफोन रिसिभ गर्नतर्फ लाग्छु। तपाईँहरूका टेलिफोन रिसिभ गरिसकेपछि साङ्गीतिक कोसेल राख्नेछु। कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई।
1: हेलो, तपाईँहरूले यो 3-4 वर्ष कता कता बिरामीहरू कता कता जुटाउनु भयो, आकाशवाणी भन्नुभयो, यता र उता चारैतिर फिजाउनु भयो, त्यो म्यासेज आइरहेको छ, त्यो म्यासेजको नियम पालना गर्नु।
0: हजुर हजुर, हेलो हेलो हेलो,
1: तपाईँहरूले त 3-4 वर्ष अगाडि फिजाउनु भएको क्या, त्यही कुरा मैले वान वे भनिरहेको छु सर, र त्यो नियम पालना गर्नु।
0: हेलो, कोही हुनुहुन्थ्यो र उहाँको आवाज एक कुरा आयो, बोल्या हामी बोल्या सुन्न सक्नु भएन, कहाँबाट को हुनुहुन्थ्यो थाहा छैन। फेरि पनि म टेलिफोनतर्फै लाग्छु। हेलो
2: हजुर, रुक्मिणीजी नमस्कार।
0: हजुर हजुर नमस्कार, नमस्कार
2: हजुर। लक्की मान्छे हुनुहुन्न, त्यो वैशाखलाई आजबाट बिदाई गर्दै म ओमडी साहबबाट आयो है त हजुर।
0: हजुर ओमडीजी,
2: हजुर
0: के हाल खबर?
2: सबै समग्र राम्रै छ भनौँ, अब तपाईँलाई घर आउन केही टेन्सन छैन, एकदम क्लियर झकास भएको छ
0: है। हजुर, भनेपछि नवलपुरतिर एकदम रमाइलै छ?
2: रमाइलै छ, एकदम घाम लागेको छ, पानी आएको थियो अस्ति, आज र हिजो र आज चाहिँ आएको छैन, अहिले चाहिँ मधुरो मधुरो घाम छ, उत्तरतर्फ तपाईँको बादल मडारिएको छ।
0: हजुर,
2: समग्रमा सबै राम्रै छ भनौँ है त।
0: हजुर, यो पटक अलिकति बेला बेला पानी परेर गर्मी अलिक कम भएको महसुस हो कि तपाईँतिर गर्मी नै छ?
2: पानी आयो भने 2 दिन त अलिक शीतलै हुन्छ के अरे, तर तपाईँको त्यही 40-41 40-41 चाहिँ छ है त, आज नि 41 छ।
0: भनेपछि पानी पनि पर्ने बेला बेला चर्को घाम पनि लाग्ने भइरहेछ है नि त?
2: हजुर, एकदम कतिओ कतिओ, कस्तो बाहिर निस्किनै नसक्ने घाम छ।
0: हजुर हजुर, ओमरजी आजको पहिलो कलर भन्नुभयो नि।
2: हजुर, उतापट्टि तपाईँ हेलो हेलो भन्नुभएको थियो, उठाउँदै उठाउनु भएन, मैले
0: है। हजुर, अब हामी सम्झना सन्देशमा छौँ होइन, अलिकति त्यहाँका मौसमका कुरा
2: गरौँ।
0: हजुर, आज खासै विषय राखेको छैन।
2: ए ल, त त्यसो भने म अरू साथीहरू सम्झिहाल्छु है त।
0: हजुर हस्,
2: सर्वप्रथम त हजुरलाई मैले मिठो सम्झना गरेँ, अनि उतापट्टि हाम्रो लक्ष्मण हुनुहुन्छ, फोन उठाएर सहयोग गर्ने उहाँको मित्रको लागि पनि, अनि हाम्रो रेडियो नेपालमा तपाईँहरू जति पनि कार्यरत आरजेहरू हुनुहुन्छ सम्पूर्णलाई मेरो तर्फबाट मिठो सम्झना साथी नमस्कार। अनि मेरो साथीहरू भन्नुपर्दाखेरि नरेन्द्र रिमाल, सार्जन महतो, जीवन सहयात्री, सुखराम लामा, रामपुकार राय, गगन तेरथुमे कान्छा, बिमला एम्पु, निशा लामा, दुलखा करिकोट, सुनि लिम्बु, आशिष नयन, नगेन्द्र रिजाल, रत्नबहादुर थापा, रामबहादुर खड्का, मुरारी कोइराला, गणेश श्रेष्ठ, रूपन्देही, गौतम बुद्ध जन्मस्थल भन्दै म हजुरको यस बसाइबाट बिदा हुन्छु। रुक्मिणीजी नमस्कार है,
0: हस्त, बाई। ओमडी सापकोटा हुनुहुन्थ्यो हामीसँग, हाम्रो माझबाट गइसक्नु भएको छ। जहाँ तपाईँ जुन ठाउँमा हुनुहुन्छ पक्कै पनि त्यो ठाउँको वस्तुस्थितिका बारेमा पनि बुझ्छौँ हामी, मौसमका कुरा गर्छौँ, सम्झना सन्देशका कुरा गर्छौँ। फेरि पनि टेलिफोनतर्फ लाग्दैछु, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
3: हेलो, नवलपुरदेखि साजन महतो।
0: हजुर नमस्कार है साजनजी।
3: नमस्कार हजुर,
0: अनि हाम्रो साजनजी भएकोतिर कस्तो छ मौसम?
3: मौसम अघि भन्नुभयो के अरे, हाम्रो ओमडीजी त्यस्तै हो हजुर, सेम टु यु है।
0: अनि ओमडीजीको र तपाईँको भेटघाट भएको छ कि छैन, एउटै एउटै ठाउँमा भएको मान्छेहरूको?
3: एकै ठाउँको हजुर, धेरै छैन हजुर।
0: भनेपछि भेटघाट भइरहेछ?
3: मोबाइलबाट भेटघाट त भएछ तर प्रत्यक्ष भएन।
0: मोबाइलबाट चाहिँ भेटघाट गर्नुभएको छ, प्रत्यक्ष छैन?
3: हजुर
0: हजुर हजुर। साजनजी अहिले हामीलाई सुन्दै हुनुहुन्थ्यो यति बेला?
3: सुनिराखेको थियो नि त हजुर, उमरजीले भन्नुभएको थियो नि त।
0: अनि सुन्नु भएको रहेछ, टेलिफोन पनि लाग्यो होइन त, अब सम्झना सन्देशतिर लाग्यौँ है त।
3: ल हजुर, सुमी लिम्बु तेह्रथुम है, उमरी सापकोटा, उहाँको जन्मदिन 8 गते हार्दिक शुभकामना छ है। अनि सयमा राई, बिनु खड्का, नरेन्द्र रिमाल, शङ्करमन परियार, भीमबहादुर कुमाल, भरत अधिकारी, रामबहादुर खड्का, गणेश गुरुङ, निशा लामा, चरिकोट दोलका, मनको साथी जीवन कुमार कार्की, हर्क वीर सन्त्याल, उदयराज महतो, सुरज भण्डारी, बन्दीपुरी ऋतु, मुरारी कोइराला, राधा राई, गुडु बनिया, मिना कंवर, सुखराम लामा, हिमसारु मगर, सङ्गीता तामाङ, अर्मिला राई, चेरीराम दाहाल, नरेन्द्र रिजाल, हजुर यति नै।
0: हजुर छुट्यौँ है त अब।
3: हस्
0: त बाई। साजन महतो हुनुहुन्थ्यो नवलपुरबाट, आज नवलपुरकै फोन लागिरहेको छ, अब हेरौँ कहाँको टेलिफोन लाग्छ। हाम्रो साथमा कोही हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
4: नमस्कार।
0: हजुर नमस्कार। हजुर राम पुकारजी।
4: राम पुकारजी
0: अहिले ठ्याक्कै कहाँ हुनुहुन्छ?
4: म आफ्नै घरमा छु हजुर, तपाईँको कुरा सुन्दै। आज विषय राख्नु भएन?
0: आज विषय राखेको छैन। आज तपाईँलाई
4: धेरै राम्रो छ, तपाईँको विषय धेरै राम्रो हुन्छ।
0: हजुर आज तपाईँलाई फ्री के, तपाईँ बोल्नुहोस् भनेर विषय नदिएको के मैले।
4: ठिक छ, भोलि परिवार दिवस छ, परिवार दिवस सबैको उन्नति प्रगति राम्रो होस्, सबै परिवार सफल होस्। हाम्रो नेपालको जुन सरकार बन्नुभएको छ उहाँको पनि परिवार सफल होस्, सबै राम्रो होस्, उन्नति प्रगति होस्, देश नागरिक र आमा बुबाको केही ठोस नियम बनोस् कि हाम्रो देश स्वर्ग होस्।
0: हजुर अब सम्झना सन्देशतिर लागौँ है त।
4: ऊ मनिषा कोटाजीको देश 2 गते पर्सि जन्मदिन छ, म उहाँलाई धेरै धेरै शुभकामना दिन्छु। सुखराम ब्रह्माजी हुनुहुन्छ, बलिबासको राजु शर्मा हुनुहुन्छ, राजन महतो अहिले भर्खर सुन्नुभयो उहाँ पनि हुनुहुन्छ, राजन यो धनकुटाको राजेन्द्र प्रसाद विषयमा धनकुटाको हुनुहुन्छ, जहिले पनि कुरा गर्नुहुन्छ राम्रो हो। जतिजना सुनिराख्नु भएको छ सबैको परिवारमा सुख उन्नति प्रगति होस्, म आफ्नो परिवारको तर्फबाट परिवारलाई शुभकामना दिन्छु हजुर।
0: हजुर छुट्यो त। हस् त बाबाई। राम पुकारजी हुनुहुन्थ्यो हामीसँग, हाम्रो माझबाट गइसक्नु भएको छ। अब फेरि पनि म टेलिफोन तर्फै लाग्छु, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
5: नमस्कार। हजुर
0: हजुर नमस्कार। को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
5: म सबिन तामाङ खोटाङबाट।
0: हजुर सबिनजी सन्चै हुनुहुन्छ?
5: हजुर एकदम आराम कुशलै। हजुरहरूलाई के कस्तो छ?
0: ठिकठाक छ, ठिकठाक छ। खोटाङतिर के छ हालखबर?
5: सबै ठिकठाक छ भनौँ न, खोटाङतिरको पनि।
0: हजुर सब ठिक छ होइन खोटाङमा पनि?
5: हजुर।
0: खोटाङतिरको मौसम यति बेला कस्तो छ?
5: यतिखेर घाम लागिरहेको छ भनौँ न।
0: हजुर घाम लाग्ने, कहिले काहीँ पानी पर्ने होइन?
5: हजुर कहिले काहीँ धुम्मिने।
0: हजुर कहिले काहीँ धुम्मधुम्म हुने त्यस्तो हुन्छ। हजुर सबिनजी तपाईँ जहाँ हुनुहुन्छ सुन्दै हुनुहुन्छ रेड नेपाल?
5: हजुर सुनिरहेको छु।
0: सुन्दा सुन्दै टेलिफोन गर्नुभयो, टेलिफोन पनि लाग्यो होइन त? एकैतालमा लगाइदिनु भयो। अब हामी सम्झना सन्देशतिर लाग्यौँ है त।
5: हुन्छ, सर्वप्रथम त हजुरलाई सम्झिन चाहन्छु र टेक्निकलमा हुने दाइलाई पनि सम्झिन चाहन्छु र रेडियो नेपाल होल परिवारलाई पनि सम्झिन चाहन्छु र साथीहरू सम्झिनु पर्दा आज गाईघाट टु काठमाडौँतिरको यात्रा हुनुहुन्छ एमसी राई, उहाँलाई यात्रा सफलताको शुभकामना भन्न चाहन्छु र त्यसै गरी धर्मेन्द्र पासाङ हुनुहुन्छ, त्यसै गरी पदम छेत्री हुनुहुन्छ, सुनमाया तामाङ हुनुहुन्छ, त्यसै गरी श्रीराम दाल हुनुहुन्छ, अर्जुन थापा हुनुहुन्छ, त्यसै गरी दीक्षा राई हुनुहुन्छ, बाँकी सम्पूर्णलाई सम्झिरहेको छु भन्दै छुट्टिन्छु। नमस्ते।
0: हस् त बाई। सबिन तामाङ हुनुहुन्थ्यो खोटाङबाट, हाम्रो माझबाट गइसक्नु भएको छ, सबैको लागि सम्झना सन्देश छोडेर। अब एउटा टेलिफोन रिसिभ गर्छु, त्यसपछि साङ्गीतिक कोसिल राख्नेछु अनि फेरि तपाईँका टेलिफोनतर्फ लाग्नेछु। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो।
6: हेलो नमस्ते। नमस्कार।
0: हजुर
6: गुड आफ्टरनुन।
0: नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
6: यो आवाज हो कलङ्कीबाट, मन्जु थापाको। मन्जुको
0: मन्जुजी
6: हजुर
0: धेरै पछि आउनु भयो नि।
6: तपाईँको आवाज मैले सुनिराखेको छु, त्यति मात्रै हो कि मेरो आवाज तपाईँसम्म सुन्न पुगेको मात्रै हो, अरू साथीहरूलाई पालो दिँदै कार्यक्रम सुन्नुको मजै बेग्लै लाग्छ मलाई।
0: हजुर त्यो पनि राम्रो नि, राम्रो पक्ष, किनभने त्यो समयमा अलिक पछि जाउँ साथीलाई मौका दिउँ भन्नुभयो होइन त?
6: हजुर हजुर नि
0: सब ठिकठाक छ।
6: हजुर मेरो एकदम ठिकठाक छ, तपाईँको के छ?
0: एकदम ठिकठाक छ। अब हामी सम्झना सन्देशहरू लागौँ है त।
6: हुन्छ, सम्झना र सन्देशहरू राख्नु पर्दा धेरै लामो समयपछि तपाईँको त्यो मिठो आभासमा आभास मिसाउन पाएँ। तपाईँलाई नै त मिठो सम्झना मिठो बाँकी छ, मेरो शुभ रहोस् भन्न चाहन्छु र मेरो आभासलाई धेरैसम्म पुर्याएर तपाईँ अनि म बिचकै दिदीलाई हजुर नजिक राख्नु यता बनाइदिनु भएको छ। हाम्रो टेक्निसियन मित्रलाई पनि एकदम विशेष धन्यवाद, कसै शुभ दिन भन्न चाहन्छु। रेडियो नेपाल परिवारलाई एकदम मिठो सम्झना मिठो माया, हरेक प्रोग्रामहरूको एकदमै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। र अस्ति जन्मदिन मनाउनु भयो एकदमै मिडिया प्रेमी आदरणीय दाईहरू हुनुहुन्छ, हाम्रो शेखर श्रेष्ठ दाई हुनुहुन्छ अनि केपी चापा गाई दाईले जन्मदिन दुवैजनाको एकै दिन बर्थडे थियो होइन, र उहाँहरूलाई मेरो एकदमै ढिलै भए पनि मेरो तर्फबाट जन्मदिनको एकदमै धेरै धेरै शुभकामना छ दाई, सोचेका आँटेका हर पाइलाहरू एकदमै अगाडि बढोस्, एकदमै स्वस्थ रहनुहोस् भन्न चाहन्छु। र सबैलाई के अरे दुवैजना दाईहरूलाई मेरो तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना छ, ढिलै भए पनि भन्न चाहन्छु। र एकदमै जन्मदिन मनाउने तयारीमा पनि हुनुहुँदो रहेछ हाम्रो यता रामप्रसाद निरौला दाई, दाईलाई पनि मैले एडभान्समै दाई तपाईँको जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। अब साथीहरू सम्झिनु पर्दाखेरि सुन्दै हुनुहुन्छ होला हाम्रो यता आशिष नानीलाई एकदम मिठो सम्झना, यता हाम्रो एटोडाकी साथी हुनुहुन्छ निर्मला गुरुङ वाला पनि मिठो सम्झना, सोनु विकास थापा हुनुहुन्छ अनि यता हुनुहुन्छ रत्न थापा दाई हुनुहुन्छ अनि यता हुनुहुन्छ चन्द्र बस्ने दाईलाई मैले धेरै सम्झेको छु, राजेश माझी दाई हुनुहुन्छ, गगन तिरथुमे दाई हुनुहुन्छ, रोशन दाईलाई पनि धेरै सम्झेको छु है दाई भन्न चाहन्छु, हाम्रो जीवन कार्की दाई हुनुहुन्छ दाईलाई पनि एकदम मिठो सम्झना छ है दाई भन्न चाहन्छु, कृष्ण माया तामाङ दिदी हुनुहुन्छ अनि बालकुमार लामा दाईकी परिवार हुनुहुन्छ, धेरै साथीहरू हुनुहुन्छ है मेरा, मैले सबैलाई समेट्न सकिनँ होला, कोही कसैलाई पनि मैले बिर्सेको छुइनँ, आँखाभरिका सम्झना मुटुभरिको माया अनलाइनको माध्यमबाट देश विदेशबाट मभन्दा अगाडि आउनु भूभन्दा पछाडि आउनुहुन्छ कार्यक्रम एकदमै सुन्नुहुन्छ र जसले मलाई मन्जु थापा भनेर चिन्नुहुन्छ या चिन्नुहुन्न सबै साथीलाई मेरो धेरै धेरै सम्झना छ माया छ, शुभ दिन शुभ कार्य भन्दै अवश्य गीत पनि सुन्न अनि सुनाउँदै पनि म छुट्टी आओस्। नमस्ते
0: बाई बाई, मन्जु थापा हुनुहुन्थ्यो कलङ्कीबाट, हाम्रो माझबाट गइसक्नु भएको छ, छुट्टी सक्नु भएको छ, अब भन्ने गीत राख्दैछु विमल राज छेत्री र अन्जु पन्तको स्वरमा, यो गीतपछि म तपाईँका टेलिफोन रिसिभ गर्नेछु।

0: हजुर, कार्यक्रम सम्झना र सन्देशमा छौँ। सम्झना र सन्देशमा तपाईँ फेरि पनि आउन सक्नुहुन्छ। 42 11 721 42 11 736 यो सम्पर्क नम्बर हो, तपाईँले हामीलाई टेलिफोन गर्न सक्नुहुन्छ। यदि मनभरि सम्झना सन्देश छन् भने आउनुहोस् भन्न चाहन्छु। कोही हुनुहुन्छ हाम्रो साथमा, कहाँबाट को हुनुहुन्छ? कार्यक्रमको अवधिमा तपाईँलाई गीत सङ्गीतले पनि मनोरञ्जन दिन्छौँ। तपाईँका टेलिफोन रिसिभ गरेर तपाईँका आफन्तसम्म पुर्याउने जमर्को गर्छौँ। स्वागत छ उहाँलाई। हेलो,
1: हजुर नमस्कार दिदी, गुड आफ्टरनुन।
0: हजुर,
1: शेखर प्रसाद श्रेष्ठ बोल्दैछु।
0: हजुर,
1: बल्ल बल्ल लाग्यो।
0: शेखरजी, के छ हालखबर?
1: अब यही कार्यक्रम आउँछ भन्ने थाहा थियो, ट्राई गरेको सुरुदेखि। अन्त कार्यक्रम अलिक ढिलै आउँछ होला भन्यो, भरे त आइसकेको रहेछ 2:25। अनि त्यति बेलादेखि दुईटा मोबाइलबाट ट्राई गरिरहेको, तर लाग्ने गाह्रो।
0: हजुर, अब सम्झना सन्देश लागौँ है त।
1: सम्झना सन्द पर्दाखेरि आज जन्म परिचय कला कञ्चन कुँवर बहिनी, दिपा राई, प्रजिता चम्लागाई सन्जेल, ममता बान्तव राई, हिजो मात्रै जन्मदिनमा 107 जन्म जयन्ती भन्नु पर्यो, शताब्दी पुरुष सत्यमोहन जोशीको, प्रियङ्का राई, स्वीकृति बस्नेत, पौध भण्डारी, कमला बस्नेत, कला परियार, ऋतु बोरा, सृजना खत्री, विजुता कार्की, प्रजिता भण्डारी दाल, यता इन्दिरा भट्टराई, केपी चापा गाई, अम्बिका दनुवार, रञ्जना दनुवार, श्रीराम दाल सर, मित्र प्रसाद घोडा सैनिक सर, युक्त प्रसाद श्रेष्ठ कोलपुर, इन्द्र बुढाथोकी, यतातिर हुनुहुन्छ चन्द्र बस्नेत भाइ, रत्वा माइको हुनुहुन्छ रत्नबहादुर थापा, झापाली काँचे सरस्वती राई, मलाई चिन्ने नचिन्ने फोन लगाउनु, आरके थापा भाइको पनि जन्मदिन आउँछ, जेड बिचको अग्रिम शुभकामना, यता के भन्छ पुष्पा चौधरीको पनि जन्मदिन आउँदैछ 3 गते, रामप्रसाद निरौलाको पनि जन्मदिन आउँदैछ, अरू मलाई चिन्ने नचिन्ने फोन लगाउने, फोन ट्र्याकिने सबैलाई आजको दिन अब नाइट डे भन्दै बिदा हुन चाहन्छु।
0: हस् त, बाई। शेखर प्रसाद श्रेष्ठ धरानबाट हुनुहुन्थ्यो हाम्रो साथमा, आफ्ना आफन्तलाई सम्झना सन्देश छोडेर छुटिसक्नु भएको छ। कार्यक्रम सम्झना सन्देशमा छौँ। 42 11 721 42 11 736 दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ। फेरि पनि कोही हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
2: नमस्कार हजुर, म चितवनबाट रामबहादुर खड्का।
0: हजुर रामबहादुर जी, के छ हाल खबर?
2: म रेडी सुनेर बसिरहेको छु हजुर, काम गर्दा दिउँसो घाम छ गर्मी छ अहिले त।
0: हजुर,
2: अनि रेडी सुने कार्यक्रम सुन्ने, साँझ बिहान काम गर्ने, घाममा दिउँसो सकिने नि हजुर।
0: दिउँसो चाहिँ रेडी नेपालको साथमा रहने है नि त।
2: म बिहान 5 बजे 4:45 रेडी खोल्छु, रेडीको नजिक भइरहन्छु, मेरो चाहिँ
0: एकदम
2: त्यो बाँस र माटो छापा गोठ्छ, म गोठो हुन्छु 3 बजेदेखि बेलुका 8-9 बजेसम्म।
0: वस्तु भाउसँग रमाउनुहुन्छ रेडियो नेपाल?
2: धान पाक लगाएको छ हजुर, घाँस पात भन्यो यता भन्यो, गाई दुनहरू पनि यिनकै सेवा गरेर बस्यो हजुर।
0: हजुर, अब सम्झना सन्देशतिर लागौँ है त।
2: हाम्रो दैनिक फुलबुटान सरलाई नै हजुरलाई, रेडियो नेपाल सम्पूर्ण कर्मचारीहरूलाई, ओमनी सापकोटा साधन महतो, हाम्रो ओमनी सापकोटाको 2 गते के अरे जन्मोत्सव आउँदैछ अरे, भर्खरै शेखर सरले फोन गर्नु धरानतिर, उहाँलाई नरेन्द्र नेपाल चाहिने चाहिने चाहिने हाम्रो चाहिँ हरकबीर सन्त्याल सम्पूर्ण सम्पूर्ण साथी धेरै धेरै हुनुहुन्छ, सबैलाई मैले बिर्सिया छैन भन्दै नमस्कार गरिहाल्छु।
0: हस् त, बाई बाई। रामबहादुर खड्का चितवनबाट हाम्रो साथमा हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ, आफ्ना आफन्तको लागि सम्झना सन्देश दिएर 42 11 721 42 11 736 तपाईँका लागि खुल्ला गरेका छौँ। सम्झना सन्देश छन् भने तपाईँले हामीलाई टेलिफोन गर्न सक्नुहुन्छ। फेरि पनि म टेलिफोनतर्फै लाग्छु, कहाँबाट को हुनुहुन्छ? स्वागत छ उहाँलाई। हेलो,
3: नमस्ते हजुर।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
3: म काभ्रे जिल्ला रोसी गाउँपालिका 4 जीवन छ यात्री।
0: हजुर जीवनजी।
3: हजुर,
0: रोसी जिल्ला रोसी
3: गाउँपालिका
0: गाउँपालिका है।
3: हजुर,
0: आजभोलि अब रोसी भन्ने बित्तिकै रोसी खोलाको नि याद आयो, त्यहाँनिर बाटो अलिक अप्ठ्यारो भन्ने छ नि त, होइन?
3: त्यहाँ त जहिले पनि समस्या आउँछ यो बर्खाको बेलामा, होइन? कति बेला के समस्या आउँछ भन्ने नै ठेगान हुँदैन त्यहाँनिर। त्यताबाट यात्रा गर्ने साथीहरू चाहिँ अलिकति होसियार अप्नाएर त्यहाँको प्रशासकहरूसँग चाहिँ यसो सूचना लिएर त्यो ठाउँको मौसम यसो बुझेर मात्रै ओहोरदोहोर गर्नु होला भन्छु म चाहिँ है।
0: हजुर है, त्यहाँनिर माथिबाट बाढी आउने हो, कतिखेर माथि शिरमा पानी पर्ने भने आइहाल्छ, होइन?
3: हजुर, कति बेला के हुन्छ भन्ने नै ठेगान हुँदैन कि त्यहाँ।
0: हजुर, त्यो भएर नै यात्रा गर्ने साथीले अलिकति ध्यान दिनु पर्यो, यात्रा
3: होसियार भएर हिँड्नु होला, आर्मी पुलिसलाई पनि थर्काएर हिँड्नुहुन्छ भन्नुहुन्छ ड्राइभरहरू, त्यसो नगर्नु होला, आर्मी पुलिसले हाम्रै लागि भन्ने
0: हो
3: कि होइन, उहाँहरूको भलोको लागि, हामीहरूकै भलोको लागि, भलाइको लागि कुरा गर्ने हो। आर्मी पुलिसको नियम मान्नुहुन्न, आर्मी पुलिसले भनेको मान्नुहुन्न भने त्यसको व्यवहार, खेती व्यवहार नै तपाईँहरूले नै हो।
0: हजुर, अब सम्झना सन्देश लाग्यो है त।
3: विशेष तपाईँलाई फोन उठाउने साथी टेक्निकल मित्रलाई अनि अहिले भर्खर फोन गर्नुहुने हाम्रो धरानको ओम शिखर प्रसाद श्रेष्ठ अङ्कलको बर्थडे रहेछ, उहाँको लागि ह्याप्पी बर्थडे टु यु भन्छु हिजोको लागि। अनि यता कमल राई, यता रूपा राई, गरिमा राई, सुनु राई उहाँहरू हुनुहुन्छ। यता जन्मदिन मनाउनु हुने 2 गते ओमबडी सापकोटाको लागि ह्याप्पी बर्थडे टु यु गुरुजी, तपाईँको ग्रह दशा 7.5 सम्पूर्ण शान्ति होस्, यो सालभरि मिठो मसिनो खान मिलोस्, सुख समृद्धि आओस् भन्छु। र सम्पूर्ण साथीहरू जहाँ जहाँ बसेर सुनिराख्नु भएछ, देश विदेश जुनसुकै कुनामा बसेर रेडियो नेपाल सुन्नु भएछ, उहाँहरू सम्पूर्णको लागि सम्झना छ। आज यो महिनाभरि चाहिँ बर्थडे मनाउनु हुनेको लागि ह्याप्पी बर्थडे टु यु भन्दै छुट्टी। जय बुद्ध, जय पशुपति, जय प्रेम।
0: हस् त बाबाई, जीवन सहयात्री हुनुहुन्थ्यो। अब भने हामी आजको कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। अन्तिम कलरको टेलिफोन म रिसिभ गर्दैछु, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
4: रुक्मिणीज्यू नमस्कार।
0: हजुर नमस्कार, नमस्कार, को बोल्दै हुनुहुन्छ होला? शुभ नाम, सन्चै छु म। हजुर, तपाईँ फर्पिङ कि दक्षिणकाली?
4: सन्चै छु, टपिक कि बुझिन।
0: तपाईँ फर्पिङमा हुनुहुन्छ कि दक्षिणकालीमा हुनुहुन्छ अहिले?
4: हजुर,
0: दक्षिणकालीबाट हो कि फर्पिङबाट भने? फर्पिङै हुनुहुन्छ है? हजुर, अन्तिम कलर तपाईँ हुनुभयो आजको। के छ फर्पिङतिरको हालखबर?
4: टपिक मैले बुझिनँ रुक्मिणीज्यू।
0: दक्षिणकाली फर्पिङतिरको हालखबर के छ भने?
4: फर्पिङतिर यसो घाम लागिरहेछ आज त
0: है, जस रमाइलो छ, घमाइलो छ, रमाइलो छ। अब हामी सम्झना सन्देशतिर लाग्यौँ है त।
4: टपिक छैन आज केही पनि?
0: आज मैले राखेको छैन तपाईँलाई, खुल्ला खुल्ला पन्ची बनाइदिएको
4: खुल्ला सम्झना सन्देश हजुर लगायत अनि मम्मी बाबाको दिन शुभरा, दिदीबहिनी, छोराछोरी, श्रीमती सबैको दिन छुरा सन्दै रुक्मिणीजीबाट म छुट्टिन्छु। अर्को बेला
0: हस् बाबाई। आजको अन्तिम कलर फर्पिङबाट रमेशजी हुनुहुन्थ्यो र हाम्रो माझबाट गइसक्नु भएको छ। हामी कार्यक्रम सम्झना सन्देशको अन्त्य अन्त्यमा आइसकेको जानकारी मैले गराइसकेकी छु। आज हामीलाई टेलिफोन गरेर साथ दिनुभयो, रेडियो नेपाल सुनेर साथ दिनुभयो, तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मलाई प्रविधि कन्ट्रोल रुमबाट साथ दिने प्राविधिक मित्र लक्ष्मण विष्टलाई पनि थ्याङ्क यू सो मच भन्दै तपाईँका माझमा एउटा साङ्गीतिक कुशल छोड्न चाहन्छु। तपाईँहरूले यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ, सूचना सन्देश सुनिसकेपछि ठिक 3 बजे 3 बजेको समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ भने 3:15 दनुवार भाषामा समाचार बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुन्नुहुनेछ। सुन्दै गर्नुलाई रेडियो नेपाल अहिले पनि राख्दैछु रामजी खाँड र टिका फुनको स्वरमा रहेको यो साङ्गीतिक कोसेली।

0: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
5: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98513547001 र 98513547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसदको दुवै सदनमा छलफल। यस वर्षका लागि सगरमाथा आरोहणको मार्ग खुल्ला र चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच बेजिङमा वार्ता। समाचार अब विस्तारमा। प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको छ। बैठकमा सभामुख डोलप्रसाद अर्यालले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि 35 संशोधनको सूचना प्राप्त भएको जानकारी दिनुभयो। नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संशोधनकर्ता सांसदहरूले नेपालको भूमि कालापानी र लिपुलेखमा अतिक्रमण भएको भन्दै नीति तथा कार्यक्रममा प्रष्ट दृष्टिकोणसहितको धारणा आउनुपर्ने बताउनुभयो। सांसदहरूले सरकारको नीति तथा कार्यक्रमले समतामूलक समाज निर्माण गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको विकासको विषय ल्याउन नसकेको बताउनुभयो। राजनैतिक विचारधारात्मक रूपमा प्रष्ट नीति तथा कार्यक्रम आउन नसकेको भन्दै सांसदहरूले सरकारले आफ्नो राजनीतिक आर्थिक दृष्टिकोण संविधानको परिधिभित्र रहेर स्पष्ट गर्नुपर्ने बताउनुभयो। आकर्षक नाराका रूपमा आएको 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन पत्याउन सक्ने आधार नभएको नयाँ आर्थिक श्रृङ्खला रोजगार दशक औसत 7% आर्थिक वृद्धि लगायतका राम्रा नारा भए पनि त्यसका लागि पर्याप्त आधार र कार्यक्रम आउन नसकेको बताउनुभयो। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले अब मुलुक कता जाने हो भनेर प्रष्ट वैचारिक आर्थिक र संरचनात्मक दिशा दिन नसकेको सांसदहरूले बताउनुभयो। सांसदहरूले नेपाली जनता निर्वाहमुखी कृषिमा आधारित रहेको भन्दै समग्र कृषि प्रणाली सुधारका लागि कृषिको व्यावसायिकीकरण र आधुनिकीकरण गर्ने विषयमा नीति तथा कार्यक्रमले ध्यान दिनुपर्ने बताउनुभयो। परनिर्भर अर्थतन्त्रबाट देश समृद्ध भएको इतिहास विश्वमा नरहेको भन्दै सांसदहरूले नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणको प्रष्ट मार्गचित्र र दृढ संकल्प नदेखिएको बताउनुभयो। उहाँहरूले नीति तथा कार्यक्रमप्रति सरकार र सरकारका मन्त्रीहरूमा नै उदासीनता र नैराश्यता देखिएको भन्दै नीति तथा कार्यक्रमले संशय पैदा गरेको बताउनुभयो। नीति तथा कार्यक्रम प्रष्ट दृष्टिकोण इमान्दारी कार्यान्वयन र जनताप्रतिको उत्तरदायित्वले आउने कुरामा सरकार गम्भीर नदेखिएको पनि सांसदहरूले बताउनुभयो। उहाँहरूले नीति तथा कार्यक्रमलाई आवश्यक परिमार्जन गरी जनताको अपेक्षा संविधानको मर्म र राष्ट्रको दीर्घकालीन हितलाई केन्द्रमा राख्ने गरी ल्याउन आग्रह गर्नुभयो। सांसदहरूले योजनाबद्ध विकासको योजना र राष्ट्रिय गौरवका आयोजनालाई समेट्न नसकेको भौतिक पूर्वाधार विकासमा ध्यान दिन नसकिएको दिगो विकासको लक्ष्य र विकासशील राज्यका विषय नीति तथा कार्यक्रममा नसमेटिएको बताउनुभयो। यसअघि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित भएर सांसदहरूले उठाएका विषयमा जवाब दिनुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभामा आर्थिक वर्ष 2083-84 लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ। अहिले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले 15 मिनटका लागि बैठक स्थगित गर्नुभएको छ। आजै सभाले नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ। यसअघि छलफलमा सांसदहरूले सङ्घ प्रदेश र स्थानीय सरकार बीचको सम्बन्ध तथा समन्वयलाई अझ सुदृढ बनाउन प्रभावकारी व्यवस्था र एमसिसी तथा बिआरआई जस्ता अन्तर्राष्ट्रिय सहकार्यका विषयलाई नीति तथा कार्यक्रममा प्रष्ट रूपमा समेट्नुपर्नेमा जोड दिनुभयो। बैठकमा सांसदहरूले किसानको आत्मनिर्भरता तथा उत्पादन वृद्धि, युवा रोजगारी तथा राष्ट्रिय गौरवका आयोजनाको विकासका लागि लगानी सुनिश्चित गर्ने ठोस कार्यक्रम नसमेटिएको भन्दै प्रस्तुत नीति तथा कार्यक्रम दिशाहीन रहेको बताउनुभयो। विश्व ब्याङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा विश्व ब्याङ्कका देशीय निर्देशक डेभिड सिस्लेनले शुक्र बताउनु भएको हो। त्यस अवसरमा उहाँहरूबीच शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधि मैत्री शिक्षा प्रणालीबारे छलफल भएको थियो। हावाहुरीका कारण रुख ढलेर कोहलपुर सुर्खेत प्रसारण लाइन अन्तर्गत 132 केभी प्रसारण लाइनका 2 टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रसारण टावर ढलेपछि क्षतिग्रस्त टावरको मर्मत सम्भार र घटनाको छानबिन प्रक्रियालाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। मन्त्रालयले घटनाको सत्य तथ्य पत्ता लगाउन नेपाल विद्युत प्राधिकरणका ग्रिड अपरेसन प्रमुख रमण राज शर्माको संयोजकत्वमा छानबिन समिति समेत गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले विद्युत नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाबाट छनौट प्रक्रिया अघि बढाएको छ। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश जारी भएसँगै आयोगका पदाधिकारीहरू पदमुक्त भएका थिए। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले आयोगका पदाधिकारी छनौट गर्न 3 सदस्यीय सिफारिस समिति गठन गर्नुभएको छ। मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन भएको समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागर राज गौतम र ऊर्जा विज्ञ सतीश नारायण जोशी सदस्य हुनुहुन्छ। अब आयोगले अध्यक्ष सहित 4 सदस्यका लागि आवेदन आह्वान गर्नेछ। त्यसका लागि 15 दिने सूचना जारी गरिने मन्त्रालयले जनाएको छ। नमुना सहर घोषणा गरिएको बैतडीको पाटनमा बसाई सराई दर बढ्दो अवस्थामा रहेको छ। अपेक्षा अनुसार विकास निर्माणको अनुभूति नहुनु, स्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको अभावमा त्यहाँका गाउँहरू रितिँदै गएका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्ट।
1: बैतडीको पाटन नमुना सहर नजिकैको मेलतडा गाउँ भित्रभित्रै रित्तिँदै गइरहेको छ। यहाँका करिब 35 परिवार बस्दै आएकोमा अहिले आधा परिवार तराई झरिसकेका छन्। स्थानीय शान्ति सन्द:
2: पहिले 30-35 परिवार थियो, अहिले 15-20 लगभग। पहिले हाम्रा घर बाँझाएर हो क्या, खेतीबारी बाँझो छ, अनि घर परिवार के तसो सामूहिक काम मर्दा पर्दा कोही मान्छेहरू भेटिनन्।
1: पाटन नमुना सहर नजिकै रहेका अन्य गाउँहरूको अवस्था पनि यस्तै छ। आधारभूत आवश्यकताकै खोजीमा यहाँका गाउँहरू रित्तिने अवस्थामा पुगेका छन्। खाने पानी, सिंचाइ, सडक पूर्वाधारको अभाव झेल्दै आएकाले बसाई सर्न बाध्य भएको अर्का स्थानीय जनक बहादुर चन्द बताउनुहुन्छ।
3: यहाँ खाने पानीको समस्या छ, सिंचाइको समस्या छ, अस्पतालको समस्या छ, रोडको पनि समस्या छ। यहाँका मान्छे त यही दुखले यही कारणबाट गइसकेका छन्। यहाँ त छैन मान्छे।
1: पाटन नगरपालिकाका अनुसार नमुना सहर रहेको वडा नम्बर 6 पछिल्लो 5 वर्षमा 134 परिवार बसाई सरी गएका छन्। पाटनलाई नमुना सहर घोषणा गरी कार्यान्वयन भएको झन्डै 15 वर्ष पुगेको छ। नमुना सहरमा 1,00,000 संख्या बसाउने उद्देश्य राख्दै आर्थिक वर्ष 2066-67 बैतडीको पाटन सहित देशभरिका 10 शहरलाई नमुनाको रूपमा विकास गर्ने घोषणा गरी कार्यान्वयन गरिएको थियो। तर अपेक्षानुसार विकास हुन सकेको छैन। अहिले नमुना सहर आयोजनाको कार्यालय समेत भवन निर्माण आयोजनामा गाभिएको छ। यस आयोजनाले नमुना सहरका कार्यहरू अघि बढाउँदै गएको छ। बसाई सराई रोक्नको लागि बस्ती विकास कार्यक्रमलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको लागि कार्यक्रम माग गरिएको कार्यालय प्रमुख जङ्कबहादुर थापाले बताउनुभयो।
4: वर्ष विभिन्न योजनाहरू सञ्चालन हुँदै आएका छन्। मुख्यत नयाँ सहर भनेको बस्ती विकास गर्ने हो। आगामी आवकाल हामीले बस्तीसँग सम्बन्धित योजनाहरू प्रस्ताव गरी पठाएका छौँ।
1: नमुना सहर घोषणा गरी कार्यान्वयन भइरहेको क्षेत्रमा नै बसाई सराई दर उच्च रहँदा जिल्लाका ग्रामीण क्षेत्रमा बसाई सराईको दर झनै उच्च छ। बसाई सराई रोक्नको लागि सरकारवाला निकायले जनअपेक्षानुसार काम गर्न आवश्यक छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: बैतडी संवाददाताको रिपोर्टपछि अब अर्को विषय। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुल्ला भएको छ। सगरमाथा आधार शिविरदेखि शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग खुल्ला भएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुष 2 सगरमाथा, लोत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतीय सहयोग सङ्घ नेपाललाई डोरी टाँग्ने जिम्मेवारी दिएको थियो। हिजो बुधबार 10:25 विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्मको आरोहण मार्ग निर्माण डोरी टाँगिएको पर्यटन विभागले जनाएको छ। त्यसमा संलग्न पथ प्रदर्शक तथा आइसफल डाक्टरहरूप्रति विभागले कृतज्ञता व्यक्त गरेको छ। डोरी टाँग्न आधार शिविरदेखि क्याम्प 2 8 आइसफल डाक्टर तथा क्याम्प 2 चुचुरोसम्म 11 पथ प्रदर्शक संलग्न रहेको विभागले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागु औषध सहित 14 पक्राउ गरेको छ। केन्द्रीय प्रहरीका अनुसार ललितपुर र बाँकेबाट 3, मोरङ र चितवनबाट 2, कैलाली, सिन्धुली, सुर्खेत र कास्कीबाट 1 पक्राउ परेका हुन्। लागु औषध ब्युरोबाट परिचालित टोलीले उनीहरूका साथबाट खैरो, हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने डाइक्लोमाइन, नाइट्राभेट, ट्रामाडोल, एलएसडी नियन्त्रित औषधि बरामद गरेको छ। किसानले उत्पादन गरेका कृषि उपजहरू भण्डारणको अभावमा सस्तोमा बेच्नुपर्ने र खेर फाल्नुपर्ने बाध्यतालाई हटाउन अछामको कमल बजार नगरपालिकाले चिस्यान घर निर्माण कार्यलाई तीव्रता दिएको छ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको यो रिपोर्ट।
5: पालिकाको केन्द्र कमल बजारमा चिस्यान घर निर्माणका लागि 2,64,00,000 बजेटमा पञ्चदेवल दिमुन जेबीले ठेक्का लिएको छ। 2082 माघ 24 गतेबाट निर्माण कार्य थालनी भएको चिस्यान घरको निर्माण अवधि 2084 असार मसान्तसम्म रहेको छ। चिस्यान घर अर्थात् कोल्ड स्टोर निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि कृषकलाई के फाइदा हुन्छ त? कमल बजार नगरपालिका वडा नम्बर 6 स्थित नौघाटे कृषि तथा पशुपन्छी फार्मका संचालक अगुवा कृषक झङ्कर बहादुर साई,
6: अहिले हामी जुम्लाबाट दैनिक 200 क्विन्टल कुमल सेतो आलुको बिउ ल्याएर आउँछौ। त्यो उत्पादन गरेको बिउ कम्तीमा यही राखेर पुनः किसानलाई आलुको बिउ वितरण गर्न सक्ने हो भने त ठुलो उपलब्धि हुने वाला छ। छिटो शरीर यसलाई सम्पन्न गरेर किसानले उत्पादन गरेको कुरा यसमा राख्न पाइदिएको भए सुनमा सुगन्ध हुन्थ्यो।
5: मौसममा कृषि उपज वस्तु बढी उत्पादन हुने भएकाले बजारमा खपत नहुने र बेमौसममा सो वस्तु राख्न नसकिने समस्याको अन्त्य हुने भएकाले कृषकलाई राहत हुने बताउनुहुन्छ कमल बजार नगरपालिका वडा नम्बर 9 का कृषक बम बहादुर राव।
7: कृषि उत्पादनहरू त्यतिकै खेर गइरहेको छ। हामीले बेमौसममा महँगोमा किन्नु पर्ने, सिजनमा त्यतिकै फ्याँकिरहनु पर्ने अवस्था हुनाले कोल्ड स्टोर बनेर सञ्चालन भयो भने किसानहरूलाई धेरै राम्रो राहत नै दिन्छ।
5: गत आर्थिक वर्षमा बजेट विनियोजन भएको भए तापनि जग्गा प्राप्ति नहुँदा योजना कार्यान्वयन हुन नसक्दा फुले पालिकालाई निशुल्क जग्गा दान गरेको बताउनुहुन्छ कमल बजार नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद ढकाल।
8: मन्त्रालयबाट नगरपालिकामा बजेट आएको थियो 80/81/82 फ्रिज गएको मैले देखेँ। मैले निशुल्क जग्गा दिएर पनि यहाँको कोल्ड स्टोर बनाउनु पर्छ भन्ने पञ्चायतले 6.5 रो पनि जग्गा नगरपालिकालाई उपलब्ध गराएको छु। र यो कोल्ड स्टोर निर्माण भइसकेपछि यो नगरपालिका वरिपरिका तुर्माखान गाउँपालिका, ढकारी गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका किसानहरूले पनि कोल्ड स्टोरमा राखेर उनले पहिलेको भन्दा बढी भएर उहाँहरूको जीवन स्तर माथि उठ्ने मैले महसुस गरेको छु।
5: तोकिएको समय सीमा 2084 असार मसान्तसम्म कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुहुन्छ कमल बजार नगरपालिका पूर्वाधार विकास शाखाका प्रमुख इन्जिनियर नरेन्द्र बहादुर शाह।
9: यो कोल्ड स्टोर पञ्चदेवल जीवन जेबीले 2,64,00,000 ठेका परेको थियो। 40% भन्दा माथि चाहिँ काम भइसकेको छ। 2084 असार मसान्तमा चाहिँ यसको काम हामीले ल्याउनु पर्नेछ।
5: चिस्यान घर निर्माण कार्य समयमै सम्पन्न भएर सञ्चालनमा आएमा यस क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजहरू भण्डारणको अभावमा सड्ने र सस्तोमा बेच्नुपर्ने बाध्यता हट्ने भएकाले कृषकको जीविकोपार्जनमा थप सहज हुनेछ।
10: हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
11: एसई सकियो, अब रमाइलो सुरु भयो।
12: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
11: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
12: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
11: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
13: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। चिनिया राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच ग्रेट हल अफ द पिपलमा बहुप्रतीक्षित शिखर भेटवार्ता सुरु भएको छ। औपचारिक भेटअघि राष्ट्रपति सीले चीन र अमेरिकालाई प्रतिद्वन्दीभन्दा साझेदार बन्न आह्वान गर्नुभएको तथा ट्रम्पले सीको खुलेर प्रशंसा गर्नुभएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। बेजिङमा लगभग 2 घण्टासम्म चलेको दुई राष्ट्रपति बीचको उच्चस्तरीय वार्तामा सीले यस्तो आह्वान गर्नुभएको हो भने प्रतिउत्तरमा ट्रम्पले सीलाई महान नेता भनेर वर्णन गर्नुहुँदै महाशक्तिहरू बीचको सम्बन्ध पहिलेभन्दा अझ राम्रो हुने बताउनु भएको सञ्चार माध्यमहरूले बताएका छन्। तर वार्ता सुरु भएको केही समयपछि चीनको सरकारी सञ्चार माध्यमले सीको टिप्पणी जारी राख्दै ताइवानको विषयलाई लिएर अमेरिकासँग सम्भावित द्वन्द्व हुन सक्ने चेतावनी दिएको थियो। अब मौसम। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही तथा लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मध्यम खालको पानी परिरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्ने महाशाखाको पूर्वानुमान छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसदको दुवै सदनमा छलफल। यस वर्षका लागि सगरमाथा आरोहणको मार्ग खुल्ला। र चिनिया राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच बेजिङमा वार्ता। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाटै दनवारी भाषाको समाचार सुन। प्रतिनिधि सभाग आजको बैठकमा सरकारक आइलर आर्थिक वर्षक नीति तसु कार्यक्रममा आफ्नै संशोधन दर्ती सांसद लखे कृषि व्यवसायीकरण पर्यटन जागिर तसु समृद्धिक विषयलक धरेले अनुरोध गर्लरछत्। नीति तसु कार्यक्रममा 35 जना सदस्य संशोधन प्रस्ताव गर्ल हो। बैठकमा सांसद सुहाङ नेमुवाङे नीति तसु कार्यक्रममा उत्साह तसु भरोसा जगलर प्रस्तावमा आफ्नै समर्थन रहला बास्ते संविधान संशोधन ठिके राष्ट्रिय भावले जोडे पर्लार बाजल रहेछ। सांसद लखे कालापानी लिपुलेक तसु लिम्पिया धुराक जग्गालाई सही अर्थमा नेपाल भागमा आनेलाई भारतक सँगै कुटनीतिक पहल कर्लार विषय नीति तसु कार्यक्रममा नै धरै दुखद कुरो अख्ला बास्ती वैदेशिक सहयोगमा मिलेको कर्लर काम बढाएको मुलुकलाई विकासक बाटमा आगु बढ्यालाई अंशो आदिवासी जनजाति ज्ञान परम्परा तसु संस्कृतिलाई विकासक मुख्य रूपमा समेटेलाई अनुरोध कर्लर छ। यसनिकै बैठकमा सांसद लखे राज्य व्यवस्था फेर्लार अंशो योजना अनुसार आर्थिक विकासक तालमेल मिलाएको राष्ट्र सेवक कर्मचारी तलब बढालार बास्ती 20 वर्ष उपरग महिला पाठेघरक समस्या अंशु छाती क्यान्सर ठिके पैसा नै पर्लारको स्वास्थ्य जाँच कर्लार व्यवस्था ठिके अर्को थुप्रै महत्त्वपूर्ण विषयमा पक्का गरे पर्लार माग कर्लर छ। बैठक भने अख्नि जारी रह। राष्ट्रिय सभाग आजको बैठकमा आर्थिक वर्ष 2083-84 लागि नेपाल सरकारक नीति तसु कार्यक्रम उप छलफल भइधरलिक छलफल गर्दै सांसद लखे सङ्घ प्रदेश तसु स्थानीय सरकार माझक नाता अंशु समन्वयलाई अझ बलियो बानेलाई सोलारी व्यवस्था तसु एमसिसी अंशु बिआरआई ठिके अन्तर्राष्ट्रिय मिलेको कलार कामक विषयले नीति तसु कार्यक्रममा स्पष्ट रूपमा समेटे पर्लारमा जोड दिलेर छ। बैठकमा सांसद लखे किसानक आत्मनिर्भरता बढालार बटनिया लखे जागिर करालार राष्ट्रिय गौरव आयोजनाक विकासक लागि लगानी पक्का गरे पर्लार निमुखा जनताको सुरक्षा पक्का गरेको शिक्षा स्वास्थ्यमा लगानी स्पष्ट व्यवस्था नीति तसु कार्यक्रममा समेटे पर्लारमा जोड दिलर छ। यसै आगो सुन्ना समयमा साराती सांसद लखे जग्गा जमिन नयकल सुकुम्बासिक सही व्यवस्थापन अपाङ्ग तसु पाछु पल्ल सामुदायिक अधिकार जोगालार महँगी रोकलार बाटक दुर्घटना हटालार मोटर गाडी गुणस्तर लगातार जाँचलार स्पष्ट योजना बान्या पर्लारमा सरकारक ध्यान कारा दिलर छ। परराष्ट्र मन्त्री शिशिर खनालक अध्यक्षतामा जैलकानो मन्त्रालय स्तरक विकास समस्या हटालार समितिक बैठक पूरा भइरहेक। उही अवसरमा मन्त्री खनाले सोलारी काम कर्लारमा जोड दिती समस्या हटियाले सेबेक सहयोग चैलार बाजल रहेछ। ओखरक लागि आफ्नै पार्टी सहयोग कर्लार कट्टरता मन्त्री खनाले व्यक्त गर्ल मन्त्रालय जनारेलिक भने बैठकमा आर्थिक वर्ष 2082-83 अग्निसम्म काम कर्ल सिद्धल मूल्याङ्कन अख्लर लिक यससँगै मन्त्रालय अनुसार काम कर्लार प्रक्रियामा देखनजैल बाधा तसु चुनौती हटालार विषयमा सुरा छलफल अख्लर लिक। बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टसहित मन्त्रालय उपरग अधिकारी लग तसु उही सङ्घीय निकाय प्रतिनिधि लखक उपस्थिति रलिक। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाग नयाँ नियुक्त सचिव प्रकाश अधिकारीलाई पद तसु गोपनीयताको शपथ कार्यालय र संसद सचिवालयमा आज आयोजना गर्ल एकता कार्यक्रममा सभामुख अर्यालले नयाँ नियुक्त सचिव अधिकारीलाई शपथ कार्यालय हो। राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई जैलकानो प्रतिनिधि सभाग सचिवमा नियुक्त गर्ल हो। सचिव अधिकारी आज सुने आफ्नै जिम्मेवारी सम्हालिरहेल। विश्व बैङ्कले मुलुकक शैक्षिक विकासमा पारेसम्मक सहयोग कलार बाजिरहेलक। शिक्षा विज्ञान तसु प्रविधि मन्त्री सस्मित पोखरेलसँगै आज शिक्षा मन्त्रालयमा हक्ल भेटमा काठमाडौँ विश्व बैङ्कक देशीय निर्देशक डेभिड सिसले नै उसे कुरो बाज्ल हो। उही अवसरमा ओलखगमा शिक्षा सुधार पूर्वाधार विकास तसु प्रविधि अनुसारक शिक्षा सिस्टमबारे छलफल अख्लर लिख्छ। विश्व बैङ्कले विशेष गरीको स्कुल तसु शैक्षिक पूर्वाधार विकासमा थप लगानी तसु मिलेको काम गरेले इच्छा कर्ल जनाल रचिक भन्ने मन्त्री पोखरेलले सरकारक आगु रहल कामकबारे जानकारी कराती शैक्षिक पूर्वाधार विकास फाउन्डेसन लर्निङ सुधार अंशो शिक्षामा डिजिटाइजेसन तसु प्रविधि बढालारलाई सरकारक मुख्य एजेन्डाको रूपमा आगु बढाल बाजल रहेछ। अझै पानी परिधरे पार्लार तसु बारी आए पार्ला रखेको काभ्रे पलाञ्चोक जिल्ला तसु सिन्धुली जिल्ला बिपी राजमार्ग अंशु हुम्लाक हिल्सा सिमकोट बाटक खण्डमा मोटरगाडी आएजालाई बन्द कर्ल रचिक। पुलिस मुख्य कार्यालय आज सूचना जारी गर्दी काभ्रे पलाञ्चोक खुर्कोट नेपालथोक कटुन्जे बेसी हक्ठी सिन्धुली चल्लार बिपी राजमार्गमा बाढी खतरा बढे पार्लारलाई डिठाती मोटरगाडी चालालाई रोकदिल जनाल रचिक। पुलिस अनुसार मिति 2083 साल वैशाख 21 गते बिहारको 5 बजेसो बिहानी 5 बजेसम्म उसे बाटमा सेबे मोटर गाडी अर्को आदेश नै आएसम्मको लागि बन्द कर्ल हो। यसनिकै हुम्लाक नामखा गाउँपालिका 2
च्याडुकमा बाट बडालार काम भइडर्थे। हिल्सा सिमकोट बाटमा उपरक बाटे पाठर तसुमाति खसलार खतरा बढेको इए वैशाख 29 गते सो अथवा जैला कानिसो जेठ 2 गतेसम्म उची गाडी चाल्यालाई रोकदिल पुलिसले जनाएर लिए। ऊर्जा जलस्रोत तसु सिंचाई मन्त्रालय

0: जस्ता सुरक्षा मापदण्ड तसु ट्राफिक नियामक पालना बारे दिथ्यालेस काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय विशेष गरेको छड्के डिठालार अभियान सुरु गरिरहेक यात्रुक सुरक्षा सार्वजनिक मोटर गाडी सेवा सुधार तसु दुर्घटना हटियालाई लक्षित गर्ती जैल कानुसो लगातार रूपमा छड्के डिठ्या ठाल काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय जनाला रक्षिक उपत्यकामा चालाला सार्वजनिक मोटर गाडीमा अनिवार्य रूपमा धरे पर्ला सिसी क्यामेरा ड्यासबोर्ड क्यामेरा सहित सुरक्षा डिलार मेसिन जोड्ल रक्षिक नभएकी बाजलार विषयमा विशेष ध्यान दिएको डिठ्यालय सुरु गर्ल कार्यालय मुख्य तसु एसएसपी नवराज अधिकारी जानकारी दिल रछात। यी वर्ष वसन्त ऋतुको लागि सगरमाथा चढेलै बाट खुल्ला भएर लिक सगरमाथा आधार शिविर सो शिखरसम्म दोर टाङ्लासँगै चढलार बाट खुल्ला अग्ल हो। संस्कृति पर्यटन तसु नागरिक उड्डयन मन्त्रालय पुस 2 गते सगरमाथा लोत्से तसु नुप्से हिमाल चढलार बाट मिल्याले प्रदूषण नियन्त्रण समिति तसु पर्वतारोहण सञ्चालक सङ्घ नेपाललाई डोर टाङ्लार जिम्मेवारी दिल र लिक जैलकानो विश्वक बर्की अग्लो सगरमाथा आधार शिविर सो चुचुरोसम्म चढलार बाट बनाले डोर टाङ्ला पर्यटन विभागे जनाल र छिक। लगातार गर्ल गस्ती पुलिसक टोली देशक भिन्न भिन्न ठाउँबाट लागु औषधि सहित 14 जनालाई समातिरहेलात। केन्द्रीय पुलिस समाचार कोठागन्सा ललितपुर तसु बाँकेकबाट 3-3 जना मोरङ अनुसूचित वनकबाट 2-2 जना कैलाली सिन्धुली सुर्खेत तसु कास्कीबाट 1-1 जना समात्ल हो। लागु औषध ब्युरोकबाट खटाला टोली ओलखकबाट खैरो हेरोइन तसु गाजा अंशो डाक्टर सिफारिसमा मात्र किने पाइला डाइक्लोमाइन नाइट्रोभेट ट्रामाडोल एलएसटी सहित औषधि समात्ल रक्षिक। सर्लाहीमा बसक ठक्करकबाट 1 जना बठ्याक ज्यान जैरेलिग उदयपुर गाईघाटकबाट काठमाडौँ आइटी गर्न बसे आज बिहानी हरिवन नगरपालिका 11 कडरिया चोकमा ठक्कर दिलर लिख्छ। जिल्ला पुलिस कार्यालय प्रवक्ता डिएसपी सरोज राईक अनुसार बसक ठक्करकबाट बठ्याक घटना अख्ल ठाउँमै ज्यान जैल हो। अख्निसम्म ओखरक पहिचान भन्ने खुलै पारले केन। आजुलै दनवारी भाषाक समाचार सिद्धिलिक हस्त सेवा ढोकरिनु।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार।

0: सुन्नुहोस् है, सुन्नुहोस्, मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसाय क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क ऐन 2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौँ।
0: जिल्ला आर्थिक गणना कार्यालय मुगु।

अहिले सुनायौँ छिलिङ राई भाषामा यो अर्को गीत भक्त बहादुर राईको स्वर तथा सङ्कलनमा। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला यहाँहरूले सुनिरहनु भएको छ राष्ट्रभाषाका गीतहरू। अबको पालोमा सुनाउँदैछौँ माझी भाषामा हरिशरण भट्टराईको स्वर तथा सङ्कलन रहेको छ यस गीतमा।

अहिले सुनायौँ नेपाल भाषामा यो अर्को गीत विष्णु जलमी र तीर्थकुमारीको स्वरमा विष्णु जलमीको सङ्कलन रहेको थियो। अब सुनाउँदैछौँ घले भाषामा माया निराशीको स्वर रहेको छ भने निमा दोर्जे लामाको सङ्कलन।

0: सही सुन्नुहोस्, मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका सङ्घ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसाय क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौँ।
0: जिल्ला आर्थिक गणना कार्यालय मुगु।

अहिले सुनायौं चिङ्गारी भाषामा यो अर्को गीत इन्द्रबहादुर चन्दको स्वर तथा संकलनमा। अब सुनाउँदैछौ अवधी भाषामा सतीश महतोको स्वर तथा संकलन रहेको छ यस गीतमा।

अहिले सुनायौं भोजपुरी भाषामा यो अर्को गीत गोपाल शाहको स्वर तथा संकलनमा. अब सुनाउँदैछौँ गुरुङ भाषामा. उमा गुरुङको स्वर रहेको छ भने प्रथमराज गुरुङको संकलन.

अहिलेलाई राष्ट्रभाषाका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ मोहनराज गुरुङको स्वर तथा सङ्कलनमा लिम्बू भाषामा यो गीत रहेको छ। र यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि यहाँहरूले शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। शेर्पा भाषामा समाचार सुनिसकेपछि शेर्पा भाषामै कार्यक्रम स्यार्वी डोलुकी ल्यारिम सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्, यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौं।
4: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 मा पनि सम्पर्क राख्न सकिन्छ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाका सांसदहरूले संविधान कार्यान्वयन, संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिनुभएको छ। सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संशोधनकर्ता सांसदहरूले अर्थतन्त्र सुधार र सुशासन प्रबन्धन मार्फत आर्थिक सामाजिक रूपान्तरणको योजना बनाउन सरकारलाई सुझाव दिनुभयो। उहाँहरूले सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता हुनुपर्ने बताउनुभयो। सांसदहरूले नीति तथा कार्यक्रममा समावेश गरिएका डिजिटल पूर्वाधार विकास सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय उद्योगका रूपमा प्रवर्धन गर्ने आयोजना प्रमुखलाई जिम्मेवारीपूर्ण उत्तरदायी निर्धारण गर्ने विषय सकारात्मक रहेको बताउनुभयो। राष्ट्रिय सभामा आर्थिक वर्ष 2083-84 लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ। सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पालेन्द्र शाहले जवाब दिनुभएपछि सभामा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको भए पनि अध्यक्ष नारायण प्रसाद दाहालले 15 मिनटका लागि स्थगित गर्नुभएको बैठक अझै सुरु हुन सकेको छैन। यसअघि बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसदहरूले सङ्घ प्रदेश र स्थानीय सरकारबीचको सम्बन्ध तथा समन्वयलाई अझ सुदृढ बनाउन प्रभावकारी व्यवस्था र एमसिसी तथा बिआरआई जस्ता अन्तर्राष्ट्रिय सहकार्यका विषयलाई नीति तथा कार्यक्रममा स्पष्ट रूपमा समेटिनुपर्नेमा जोड दिनुभयो। बैठकमा सांसदहरूले किसान आत्मनिर्भरता तथा उत्पादन वृद्धि, युवा रोजगारी तथा राष्ट्रिय गौरवका आयोजनाको विकासका लागि लगानी सुनिश्चित गर्ने ठोस कार्यक्रम नसमेटिएको भन्दै निमुखा जनताको सुरक्षा सुनिश्चित गर्नुका साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्य आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन्। आज सरकार, रोजगारदाता, जेटियुसिसी र आइएलओद्वारा संयुक्त रूपमा ललितपुरमा आयोजित त्रिपक्षीय बैठकमा सरोकारवालाहरूले उक्त धारणा राखेका हुन्। बैठकले सन् 2023 2027 मर्यादित काम सम्बन्धी राष्ट्रिय कार्यक्रमको प्रगति समीक्षा गर्दै आगामी रणनीतिका बारेमा समेत छलफल भएको छ। कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले मर्यादित काम, सामाजिक न्याय र समावेशी आर्थिक विकासका लागि त्रिपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउनु पर्नेमा जोड दिनुभयो। विश्व बैङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा विश्व बैङ्कका देशीय निर्देशक डेभिड सिसलेनले उक्त कुरा बताउनु भएको हो। त्यस अवसरमा उहाँहरूबीच शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधि मैत्री शिक्षा प्रणालीबारे छलफल भएको छ। विश्व बैङ्कले विशेष गरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ। दीर्घकालीन सुधार र स्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विद्युत नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाबाट छनौट प्रक्रिया अघि बढाएको छ। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश जारी भएसँगै आयोगका पदाधिकारी पदमुक्त भएका थिए। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले आयोगका पदाधिकारी छनौट गर्न 3 सदस्यीय सिफारिस समिति गठन गर्नुभएको छ। मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन भएको समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतीश नारायण जोशी सदस्य रहनु भएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ प्रान 4 बजेको समाचार भएकेसन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु।
1: अनि घर तयार भयो तिम्रो?
3: अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
3: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। इरान युद्धका कारण चर्किएको ऊर्जा सङ्कट, अस्थिर तेल बजार र विश्वव्यापी आर्थिक अनिश्चितताबीच ब्रिक्स राष्ट्रका विदेश मन्त्रीहरू नयाँ दिल्लीमा भेला भएका छन्। भारतले बैठकको उद्घाटन गर्दै वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति गम्भीर उतार चढाव र पर्याप्त प्रभावको चरणमा पुगेको चेतावनी दिएको छ। यस वर्ष ब्रिक्सको अध्यक्षता गरिरहेको भारतले विस्तारित समूहका विदेश मन्त्रीहरूको 2 दिने बैठक आयोजना गरेको हो। भेलामा इरान, रुस, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स लगायत सदस्य राष्ट्र सहभागी छन्। फेब्रुअरी 28 अमेरिका र इजरायलले इरान विरुद्ध सुरु गरेको युद्धका कारण उत्पन्न तनावले बैठकको मूल एजेन्डालाई प्रभाव पारेको छ। रेडियो नेपालबाट 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दि रेडियो नेपाल युनिक ग्रिसमा शेर्पा नै शेर्वेकेकी साङ्ग्युर सेन्डोनाङ प्रतिनिधि सभाकी छोक्दुला तहुङ्गु पल्जुर लोङितोङ गेचुग्या सुम्तङ गेचुग्या जुकी सुङ्की लोखर सिजु तेजेन ल्यारिमकोला टुङ्गो छुङ्गा छोक्दुला छोक्सु डोलप्रसाद अर्यालुकी सुङ्की लोखर सिजु तेजेन ल्यारिमकोला लो सुमजुसुवा ङा गिरुवा तोङ्गुब्ला लेनिङ्यौ ख्यान्थोक नाङसुङ सिजु तेजेन ल्यारिमकोर कि टुङ्गुला छोक्सुक नङ्गिने छोकमितिवे एमबी ससिङ काला पानी दङ लिपु लेख्ला क्योनुफोकु सिजु तेरिम ल्यारिमला जोकु ल सुङ्लाप नाङसुङ छोकमितिवे

चोकचो डोलप्रसाद अर्यालकी प्रतिनिधि सभाला सम्भागको च्याकछुङ्गुप टुङ्गिक प्रकाश अधिकारीला कोसातङ गोपनीयता कि तम्च्या सुनाङ डोछोक टुङ्गिक खाङला अरिङ्ग कोजी क्याउ ल्यारिमला छोकचो अर्यालकी सम्भागको च्याकछुङ्गुप टुङ्गिक अधिकारीला कोसा कि तम्च्या सुनाङ फिएन सिङजिनु रामचन्द्र पौडेलकी छोकचो अर्यालकी सिफारिसला अधिकारीला दाङ प्रतिनिधि सभा कि टुङ्गिकी कोसाला कोच्या क्या नगोफिएन टुङ्गिक अधिकारी कि आरिङ्गे जुन रङ रङ्गी लाखी ल्यागेन संलङ्गोफ सेनको जम्बुलिङ बैङ्क कि ग्यालखप कि लोभजुङ यार्गे जप तन्दोग्ला रोग्रामा कितु सेनको लोभजुङ छेन्रिक तेजेन लक्से लोनपो सस्मित पोखरेल दाङ क्यान आरिङ लोभजुङ लोन खाङला जम्बुलिङ बैङ्क कि देशीय निर्देशक डेभिड सिसलेन कि थुक्टेत क्या नङ्गिन लोभजुङ सखुला रोग्रामा कितु सुङसुङ थुक्टेत कि रिम्बला निर्देशक डेभिड सिसलेन तङ लोनपो पोखरेल कि पर्ला लोभजुङ सकुल यार्ग्य जप तङ लक्सेको ला टुङ्गो छुङ्गुप लोन खाङ कि सेनको तुङराङ क्याने जुगथम्बी तन्दोग्ला लोभजुङ सखुल यार्ग्य सप्तङ लोभजुङला तेरिकी सुक लेप्थफु तन्दक सङ चिकडुल क्याने फेन्सेन्पो जपकोला टुङ्गो छुङ्गो सेनको लोनपो पोखरेल कि सुङकी खाक्सेन्पो चिउला कि तन्दोग्ला ख्यान्थोक नङ्गिन लोभजुङ सखुकी चालक तिवा यार्ग्य जप फाउन्डेसन लर्निङ ग्याछा जपतङ लोभजुङला डिजिटाइजेसन तेजेन लक्से ग्याछा जप लाका चो सुङकी एजेन्डा यिनो सुङसुङ सिसित लोनपो सिसिर खनाल कि गोठितला लोनखाङ स्तरीय यर्गे कि कलैतिवा मेता जप छोकपी छोकदु डुपा छुङ्गुवा छोकपी छोकदुला सुङ्लप नङ्गिन लोनपो खनाल कि लाका ग्याछा जप कोला सुगेप नङ्गिन कलैतिवा मेता जपला तेरिकी रोग्राम खाक सेन्पो गोदु सेवा तेरो लाका ल्यामो कि गौतङ कलैतिवा मेता जपला हुर्थक कि गो कोला निर्देशन नङ्गुवा तिला कि तन्दोग्ला लोनपो कि छोक्नेसँग रोग्राम कितुप लोनपो खनाल कि सुङसुङ छोकदुला पोजुलो ङितोङ गेचुग्या ङितङ गेचुग्या सुम्की तन्दा सेक्ला क्याउला कि कोलासङ टुङ्गो छुङ्गो सेनगु छोकदुला ग्यालुङ छर्सी छोकपी छोकचो सोनपा डाक्टर गुनाकर भट्टाताङ लोनखाङकी थोरिम कुछप्तिवा तेजेन डेल्वा वतो छोकपी कुछप्तिवा छोकसुक क्याउ येन लोक छुलोक तेजिन सिन्चाइ लोनखाङकी लोक नियमन छोकपी तङबा वतुप कोसाला सम्बा लेचेतपा कोसा कितुप तन्दोग्ला खुला डेन्डुर तेमा मि थप लाका गोचुन ग्वा सार्वजनिक कुछप्तिवी कोसा क्युन्जो गो कोर्की अध्यादेश ख्याफेल छुङसीमा छोकपी कुछप्तिवी कोसा मेता गलोफिएन लोक छुलोक तेजिन सिन्चाइ लोनपो विराज भक्त श्रेष्ठ कि छोकमी कुछप थुतुप्ला छोकमी मेरा सुम्की छोकपा जोसङ सेन ग्वा ग्यास काठमाडौँला जिन्क्योङखी वतुप डिमडोल थिवी नेताङ सुङक्योप्ला खाक्सेन्पो चिने ट्राफिक सिजु लक्लेने मिकितुप कोला ङ्याम्सिप कितुप्ला काठमाडौँ उपत्यका ट्राफिकको सुमाक पिल्याखुङकी ङ्याम्सिप कितुप तेजिने छर्के निरीक्षण ल्यारिम गोचुन ग्वा ग्यासला जिन्क्योङ क्यान वतुप सार्वजनिक डिमडोल तिवला सिसी क्यामेरा ड्यासबोर्ड क्यामेरा तङ सुङक्योपकी चालक तिवा जगो खाक्सेन्पो वतुपसी चालक तिवा जगो माझको सिरुप कोला खाक्सेन्पो चिने ङ्याम्सिप कितुप्लाका गोचो ल्याखुङकी चो तेजिन एसएसपी नवराज अधिकारी कि ख्यान्थक नाङसुङ सार्वजनिक डिमडुल तिवा चो च्याङ्गेनक डिमडुल तोङ्गो मितिवी खिताङ नाताङ मि चो खुर्की नक्ताङ ट्राफिक सिजु तिवा चो लक्लेन किनोक सिरुको लासङ ट्राफिकको सुङमाङ याम्सिप खि गोतो सेनको राष्ट्रिय परिचय बोर्ड परिचय नियन्त्रण ल्याखुङ सानो ठिमेकी विक्रम लोङितोङ गेचुग्याङ्गेकी माध्यमिक लोपजुङ परिचय एसी कि पूरक परिचय कि तुछो तेन्तेन क्यानी ख्याफेल क्यान ग्वा बोर्ड कि ख्याफेल क्याउ तुछो नङसेन परिचय असार लाकी गते चुग्ने जुन गते गुसेक जिन्क्योङ कितोप गलग्वा परिचय टोपकी छुजो ज्ञाने जुनो छुजो चुचेक सेक जिन्क्योङ कितोप थाक्छोत क्यान ग्वा श्रोताखुङ थोपो तेजिन लामजप लाकी जोसालिन्सी काभ्रे प्लाञ्चोक सिन्धुलीकी बिपी गेलामताङ हुम्लाकी हिल्सा सिमकोट लामला जिमडोल जिन्क्योङ खिमिजितोप गलग्वा कुर्सुङ मग्मी प्रधान ल्याखुङकी लेन ख्याफेलकी काभ्रे प्लाञ्चोकी खुरकोट नेपाल थो कटुन्जे बेसी हुङ्गिन सिन्धुलीला डिमटोल जिन्क्योङ खितोप बिपी गेलामला श्रोताखुङ थोपो कले वतुप तपकी तुकै नेताङकी जोसालिन्सी डिमडोल जिन्क्योङ खितोपला कले हुङ थोपोसी तेन तेन क्याउ तुछो नङला डिमडोल तिवा जिन्क्योङ खिमाचु सेनग्वा कुर्सुङ मख्मी सेतोप नाङसेन विक्रम लोङितोङ गेचुग्या सुम बैशाख लाकी गते निसु चिक्ने जुन गमु छुजोङ्गाने जुन टोपकी छुजोङ्गा सेक बिपी गेलामला जिन्क्योङ

0: खेतोप जिमटोल्तिवा यम्बाले नम्बा होसेकला बन्दा क्याउन तोरङ केने हुम्ला कि नामखा युल्सोकमा वरा अङि चादुक सकु कि लाम ग्याछा जोइ गोतुफताप कि हिल्सा सिमकोट लामसङ फारचुर कि तुला बन्दा क्यान व ग्यालखप कि दास नासोक्ने थमा नाकपु खुरु मेमेरा छुप जिल्ला कुर्सुङ माक्मे जिम्बु सन ग्वा उले कुर्सुङ माक्मे ल्याखुङ कि सेतोप नाङसिन ललितपुर तङ बाकिने मेरा सुमसुम मोरङ तङ चितवन्ने मेरा ङिङी सिन्धुली सुर्खे तङ कास्किने मेरा रेरे थमा नाकपु खुरुप मे जिम्बु सन ग्वा रेडियो नेपालने शेर्वी साङ्गेर डुप्सुङ लसी ताल हेङ्गे तिवी सेनाङ थुप कि शेर्वी डोलोक कि ल्यारिम
1: सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार।

0: samba samjang sias na gino samba ji so so ngoro mala to wei nyam nyong khang me tu to nyane lerim du gi nyam nyong me tu song yur tongul mila song ti nyane nyam nyong me tu lo mo nyendo mila sang da gi chere gi song yur ta lerim do du gene gi sine go mane ju nyindu gi nyam nyong on bo me tu tap gi sang tilate yo ma tongu tila nyam nyong me tu ki kale lo mo nyendo ti gi sang la nyam nyong me sima ti gi sang kale rang si go song
1: sakula yama da sala metup kya ne sang tipala kaleran chung chung suru ngalang do kina las ta turan kya da pi sheri dolu ki lerim la sang ajiki lobangi chagren nangup ki las sheri dolu ki lerim zin chung kitu pala pati parla da pi sheri lerim tio zin chung kitu blang kaleran ojo ina las tipala
0: ti sang tipalang kaleran ila chile si da sang sang yur do karang sang yur mang kale si ko sung ma lerim la ti da pi ki nyimi theng lo tam nyi da er ta mar ta ja sin ti pe ji i zo la ta mi gi ha mang ha ko ni no suru ki ti ti bala nyi lu ki da wi shera o jun ta yi jin de su no pe a ja sna long ti bala da wi si ta yan ba kang so ba mi ri ki ti si da wi si lu ta da wi ye kang go da wi lerim do lo go gi chalado asi usun ni bongi us na da wi sheri di do gene gomala da bi lu ti ang du gene studio la record gene atab du gene cassette zo la sokpa to go ala me tu tap ki sa ti bela khang o du cd dang cding me ti bela cassette zo nun cassette to a thing ta na da bi khang so pa khang ji sheri di ne ta wa emla cher pa sanski de kendra ki khang zo ji ta ta ma ti bela ochu dendi ki khang zo ki cassette to ara machine da ma looting machine ma tamatibala yuji lerim tong wel di ma kang yuji reading ne tewe ki tamalu langu mitang lo mata se mane shiro ta me mang da therang rede nepal la katang ne de long studio la long di lu to record khane da matirang yang na yang di lu so to de yang na tong go ki ne tang song kha to go ji santibala ti mala mala go ju de la di to go ji se kaleran chungurang se go song tamo kole kole yandi teri yane londa be ta wisheri ji na ne sambu yane da lu se te samba zo ta tepe ji record kiru ta ti o kyas ma jula jula ten ti no kale ti ma chung su su
1: ta di varla di radio se nangu da ki shero ti ola du ke ne sangyu radio nepal de ma sang da ki sheri ke la sangyu gi du ko lerim di o gi sin ne so ti kang se du gi watang la sti pala da ki yin sing du ko phone ti o sang internet youtube ti o facebook ti o me tu ki las
0: ninda people ati taronsanti re nepal ji maloki sheri ji sangyurti short wave bands ne nakwi ji short wave bands ti te par la wi shero ti par so lukum bu tam set et tawring bu ju ya samati short wave band ne tongu ki sangyurti ti da sa to la in la top ya sama short wave band ne do da तामाङ थिपेला लङथी दबै काठमाडौँ दङ धनबागमती प्रदेश त्यहाँलाई चाला लङथी सडे भेन तङती हल्ला मोटो न तामा जुगलाती कोले कोले ज्ञाने दबै सेरी लङ केन्द्र लङ तङ्गुजी त्यो हल्ला सङ खसो उत्पाद सङ क्या सुन यसमा टिपेजी अति बेला ती चे थाङ बुझु त सोलुको मुन्नजु चेका चेका ओखलडुङ्गा रामचाउजु सेर मेमाङ त्यति बेला ती सर्ट भेन्ने तङ्गु कि संयुक्त सेनाउँछौँ त क्यासमा हौ त्यति बेला ती रेडियो ती तनै धोके एफएम त भङ्गी समे यहाँ आउँछ सुको धोके त नि कि धोका ज्ञान यहाँ भयो गाउँ सुपा दुई सोसियल मिडिया यहाँ बस्छ मेरो तर्फी छ त्यति बेला मङ्से ती रेडियो नेपाल र निन्दु ग्यासेमा छ त्यति बेला खाङ थोङ्गु त्यहाँ लौँ सर मेमाङ कि गाउँ सुपा आला ती सेवा मिमङलाई ती दासामा मलाई लिएको हिँड्ने राम्रो हो दादा ती लङ एफएम जुगलाई कोले कोले यहाँदेखि एफएम दङ बङ्गी हो ज्यासमा ती टिपेजी ती एफएम बङ्गी थिएसम्म ती लङ थियो यहाँनिर नेपाली सङ जुगलाई दबा फेरि एफएम स्टेसन दङबाटै ग्याउँछौँ ज्यासमा ती बेला ती रेडियो नेपाल र मङ्गा यहाँदेखि
1: सुँगै तासम बल्ला ती देख्पी मिडियो मङ्सोक देख्पी फेसबुक युट्युब दके सोसियल मिडिया तँलाई यहाँ कन्सपिक त्यो त तिङ सङ थासिङ ती फर्की तु सोलाग चाहिँ मङ्सोक यहाँ गीत सुरु चाहिँ चङ्दो किन होइन अजुति बल्ला सेरी सङ्ग सेरी
0: ल्यारिमती रेडियो
1: लासे त रेडियो त्यामा अझै कि सेरी सङ्गीहरूसँग ल्यारिम लाज लोभङ्गी छाक्लाई नङ्गुप तङ रेडियो त्यामासँग दिँदाखेरि सेरी सङ्गीहरूसँग ल्यारिम तङ्गुप तिलो तोमिसिङ त सुम्छु र डप्साल होइन लस अझ त अझै कि दे रेडियो त्यामा ताङ्ने फेप्सीमासँग दाखि सेरी तितिङलासँग दे दाखि रेडियो त्यामा सङ्गी रोगु तङ ल्यारिम जिङचङ किटोपलाई दे यहाँबा सङ बङ्गी फेउ कि नलस तामा अझै कि दा तुसो डिकुपडा दाखि सेरी डोलुकी ल्यारिम थियो सेरी सङ्गीहरू थियो सँग अझै किसँग सेनाङ्गी जुङ त तासम तासम तङ्गी हो त्यो ल्यारिम तङ सङ्गीहरू तङ गमला अझै तङ ल्यारिम तङ सङ्गीहरूलाई त्यसो ख्यापहरू थोङ्गिनु होला सो यार गे गरौँ चाहिँ अथवा माया गरौँ चाहिँ यही थोङ्गिनुहोस् नि हजुरलाई ठिकै छ
0: लौजुङकिरो सिनेमा फिल डोको यसमा थ्याति ती जुगलाई दिएँ यहाँ गीताउँ झोकेँ थमा थिपकी नेताउँ थनी नेताउँलाई होइन ख्यापरे होसौँ त्यसमा ल्यारिम दाउँ सङ्गीहरूलाई गोमला खासे त आला काउँसभा लेवा दाउँ काउँसभा त्यसलाई मेमाङ्गी सानो दबाई याङ याङ यन लौँ दबाई त्यही ल्यारिम द ला लौँ काउँसभा निमी ट्याङ त्यही छिक्काङ हिँसिन दबाई तम्य लप्तार हिँसिन त्यसलाई निमी ट्याङ खोले खोले किन मगा ल्यावा ल्यावा ढिनो त्यसमा गमला लासे थाना र मगा ल्यावा हिँड छिरिङ अनि
1: तरुङसँग दिला दिदेखि सेरी साङ्गीहरूलाई सेरी ल्यारिमलाई मङ यार गेताङ मङ ग्याछा ताङ मङ ल्यावा जपलाई दि काङ क्यासिङ सु क्यासिङ दिदी मङ ल्यामु जो थुप्री तङ
0: लसे अता दि थि खाङ हिनो दबाई दबाई लप्से दबाई तम्ये एरिए तङ्गोती दबाई छु लावे
1: हजुर
0: एरिए डप ताङ तमाति यहाँ गाउँसभा सेरी लुजी सन्जो यहाँ अन्छन कि गमला ताङ हिँड्छ सेरी तम्ये लो त्यसलाई सेउ दुई लाभ सुङसे सिङ दमेस्यो दुई लाभ सुङसे सिङ दि रान्दा सेरी दमिन ती हेरिए डमेसे नौती दबाई सिँ मालप लो अलो सेउ दुई सा मालप या मेसेरी दाम मालप छ त्यहाँ तोराउँछ यम्रो तोराउँछ तुन्डी त्यसमा आउँछपा दबाई कि तना सेरी डोलुकी ल्यारिङ्गी थ्यामा रङ्छ न अथवा दबाई सेरी कि सङ्गीहरूकी थ्यामा रङ्छ न मे मलाई त्यो सेरी कि लप्से त सेरी गीत आउँछपा डोलु देताउँदै छ खाउँछ बहिनी दबाई दिदी तुन्डो छु त म्याङ्गी सेरी दिला सुङ्गो कि दिला यार गे तङ्ग कि सेरो कि तमी दिला माउँछ दाको कि सुक्याको दिदी सन् हो तमा त गोमी कि नेताउँ त नि कि नेताउँ लङ अला खेपर हो दु त कि सनाति टिकपेजी दि ग्याङ सिङ कि सकुल्लासँग अला जुरुवा गर्छ तर रेडियो लत्र मिन्दा ख्या ताति कसले कसले किन मिकी कंसको सङ्गीहरू यहाँ दुताउँ लाप्ताउँ त्यही कि टिकपेजी गोमलासा सिंह खेपरसँग गएको छौँ। र यसमा तपाईँ सङ्घीहरू त कन्सपा ल्यारिमद्वारा सँग टिपेजी तपाईँ सोसियल मिडियालाई सँग टिपेजी त्यसलाई लिङ्क कितो सिंह थनिकी मेमाङ्गीसा मङ्गा त्यसलाई यी मङ्गा यहाँ कन्सपा सर मेमाङलाई मङ्गा लेप्किते मङ्गा यहाँ गीते सुरु कि धोइ नासन सकिनु त्यो ग्यासमा ती यहीँ ल्यावा गीतेसम्म किन होला त तीलाई सोपा ढाका ल्यारिम दाउँथ्यो होला तपाईँ सेवी नङ्गीकी मि खाम्ताङ तपाईँ ए डेलवा हुतुको नाच होला नि तपाईँ सेरुकी डोलुकी ल्यारिम नै तङ्गिन हुतुकी तँ सङ्गीर त असँग तपाईँ तति घुमेकी न्युकी अन्य लागि त्यो बेलासँग ती तपाईँ चाहिँ नेपाली सङ्घीहरूलाई खाङ आउँथे त्यसलाई बेसी जुरुवाने सङ्घीहरू सेरी सङ्घीहरू जप्ता लौँथीलाई सोपा हेम्बाथे तपाईँ कि सेरोताङ ढेला हुतु कि सङ्घीहरू त खाउँ नथे तपाईँ टिकबेजी चाहिँ नि टिकबेजी लाने आनासँग सङ्घीहरूजी धन खाउँ कि सङ्घीहरू त मङ्से सेरोताङ ढेला हुतु कि सङ्घीहरू त तपाईँको कि तपाईँ तपाईँ सङ्घीहरू त यहीँ मङ्गा तपाईँ त्यसलाई सुकि आउँछ न त्यति म ल्याउ गीतै नै होला
1: हजुर। त आजुल दक्वी सेरो मिमाङ्की दक्वी सोलु खुम्बुकी त यहाँमा दासा कि सेरो दुईसँग दक्वी सेरी सङ्घुर्चङ सेरी लोलुकी ल्यारिम त्यहाँमा लाक्पातिन जिल्लामा सुने बङ्गी कि मङ्सो कि होसिए नहोछौँ नि यहाँ सुने तिखालासँग अचि कि लुतियो दक्वी सेरी के कि लुतियो टिनाउने तङ लानु तक्वीसँग आजुल मिमाङ मङ्सो कि होसिए नहोतुक्यो किन लस हजुर। त आजुल दि दक्वि सेरी लु लानु ती चुकाने कङ्सी भयो नासम दि चुकाने चुङसुङ लसी
0: था दिदी खाङ ज्ञाने चुङसु सिजन गमला रेडियो लङ लागेको रूपला सँगै कि ती बेला लुङ ती बेला जो इन तम ती बेलासँग रेकर्डसँग क्या आउँछौँ त म ती शुक्ला दाङ जुक्ला ती लुङ थालो दिन जो चाहिँ गाउँछौँ यहाँ कि संसपति सिडी एल्बम जीसँग त्यहाँनिर दी दिन्दु कि थी खाँ जिमसेन खाँ सिसेँ थकाङ गोमलाङ रे नेपाललाई लागाखेरि बेलासँग यहाँ कि मङ्से कि ल्यारिमदाङ सङ्घीलाई लौ तमिन्दी खाँसी दाबु सेरवा ख्यासीमा सेरुकी लप्से सेरुकी तमिति लभो कि दाबु कि सेउदी लभो कि मेसेउदी लभो कि सिरु तिलाराम मङ्ग सुक्यामे तिलाराम तमिन्दी तिलाराम मङ्ग खिरु ग्यासीमा योला थी यहाँकि मलाई उतो कि यम यम दि तति लुदिङ खाइन चाहिँ तपाईँ थोरङ तपाईँ सङ्गीत सिङ्गो तपाईँ पाउँछुपा थोरङ सिक्याउ लासिङ लङ लुजोने मिला सिक्या सोचेपछि त्यति निन्दुला निन्नु सङ्ख्या लङ त्यति ए उतो हिँड है सिनेमिकी थिला त्यसपछि थिला खालो सङ्घल त्यति अर्धको चाहिँ नसुरु कि नासम्दि तिला तपाईँ सेरी कि तमियाँ त लुक्सो हेरि कि तँलाई त्यही छन् फेन्दु गी सुरु कि नासम दि कि सँग टिक्पेजी अति लुदि जोगो गी सुरु कि नासम दि त्यहाँ सार्छौँ ल
1: म
0: त्यसमा अति लुदो अति घुमे कि यी लु निङमा तिन थिला लङ टिक्पेजी थिला जुर थाने टिक्पेजी खासपति यी थिङ क्या थमा लु न जाने लुदिन जाने यति सिधी बेला थुने जो होइन
1: नास्ता दक्पि सेरी नाङलाई दुखै दक्पि सेरी केटी सेरी तमियाथ्यो यमिन ड्रप नेताङ तङ सेरी लुथ्यो सङ त आला मेतुप तङ दुखाने लु लङ्गुप तङ लुटिकुप मिथ्योसँग आला जुन मेतुप कि लस अन्त अचुकी त तरुङसँग लु लङ्गु दुखै लु टिने लु लङ्गु अचुकी दुखै नासम्ति हो कि मे लस
0: ती एल्बम चिक्लाति तजोजी क्या छौँ त म जुक्लाति खाउँसुपा दिलाराङ सिन्धिया माझ पर्सेपछि लौँ दबी तुसो त्यो पला एरमाला लौँ यहाँ लु चिक्जुङ हिजोला लु चिक्जुङ हिजोला पर्सन लाउँ है त्यति चिक्ति धपी त डर लग्पा डर
1: बुसेपा
0: यी ठिनौ कि खाङजिक सुरुजी हो है दिदी तपाईँ हिमचितुवा टिकोर्ला दिदी तपाईँ युट्युबलाई सँग भयो कि युट्युबलाई खाँदै तपाईँ स्नो लेपर छ नि त्यसलाई चाहिँ यहाँसँग लाभ थिएँ के सङ्घ सुरुदेखि क्या त म थिम्बर ज्ञाने लुजीसँग तादी गाउँ सुपा थिम्बर चाहिँ रिलिज गरौँ कि प्लानजीसँग भए ती ती मङ्से ती तपाईँ ती डर लगेर ठिनाउँ कि लुइन मङ्स दि बोम कि कोर्ला थियो कि लुजी है त्यति त थिम्बर रिलिज गरौँ कि गाउँ सुपा छेउसँग भए तादी स्वर तला के टिपे टिपे ती खाउँसुपा ती चौलासँग लागाचार जोरेजी कि होला
1: तादी सेर्वी दक्पि सेर्वी तम्ये सेर्वी के तङ सेर्वी रिक्सुङ तङ लुक्सो त्यो डोलु कि त नाताङ त्यो हेर्के तङ उब्ला त्यो दक्पि सेर्वी के ती ससे खाक्षे ओतुपकिलस त तिङसँग पढा देख्पि सेरी के थियो सासेङ युङमु द सेउ आने अशुकी सुङ्गे ढोगरङ सेउ तुइसँग म लोपु त मे सेउ तुइसँग लोपु लहुर त मिक्यु कि आने देख्पि सेरी के ती त तोरिन डप नेताङ नौ त तिपाल देख्पि सेरी के सुङ्ग्योप्ला देख्पि छक्पा तुई देख्पि कि दुख्थ्यो सँग भङ्गी झिन् देख्पि दास दास नसँग कि दुख्थ्यो भङ्गी झिन्छन् क्या हो त्यो किलास नि कि दुख्थ्यो छक्पा तुई चुवै लाग थियो क्या सिङ दिई देख्पि सेरी के ती मङ हेर्के जोथो पिताङ सुरु सिङ नकिन होला हजुर
0: नसे तम इन्दो थादि गाउँसफा लगभग कि सेरी तमी त गाउँसमा कि सु दोगे लगभग दुखेन थिने जोगुदान दुखेन लपटल लो कि तपाईँ गाउँसफा खोपी खाँ मेसीमा लगभग खाँ पपा कि धौला लाउदी ए र मेसीमा दुखेन न लपटल भने लो कि नेता समेत तपाईँ खोपा समेत कि त्यो यसमासँग दगुई दुखेने लोभ कि नेताउँ समे लौँ टिकालासँग बाबा हामी फेसबुकलाई लाभ थियौँ दुखेने सेउँ त म तालौँ दगुई कि त्यसपछि गिरिङ गर्छमा दगुई सेरवाताउँ दासा मामुला डोगो दासा मामुला दुखिने गल्छीमा थिए कि नेता सेना लगाएको थियो त थिए कि नेता हुन्छ डोगो ग्यासीमा दगुई सेरी त मिया लोभ कि नेताउँ नै मेसीमा कहिले कहिले हेर्नु त्यति ट्याङलाङ सेरी त मिया लोभ कि नेताउँ नै माछौँसम्म त्यही दबाई सेरी त मिति कहिले कहिले यहाँ टुन डोइँ यम डोइँ सेरी त मिया लो मिति युवा डोइँ छिटो कि नेताउँसम्म तर तिन नेताउँ बेला नासम्म त नेता हिँड्दैन दबाई कि ए सेरी नङ्गे मि सेरी गोठी त दबाई कि कि दुख छप्प दबाई कि चिसो नङ्गे छप्पतिसँग तेरि कि धलपे धासने हुर्तक कि हुन्छौँ तर दुरा यहाँ दाको तेरि कि हुर्तक या सोचेपछि दबाई कि दुखेने यमी डोइँ उतु कि सेरी त मिया त लुक्छ त्यतिपछि यारे त मलाई फेन्सीमा यही ताना लासँग चाहिँ पेज तोला तपाईँ सेरी त मिया लो तँ लुसहरू लो तँ तपाईँ यही काम सुपा कि दुख तँ छपति धासमा मलाई किन त्यो दोसँग घाँसँग लगेन तक्सिन गमसला त्यही तपाईँ कि फेजी कि लो कि धासा त्यही खाङबा हिँड्नु तपाईँ खाङबा पप्पा हामी कि लाप्छौँ सिसिङ दि त्यति तक्सिन ल्यावादी त्यति किन आउँछ ल सिसिङ पप्पा हामी लाभदी नाम सम्झ्यो लाउँदाखेरि त लप्टा लगाउँदाखेरि लाउदी यी ख्यापर्छ
1: क्या
0: यी खाउँसपा खाङबा लाउँदाखेरि म्याङ्गी त्यसमा यी खाउँ सोचे चाहिँ अब सेरवा मिमङ तेरि कि दादापी फेजतोला दादापी सेउ यी सोचे चाहिँ सेरी त मिहाँदै खाउँबा नै राम्रो लाप्छौँ सोचे त्यति तक्सन ल्यावादी त्यति किन म तपाईँ नेता माछौँ सोचे चाहिँ त चौपत्री दुखेन लो कि नेता त्यहाँदेखि गाउँसभा तान्दाखेरि कि टेक्बाजी दुखेने क्लासले गर्ने लो तर मेसिना तान्दि अनलाइन क्लास नै लङ्गु कि नेताउँसँग हो कि थोन्दा निम्ति जम्लिङ सेरो चिसो कि दुखेने सेरो कि के लो कि तपाईँ एप त जाउँ कि त्योसँग थने त तन्दा लो कि नासम्म
1: आउँछ
0: लौलाई ती कले ती मेरो जाउँ ल थी लो त मलो सुरु कि त्र काउँसु घ्याउँछौँ लो कि नासम्म आउँछ कि चाहिँ खाङ ज्याइस नदी गाउँसभा
1: अझै कि सुँगो ढोगेर धक्पी सक्पा धक्पी चिसोक तङ सेरवा जुन हो त्यो दासने बङ्गी कि दुख त्यो सँग जिन्क्यङ क्या हो त्यो पर्ला धक्पी ती सक्पी नाङला जुन हो त्यो मिछ्या तुई धक्पी सेरी गोठी तुईसँग दास बङ्गी ल खोङ तुई दुख ल्याएर त्यो हो त्यो पर्ला धक्पी सेरी के सुरुजी धक्पी मोसिन धक्पी सेरी के ती हेर्गे तङ्गो कि सिने चोरङ सुङसी नङ खोङ तुई सङ लोङ सेउ तुई सङ मलोपु चिङे थोङ्गिन ल सेउ तुई सेउ गोठी तुई सेउ मिछ्या तुईसँग धक्पी मलोपु चिङे थोङ्गिन बासनलातिर धक्पी सेरी तम्ने हेर्गे तङ्गो कि धक्पी सेरी के सुरु धक्पी सेरी मोसिन धक् सिने तुक सुङ सुङ्गिन हो तुक कपला दि देख्पी सेरी चिसोक तुईसँग चाहिँ ठिम चिक जो ने देख्पी सेरी चिसोकलाई फेउ पर्ला देख्पी सेरी छालुक त नम्बु तङ देख्पी सेरी ल्यारिम दियो हो त्यो पल्ला सेरी त मिला रङ कङ्सिप दुखाने सुङ्लप नङ्गु टुकै त क्या छ देख्पी सेरी केटी चाहिँ हेर्गे जो थुप्रै थियो सुझिङ नकिन होइन लास हजुर
0: ती छ सुँसाति किन्तु त्यही दबाई त चिसो दबाई सेरो चिसो नाङ्लासम्म सेरी सक्पो नाङ्लासम्म तना त्यहाँ काम किदो नाङ्ला सक्पा हिम्बु सेरो चिसो कङ्क्यु सेरी दिने त्यो
1: सेपी
0: सेपा सेवा केन्द्र नै जाउँ लप्टा चोक्पा नै जाउँ किदो मङमो हो जाउँ हिन्दु त किनै गल्छ नबी कि चोक्पा त थियो कि लागा खाक्छ म चिक्ति अति सेरी त मिता लुक्छु हेर यताउँ सिनेर आउँछु New Zealand ki Edmund Hillary ki nabi yo chutungu kya ngapchu nga sum me ki tarik nishugu ji sermuti zombuling ki kha thosho chamaleng ma jiao inchong tama chamaleng ma jiao jugla ti long New Zealand ki Edmund Hillary la ti khang kam sa pa yana sisi du gene chamaleng mi bola leudi ngala ti du gene sheri ki dal ga gene ngambyo in Timi logic lati tama sulukum ye khum jung lati kansupa lapta gomshola lapta te go su ingala tama mina khum jung lapta chu sima thema de long da se mi gi shara me mang gi san ni rang lang de ne dal ji de gi song sima ma tama rimba yane tama ma tha me te wa jun be si te wa yane da sa mang mola ai ler gi di lapta to chu yi di ler gi amola rang ti pala lapta ship chu she ni ti chu ne tela rolam sa na ngi ti dra min da yane yo kunde la mengang kha mo pablo la mengang ta na jila sa ro pablo ge mengang kha sama luk la ke airport yo sagar mata rashtini kunja zu tu tang tya ki dongbu devu tang la sokpa du gena lam sa ba zo gonda la dal da giru tama du gene lobduk tola iglo la kaunspa chatrabidi teru tang zogo ki dal da kiru ki chagle mamo ilar gi ki ne imlan tras ki tama du gene na hoyi de sama ilari thongo gi jukla di tema di ilari gi khang nongo gi gomala gu su nongo chaglendi tadilati kaunsaba dilati gyun ma sejani chugo gi sine da na himalayan trust nepal gi di ati ilari gi go sunong gi charlen do la rang ene gyun ma chi kaunsaba lapta to la dal zakiru tama kaunsaba de ne mengang do la dal zakiru tanda da sa da sa la the gi mimang gi go anang sin di dal zakiru gi kaunsaba la ri na himalayan trust gi kiwa la na se
1: la se aju tama di ta himalayan trust ki dugane satra bi ti tang dugane dasa bangila rogram nangi no tubia te la la te la ha ko chung tan da las tama di trust se ma ti tsukane trust ne nge tu program di tsukane nge tu ki las aju di ta la la dugane drop se mo sin nang dugane cha wo sin ta de me le bu gi na las
0: das tama ta council pa yi sin da ore yi sin a te gi me mang gi khang jo ne dang jo du khang jo dal jo gi go su ri ni wal tu gi application je go so nyen chu tam pyo mo da ma te la rang la ne long yo ti ta sa la gam ha si ma ti o tong go wi no min nong sin le ma ha si ma tama ti gi se la tran tu gi ne ro ram ki ru gi to gi kong so jo la
1: na se a ju ta rin ki le rim ki tu so ti du bu sal nong las ta rin ki le rim la phem ne a ju la a ju gi tu so kang so du gen chang nan khak
0: Yes,

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
3: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
2: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनु पर्छ।
3: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनु पर्छ।
2: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
3: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यो प्रसारणमा प्रविधि संयोजनतर्फ रामकृष्ण शाहसँगै उद्घोषणतर्फ बलराम कोइराला अनि मनुका कुँवर साथमा छौँ। साँझको 5 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाका सांसदहरूले संविधान कार्यान्वयन, संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिनुभएको छ। सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संशोधनकर्ता सांसदहरूले अर्थतन्त्र सुधार र सुशासन प्रवर्धन मार्फत आर्थिक सामाजिक रूपान्तरणको योजना बनाउन सरकारलाई सुझाव दिनुभयो। उहाँहरूले सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता हुनुपर्ने बताउनुभयो। यसै गरी प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिन कुमार आचार्यले आगामी निर्वाचनमा संसारभर छरिएर रहेको नेपालीको मताधिकार सुनिश्चित गर्ने मतदान पद्धतिको विकासलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउन प्रस्ताव गर्नुभएको छ। सरकारको आगामी आर्थिक वर्ष 2083-84 सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि दलीय आधारमा छलफल गर्दै उहाँले राजनीतिक पहुँच र तजबिजी अधिकारको अन्त्य गर्दै पूर्वाधार आवश्यकताका सूचाङ्कको गणितीय अङ्कभारका आधारमा मात्रै पुँजीगत बजेट विनियोजन गर्ने नीति अङ्गीकार गर्न आग्रह गर्नुभयो। संसदमा उठेका प्रश्नको हिसाब किताब सांसद र नागरिक दुवैले पारदर्शी रूपमा थाहा पाउनुपर्नेमा सांसद आचार्यले जोड दिनुभयो। सांसद आचार्यले जनअपेक्षा अनुसार काम गर्न नसक्ने जनप्रतिनिधिलाई उनीहरूको कार्यकाल नसकिँदै जनताले फिर्ता बोलाउन सक्ने राइट टु रिकलको अवधारणा संस्थागत गर्न आवश्यक संरचनात्मक र नीतिगत व्यवस्थालाई नीति तथा कार्यक्रमले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। जलवायु परिवर्तनका कारण हिन्दकुश हिमालय क्षेत्रमा जलवायु जन्य विपदका घटना बढ्दै गएका छन्। पछिल्लो तथ्याङ्क अनुसार यस क्षेत्रमा गत वर्षमा मात्रै 10 ठूला विपदका घटना भएका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसी मोडका अनुसार हिन्दकुश क्षेत्रका 8 देशमध्ये भारत, नेपाल, बङ्गलादेश र भुटानले सन् 2025 10 बढी ठूला विपदका घटना सामना गरेको छ। यसले उक्त क्षेत्रको विपद सम्बन्धी जोखिमप्रतिको बढ्दो संवेदनशीलतालाई उजागर गरेको छ। तथ्याङ्कले म्यानमार, पाकिस्तान र चीनमा पनि सन् 2025 मनसुन जन्ने बाढीको श्रृङ्खला देखिएको छ, जसले पूर्वाधार र जीविकोपार्जनमा व्यापक क्षति पुर्याएको उल्लेख गरेको छ। मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्य आवश्यक रहेकोमा सरकारवालाहरूले जोड दिएका छन्। आज सरकार रोजगारदाता जेटियुसिसी र आइएलओद्वारा संयुक्त रूपमा ललितपुरमा आयोजित त्रिपक्षीय बैठकमा सरकारवालाहरूले उक्त धारणा राखेका हुन्। बैठकले सन् 2023-27 मर्यादित काम सम्बन्धी राष्ट्रिय कार्यक्रमको प्रगति समीक्षा गर्दै आगामी रणनीतिका बारेमा समेत छलफल भएको छ। शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनौटका लागि 3-सदस्यीय सिफारिस समिति गठन गरिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बुधबार बसेको विद्यालय सभा सिनेट बैठकले प्राध्यापक डाक्टर जयराज अवस्थीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिका सदस्यमा प्राध्यापक डाक्टर लोचन श्रेष्ठ र प्राडा दिनेश लम्साल रहनु भएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 समाचार अवेकेशन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु।
1: अनि घर तयार भयो तिम्रो?
3: घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
3: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतको उत्तर प्रदेश राज्यमा विगत 24 भारी वर्षा र तीव्र हावा सहित असिना पानी पर्दा 80 बढी मानिसको मृत्यु भएको र 100 बढी घाइते भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्। उत्तर प्रदेशका विभिन्न ठाउँमा मौसमी प्रकोपका कारण पशुधन, आवासीय घर र अन्य सम्पत्तिमा क्षति भएको जनाइएको छ। तीव्र हावाले हजारौँ रुख ढलेको र पर्खाल भत्किएको घटना रिपोर्ट गरिएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सबै जिल्लाका राहत अधिकारीहरूलाई सबै पीडितलाई यथासम्भव राहत र सहायता उपलब्ध गराउन निर्देशन दिनुभएको छ। रेडियो नेपालबाट साँझ 5 समाचार सकियो। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।
5: अहिले सुन्दै हुनुहुन्छ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण। केही बेरमा विषयगत सिकाइको शैक्षिक रेडियो कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: लसो फ्याफुल्ला तिनी मञ्जुश्री सम्मत 2862 तालु दुगुलाला छेपा निचुई से भ्रे विक्रम सम्मत 2083 साल वैशाखलाला सोमचुई से गिक नारे बिहिबार छु रेडियो नेपाल हिन्न तामाङ साङ्गुरी राङ्दा डेनमुला ना सूर्य मोक्तान प्रतिनिधि सभाला तिनी लची साङ्गरी नोर्दिक 2083-84 दा सरकार से बाबा ठिम थेन गेखोला फेरि काठुइला बमला काठुइला बताङ्गरी सुङ्गुन ढोल प्रसाद अरियाल से सरकारला दिङ्गिकला ठिम थेन गेखोला फेरि गोरसुमचुई से यहाँ संशोधनला सूचना खाब मला विषय संक्षेप मला ठिमथेन गेखोला फेरि लाभा काठुरी बोकिनमान सांसद गदेशै नेपाललाई कालापानी थिन लिपु लेख्री अतिक्रमण लाभा ताम्री ठिमथेन गेखोर छ स्पष्ट लाभारी खामदल विषय सुङ्ग मला सांसद गदेशै सरकारलाई ठिमथेन गेखोर छ ज्याब समाज सोसी बेनादन च्युच्यु लाभारी खाम्बा नर्थुम सुबारी खामतला विषय सुङ्ग मला सांसद गदेशै योजना सोसिन विकासलाई योजना थिन राष्ट्रिय गौरवला आयोजना बाबारी आखाम्बा भौतिक पूर्वाधारलाई विकास लाभा ताम्री ध्यान पिन बारे आखम्बा दिगो विकास ला दुखांग तेन विकास तबन मुबा युला ताम ठीम तेन गेखुर से बाबरे आखम्बा ताम सुंग मुला चुबे बंगाचा सुंगवन डोल प्रसाद अरियाल से प्रतिनिधि सवाल छाड़ना मलुंचेन प्रकाश अधिकारी दा दान तेन गोपनीयता ला घान ख्वासु बमुला संसद लोनखांगरी तिनी गुर्की गेखुर सिंह से सुंगवन अरियाल से छाड़ना मलुंचेन दा दान तेन गोपनीयता ला घान ख्वा बहिना युलचोहो रामचंद्र पौडेल से सुंगवन अरियाल ला सिफारिश री अधिकारी दा तिलमा प्रतिनिधि सभालाई लोन्छेन रे नियुक्ति लासी बहिन्न राष्ट्रिय सभारी नोर्दिङ 2083-84 दा नेपाल सरकार से बाबा ठिमथेन गेखोला फेरि लाबा काठुई जिन्ब मला सरकारलाई ठिमथेन गेखोला फेरि सांसद गदे सिंह प्रश्नलाई काइब्रन बालेन्द्र शाहसे जवाब दोन्छी बालिचा निर्णय लाबा गे सूची मुसाइनोट चोहो नारायण प्रसाद दाहाल से चुई सिंह मिनट द स्थगित लाबा चिसाङ दान्दे दोना टिबरी आखा मलिछ काठुई थुम्ब हिन्न चुबी मगाछ तिन चिसाङरी सांसद गदे से सङ्घ प्रदेश तनी स्थानीय सरकार द ज्याब सुबारी खाम्बा ठिम सुबारी खाम्दोबा एमसिसी बिआर आई थिएन स्यान हुलगादे थिएन डिक्सी गेलाबारी खाम्बा ताम बाबारी खाम्दोला विषय सुङ्ग मुला सांसद गदेशे सानम बोन आत्मनिर्भरताबारी खाम्बा उत्पादन लेन लाबारी खाम्बा ब्योन गदे द गेपिन बारी खाम्बा थिएन राष्ट्रिय गौरवला आयोजना सुबारी लगानी सुनिश्चित लाबारी खाम्बा गेखोर आबाब विमान दन्देला ठिमथेन गेखोर ज्याबा आरे विषय सुङ्ग मुला सांसद गदेशे प्राङबो हुलबादा सुरक्षा पिनबारी स्यार थिएन लुइथुमले छोदे लगानी लाबारी खाम्बा ठिमथेन गेखोर से बाबारी खाम्तोबा मुबा विषय रुङसा ब्लोन शिशिर खनाललाई चोहो बाङ्री ब्लोनखाङ स्तरीय विकास समस्या समाधान समितिलाई चिसाङ ठिप मुला समितिलाई चिसाङरी लेङ्बथान सिवान ब्लोन खनाल चाहिँ प्रभावकारी गेखोर गदे सङ्से समस्या त छाङ्न लाबारी बेरान्छेन रो लादोबा लाबान खाबा गे द योनेबीमा यो न लादोबा थेन समस्या त छाङ्न लाबारी बाङ्ला सिपिनबारी निर्देशन दोन्छु बमुला थे दुईरी खाजीबाई नन रो तोजीबी साम राङसे नन रोला सेलमुला विषय ब्लोन खनाल से सुङसी बमुला चिसाङरी नोर्थिङ 2082-83 दान्दी दोनामा सेङ्बा गेखोर गदेला कोइताम थेन मूल्याङ्कन लाभ मुबा चिसाङरी ब्लोन ब्लोनखाङ गादेसे राङराङला गेखोर गादे सेङमा थेन कार्यान्वयन लामा लामान खाल्ला प्रक्रिया गादेसे गेखोर सेङबारी काबा थेन समस्या गादे त छाङ्न लाबारी गाह्रो तान लाबान खाबा ताम गादे रिनुन काठै लाभ मुबा चिसाङरी राष्ट्रिय योजना आयोगला रोचो डाक्टर गुनाकर भट्टला छ्याम्रे ब्लोनखाङला ग्रेन ग्रेन दान्पो थेन सम्बन्धित निकायला मुल्मी गादेसे बोकिनमा मुबा विश्व बैङ्क से याङला युल्ला स्यारथुम द विकास लबारी खाम्दे दोनाला रोला सेलमुला बेसी पाङ बमुला स्यार विज्ञान थेन प्रविधि ब्लोन सस्मित पोखरेल थेन तिनी स्यार ब्लोन खाङ्री रूप्ता सिकाठुइलामा विश्व बैङ्कला देशीय निर्देशक डेभिड सिस्नेल थेन नेपाललाई स्यारथुम द ज्याबा सोबारी खाम्दे दोनाला रोला सेलमुला बेसी सुङ्सेप हिन्ना रूप्तामा स्यारथुम द ज्याबा सोभा पूर्वाधार विकास लाभा थेन प्रविधि मैत्री स्यार ठिमला फेरि काठुइरा बमुबा विश्व बैङ्कला देशीय निर्देशक सिस्नेल से विशेषसी लोफखाङ सेन स्यारथुमला पूर्वाधार विकास लबारी लगानी लसी के लबारी से मुला बेसी सुङ्ग मुला ब्लोन पोखरेल से विशाम सरकारलाई प्राथमिकतालाई फेरि जानकारी पिनमान स्यार पूर्वाधार विकास फाउन्डेसन लर्निङ सुदृढीकरण स्यारथुमला डिजिटाइजेसन थेन प्रविधिलाई विकास लबा ताम्दा सरकार से ग्रेन प्राथमिकता पिनमान खाब मुला बेसी सुङ्क्षेप मुला ग्रीन नाम तैबली छ भालथेन दुई खबरी खम्बा थेन सडक ग्याम शोभन मुबासे काभ्रे पलाञ्चोक हिंसे सिन्धुली जोङ दोनाला बिपी राजमार्ग थेन हुम्ला जोङला हिल्सा हिंसे सिमकोट दोनाला सडक ग्यामरे सवारी साधन चेङमारी आपिन्न काभ मोला प्रहरी ग्रेन गेदिम्से तिनी गोर्खीको सूचना छिसे काभ्रे पलाञ्चोक ला खुरकोट नेपाल थोक कटुन्जे बेसी तबन सिन्धुली मुबा बिपी राजमार्ग ल भालथेन दुई खबरी खम्बा ताम्दा च्यासे सवारी साधन चेङमारी काभ हिन्न प्रहरीला अनुसार चुनन बैशाख र निभा निचिसे गिकुनु न्यासलङ घाँ ग्यामा हिँड्छे सिओला घाँ ग्यामा दोन थे ग्याम्रे सेङमानखामा बेनन सवारी साधन गते अर्को आदेश आँखा देने दोना त ढुङ्ग मुला चुनन लसी हुम्लाला नामखा गाउँपालिका नि च्यादुक थुम्ला सडक ग्याम शोभन मुबासे हिल्सा सिमकोट सडक ग्याम ढुङ्ग मुला च्यादुक होटल हिँड्छे च्या छारा दोनला सडक ग्याम खबन मुबासे तोङ्याम युङमा थिएन साप्रताईबारी खम्बा जोखिम मुबासे उयाला कुनु हिँड्छे खाबा जेठलाला नि कुनु दोना थे सडक ग्यामले सवारी साधन सेङबारी काबमुला बेसी प्रहरी चाहिँ पाङ्बहिन्न नेपाल तामाङ घेदुङला चुइछा ग्रेन वाल नाङ्गर हेन्से याम्बुरी ती सेला तापमुला याम्बुला स्वयम्भु स्टार बैङ्केट स्वयम्भुरी नाङ्गर अर्थात् जेठलाला गिकुनु फङसङ गेताङ सेङसेला तापमुला बिसाम जेठलाला निथेन सोमकुनु बन्द सत्र सेङसे नेपाल तामाङ घेदुङला छार दान पोकादै दामसेला तापमुला याम्बु उपत्यकारी सेगमान खाबा सार्वजनिक सवारी साधन गदेला अवस्था सुरक्षा मापदण्ड थिएन ट्राफिक नियम तिनमा थिएन आतेनमा च्याबरी याम्बु उपत्यका ट्राफिक प्रहरी गेदिम्से विशेष अनुगमन थिएन छड्के निरीक्षण अभियान सेङ्बमुला सवारी साधन विभ्राव मेला सुरक्षा सार्वजनिक यातायातलाई सेवा ज्याबा सवारी थिएन दुर्घटना त च्याङ्ना लाबारी विषय तिलमा हेन्से नियमित रूपरी छड्के निरीक्षण लाबारी ती बमुला विषय याम्बु उपत्यका ट्राफिक प्रहरी गेदिम्से पाङ्बा हिन्न याम्बु उपत्यकारी सेगमान खाबा सार्वजनिक यातायातलाई साधन री अनिवार्य सिसिटिभी क्यामेरा ड्यासबोर्ड क्यामेरा थान्बा मुलाकी आरबी बताम्रे विशेष ध्यान पिन्छे अनुगमन ती बताम गेदिमला ग्रेन पोथेन एसएसपी नवराज अधिकारी चाहिँ सुङ्बा हिन्न मिपुइबा थिएन आपुइबा थिएन ट्राफिक थिम तेनमा थिएन आतेनमा ताम्री निगरानी लिन लाभ हिन्न विषय नुन एसपी अधिकारी चाहिँ सुङ्बा मुला राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण गेदिम्से 2082 साललाई माध्यमिक शिक्षा परीक्षा एसइईला पूरक ग्रेड वृद्धि परीक्षालाई तालिका तेब मुला बोर्ड चाहिँ तेब तालिका अनुसार परीक्षा खाबा असारलालाई गिकुन हिँसे कुकुनु दोना सङ्ख्याला ताप मुला बोर्डलाई निर्णय अनुसार 2082 साललाई नियमित एसइई परीक्षा रि पास तबारी आखाम्बा लुप्पन गरिदिँदा परीक्षा रि बोकिन बारी पिन्छेला ताप मुला परीक्षा सिओला ब्रेङ्यामा हिँसे चुइसे गिक ङ्यामा दोना सङ्ख्याला ताप मुला ओसेम ऊर्जा क्विनोर्थेन सिन्चाई ब्लोनखाङसे विद्युत नियमन आयोगलाई खाली मोबाइल दान पोका दिँदा नियुक्तिलाई बारी खुल्ला प्रतिस्पर्धा लाग्छला ताप मुला सार्वजनिक दान पोका दिँदा दान ग्याम तेब सम्बन्धीलाई अध्यादेश खाबाली छ आयोगलाई दान पोकादै थोन भमोबा ऊर्जा क्विनोर्थेन सिन्चाई ब्लोन विराज भक्त श्रेष्ठ से आयोगलाई दान पो दामबारी मेन्दोसो मुल्मी मुबा सिफारिस समिति सोपमोला चल छ्याम्री तिनी त तामाङ साङ्गिर जिन्जी रेडियो नेपाल ज्ञानमा लसुगु लसो फ्याफुल्ला
1: यो हो रेडियो नेपाल हाम्रो प्रसारण एफएम ब्यान्डको 98.1 100 103 मेगाहर्ज र अनलाइनका साथै मिडिया वेभ 576 किलोहर्जमा सुर्खेत 648 किलोहर्जमा धरान 684 किलोहर्जमा पोखरा 792 किलोहर्जमा काठमाडौँ 810 किलोहर्जमा दिपायल र 1143 किलोहर्जमा बर्दिवासबाट सुनिरहनु भएको छ सुन्दै गर्नुहोला रेडियो नेपाल
2: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
2: 45 किलोभन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
2: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
5: नेपालको समावेशी आवाज
6: श्रोतावृन्द नमस्कार नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ। श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 अनिवार्य गणित विषयको पाठ 4 रहेको मुद्रा र विनिमय दर अर्थात् करेन्सी र एक्सचेन्ज रेट सम्बन्धी गणितीय समस्या समाधानमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
7: नमस्कार सर।
8: नमस्कार, नमस्कार विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरू आफ्नो स्थानमा बस्नुहोस्।
7: धन्यवाद सर।
8: विद्यार्थी भाइ बहिनीहरू, आज हामी के को बारेमा छलफल गर्छौँ ल भन्नुहोस् त।
9: सर, आज त मुद्रा र विनिमय दर अर्थात् करेन्सी एन्ड एक्सचेन्ज रेट के हो भन्ने बारेमा छलफल गर्ने भन्नुभएको थियो नि।
8: हो, ठिक भन्नुभयो रवि। ल म एउटा प्रश्न भन्छु, ध्यान दिएर सुन्नुहोस् है त।
7: हुन्छ सर।
8: विद्यार्थी भाइ बहिनीहरू ल भन्नुहोस् त, तपाईँहरू हाम्रो देश छोडेर अन्य देशमा घुम्नको लागि जानुभयो वा अन्य कार्यको लागि जानुभयो भने तपाईँहरूले उक्त देशमा गएर खर्च गर्नको लागि कुन पैसा लिएर जानुहुन्छ?
10: नेपाली रुपियाँ लिएर जाने होला नि सर।
9: होइन सर, मलाई थाहा छ।
8: के थाहा छ भन्नुहोस् त रवि।
9: डलर लिएर जाने हो सर।
10: ए, मलाई याद आयो सर।
8: के याद आयो भन्नुहोस् त?
10: जुन देशमा जाने हो त्यही देशको पैसा साटेर लानुपर्छ सर। डलर लगे पनि त भइहाल्छ नि सर। अमेरिकी डलर त सबै देशमा चल्छ भनेर सुनेकी थिएँ मैले त।
8: तिमीहरू दुवैले भनेका कुराहरू प्राय सही नै छन्। हामीहरूले अन्य देशमा जाँदा उक्त देशको पैसा वा उक्त देशमा कारोबार गर्न सकिने देशको पैसा नै लिएर जानुपर्ने हुन्छ।
9: हो सर, हाम्रो देशको पैसा हाम्रो देश बाहेक अन्य देशमा चल्दैन भन्ने सुनेको थिएँ।
10: यो त मलाई पनि थाहा छ।
8: नेपाली पैसा उक्त देशमा चलेन वा नेपाली पैसाको कारोबार उक्त देशमा भएन भने के गर्ने त?
9: उक्त देशको पैसा साट्ने र त्यही पैसाले खर्च गर्ने वा काम चलाउने हो नि सर।
10: नत्र भोकै मरिन्छ नि सर।
8: हो, त्यसै भएर आज हामी विदेशी मुद्रा अर्थात् पैसाको कारोबार कसरी गर्छौँ भन्ने बारे छलफल गर्छौँ है त।
9: पैसाको कारोबार भन्नाले कुरा अलि स्पष्ट भएन नि सर।
8: हामीसँग भएको नेपाली रुपियाँ अन्य देशको पैसासँग साट्दा कति हुन्छ भन्न खोजेको नि?
10: नेपाली रुपियाँसँग डलर साट्ने भनेको जस्तै भन्न खोज्नु भएको रहेछ होइन सर?
8: हो तोसीमा, जस्तै तपाईँहरूसँग नेपाली रुपियाँ 10,000 छ भने उक्त रकमको कति भारतीय रुपियाँ साट्न सक्नुहुन्छ भन्नुहोस् त।
9: भारतीय रुपियाँ रु 100 बराबर नेपाली रुपियाँ रु 160 छ, अनि रु 1 बराबर 160 रु 100 भाग गर्दा 1.6 हुन्छ सर।
10: रु 10,000 1.6 भाग गर्दा आइहाल्छ नि सर।
8: ठिक छ, त्यसो भए नेपाली रुपियाँ 10,000 कति अमेरिकी डलरसँग साट्न सक्नुहुन्छ भन्नुहोस् त।
10: यो त कसरी?
8: अघि 10,000 नेपाली रुपियाँको भारतीय रुपियाँ यति हुन्छ भन्ने कसरी थाहा पाउनुभयो त? त्यसरी नै यो अमेरिकी डलर पनि निकाल्नुहोस् न त।
9: भारतीय रुपियाँ त रु 100 बराबर नेपाली रु 160 हुन्छ भन्ने थाहा थियो नि।
8: अमेरिकी डलर पनि त नेपाली रुपियाँसँग कति हुन्छ भन्ने थाहा छैन र?
10: थाहा त छ, तर राम्रोसँग थाहा छैन सर।
8: त्यसो भए अगाडि रहेको पत्रिका हेर्नुहोस् त।
9: कहाँनिर छ सर?
8: केन्द्र कार्यालय विदेशी विनिमय व्यवस्था विभाग नेपाल राष्ट्र बैङ्कले तोकेको विनिमय दर भन्ने शीर्षक हेर्नुहोस् त।
10: सर, यहाँ त अमेरिकी 1 डलरको नेपाली रुपियाँ 131 रुपियाँ 88 पैसा र 132 रुपियाँ 48 पैसा लेखिएको छ।
8: खरिद दरमा कति लेखिएको छ र बिक्री दरमा कति लेखिएको छ भन्नुहोस् त।
9: सर, खरिद दर र बिक्री दर भनेको के हो?
8: बैङ्क वा वित्तीय संस्थाले विदेशी मुद्रा खरिद गर्दा प्रयोग गर्ने दरलाई खरिद दर भनिन्छ।
10: अनि बिक्री दर भनेको नि?
8: बैङ्क वा वित्तीय संस्थाले विदेशी मुद्रा बिक्री गर्दा प्रयोग गर्ने दरलाई बिक्री दर भनिन्छ।
10: ए,
8: यो दर प्रत्येक दिन फरक पर्न सक्छ।
9: त्यही भएर पत्रिकामा हरेक दिन यो दर दिइने रहेछ है सर।
8: हो नि, अब भन्नुहोस् त खरिद दर र बिक्री दरमा कति कति लेखिएको छ?
10: खरिद दरमा अमेरिकी 1 डलरको नेपाली रुपियाँ बराबर 131 रुपियाँ 88 पैसा लेखिएको छ, र बिक्री दरमा 132 रुपियाँ 48 पैसा लेखिएको छ सर।
8: अब तपाईँलाई बैङ्क वा यस्तो कार्य गर्ने निकायले अमेरिकी डलर खरिद गर्दैछ कि बिक्री गर्दैछ विचार गर्नुहोस् त।
9: हामीलाई त बिक्री गर्दैछ नि सर।
8: त्यसो हो भने बिक्री दर कति छ?
10: सर बिक्री दर 132 रुपियाँ 48 पैसा छ।
8: त्यसो भए अब के गर्नुहुन्छ त?
9: अब त तरिका थाहा भयो नि सर।
10: यो नेपाली रुपियाँ 10,000 132 रुपियाँ 48 पैसा वा 132.48 ले भाग गरेर अमेरिकी डलर कति हुन्छ निकाल्न सक्छौ सर।
8: त्यसो हो भने कति आयो भन्नुहोस् त?
9: अमेरिकी डलर 75.48 आयो सर।
8: ठिक छ, पत्रिकामा अन्य देशहरूको मुद्रा विनिमय दर के छ हेर्नुहोस् त।
10: युरो, पाउन्ड स्टर्लिङ, स्विस फ्रान्क, अस्ट्रेलियन डलर,
9: क्यानाडियन डलर, सिङ्गापुर डलर आदिको खरिद दर र बिक्री दर सबै दिइएको छ सर।
10: यी सबैको अघि जस्तै त होला नि होइन सर?
8: हो, सबैको अघि हामीले अमेरिकी डलरको हिसाब गरे जस्तै प्रकारले गर्ने हो।
9: ए,
8: अब हामी अर्को एक प्रश्नमा छलफल गरौँ है त।
9: हुन्छ सर।
8: बेलायतबाट नेपाल आउने बेलायती पर्यटकले ल्याएको बेलायती पैसा वा पाउन्ड स्टर्लिङ नेपालमा नेपाली

0: त्यस कारणले पाउन्ड स्टर्लिङको आजको खरिद दर नेपाली रु 163 रुपियाँ 71 पैसा छ।
1: 100 पाउन्ड स्टर्लिङको नेपाली रु 163.71 गुना 100 बराबर रु 16371 हुन्छ।
2: हो, एकदम सही समाधान गर्नुभयो। अब हामी मुद्रा विनिमय दर भन्नाले के बुझिन्छ भनी छलफल गरौँ है।
0: हुन्छ सर। सर, यो मुद्रा विनिमय भन्नाले एक देशको मुद्राको मूल्य अर्को देशमा कति हुने भन्ने होइन र?
2: हो नि, एक देशको मुद्राको मूल्य अर्को देशमा कति हुने भनी सरकारको आधिकारिक निकायले निश्चित दर निर्धारण गरेको हुन्छ। उक्त दरलाई नै मुद्रा विनिमय दर भनिन्छ।
1: यो त सरकारको आधिकारिक निकायले निर्धारण गर्दो रहेछ।
0: सरकारको आधिकारिक निकाय भन्नाले
2: हाम्रो देशको मुद्राको विनिमय दर कसले निर्धारण गर्छ सोध्न खोज्नु भएको होला, होइन त?
1: हो सर।
2: हाम्रो देशको मुद्राको विनिमय दर नेपाल राष्ट्र बैङ्कले निर्धारण गर्छ।
0: थाहा भयो सर।
2: अब म केही प्रश्नहरू सोध्छु है त।
0: हुन्छ सर।
2: बैङ्कले कुन अवस्थामा खरिद दरको प्रयोग गर्छ?
1: हामीसँग भएको विदेशी मुद्रालाई साटेर नेपाली मुद्रा दिँदा बैङ्कले खरिद दरको प्रयोग गर्दछ सर।
2: ठिक, बैङ्कले कुन अवस्थामा बिक्री दरको प्रयोग गर्छ?
0: हामीसँग भएको नेपाली मुद्रालाई साटेर विदेशी मुद्रा दिँदा बैङ्कले बिक्री दरको प्रयोग गर्दछ सर।
2: ठिक भन्नुभयो तोसीमा। पुनः प्रश्न सोधौँ है त।
0: हुन्छ सर।
2: मुद्रा विनिमय दरमा खरिद दर र बिक्री दरमा कुन बढी छ र किन होला?
1: भारतको खरिद दर 160 र बिक्री दर पनि 160 रुपियाँ 15 पैसा रहेको छ।
0: खरिद दर भन्दा बिक्री दर बढी राखिएको रहेछ।
2: किन होला?
1: किनकि
0: बैङ्कले आफ्नो नाफाको लागि होला सर।
2: हो, बैङ्कले आफ्नो नाफाको लागि बिक्री दर बढी राखेको हुन्छ।
1: ए हो नि, नाफा हुनको लागि खरिद दर भन्दा बिक्री दर बढी हुनुपर्छ।
2: नेपालको मुद्रा कुन देशसँग स्थिर छ भन्नुहोस् त?
0: भारतको सर।
2: ठिक छ, अमेरिकाको मुद्रालाई डलर भनिन्छ भने जापानको मुद्रालाई के भनिन्छ भन्नुहोस् त?
1: जापानी येन भनिन्छ सर।
2: ठिक भन्नुभयो रवि। अब हामी अर्को एक प्रश्नमा छलफल गरौँ है त।
0: हुन्छ सर।
2: यदि कतारी रियाल एकको खरिद दर 34 रुपियाँ र बिक्री दर 35 रुपियाँ छ, नेपाली रुपियाँ 20,000 कतारी रियालमा रूपान्तर गर्दा कति हुन्छ?
0: सर, प्रश्न पुनः एकपटक भनिदिनुहोस् न।
2: यदि कतारी रियाल एकको खरिद दर रु 34 रुपियाँ र बिक्री दर रु 35 रुपियाँ छ, नेपाली रुपियाँ 20,000 कतारी रियालमा रूपान्तर गर्दा कति हुन्छ?
1: सर, हामीले त यसको उत्तर निकालिसक्यौँ नि।
2: कति निकाल्नु भयो भन्नुहोस् त?
0: हामीसँग भएको नेपाली मुद्रालाई बैङ्कले विदेशी मुद्रा दिँदा बिक्री दरमा सटै गर्दछ, त्यसैले कतारी रियल एकको बिक्री दर रु 35 प्रयोग गरियो।
2: ठिक भन्नुभयो।
1: तब रु 35 बराबर कतारी रियाल एक लेखी रु 20,000 बराबर कतारी रियाल 20,000 भागा 35 भयो।
2: राम्रो।
0: अनि हिसाब गर्दा कतारी रियाल 571.43 भयो सर।
2: त्यसपछि अन्तमा के लेख्नु भयो भन्नुहोस् त?
1: नेपाली रुपियाँ 20,000 कतारी रियालमा रूपान्तरण गर्दा 571.43 कतारी रियाल हुन्छ भनी लेखियो सर।
2: एकदमै सही तरिकाले तपाईँहरूले हिसाब गर्नुभएछ। सायद तपाईँहरूलाई यसमा अब समस्या छैन होला, होइन त?
0: छैन सर। सर, मलाई एउटा प्रश्न सोध्न मन लाग्यो नि।
2: के प्रश्न भन्नुहोस् त?
0: मेरो काकाले काठमाडौँबाट बैङ्कक जानको लागि काठमाडौँबाट टिकट काट्नुभन्दा बैङ्ककबाटै काट्न सस्तो पर्छ भन्नुभएको थियो। मैले कुरा मात्रै सुने तर कसरी हो भनेर थाहा पाइन। यो प्रश्न पनि आजको यसै पाठसँग सम्बन्धित छ जस्तो लाग्यो, बताइदिनुहोस् न।
2: प्रश्नको आशय मैले बुझेँ, त्यसको लागि म एक प्रश्न बनाई भन्छु है त।
0: हुन्छ सर।
2: ल सुन्नुहोस् है त। नेपाल वायु सेवा निगमबाट काठमाडौँदेखि बैङ्ककको हवाई टिकट रु 40,000 पर्छ, फेरि थाइल्यान्डबाट टिकट बुकिङ गराउँदा 10,000 थाई भाट पर्छ। यदि थाई भाट एक बराबर नेपाली रु 3.6 छ भने कुन ठाउँबाट बुकिङ गराउँदा सस्तो पर्छ भन्नुहोस् त।
0: सर, प्रश्न पुनः एकपटक भनिदिनुहोस् न।
2: ल राम्ररी सुन्नुहोस् है त। नेपाल वायु सेवा निगमबाट काठमाडौँदेखि बैङ्ककको हवाई टिकट रु 40,000 पर्छ, फेरि थाइल्यान्डबाट टिकट बुकिङ गराउँदा 10,000 थाई भाट पर्छ। यदि थाई भाट एक बराबर नेपाली रु

अहिले सुन्नुभयो स्वदेश गान द्वारिकालाल जोशी, विमला श्रेष्ठ र साथीहरूको स्वरमा, रामविक्रम सिजापतिको रचना, गणेश रत्नको सङ्गीतमा।

यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यस बेला साँझको 6 बज्न लागेको छ। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार, त्यसपछि प्रसारण हुनेछ प्रदेश समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म रमेश टमट्टा। कोशी प्रदेश सभाको 9 तथा बजेट अधिवेशन आगामी जेठ 6 गतेदेखि सुरु हुने भएको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्री परिषद बैठकले आगामी जेठ 6 गते अपराह्न 3 बजेदेखि विराटनगरमा बजेट अधिवेशन सुरु गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले बैठकले तथ्याङ्क नियमावली 2082 मन्त्री परिषदको भौतिक पूर्वाधार समितिमा पठाउने, कोशी प्रदेश योजना आयोग गठन सञ्चालन आदेश 2083 कानुन न्याय समितिमा पठाउने र आयोगको रिक्त सदस्य पदमा सुनसरी धरानकी मनिता घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो। कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित वीरेन्द्रनगरमा प्रथम कर्णाली पर्यटन सम्मेलन हुने भएको छ। नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा होटल व्यवसायी महासंघ कर्णाली प्रदेशको समन्वयमा आगामी जेठ 8, 9 र 10 गते वीरेन्द्रनगरमा प्रथम कर्णाली पर्यटन सम्मेलन आयोजना हुने भएको हो। मध्य प्रदेशका जिल्लाहरूमा कुपोषणको अवस्थामा सुधार नभएपछि सुधारका लागि 3 दिने पोषण नीति सम्वाद तथा शिखर सम्मेलन धनुषाको लालगढमा 9 बुधे घोषणापत्र सहित आज सम्पन्न भएको छ। मध्य प्रदेशका स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको 3 दिने शिखर सम्मेलनबाट जारी भएको घोषणापत्रमा स्थानीय तहको सक्रिय सहभागिता तथा समुदायमा आधारित पोषण प्रवर्धन मार्फत सन् 2029 मध्य प्रदेशलाई पोषण मैत्री प्रदेश घोषणा गरी दिगोपना दिने उल्लेख रहेको छ। पोखरा महानगरपालिकामा यस वर्ष 500 रोपनी क्षेत्रफल जमिनमा तरबुजा खेती गरिएको छ। तरबुजा खेतीप्रति कृषकहरूलाई आकर्षित गर्न महानगरपालिकाले अनुदान लगायतका कार्यक्रम अघि बढाएसँगै यसतर्फको आकर्षण बढ्दै गएको हो। महानगरपालिकाका विभिन्न वडामा तरबुजा खेती भइरहेको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा अलैँची बिक्रीबाट किसानले 27,60,000 रुपियाँ आमदानी गरेका छन्। यस वर्ष पालिकाभरका 100 बढी किसानले अलैँची बिक्रीबाट सो आमदानी गरेका हुन्। पालिकाभरि यस वर्ष किसानले 12 क्विन्टल अलैँची उत्पादन गरेर बिक्री गरेको त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख ऐन बहादुर कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार किसानले प्रति किलो 2300 दरले बिक्री गरेका छन्। त्रिवेणी गाउँपालिकामा अदुवा सुन्तला बिक्रीबाट पनि किसानले राम्रो आमदानी गर्ने गरेका छन्। परम्परागत पौभा कला सिकेर तयार पारिएका कला प्रदर्शनीमा राखिएका छन्। बबरमहल स्थित सिद्धार्थ आर्ट ग्यालरीमा आरम्भ शीर्षकमा विद्यार्थीले तयार पारेका पौभा प्रदर्शनीमा सजिएका हुन्। पौभा कला सिक्नु भनेको आकृति कोर्नु मात्रै नभई अनुशासन, समर्पण र अन्तर्मनसँग जोडिने विषयमा ज्ञान प्राप्त भएको विद्यार्थीहरूले अनुभव सुनाउनुभयो। हवस् त, प्रदेश समाचार सकियो। नमस्कार।

अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यो केन्द्रीय प्रसारण हो। अब यो प्रसारणमा आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी प्रस्तुत गर्दैछौँ।

अहिले केही छिनपछि नै सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटिका। 6:40 कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम प्रस्तुत हुनेछ। 7:00 समाचार सुन्नुहुनेछ। 7:00 समाचारपछि 7:25 कार्यक्रम घटना र विचार सुन्न सक्नुहुनेछ। 7:45 प्रहरी कार्यक्रम प्रस्तुत हुनेछ। 8:00 अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। अङ्ग्रेजीमा समाचार सुनिसकेपछि 8:10 समानता कार्यक्रम प्रस्तुत गर्नेछौँ। 8:25 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 1, 3:00 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 2 प्रसारण हुनेछ। 9:00 समाचार सुन्न सक्नुहुनेछ। 9:00 समाचारपछि पौरखीको कथा कार्यक्रम सुन्न सक्नुहुनेछ। 3:00 बाँकी समयमा विभिन्न सुमधुर लोकगीतहरू सुनाएर तपाईँलाई मनोरञ्जन गराउनेछौँ। 10:00 हिन्दीमा समाचार सुन्नुहुनेछ। 10:10 प्रस्तुतिमा हिन्दी भाषाको कार्यक्रम मधुरीमा सुन्न सक्नुहुनेछ। अनि 11:00 समाचार सुनाउनेछौँ र समाचार सुनिसकेपछि आजका हाम्रा प्रस्तुतिहरू सम्पन्न हुनेछन्। 3:00 पनि रेडियो नेपालको प्रसारण भने यहाँहरूले निरन्तर सुन्नुहुनेछ। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारीसँगै यहाँहरू अहिले यो प्रसारणमा रेडियो नेपालबाट प्रसारण भइरहेका विविध कार्यक्रमहरू सुनिरहनु भएको छ। प्रस्तुतिमा अब पहिले बालबाटिका कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम प्रस्तुत हुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नमस्कार भाइ बहिनी, कार्यक्रम बाल बाटिकामा यहाँहरूलाई स्वागत छ। अनि यो तपाईँहरूको दिदी विमला राईको धेरै धेरै माया छ ल। के छ खबर भाइ बहिनीहरूको? मलाई त एकदम आशा छ सबैजना आराम कुशल हुनुहुन्छ। भाइ बहिनी, आज बिहिबार हो नि। बिहिबारको कार्यक्रम बाल बाटिकामा तपाईँहरू तथा तपाईँहरूका अभिभावकसँग गरिएको कुराकानी, तपाईँहरूकै सिर्जनाहरू, दाजु दिदीका सिर्जनाहरू, रोचक जानकारी, कथा, गीत लगायत उपयोगीमूलक विविध सामग्रीहरू समावेश हुने गर्दछ। यसै क्रममा आज तपाईँहरूकै दुईजना साथीहरूका सिर्जनाहरू, कथा र गीत सुन्नेछौ। भाइ बहिनी, आजको कार्यक्रम बाल बाटिकामा कहिले काहीँ तपाईँहरूकै सिर्जनाहरूलाई समेट्दै आइरहेका छौँ। यसै क्रममा आज दुईजना साथीहरूले रचना गर्नुभएको कविताहरू सुन्नेछौँ। पहिला सुनौ बहिनी नवदीक्षित कोइरालाले रचना गर्नुभएको कविता। नवदीक्षित ग्यालचोक गोर्खामा रहेको ज्ञान मार्ग माविमा अध्ययनरत हुनुहुन्छ। नवदीक्षितले रचना गर्नुभएको कविताको शीर्षक रहेको छ हामी विद्यार्थी। कविता वाचन गर्दै हुनुहुन्छ तपाईँहरूकै दिदी विद्या चौधरीले।
1: आज हामी कलिला छौँ सबैले भन्छन् कच्चा, लिएर ज्ञान आदर्शको बन्नु छ भोलि सच्चा। लाग्नु छ निरन्तर गन्तव्यमा चुम्नु छ हामीले लक्ष्य, बिगार्न समाज र देशलाई लिँदैनौँ कसैको पक्ष। आत्मसात गर्नेछौँ हाम्रो गुरुले दिनु भएको ज्ञानलाई, मेटेर कुसंस्कार समाजको बनाउँछौँ देशको शानलाई। ज्ञान र सिप सिकेर ज्ञानवान र सिपवान बन्नेछौँ, गरेर देशमा उन्नति गर्वले नेपाली भन्नेछौँ।
0: बहिनी नवदीक्षित कोइरालाले रचना गर्नुभएको कवितापछि अब भाइ अभिप खतिवडाले रचना गर्नुभएको कविता पनि सुनौ। अभिप जोरपाटी काठमाडौँमा रहेको अल्केभिस्ट एकाडेमीमा अध्ययनरत हुनुहुन्छ। अभिपले रचना गर्नुभएको कविताको शीर्षक रहेको छ शिक्षाको महत्त्व। यस कवितालाई पनि वाचन गर्दै हुनुहुन्छ तपाईँहरूकै दिदी विद्या चौधरी।
1: शिक्षा

0: कुराको गर्न सिकाउँछ तिरस्कार।
1: भाइ बहिनी, तपाईँहरूकै साथीहरू नवदीक्षित कोइराला र अभिप खतिवडाले रचना गर्नुभएको कविताहरू पछि अब कार्यक्रममा सुनौ गीत, गीतपछि कथा सुन्नेछौ। है त

0: गीतपछि अब पालो कथाको। आज दाजु रत्न प्रजापतिले लेख्नु भएको कथा सुन्छौ। कथाको शीर्षक रहेको छ जेहेन्दार विद्यार्थी। कथा यस्तो छ।
1: विवेक गुरुको चर्को स्वर सुनेर विवेक जसङ्ग भए। उनले यताउता हेरे। कक्षाका सबै विद्यार्थीले उनलाई नै हेरिरहेका थिए। उनलाई अप्ठ्यारो महसुस भयो, लाज पनि लाग्यो। विवेकले सङ्कोचपूर्वक गुरुतिर हेरे। गुरुले पनि प्रश्नवाचक आँखाले उनलाई नै हेरिरहनु भएको थियो। उनले गुरुको आँखामा रिसको ज्वाला देखे। उनले डरले थर्र काम्दै घोसे मुन्टो लगाए। तिमी के गर्दैछौ विवेक? गुरुले अलिकति कड्केर सोध्नुभयो। तर विवेक बोलेनन्। गुरुको रिस अझै बढ्यो। उहाँले फेरि रिसाएर भन्नुभयो, म महत्त्वपूर्ण पाठ पढाइरहेको छु, तिमी चाहिँ अन्तै ध्यान लगाइरहेका छौ किन? विवेक बोलेनन्। उनी चुपचाप निहुरिरहे। विवेक, तिमी आफ्नो गृह कार्य देखाऊ त, गुरुले आदेशात्मक स्वरमा भन्नुभयो। तर विवेक फेरि पनि बोलेनन्। यसको मतलब तिमीले गृह कार्य पनि गरेका छैनौ? गुरु झन् रिसाउनु भयो भाइ बहिनी। विवेक नबोली बसिरहे। अरू विद्यार्थी काने खुसी गर्न थाले। कोही विवेकलाई गिज्याएर हाँस्न थाले। विवेक, तिमी बेन्चमाथि उभ, गुरुले आदेश दिनुभयो। विवेक गुरुको आज्ञा शिरोपर गरेर बेन्चमाथि उभिए। कक्षाका विद्यार्थी उनलाई देखेर गल्लल्ल हाँसे। आजको कक्षा अवधिभर उभिराख्ने, गुरुले फेरि भन्नुभयो। विवेकलाई आत्मग्लानी भयो। उनलाई रौँ रौँ लाग्यो। उनका आँखामा आँसु टिलपिलाउन थाले। आँसुले गर्दा उनले कक्षाका साथी र गुरुको अनुहार धमिलो देखे। उनलाई आफ्नो नियति सम्झेर झनै रुन मन लाग्यो। कक्षा

अवधिभर विवेक बेन्चमाथि उभिरहे भाइ बहिनी। उनले आफ्नो गल्तीको सजाय भोगे, तर उनको मनको पीर बुझ्ने चेष्टा कसैले गरेनन्, साथीहरूले पनि गरेनन्, गुरुले पनि गर्नु भएन। उनको मन साह्रै दुख्यो। गुरु कक्षाबाट बाहिरिनु भयो। कक्षाका विद्यार्थी उनलाई हेरेर हाँस्न थाले, हाँसेर मजाक उडाए। कुशलको चाहिँ विवेकसँग अलि बढी घुलमिल थियो। उनले विवेकलाई सान्त्वना दिएर भने, तिमीलाई के भयो विवेक? गुरुले प्रश्न गर्दा किन नबोलेको? त्यही पनि विवेक नबोली बसे। बरु उनी त सुक्क सुक्क गरेर रुन पो थाले। कुशलले सम्झाउन खोजे। विवेक झन घुक्क घुक्क गरेर रुन थाले। कुशलले उनलाई कक्षाबाट बाहिर लिएर गए। अलि पर पुगेपछि दुईजनाको बाटो छुट्टियो। कुशल एउटा बाटो लागे, विवेक अर्को बाटो। विवेक एक्लै हिँडिरहेका थिए भाइ बहिनी। उनी बाटोका ससाना इँटा र ढुङ्गाका टुक्रालाई खुट्टाले हान्दै बिस्तारै हिँडिरहेका थिए। त्यतिखेरै गुरु पछि पछि आइपुग्नुभयो। गुरुले विवेकलाई बाटोमा अल्मलिँदै बिस्तारै हिँडिरहेको देख्नुभयो। विवेकको हिँडाइले गुरुको मनमा शङ्का उठ्यो भाइ बहिनी। गुरुले विवेकको काँधमा हात राखेर सोध्नुभयो, विवेक तिमी किन यसरी बाटोमा अल्मलिरहेको? पहिला त गुरुलाई देखेर विवेक डराए। झन गुरुले किन बाटोमा अल्मलिरहेको भनेर सोद्धा उनी त्यसै त्यसै अतालिए र हताश भए। उनी केही नबोली यता उता पल्याक पुलुक हेर्न थाले। गुरुको मनमा चिसो पस्यो। यो केटालाई पक्कै केही भएको छ। यस्तो सोच्दै गुरुले विवेकको अनुहारमा गहिरिएर निहाल्नुभयो अनि विवेकको टाउकोमा हात राखेर रा, कपाल सुमसुम्याउनु भयो। गुरुले गाली गर्नु भएन, बरु प्रेमपूर्वक कपाल सुमसुम्याउनु भयो। गुरुको प्रेमले विवेकको छातीमा भक्कानु फुट्यो। उनी घुक्क घुक्क गरेर रुन थाले। गुरुको अनुमान सही ठहरियो। वास्तवमै विवेक समस्यामा परेका थिए। विवेक तिमीलाई के समस्या परेको छ? निर्धक्क मलाई भन त, अचेल किन तिमी पढाइमा ध्यान दिँदैनौ? गुरुले प्रेमपूर्वक सोध्नुभयो भाइ बहिनी। गुरुको प्रेमले विवेकका मनको डर हरायो। मलाई घर जानै मन लाग्दैन, विवेकले पुलुक्क गुरुको मुख हेर्दै भने। घर जानै मन लाग्दैन? गुरुको मनमा उत्सुकता बढ्यो। हो, पढ्न पनि मन लाग्दैन, विवेकले सुक्क सुक्क गर्दै भने। किन नि? गुरुको उत्सुकता झन बढ्यो। किनभने मेरो घरमा शान्ति छैन। बुवा र आमा सधैँ के कुरामा झगडा गर्नुहुन्छ। हिजो बेलुकी पनि झगडा भयो, विवेकले आँसु पुछ्दै भने। ए, वास्तविकता यस्तो पो हो? त्यही भएर पो यो केटा बढी अन्तर्मुखी बन्दै गएको रहेछ अनि पढाइमा पनि ध्यान दिन छाडेको। पहिला त यस्तो थिएन, यस्तै भइरह्यो भने त यो केटाको भविष्य अन्धकार बन्छ, गुरुले मनमनै सोच्नुभयो। गुरुलाई विवेकको भविष्यको चिन्ता लाग्यो। अब मैले केही गर्नै पर्छ, गुरुले मनमनै सोच्नुभयो। सबैका बुवाआमा कति मिल्छन्, छोराछोरीलाई कति माया गर्छन्, पढाइमा सहयोग गर्छन्, भनेको कुरा पुरा गरिदिन्छन्। आफ्नो त मायाको कुरा परै भयो, शान्त वातावरणमा पढ्न लेख्न पनि दिँदैनन्, विवेकले मनमनै सोच्यो भाइ बहिनी। विवेक तिमी पीर नमान, भोलि तिम्रो बुवा आमासँग म कुरा गर्छु, गुरुले भन्नुभयो। गुरु र विवेकको बाटो छुट्टियो। गुरु आफ्नो बाटो लाग्नुभयो, विवेक पनि आफ्नो बाटो लागे। भोलिपल्ट विद्यालय जाने बेलामा गुरु आउनुभयो। अकस्मात गुरुलाई देखेर विवेकका बुवा आमा चकित पर्नुभयो, एक अर्कामा मुखामुख गर्नुभयो अनि केही नभए जस्तो स्वाङ पनि पार्नुभयो। मैले तपाईँहरूको घरको कुरा सबै थाहा पाइसके, गुरुले नम्र भएर भन्नुभयो। विवेकका बुवा आमा झन छक्क पर्नुभयो अनि एकपटक विवेकतिर रिसाएर हेर्नुभयो, विवेकले कुरा लायो कि भनेर। विवेक डराएर लुसुक्क बाहिर गए। हुन त तपाईँहरूको पारिवारिक मामिला हो, त्यसमा हस्तक्षेप गर्ने मेरो कुनै अधिकार त छैन, तर म तपाईँहरूको छोराको गुरु हुँ, त्यही हैसियतले केही कुरा भन्दैछु, गुरुले कुराको पोको फुकाउनुभयो।
विवेकका बुवा आमाले उत्सुकतापूर्वक गुरुको कुरा सुन्नुभयो। तपाईँहरूको घर झगडाले विवेकमा मनोवैज्ञानिक असर परेको छ। त्यति राम्रो पढ्ने केटा अहिले नपढेर टोलाएर बस्ने भएको छ। यस्तै भइरह्यो भने उसको भविष्य अन्धकार बन्छ। उसको भविष्य अन्धकार हुनु भनेको तपाईँहरूको पनि भविष्य अन्धकार हुनु हो। त्यसैले घरमा शान्ति कायम राख्नुहोस्, विवेकलाई माया गर्नुहोस् र पढ्ने वातावरण दिनुहोस्, गुरुले भन्नुभयो। विवेकका बुवा आमाले गुरुको कुरा गम्भीरतापूर्वक सुन्नुभयो, केही बोल्नु भएन, मौन बसिरहनुभयो। विवेक चाहिँ गुरुसँगै विद्यालय गए। विवेक विद्यालयबाट घर फर्कदै थिए, घरको संघारमा पुगेर उनी रोकिए। घरभित्र पस्नलाई उनलाई डर लाग्यो। उनले दैलोबाट चियाएर हेरे। घरभित्र बुवा आमा हाँसी हाँसी कुरा गर्दै थिए। उनी खुसी भए अनि उनी लुसुक्क घरभित्र पसे। बुवा आमामा आएको परिवर्तनले विवेक दङ्ग परे। बुवा आमामा आएको परिवर्तनले विवेकको जीवनमा पनि परिवर्तन आयो। उनले ध्यान दिएर पढ्न थाले, हरेक परीक्षामा पहिलो हुन थाले अनि उनी विद्यालयको जेहेन्दार विद्यार्थी कहलिए भाइ बहिनी। भाइ बहिनी, आज तपाईँहरूका साथीहरू नवदीक्षित कोइराला र अभिप खतिवडाले रचना गर्नुभएको कविताहरू, दाजु रत्न प्रजापतिले लेख्नुभएको कथा र गीत सुन्यौ। लौ त, यिनै सामग्री सँगसँगै आजको कार्यक्रमको निर्धारित समय पनि सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईँहरूलाई धन्यवाद अनि प्रविधि संयोजनमा साथ दिनु भएकोमा दिदी सुलोचना बज्राचार्यलाई पनि धन्यवाद। अर्को हप्ता फेरि भेटौँ। त्यतिन्जेलसम्मका लागि म तपाईँहरूको दिदी विमला राई पनि बिदा हुन्छु। हवस् त, नमस्कार।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि समृद्ध जीवन।
3: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
4: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
5: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
7: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
9: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
8: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
9: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
8: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
9: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
8: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
11: नमस्कार, किसान प्रश्न मञ्चमा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी किसान कल सेन्टर, एसएमएस, सामाजिक सञ्जाल र किसानको घर खेतबाट समेटिएका किसानका समस्या तथा जिज्ञासालाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गर्छौँ। आजको कार्यक्रममा किसानहरूको खेतबाट समेटिएका र कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा सञ्चालित किसान कल सेन्टरमा टिपोट गरिएका किसानका समस्याहरूलाई सम्बोधन गर्छौँ। विज्ञको रूपमा हुनुहुन्छ प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत श्री कृष्ण नेउपाने। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
12: धन्यवाद।
13: हर्बुज बाबा, यो यस्तो टुप्पो डर्ने, यो पार डर्ने रोग छ होइन, यसको अब उपाय दबाई के हुन्छ होला, बताइदिएदेखि हामीलाई पनि राम्रो हुन्थ्यो।
12: हर्बुजा चाहिँ लहरे बाली अन्तर्गत पर्ने बाली हो। त्यसमा विभिन्न डडुवा, विभिन्न ढुसी जन्य रोगहरूले चाहिँ त्यो हुने सम्भावना छ। यसमा विभिन्न अल्टरनेरिया भन्ने एउटा चाहिँ यो डडुवा नै हो, त्यो अगाडि डडुवा पछाडि डडुवा हुन सक्छ। अब अहिले तत्कालै देखिएको हो भने धेरै लामो समय पहिलेदेखि पानी परिराखेको छ होइन, त्यो हिसाबमा चाहिँ अहिले त्यो पछौटे डडुवाको लागि पनि वातावरण सुइटेबल, त्यो ढुसीको लागि उपयुक्त वातावरण बनिराखेको छ होइन, त्यो हिसाबमा चाहिँ त्यो पछौटे डडुवा हुनसक्छ। अथवा अहिले चाहिँ यो खरबुजा तरबुजा बालीमा चाहिँ यो गोमी स्टेम ब्लाइट भन्ने पनि त्यही त्यो पनि समस्याको रूपमा देखिया छ। अब चाहिँ हामीले त्यसको रोगको व्यवस्थापन एउटै चाहिँ विषादी अथवा एउटै तरिकाबाट मात्रै गर्न सकिँदैन, यसको सुरुवातबाट अन्तिमसम्म हामीले विभिन्न चाहिँ विधिहरू प्रयोग गरेर त्यसलाई एकीकृत रूपमा व्यवस्थापन गर्नुपर्छ। त्यो बिउदेखि लिएर गएर माटो व्यवस्थापनदेखि सबै कुराहरू ख्याल गर्नुपर्छ र अब रोग लाग्नभन्दा पहिले नै हामीले केही उपचारहरू गर्न जरुरी छ। अब रोग देखिसकेपछि चाहिँ तपाईँले भनेअनुसार त्यो डडुवा नै हो भने हामीले बजारमा पाइने केही खालका विषादीहरू छन् त्यो विषादी पनि प्रयोग गर्न सकिन्छ। त्योभन्दा पहिला हामीले घरमै बनाएका विषादीहरू र सादीहरू बनाउन सकिन्छ, झोलमल झोल विषादीहरू, र त्यसले भएन भने हामीले बजारमा पाइने खालको म्यानगोजे भन्ने विषादी पाइन्छ। यो चाहिँ 2 ग्राम प्रति लिटर पानीमा घोलेर छर्ने र अर्को यो तेलले पनि नियन्त्रण गर्न सकेन भने डाइमिथोमर्फ भन्ने विषादी पाइन्छ, त्यो 2 ग्राम प्रति लिटर पानीमा घोलेर छर्नु भयो भने यसले समस्या समाधान हुन सहयोग गर्न सक्छ।
14: यो खरबुजाको मुन्टा बढेन, यसको लागि के गर्न उपयुक्त छ हामीलाई?
12: खरबुजाको मुन्टा नबढ्ने पनि धेरै कारणहरू हुन सक्छन् होइन। अब यसको मुख्यतः 2 कारणहरू छन्। एउटा त्यसमा हुने खाद्य तत्त्व नपुगेर त्यसको कारणले त्यो नबढेको हुनसक्छ। अर्को भनेको विभिन्न किराहरूको रोग त नभनौँ, उहाँले थाहा पाइहाल्नुहुन्थ्यो रोग चाहिँ त्यो डढेको अथवा कुहिएको भन्ने, तर किनै किराको कारणले पनि हुनसक्छ होइन। अब विशेषतः किराहरूमा चाहिँ यो थ्रिप्स भन्ने किरा छ, त्यो थ्रिप्सको कारणले हुनसक्छ। अब यदि खाद्य तत्त्वको कारणले हो भने हामीले बजारमा पाइने विभिन्न किसिमका यो मल्टी न्युट्रेन्टहरू सूक्ष्म खाद्य तत्त्वहरू सहितका चाहिँ खाद्य तत्त्वहरू मिसिएको चाहिँ पनि हामीले किन्न पाइन्छ, त्यही प्रयोग गर्न सकिन्छ। र त्योभन्दा पहिला सकभर हामीले घरमै पनि बनाउन सकिन्छ र त्यो घरकै चाहिँ प्रसादी विषादीहरू प्रयोग गर्ने, माटोमा पहिले नै हामीले राम्रो मल खादको व्यवस्थापन गर्यो भने यसलाई कम गर्न सकिन्छ अर्को पटक होइन। अब अहिलेलाई तत्कालै हामीले कम गर्नको लागि चाहिँ केही मल्टी न्युट्रेन्टहरू भिटामिनहरू दिने, त्यसमा विशेषतः यो खरबुजा बालीलाई चाहिँ पोटास एउटा भयो, बोरन भयो, त्यसरी क्याल्सियम होइन, यो चाहिँ मुख्य खाद्य तत्त्व, अरू नाइट्रोजन फस्फोरस यिनीहरू पनि चाहिन्छ र मुख्यतया चाहिँ न्युट्रेन्टहरू खाद्य तत्त्व भने त्यो चाहिँ विशेषतः त्यो चाहिन्छ। त्यस हिसाबमा चाहिँ अब किराले हो भने यो कीटनाशक विषादीहरू प्रयोग गर्नु पर्यो, खाद्य तत्त्वको अभावले हो भने उल्लेखित खाद्य तत्त्व भएको खाद्य तत्त्वहरू चाहिँ प्रयोग गर्नु पर्यो। अब किराको चाहिँ थ्रिप्सको कारणले हो भने अहिले बजारमा पाइने खालका निमबाट बनेका विषादीहरू छ, मल्टी निम लगायतका अरू चाहिँ विषादीहरू, त्यो चाहिँ 5 ml प्रति लिटर पानीको दरले घोलेर चाहिँ छर्ने। त्यसरी नै इमामेक्टिन बेन्जोएट भन्ने विषादी पाइन्छ, त्यो 5 ग्राम को पाउच हुन्छ, त्यसलाई 16 लिटरको ट्याङ्कीमा राखेर घोलेर हामीले चाहिँ छरियो भने त्यसले पनि यो चाहिँ यदि किराबाट हो भने त्यसले कम गर्न सक्छ। अब यदि न्युट्रेन्टको खाद्य तत्त्वको कारणले हो भने हामीले बजारमा पाइने मल्टिप्लेक्स लगायतका विभिन्न खाद्य तत्त्वहरूको सम्मिश्रण भएको खाद्य तत्त्वहरू छर्न सकिन्छ।
14: लिचीको दाना फलमा यस्तो लागेको छ, यसको समाधान गर्न के गर्नुपर्छ?
12: विशेषतः 2 समस्या, एउटा चाहिँ यो लिचीको दाना सानो हुँदैदेखिको त्यो फ्रुट बोरर फलमा लाग्ने गवारो हुन्छ, अब त्यो चाहिँ गवारो चाहिँ सानो अवस्थामै त्यसले चाहिँ क्षति गर्यो भने त्यो चाहिँ नबढ्दैमा चाहिँ फल सुक्ने हुन्छ अनि त्यो सिङ्रिङ्गै सुकेको देखिन्छ। हामीले टिपेर हेऱ्यौँ भने फलको फेदमा सानो पुवाल देखिन्छ त्यो खालको, र हामीले खाँदा पनि हामीले त्यो यदि पाकेर खाँदा पनि कहिलेकाहीँ त्यो लिचीको फेदमा चाहिँ त्यो गवारोको सानो किरा चाहिँ देखिन्छ भेटिन्छ। त्यस कारणले गर्दा त्यो पछिल्लो समय हो भने त्यो भित्रको चाहिँ त्यो जुन बिउ हो त्यो कडा भइसकेपछि त्यसले चाहिँ क्षति गर्न सक्दैन, त्यो चाहिँ तल भेट्नु त्यहाँ जहाँ कमलो छ त्यहाँनिर खाँदै जान्छ। यदि त्यो चाहिँ फल नै कमलो छ भने उसले चाहिँ फलभित्रको बिउ चाहिँ नबन्दै कडा नहुँदै उसले सबै चाहिँ त्यसले चाहिँ नष्ट गर्ने भएको हुनाले त्यसले चाहिँ सुकाइदिन्छ फललाई, एउटा त्यो हुन्छ। हामीले पहिला केही विषादीहरूको प्रयोग गर्नु पर्यो, कीटनाशक विषादीहरूको होइन। यो फल लाग्ने अवस्थामा फुल खेलेर फल लाग्ने अवस्थामा बढी पानी पर्यो भने चाहिँ बढी चिस्यानको मात्राले पनि त्यसमा एक प्रकारको ढुसी लाग्छ, त्यो ढुसीले चाहिँ त्यो फल चाहिँ कुहिने अथवा सुक्ने देखिन्छ। त्यो फ्युजरियम टाइपको चाहिँ ढुसीले गर्दाखेरि त्यसको फल चाहिँ सुकाइदिने देखिन्छ र त्यो फल चाहिँ पछि सिक्रे झरेर सिक्रो चाहिँ देखिन्छ। यो धेरै ठुलो समस्या चाहिँ मैले लिचीमा चाहिँ यो माइटको समस्या है सुलसुलेको समस्या चाहिँ छ, यो विशेषतः फलभन्दा पातमा देखिन्छ र यही समयमा विशेषतः यो अहिलेको समयमा यो बढी देखिने गर्छ र यो सधैँ अब एकपटक देखिसकेपछि सधैँ नै त्यही त्यो घट्ने बढ्ने भइरहेको छ, तर त्यो लक्षण जुन पातमा देखिन्छ त्यो चाहिँ बढ्दै गयो भने अनि पात चाहिँ बाक्लो हुने अनि त्यसपछि त्यो दोब्रिने होइन अनि त्यसपछि त्यसले चाहिँ सबै पातहरू क्षति गर्ने गर्छ। अब यसको सबभन्दा सजिलो उपाय र सबभन्दा प्रभावकारी उपाय भनेकै चाहिँ यसको जुन धागामा त्यो माइटले अथवा त्यो सुलसुले त्यो आक्रमण गरेको छ, जुन क्षति देखिएको छ जुन धागामा, त्यो धागा चाहिँ प्रुनिङ गरेर त्यसलाई चाहिँ फाल्ने सबभन्दा राम्रो विकल्प त्यही हो। अर्को वर्ष पनि हामीले त्यो देखिने बित्तिकै त्यसलाई निकाल्ने गरेर हामी लगातार 3 वर्षसम्म त्यो गऱ्यौँ भने त्यो चाहिँ धेरै कम भएको पाइएछ अनुसन्धानबाट पनि। अब त्यो बाहेक हामीले अरू कुनै उपाय विधिहरू अप्नाउनु पर्यो भने अब रासायनिक रूपमा अथवा चाहिँ घरको घरेलु चाहिँ विषादीहरू पनि बनाउन सकिन्छ, केही घरेलु र सादी विषादीहरू बनाएर त्यो पनि हामी केही छर्न सकिन्छ। त्यसले पनि भएन भने यो सुलसुले नाशक विषादीहरू बजारमा किन्न पाइन्छ, प्रोपर जाइट भन्ने विषादी छ, विभिन्न बजारमा विभिन्न नाममा पाइन्छ। त्यो 2 ग्राम प्रति लिटर पानीमा घोलेर छरियो भने त्यसले कम गर्छ। र अर्को यो फेनपाइरोक्जिमेट भन्ने पनि सुलसुले नाशक विषादी छ, त्यो पनि 2 ग्राम प्रति लिटर पानीको दरले चाहिँ विषाद छरियो भने त्यसले पनि यो रोग नियन्त्रणको लागि चाहिँ सहयोग गर्छ।
11: नवलप्रासीबाट नरेन्द्र केसीले लौका ओइलाएर मर्न लाग्यो, अब बाँकी रहेकोलाई बचाउन के गर्ने होला भनी जिज्ञासा राख्नु भएको छ।
12: लौका चाहिँ ओइलाउने कारण धेरै हुन सक्छन् है, अब किराको कारणले पनि ओइला हुनसक्छ, टेम गम ब्लाइट हुन्छ त्यो चाहिँ, त्यसले पनि ओइलाएको हुनसक्छ, अथवा ब्याक्टेरियाको कारणले पनि त्यो ओइलाएको हुनसक्छ, ढुसीको कारणले पनि ओइलाएको हुनसक्छ होइन। त्यो हिसाबमा चाहिँ अब पानी माटोमा एकदमै धेरै पानी जमेको अवस्थामा छ भने त्यसले पनि चाहिँ पानीको कारणले माटोभित्र चाहिँ जराभित्र अक्सिजनको चाहिँ नपाएर पनि त्यो खालको समस्या भएको हुनसक्छ। अब धेरै समय पानी परेको कारणले पानी जमेर हो भने हामीले उचित निकासको व्यवस्थापन गर्नु पर्यो, माटोलाई चिस्यानको मात्रा चाहिँ कम गरेर अनि त्यसपछि योबाट बचाउन सकियो। गम एक्जुरेट जुन ब्लाइट छ त्यो हो भने पनि हामीले केही विषादीहरू चाहिँ प्रयोग गर्न सकिन्छ, त्यसको लागि अहिले मानको चेप 2 ग्राम प्रति लिटर पानीमा घोलेर छर्न पनि सकिन्छ। अर्को यो र क्लोरोथालोनिल भन्ने फङ्गिसाइड ढुसीनाशक विषादी छ, यसले चाहिँ यो प्रोटेक्टान टाइपको भने यो चाहिँ पहिला छर्नुपर्ने, यो हाम्रो 2 ग्राम प्रति लिटर पानीमा घोलेर छर्यौँ भने पनि यसले चाहिँ त्यो कम गर्न सकिन्छ।
11: राम गोपाल श्रेष्ठले मन्थनी रामेछापबाट तरकारी खेतीको लागि झोल मल र झोल विषादी कसरी बनाउने भनी जिज्ञासा राख्नु भएको छ।
12: झोल मल र झोल विषादी बनाउने त्यति धेरै फरक त छैन, तर बनाउने तरिका उस्तै छ, तर अलिकति फरक के छ भने झोल मल भन्नाले मलसँग बढी केन्द्रित हुन्छ, हाम्रो उद्देश्य प्रयोग गर्ने उद्देश्य के हो, हामीले मलको लागि चाहिँ प्रयोग गर्दैछौँ कि त्यो चाहिँ विषादी अथवा रसादीको लागि किरा रोग किरा व्यवस्थापनको लागि प्रयोग गर्दैछौँ भन्ने हाम्रो उद्देश्य फरक पर्छ। त्यस कारणले गर्दा यदि झोल मल बनाउने हो भने हामीले गोबर गहुँ गोबरलाई चाहिँ बढी प्राथमिकता दिने, त्यसलाई कुहाएर मलको रूपमा चाहिँ प्रयोग गर्ने गरेर खाद्य तत्त्व चाहिँ व्यवस्थापन गरेर त्यसलाई प्रयोग गर्न सकिन्छ। घरमै ड्रमभित्र मल चाहिँ कुहाउने गहुँ कुहाउने र विभिन्न वनस्पतिहरू राखेर त्यसलाई कुहाएर त्यसबाट चिया जस्तो हुन्छ त्यो कुहिसकेपछि त्यसलाई हामी छानेर मलको रूपमा प्रयोग गर्न सक्छौँ, बटको फेदफेदमा अथवा पातमा पनि दिन सकिन्छ। अर्को झोल विषादी बनाउँदाखेरि हामीले विभिन्न नाममा पनि बनाउन सकिन्छ, मैले आफैले पनि चाहिँ त्यो झोल विषादी बनाएको छु रक्षा नामको। अब यसमा मैले विशेषतः पिरो खुर्सानी सुकेको भए 250 ग्राम हरियो भए 1 केजी हामीले त्यसलाई चाहिँ पिन्ने, पिनिसकेपछि 5 लिटर पानीमा त्यसलाई घोलेर उमालेर अनि त्यसलाई सेलाएर एक ठाउँमा राख्ने, अनि अर्कोतर्फ चाहिँ काँचो पात अथवा हामी सुर्ती भन्छौँ, सुर्ती हरियो भए 1 किलो सुकेको भए 250 ग्राम त्यसलाई चाहिँ पिनेर अथवा त्यसलाई चाहिँ सुकेको भयो भने त्यसलाई हामीले चाहिँ रातभरि भिजाएर भोलिपल्ट बिहान त्यसलाई मजाले मिच्ने पानीमा, 5 लिटर पानी मजाले मिच्ने अनि सुर्तीको घोल हुन्छ। हामीले अर्को भाँडामा चाहिँ पिरो खुर्सानीको घोल छ, एउटा भाँडामा चाहिँ सुर्तीको घोल हुन्छ, त्यसपछि 5 लिटर 5 लिटर दुइटा मिसाएपछि 10 लिटर भयो, र बाँकी 10 लिटर चाहिँ गाईको गहुँत सकिन्छ भने गाईको गहुँत 10 लिटर गरेर त्यसलाई 20 लिटर बनाउने, अनि त्यसपछि ड्रममा कालो ड्रममा राखेर त्यसलाई चाहिँ 48 घन्टासम्म त्यसलाई चाहिँ बिर्को बन्द गरेर 48 घन्टा पछाडि हामीले जुन चाहिँ त्यहाँ चिया जस्तो हुन्छ त्यो चियालाई निकालेर एक भागमा, यो कमलो छ भने एकमा 6 भाग जति पानी मिसाएर छर्ने नर्सरीका कमला बिरुवाहरूलाई होइन, छिप्पिएको छ कडा खालको चाहिँ बिरुवाहरू छ भने 1 भागमा 4 भाग पानी मिसाएर पनि छर्न सकिन्छ। यो बाहेक यो अग्नि अस्त्र भन्ने पनि छ, अब त्यो बनाउने पनि बनाउने तरिका उस्तै नै छ, अब यसमा चाहिँ 20 लिटर गहुँ अनि 1/2 केजी लसुन त्यसपछि 5 केजी निमपत्ताको पात 1/2 केजी हरियो खुर्सानी पिरो खुर्सानी यिनीहरूलाई चाहिँ पिनेर अनि त्यसपछि गहुँतमा मिसाउने, गहुँतमा मिसाइसकेपछि अनि त्यसपछि यसलाई चाहिँ हामीले चाहिँ प्रयोग गर्ने। अब यसमा पनि के छ भने हामीले यसमा रोगको लागि प्रयोग गर्दैछौँ कि किराको लागि प्रयोग गर्दैछौँ भन्ने महत्त्वपूर्ण कुरा हुन्छ। अहिले मैले जुन भने रक्षा, त्यो चाहिँ हामीले विशेष गरेर किराको लागि प्रयोग गर्न सकिन्छ भने, यो जहाँ हामी लसुन प्रयोग गरेका छौँ यो चाहिँ विशेष गरेर रोगको लागि चाहिँ प्रयोग गर्न सकिन्छ। अब हामीले रोग लागेको छ भने अग्नि अस्त्र प्रयोग गर्न सकिन्छ, किरा लागेको छ भने रक्षा प्रयोग गर्न सकिन्छ। हाम्रो आवश्यकताको आधारमा यसलाई चाहिँ प्रयोग गर्न सकिन्छ र 3 महिनासम्म हामीले एकपटक बनाएको झोल विषादी चाहिँ 3 महिनासम्म प्रयोग गर्न सकिन्छ र 3 महिनापछि फेरि हामी अर्को चाहिँ नयाँ बनाउँदै हामी प्रयोग गर्नुपर्छ र प्रत्येक 15 दिन अथवा 20 दिनको फरकमा हामीले चाहिँ यो विषादी प्रसादी प्रयोग गर्नुपर्छ।
11: विष्णु भट्टराईले ताप्लेजुङबाट आलु भण्डारण गरेको अहिले कुहिन लाग्यो, अब कसरी बचाउने होला भनी जिज्ञासा राख्नु भएको छ।
12: आलु भण्डारणमा कुहिने समस्या बहुतै ठुलो समस्याको रूपमा रहेको छ। भनौँ न, आलु खन्दादेखि नै महत्त्वपूर्ण हुन आउँछ। अब यस कारणले गर्दा स्टोरमा आएर हामीले चाहिँ कुहिनुभन्दा कुहिसकेपछि त्यसलाई भनौँ न कुहिन सुरु गरिसकेपछि कुनै विषादी राखेर चाहिँ यसलाई व्यवस्थापन गर्नुभन्दा यसलाई चाहिँ कुहिन नदिनु नै सबभन्दा चाहिँ उपयुक्त विधि हो। अब कुहिन नदिनको लागि के गर्ने भन्ने कुराहरू आउँछ र यो गर्नको लागि सबभन्दा पहिला हामीले जब आलु खन्छौँ खन्ने बेलामा धेरै ध्यान पुर्याउनु पर्ने म देख्दछु। जस्तै खन्दाखेरि माटोको चिस्यान कति छ, यदि चिस्यान छ भने हामीले त्यसलाई चाहिँ चिस्यान हटिसकेपछि खन्नु पर्यो। चिस्यानमा खनेर हामीले चिसो आलुलाई अर्को ओभानो आलुसँग सँगै मिसायौँ भने त्यसले चाहिँ भण्डारमा ल्याइसकेपछि चिसो ओभानो आलुलाई समेत कुहाउने गर्दछ। त्यसो गर्दा हामीले खन्दैमा त्यसलाई चिसो माटोमा छ भने त्यसलाई चाहिँ केही समय पछाडि माटो ओभानो भइसकेपछि खन्ने अथवा त्यस्तो चाहिँ खन्ने समय कहिले हो भन्ने कुराहरू चाहिँ बुझेर त्यही अनुसारको तालिकामा हामीले पानी यदि चाहिँ पटाउनु भएन अथवा पानी पटाउने पानी भएको अवस्था छ भने त्यसलाई सुकाएर अनि माटोको चिस्यान मिलाएर मात्रै आलु खन्नुपर्ने हुन्छ। खन्दाखेरि पनि हामीले कसरी खन्ने गर्छौँ भने त्यो आलु खनिसकेपछि पछाडि चाहिँ थुप्रो लगाउँदै खन्दै गर्ने अनि बिहान खनिसकेपछि बेलुका बोरामा हालेर लिएर जाने पनि मैले देखेको छु। त्यसरी गर्नु भएन, आलु खन्दै टिपेको आलुलाई बोराभित्र राख्नु पऱ्यो र बाहिर हामीले छोड्यौँ भने एउटा आलुको पुतली हुन्छ त्यसले चाहिँ त्यो चाहिँ उडिराखेको हुन्छ। त्यसले चाहिँ खन्नेको ठाउँमा हामीले खुल्ला ठाउँमा चाहिँ आलु राख्ने बित्तिकै त्यसले आएर फुल पार्छ अनि हामीलाई थाहा नदी किसानलाई थाहा हुँदैन अनि हामीले चाहिँ स्टोरमा लिएर गइसकेपछि पछि त्यसैले चाहिँ त्यो आलु कुहाउने गर्दछ। त्यस कारणले गर्दा यी कुराहरूमा ध्यान दिनु पऱ्यो। अर्को चाहिँ आलु खन्दाखेरि चोटपटक लाग्न सक्छ, चोटपटक लागेको आलुलाई हामीले त्यसमा मिसाउनु भएन, त्यसलाई छुट्टै राख्नु पऱ्यो। किनभने चोटपटक लागेको आलु हामीले चाहिँ सबै चाहिँ भण्डारमा मिसायौँ भने त्यसले अरू आलुहरूलाई पनि त्यहीँबाट ढुसी चाहिँ फैलन्छ, त्यहाँ ब्याक्टेरिया फैलिन्छ, त्यसपछि अरू उता कुहिन्छ अनि त्यसले अरू आलुहरूलाई पनि कुहाउने भएको हुनाले हामीले त्यसलाई चाहिँ सर्टिङ गरेर पहिला त्यस्तो चाहिँ चोटपटक लागेको आलु छ भने त्यसलाई चाहिँ त्यहाँबाट हटाएर अनि त्यसपछि ओभानो आलुलाई चोटपटक नलागेको आलुलाई एकातिर राख्ने, चोटपटक लागेको र अर्को चाहिँ आलु खन्नभन्दा पहिला केही समय पहिल्यै त्यसलाई चाहिँ हाम्पुलिङ गर्ने भन्छ, माथिको भाग काटेर त्यसलाई चाहिँ दरो बनाउनु पर्यो। भन्नुगर्दा आलुको जुन बाहिरको छाला छ त्यसलाई दरो बनाउनु पर्यो। त्यसले के गर्छ भने बाहिरको भएको ढुसी ब्याक्टेरिया लगायतका चाहिँ त्यसको आक्रमणलाई चाहिँ यसले कम गर्छ अथवा यसले भित्र जान दिँदैन है, र यो कुहिने समस्या कम गर्छ। हामीले चाहिँ के हुन्छ भने अलिक छिट्टै कमलो आलु चाहिँ खन्ने, त्यसपछि त्यसलाई चाहिँ लिएर गएर तुरुन्त भण्डारमा राख्दाखेरि त्यसको बाहिरको छाला एकदम नरम भएको हुनाले त्यो चाहिँ आक्रमण भएको ढुसीहरूले आक्रमण गर्ने अथवा मोइस्चरको मात्रा बढी हुन्छ अनि त्यसपछि आलु कुहिने समस्या हुन्छ। त्यसले गर्दा आलुको बाहिरको भाग चाहिँ छिप्पिसकेपछि मात्रै आलु चाहिँ खनेर भण्डार गर्न उपयुक्त हुन्छ। त्यस कारणले गर्दा यी कुराहरूमा ध्यान दिनुभयो भने आलु कुहिने अनि भण्डारको बेला पनि हामीले चिसो ओभानो हाम्रो भन्छ कु लाइन ड्राई भन्ने, हामीले औषधि राखेको ठाउँमा नि औषधिको बाहिर हेर्नुभयो भने त्यही लेखेको छ। कु लाइन ड्राई भनेको पानीमा होइन, वातावरण चिसो तर ओभानो ठाउँमा, पानीमा चाहिँ होइन, त्यस्तो ठाउँमा राख्ने, भेन्टिलेसन चाहिँ झ्यालोकाहरू खुलेको ठाउँमा त्यसरी राख्नुभयो भने आलु कुहिने समस्याबाट हामीले जोगाउन सक्छौँ।
11: किसानहरूको समस्या तथा जिज्ञासाको समाधान खोजिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
12: यहाँलाई पनि हार्दिक धन्यवाद।
11: हस् त, आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्या तथा जिज्ञासाको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

0: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
3: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: एससी पछि के पढ्ने भन्ने ठुलो तनाव भयो।
5: सेम हियर, सब्जेक्ट चुज गर्ने गाह्रो छ। हार्ड फलो गर, आफूलाई सुन, कसको कुरा सुन्ने।
4: सबैको कुरा सुन्दा झन् डाइरेक्सन हराए जस्तो लाग्छ।
5: गाइज, आई हर्ड यू। म पनि केही समय अगाडि यस्तै थिएँ। ओ सिरियसली, त्यसो भए के गर्यौ? शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको करियर गाइडेन्स पोर्टल ट्राई गर न, त्यहाँ 5 मिनटको करियर एसेसमेन्ट टेस्ट छ।
4: 5 मिनटमा करियर चुज?
5: चुज होइन, अन्डरस्ट्यान्ड। आफ्नो रुचि, खुबी र क्षमता अनुसार अध्ययन र करियर पाथ एक्सप्लोर गर्न मिल्छ। इन्फो पनि क्लियर छ, प्र्याक्टिकल पनि छ।
4: अब गेस गर्नुपर्ने रहनेछ, डिसिजन स्मार्ट बनाउने रहेछ।
5: यदि करियर निर्माणको अनिलमा हुनुहुन्छ भने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आधिकारिक करियर गाइडेन्स पोर्टलमा हेर्नुहोस्।
6: मेरो शरीरमा त तागत नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
7: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
8: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
9: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
10: नागरिक लगानी कोष।
11: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 38 दिन बाँकी।
12: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफल राष्ट्रिय सभामा सम्पन्न, प्रतिनिधि सभामा जारी। संविधान कार्यान्वयन, संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा नीति तथा कार्यक्रम माथिको छलफलका वक्ता सांसदहरूको जोड। नयाँ मन्त्रालय कार्यान्वयनमा आएसँगै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूको कार्य विभाजनमा हेरफेर। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुल्ला र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच बेजिङमा भेटवार्ता। वार्ता अत्यन्त सकारात्मक भएको अमेरिकी राष्ट्रपतिको भनाइ।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब समाचार विस्तारमा। राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले नेपाल सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुभएको छ। नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि जवाफ दिँदै मन्त्री वाग्लेले विगतमा बनेको अर्थतन्त्रको आधार र समावेशी विकासका साथै समग्र सामाजिक विकासलाई अगाडि बढाउन सरकार कटिबद्ध रहेको बताउनुभयो।
4: एलडिसी ग्रेजुएसन फिचिलो विषय छ। सन् 2026 नोभेम्बर, यही साल नोभेम्बरमा अब हामी स्तरोन्नति हुने कि नहुने भन्ने विषय चाहिँ हाम्रा सामु आएको छ। 2 दिन अगाडि मात्रै सम्मान्य प्रधानमन्त्रीज्यूसँग मैले यसबारे छलफल गरेको थिएँ, माननीय परराष्ट्र मन्त्रीज्यू पनि सँगै हुनुहुन्थ्यो र हामीले सबै आयामहरू केलाउँदाखेरि चाहिँ अहिले पनि त्यो बाह्य प्रतिकूलताको चाप हामीमा बढ्दै गएको छ र अनिश्चितताको यो भुमरीमा हामीले चाहिँ स्तरोन्नतिको निर्णय गऱ्यौँ भने यो अपरिपक्व हुन्छ कि भनेर अहिलेलाई अर्को 3 वर्षको लागि पनि हामी भर्खर नयाँ सरकार आएको छ, धेरै कुराहरूको थालनी गरिएको छ र यी थालनीलाई न्याय हुने गरेर नतिजा प्रतिफलहरू आएपछि अर्को 2-2.5 वर्षपछि चाहिँ स्तरोन्नति हुँदाखेरि अहिलेको फ्रेस म्यान्डेटलाई पनि यसले चाहिँ जस्टिस गर्छ भन्ने तर्कका साथ हामीले यसलाई डिफर गर्ने प्रक्रियामा लगेका छौँ।
0: सरकारले 100 बुँदे शासकीय सुधारका कार्य र सदनमा आएका सुझावलाई आधार बनाएर आगामी बजेट प्रस्तुत गरिने अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो।
4: आम जनताले हामीलाई साथ दिइराख्नु भएको छ, मूल्य वृद्धि भएको छ, यो सरकारका कारण होइन, बाह्य चापका कारण हो भन्ने त्यो आम समझदारीले गर्दाखेरि चाहिँ सरकारमाथि धेरै दबाब हुन पुगेको छैन। आम जनताले त्यो शङ्काको लाभ हामीलाई दिइराख्नु भएको छ तर यो असाध्यै एडभर्स कन्डिसनमा हामी छौँ अहिले र हामीलाई थाहा छैन यो अहिलेको मिडल इस्ट वार, इरान अमेरिकाको युद्ध कहिले गएर यसको पटाक्षेप कसरी हुन्छ भन्नेमा ठुलो अन्युअल छ, अनिश्चय छ र यो लम्बी हो भने अहिले $23 अर्ब हाम्रो सेन्ट्रल ब्याङ्कको जुन रिजर्भ छ त्यो पनि रित्तिँदै जाने, स्टेबलाइजेसन फन्ड त सकि नै हाल्यो र यसले चाहिँ अब हाम्रा कोर पुँजीगत खर्चहरू र इभन चालु खर्चबाट पनि कटौती गरेर यी कुराहरू धान्नुपर्ने हुन्छ।
0: यसअघि राष्ट्रिय सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसदहरूले सङ्घ प्रदेश र स्थानीय सरकार बीचको सम्बन्ध तथा समन्वयलाई अझ सुदृढ बनाउन प्रभावकारी व्यवस्था र एमसिसी तथा बिआरआई जस्ता अन्तर्राष्ट्रिय सहकार्यका विषयलाई नीति तथा कार्यक्रममा स्पष्ट रूपमा समेटिनु पर्नेमा जोड दिनुभयो। बैठकमा सांसदहरूले किसान आत्मनिर्भरता तथा उत्पादन वृद्धि, युवा रोजगारी तथा राष्ट्रिय गौरवका आयोजनाको विकासका लागि लगानी सुनिश्चित गर्ने ठोस कार्यक्रम नसमेटिएको भन्दै निमुखा जनताको सुरक्षा सुनिश्चित गर्नुका साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। यसअघि बैठकमा सांसदहरूले सुकुम्बासी समस्या समाधान, महँगी नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण लगायतका समसामयिक विषयहरूमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा वास्तविक गरिबी रेखामुनिका नागरिकहरूको पारदर्शी पहिचान गरी शिक्षा, स्वास्थ्य, आधारभूत सेवा र आवासको व्यवस्था गर्नुपर्ने बताउनुभयो। यस्तै सांसदहरूले लाल पूर्जा नभएका सबै नागरिकलाई हटाउने नीति लागू गरिएमा देशभरका 9 लाख भन्दा बढी अव्यवस्थित बसोबासी परिवार प्रत्यक्ष रूपमा प्रभावित हुने खतरा रहेको भन्दै उचित व्यवस्थापन बिना हटाउने नीतिले थप मानवीय र सामाजिक समस्या निम्त्याउन सक्ने औल्याउनु भयो। सांसदहरूले सुकुम्बासीहरूको अधिकारको उचित व्यवस्थापन, अपाङ्ग तथा पिछडिएका समुदायहरूको अधिकार संरक्षण, महँगी नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण, सवारी साधनको गुणस्तर परीक्षण र नियमित निरीक्षणका लागि स्पष्ट योजना बनाउनु पर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभामा नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै संशोधनकर्ता सांसदहरूले नेपालको भूमि कालापानी र लिपुलेखमा अतिक्रमण भएको भन्दै नीति तथा कार्यक्रम स्पष्ट दृष्टिकोण सहितको धारणा आउनुपर्ने बताउनुभयो। प्रतिनिधि सभाका सांसदहरूले संविधान कार्यान्वयन, संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो। उहाँहरूले सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता हुनुपर्ने बताउनुभयो। सांसदहरूले नीति तथा कार्यक्रममा समावेश गरिएका डिजिटल पूर्वाधार विकास, सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय उद्योगका रूपमा प्रवर्धन गर्ने, आयोजना प्रमुखलाई जिम्मेवारी पूर्ण उत्तरदायी निर्धारण गर्ने विषय सकारात्मक रहेको बताउनुभयो। उहाँहरूले सरकारको नीति तथा कार्यक्रमले समतामूलक समाज निर्माण गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको विकासको विषय ल्याउन नसकेको बताउनुभयो। राजनैतिक विचारा धारात्मक रूपमा स्पष्ट नीति कार्यक्रम आउन नसकेको भन्दै सांसदहरूले सरकारले आफ्नो राजनीतिक आर्थिक दृष्टिकोण संविधानको परिधिभित्र रहेर स्पष्ट गर्नुपर्ने बताउनुभयो। आकर्षक नाराका रूपमा आएको 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन पत्याउन सक्ने आधार नभएको, नयाँ आर्थिक त्यसै गरी रोजगारी 10 आर्थिक श्रृङ्खला, औसत 7% आर्थिक वृद्धि लगायतका नारा राम्रा भए पनि त्यसका लागि पर्याप्त आधार र कार्यक्रम आउन नसकेको बताउनुभयो। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले अब मुलुक कता जाने हो भनेर स्पष्ट वैचारिक, आर्थिक र संरचनात्मक दिशा दिन नसकेको सांसदहरूले बताउनुभयो। संशोधनकर्ता सांसदहरूले नेपाली जनता निर्वाहमुखी कृषिमा आधारित रहेको भन्दै समग्र कृषि प्रणाली सुधारका लागि कृषिको व्यवसायीकरण र आधुनिकीकरण गर्ने विषयमा नीति तथा कार्यक्रमले ध्यान दिनुपर्ने बताउनुभयो। परनिर्भर अर्थतन्त्रबाट देश समृद्ध भएको इतिहास विश्वमा नरहेको भन्दै सांसदहरूले नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणको स्पष्ट मार्गचित्र र दृढ संकल्प नदेखिएको बताउनुभयो। उहाँहरूले नीति तथा कार्यक्रम प्रति सरकार र सरकारका मन्त्रीहरूमा नै उदासीनता र नैराश्यता देखिएको भन्दै नीति तथा कार्यक्रमले संशय पैदा गरेको बताउनुभयो। बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको छ। यसअघि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित भएर सांसदहरूले उठाएका विषयमा जवाब दिनुपर्नेमा जोड दिनुभयो। प्रतिनिधि सभाको आकस्मिक समयमा नेपाली कङ्ग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री नीति तथा कार्यक्रम माथिको छलफलमा नआए विरोध जारी राख्ने बताउनुभयो। नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले सरकार संविधानमै व्यवस्था भएको शासन व्यवस्था अवलम्बन गरेको हो कि अरू कुनै शासन व्यवस्था भनी प्रश्न गर्दै सरकार संसदप्रति उत्तरदायी बन्नुपर्ने र सांसदहरूले उठाएका विषयमा जवाफ दिनुपर्ने माग गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक खुसबु ओलीले संसदमा प्रधानमन्त्री खोजेर उहाँको जवाबदेहिता खोजेको बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्रीले सदनलाई व्यवस्था गरेको भन्दै संसदमा सत्ता पक्ष र प्रतिपक्ष सबैको कुरा प्रधानमन्त्रीले सुन्नुपर्ने र जवाब दिनुपर्ने बताउनुभयो। यस्तै आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले दिएको 2 अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषद हेरफेर र कार्य विभाजन गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मौजुदा मन्त्री परिषद हेरफेर गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। नयाँ कार्य विभाजन अनुसार प्रधानमन्त्री शाहले रक्षा, गृह र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय आफूसँगै राख्नु भएको छ। यस्तै डाक्टर स्वर्णिम वागले अर्थमन्त्री, शिशिर खनाल परराष्ट्र, विराज भक्त श्रेष्ठ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री, सुनिल लम्साल पूर्वाधार विकास, सोभिता गौतम कानून न्याय तथा संसदीय मामिला र सीतावादी महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा हुनुहुन्छ। त्यसै गरी प्रतिभा रावल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन निशा मेहता, स्वास्थ्य तथा खाद्य स्वच्छता सस्मित पोखरेल, शिक्षा तथा खेलकुद खड्गराज पौडेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन डाक्टर विक्रम तिमलसेना, सूचना तथा सञ्चार गीता चौधरी, कृषि वन तथा वातावरण गौरी कुमारी, उद्योग वाणिज्य तथा आपूर्ति र रामजी यादव, युवा श्रम तथा रोजगार मन्त्री रहनु भएको छ। नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले सरकार संविधान विधि र पद्धति अनुसार चल्नुपर्नेमा जोड दिनुभएको छ। नेपाली कङ्ग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित प्रदेश स्तरीय भेलामा सभापति थापाले पार्टीका तर्फबाट प्रदेश र स्थानीय तहमा जिम्मेवारी पाएका प्रत्येक सदस्य तथा पदाधिकारीले आफ्नो जिम्मेवारीलाई आत्मसात गर्न आग्रह गर्नुभयो। उपसभापति विश्वप्रकाश शर्माले संघीय लोकतान्त्रिक पद्धतिलाई बलियो बनाएर लैजानेमा कङ्ग्रेसले सरकारलाई साथ दिने बताउँदै लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात गर्दै अघि बढ्न सरकारलाई आग्रह गर्नुभयो। भेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे र कङ्ग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीलाई भावनात्मक रूपमा एक बनाएर तल्लो तहबाटै बलियो बनाएर लैजानुपर्ने आवश्यकता औल्याउनु भयो। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुल्ला भएको छ। सगरमाथा आधार शिविरदेखि शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग खुल्ला भएको पर्यटन विभागले जनाएको छ। सगरमाथा लोत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतारोहण सञ्चालक सङ्घ नेपालले डोरी टाँग्ने कार्य सम्पन्न गरेपछि सर्वोच्च शिखर सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्मको आरोहण मार्ग खुल्ला भएको विभागले जनाएको छ। डोरी टाङ्ना आधार शिविरदेखि क्याम्प दुईसम्म 8 जना आइस फल डाक्टर तथा क्याम्प दुईदेखि चुचुरोसम्म 11 जना पथ प्रदर्शक संलग्न रहेका विभागले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रे प्लाञ्चोक सिन्धुली स्थित बिपी राजमार्ग र हुम्लाको हिल्सा सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ। प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै काभ्रे प्लाञ्चोकको खुर्कोट नेपालथोक कटुन्जे बेसी हुँदै सिन्धुली चल्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखी सवारी सञ्चालनमा रोक लगाइएको छ। यसै गरी हुम्लाको नामखा गाउँपालिका 2 च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेका कारण हिल्सा सिमकोट सडक खण्डमा पनि आवागमन बन्द गरिएको छ। च्यादुक होटलदेखि छ्यारासम्म सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेकाले यही वैशाख 29 जेठ 2 उक्त सडक खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको छ। किसानले उत्पादन गरेका कृषि उपजहरू भण्डारणको अभावमा सस्तोमा बेच्नुपर्ने र खेर फाल्नुपर्ने बाध्यतालाई हटाउन अछामको कमल बजार नगरपालिकाले चिस्यान घर निर्माण कार्यलाई तीव्रता दिएको छ। चिस्यान घर निर्माण भई सञ्चालनमा आएपछि कमल बजार नगरपालिका वरिपरिका सबै किसानका कृषि उपजहरू भण्डारणमा सहज हुने भएको छ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
5: पालिकाको केन्द्र कमल बजारमा चिस्यान घर निर्माणका लागि 2,64,00,000 बजेटमा पञ्चदेवल दिमुन जेबीले ठेक्का लिएको छ। 2082 माघ 24 गतेबाट निर्माण कार्य थालनी भएको चिस्यान घरको निर्माण अवधि 2084 असार मसान्तसम्म रहेको छ। चिस्यान घर अर्थात् कोल्ड स्टोर निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि कृषकलाई के फाइदा हुन्छ त? कमल बजार नगरपालिका वडा नम्बर 6 स्थित नौघाटे कृषि तथा पशुपन्छी फार्मका सञ्चालक अगुवा कृषक झङ्कर बहादुर साई,
6: अहिले हामी जुम्लाबाट दैनिक 200 क्विन्टल खुमल सेतो आलुको बिउ ल्याएर आउँछौ। त्यो उत्पादन गरेको बिउ कम्तीमा यही राखेर पुनः किसानलाई आलुको बिउ वितरण गर्न सक्ने हो भने त ठुलो उपलब्धि हुने वाला छ। छिटो सरिटो यसलाई सम्पन्न गरेर किसानले उत्पादन गरेको कुरा यसमा राख्न पाइदिएको भए सुनमा सुगन्ध हुन्थ्यो।
5: मौसममा कृषि उपज वस्तु बढी उत्पादन हुने भएकाले बजारमा खपत नहुने र बेमौसममा सो वस्तु राख्न नसकिने समस्याको अन्त हुने भएकाले कृषकलाई राहत हुने बताउनुहुन्छ कमल बजार नगरपालिका वडा नम्बर 9 कृषक बम बहादुर राव।
7: कृषि उत्पादनहरू त्यतिकै खेर गइरहेको छ। हामीले बेमौसममा महँगोमा किन्नुपर्ने, सिजनमा त्यतिकै फ्याँकिरहनु पर्ने अवस्था हुनाले कोल्ड स्टोर बनेर सञ्चालन भयो भने किसानहरूलाई धेरै राम्रो राहत नै दिन्छ।
5: गत आर्थिक वर्षमा बजेट विनियोजन भएको भए तापनि जग्गा प्राप्ति नहुँदा योजना कार्यान्वयन हुन नसक्दा फुले पालिकालाई निशुल्क जग्गा दान गरेको बताउनुहुन्छ कमल बजार नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद ढकाल।
8: मन्त्रालयबाट नगरपालिकामा बजेट आएको थियो 80-81, 81-82 फ्रिज गएको मैले देखेँ। मैले निशुल्क जग्गा दिएर पनि यहाँको कोल्ड स्टोर बनाउनु पर्छ भन्ने पञ्चायतले 6.5 रोपनी जग्गा नगरपालिकालाई उपलब्ध गराएको छ। र यो कोल्ड स्टोर निर्माण भइसकेपछि यो नगरपालिका वरिपरिका तुर्माखान गाउँपालिका, ढकारी गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका किसानहरूले पनि कोल्ड स्टोरमा राखेर मूल्य पहिलेको भन्दा बढी भएर उहाँहरूको जीवन स्तर माथि उठ्ने मैले महसुस गरेको छु।
5: तोकिएको समय सीमा 2084 असार मसान्तसम्म कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुहुन्छ कमल बजार नगरपालिका पूर्वाधार विकास शाखाका प्रमुख इन्जिनियर नरेन्द्र बहादुर शाह।
9: यो कोल्ड स्टोर पञ्चदेवल जीवन जेबीले 2,64,00,000 ठेक्का परेको थियो। 40% भन्दा माथि काम भइसकेको छ। 2084 असार मसान्तमा यसको काम हामीले भ्याउनु पर्नेछ।
5: चिस्यान घर निर्माण कार्य समयमै सम्पन्न भएर सञ्चालनमा आएमा यस क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजहरू भण्डारहरूको अभावमा सड्ने र सस्तोमा बेच्नु पर्ने बाध्यता हट्ने भएकाले कृषकको जीविकोपार्जनमा थप सहज हुनेछ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
0: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले नागरिकले महसुस गर्ने गरी परिणाममुखी सेवा प्रवाह गर्न मन्त्रालयसँग निकाय तथा विभागलाई आग्रह गर्नुभएको छ। मन्त्रालय सम्बद्ध निकाय र विभागलाई उहाँले यस्तो आग्रह गर्नुभएको हो। सिंहदरबार स्थित मन्त्रालयमा आज श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालय स्तरीय समस्या समाधान समिति बैठक र आर्थिक वर्ष 2082-83 को तेस्रो त्रैमासिक समीक्षा कार्यक्रममा मन्त्री यादवले वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकको सुरक्षा तथा उद्धारको काम छिटो छरितो रूपमा गर्न मन्त्रालयगत त्यसै गरी विभागका काम कारबाही चुस्त बनाई डिजिटल रूपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो। विश्व बैंकले नेपालको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले सो कुरा बताउनु भएको हो। त्यस अवसरमा उहाँहरू बीच शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधि मैत्री शिक्षा प्रणालीबारे छलफल भएको छ। विश्व बैंकले विशेष गरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ। दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्राध्यापक डाक्टर सुशील बहादुर बज्राचार्यलाई दिइएको छ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले आज गर्नुभएको निर्णय अनुसार त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्न इन्जिनियरिङ अध्ययन संस्थानको डिनको समेत कार्य गर्ने गरी उहाँलाई उपकुलपतिको जिम्मेवारी तोकिएको हो। सार्वजनिक निकायका पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष अध्यादेश जारी हुने अघिल्लो दिन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक अरियालले राजीनामा दिनुभएको थियो। नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध लगाएको भन्ने भ्रामक र तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पर्यटन बोर्डले हिजो प्रेस विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यम र अनलाइन प्लेटफर्म मार्फत भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा अनिवार्य परिचय पत्र लागू गरिएको, नेपाल बसाइ अवधि 30 दिनमा सीमित गरिएको तथा अवधि नागेमा सवारी साधन जफत गरिने जस्ता विवरण पूर्ण रूपमा गलत, आधारहीन र भ्रामक भएको जनाइएको छ। विज्ञप्तिमा नेपाल सरकारले भारतीय पर्यटकको बसाइ अवधिमा कुनै नयाँ प्रतिबन्ध नलगाएको तथा नेपाल भारत बीच लामो समयदेखि कायम खुल्ला सीमा व्यवस्था र द्विपक्षीय समझदारीमा कुनै परिवर्तन नगरिएको उल्लेख गरिएको छ। नमुना सहर घोषणा गरिएको बैतडीको पाटनमा बसाई सराई दर बढ्दो अवस्थामा रहेको छ। अपेक्षा अनुसार विकास निर्माणको अनुभूति नहुनु, स्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको अभावका कारण त्यहाँका गाउँहरू रित्तिदै गइरहेका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
10: बैतडीको पाटन नमुना सहर नजिकैको मेलतडा गाउँ भित्रभित्रै रित्तिँदै गइरहेको छ। यहाँका करिब 35 परिवार बस्दै आएकोमा अहिले आधा परिवार तराई झरिसकेका छन्। स्थानीय शान्ति सन्द
11: पहिले 30-35 परिवार थियो, अहिले 15-20 लगभग। पहिले हाम्रा घर बाँचाएर हो, खेतीबारी बाँचेको छ, अनि घर परिवार के तसो सामूहिक काम मर्दा पर्दा कोही मान्छेहरू भेटिनन्।
10: पाटन नमुना सहर नजिकै रहेका अन्य गाउँहरूको अवस्था पनि यस्तै छ। आधारभूत आवश्यकताकै खोजीमा यहाँका गाउँहरू रित्तिने अवस्थामा पुगेका छन्। खाने पानी, सिंचाइ, सडक पूर्वाधारको अभाव झेल्दै आएकाले बसाई सर्न बाध्य भएको अर्का स्थानीय जनक बहादुर चन्द बताउनुहुन्छ।
12: यहाँ खाने पानीको समस्या छ, सिंचाइको समस्या छ, अस्पतालको समस्या छ, रोडको पनि समस्या छ। यहाँका मान्छे त यही दुखले यही कारणबाट गइसकेका छन्, त्यो त छैन मान्छे।
10: पाटन नगरपालिकाका अनुसार नमुना सहर रहेको वडा नम्बर 6 पछिल्लो 5 134 परिवार बसाई सरी गएका छन्। पाटनलाई नमुना सहर घोषणा गरी कार्यान्वयन भएको झन्डै 15 वर्ष पुगेको छ। नमुना सहरमा 1,00,000 संख्या बसाउने उद्देश्य राख्दै आर्थिक वर्ष 2066-67 बैतडीको पाटन सहित देशभरिका 10 शहरलाई नमुनाको रूपमा विकास गर्ने घोषणा गरी कार्यान्वयन गरिएको थियो। तर अपेक्षानुसार विकास हुन सकेको छैन। अहिले नमुना सहर आयोजनाको कार्यालय समेत भवन निर्माण आयोजनामा गाभिएको छ। यस आयोजनाले नमुना सहरका कार्यहरू अघि बढाउँदै गएको छ। बसाई सराई रोक्नको लागि बस्ती विकास कार्यक्रमलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको लागि कार्यक्रम माग गरिएको कार्यालय प्रमुख जङ्कबहादुर थापाले बताउनु भयो।
13: वर्ष विभिन्न योजनाहरू सञ्चालन हुँदै आएका छन्। मुख्यत नयाँ सहर भनेको बस्ती विकास गर्ने हो। आगामी आवागाल हामीले बस्तीसँग सम्बन्धित योजनाहरू प्रस्ताव गरी पठाएका छौँ।
10: नमुना सहर घोषणा गरी कार्यान्वयन भइरहेको क्षेत्रमा नै बसाई सराई दर उच्च रहँदा जिल्लाका ग्रामीण क्षेत्रमा बसाई सराईको दर झनै उच्च छ। बसाई सराई रोक्नको लागि सरकारवाला निकायले जनअपेक्षा अनुसार काम गर्न आवश्यक छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनी राष्ट्रपति सी जिनपिङ बीच आज बेजिङमा भेटवार्ता भएको छ। ग्रेट हल अफ द पिपुलमा आयोजित भव्य समारोहमा चीनी समकक्षी सीसँग भएको वार्ता अत्यन्त सकारात्मक भएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनु भएको छ। भेटका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनी राष्ट्रपति सी जिनपिङलाई सेप्टेम्बर 24 व्हाइट हाउस भ्रमणका लागि आमन्त्रण पनि गर्नुभएको छ। यसैबीच चीनी कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्तापछि आयोजित रात्रि भोजलाई सम्बोधन गर्दै चीनको प्रगतिले अमेरिकालाई पुनः महान बनाउन सक्ने बताउनुभयो। इरानी नौसैनिक बलले चिनिया जहाजहरूको एक समूहलाई मंगलबार रातिदेखि रणनीतिक जलमार्ग स्ट्रेट अफ होर्मुज हुँदै जान अनुमति दिएको छ। इरानी समाचार समित तस्नीले इरानी अधिकारीहरूलाई उद्धृत गर्दै इस्लामिक गणतन्त्र इरानको निर्णयपछि केही चिनिया जहाजलाई स्ट्रेट अफ होर्मुज हुँदै इरानको व्यवस्थापनमा पारवहन कानून अनुसार यात्रा गर्न अनुमति दिएको उल्लेख गरेको छ। अब आर्थिक समाचार।
14: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
15: एकीकृत भन्सार जाँच चौकी आइसिपी बिरगंजमा भारत तर्फबाट बिहानै मालवाहक सवारी साधन जाँच पास गरी नेपाल पठाउन भारतीय कस्टमले असहयोग गरेको गुनासो आयात निर्यातकर्ताहरूले गरेका छन्। सीमा नाकामा हुने अनौपचारिक कारोबार नियन्त्रण, भन्सार प्रणालीलाई छिटो छैटो बनाउने तथा आयात निर्यात प्रक्रियालाई सहज बनाउने उद्देश्यले भारत सरकारको सहयोगमा नेपाल र भारत दुवैतर्फ समान संरचनासहित आइसिपी निर्माण गरिएको थियो। तर सञ्चालनमा आएको वर्षौँ बितिसक्दा पनि भारतीय पक्षले बिहानै मालवाहक गाडी नेपालतर्फ पठाउन नमानेको आरोप आयात निर्यातकर्ताहरूले लगाएका छन्। नेपालतर्फ आइसिपीको यार्ड व्यवस्थापन, पार्किङ तथा मालवाहक सवारी साधनको आवाज जावत व्यवस्थापन गर्दै आएको हिमालयन लजी पार्क प्रालीका टर्मिनल प्रमुख गणेश प्रसाद घिमिरेले पछिल्ला 2 बिहानै गाडी पठाउन आग्रह गरिए पनि भारतीय कस्टमले बिहान 11 मात्र गाडी पठाउने गरेको बताउनुभयो। घिमिरेका अनुसार भारतीय कस्टमले जनशक्तिको अभाव तथा रक्सोलबाट कर्मचारी ढिलो आउने कारण देखाउँदै बिहान गाडी पठाउन नसकिने बताउने गरेको छ। यस विषयमा बिरगंज भन्सार कार्यालय

0: पराजित अमेरिका दोस्रो स्थानमा झरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपले खेल संघलाई असार 15 गति भित्र नवीकरण गर्न सूचना जारी गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐन 2077 तथा नियावली 2079 बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कार्यान्वयन नभएको भन्दै राखेपले असार 15 गतिसम्मको समय दिएर सूचना जारी गरेको हो।
1: अब मौसम। आगामी 24 घण्टामा कोशी र मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली तथा पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 27.5, न्यूनतम 17 डिग्री सेल्सियस, वर्षा 6.6 मिलिमिटर। काठमाडौँको अधिकतम 26.7, न्यूनतम 16, वर्षा 8.6 मिलिमिटर। पोखराको अधिकतम 26.2, न्यूनतम 19.4, वर्षा 20 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.7 डिग्री सेल्सियस। र दिपायलको अधिकतम तापक्रम 34.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.2 डिग्री सेल्सियस, वर्षा 2 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभामा पारित, प्रतिनिधि सभामा भने छलफल जारी। संविधान कार्यान्वयन, संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा नीति तथा कार्यक्रममाथिको छलफलका वक्ता सांसदहरूको जोड। नयाँ मन्त्रालय कार्यान्वयनमा आएसँगै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूको कार्य विभाजनमा हेरफेर। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुला। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच बेजिङमा भेटवार्ता, वार्ता अत्यन्त सकारात्मक भएको अमेरिकी राष्ट्रपतिको भनाई। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेश।
2: यहाँहरू अहिले रेडियो नेपाल सुन्दै हुनुहुन्छ। 7:45 बजे प्रहरी कार्यक्रम सुन्न सक्नुहुनेछ। अब हामी प्रस्तुत गर्दैछौँ घटना र विचार कार्यक्रम।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री सोडी

0: बाग्लेले दिनुभयो सांसदहरूको जवाफ।
1: नेपाल सरकारका नीति तथा कार्यक्रममा अधिकतम रूपमा समेट्ने प्रयास गरेको छ।
2: सुशासन र समृद्धिको नयाँ मार्ग चित्र कस्तो आउला आगामी बजेट विशेष रिपोर्ट।
0: 2062 साल यता राज्य कोष चलाउने सबै पदाधिकारीको सम्पत्ति छानबिन सुरु। 30 दिनभित्र विवरण बुझाउन आयोगको निर्देशन।
2: त्रिवी मैदानमा कीर्तिमानको ऐरो शतक प्रहार गरेर पनि 2 रनले चुक्यो अमेरिका।
0: र अन्तर्राष्ट्रिय प्रसङ्गमा बेजिङमा ट्रम्प र सी बीच ऐतिहासिक शिखर वार्ता। हर्मोजल सन्धिदेखि युक्रेन युद्धसम्मको बहस।
3: कार्यक्रम सुरु गरौँ नीति तथा कार्यक्रममा सरकारको जवाब सम्बन्धी प्रसङ्गबाट। संघीय संसदमा हिजोदेखि जारी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममाथिको छलफल आज सरकारको जवाफसँगै एउटा तार्किक निष्कर्षमा पुगेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सरकारको आगामी कार्यदिशा प्रष्ट पार्नुभएको छ। संसदमा उठेका जिज्ञासा र संशोधनका प्रस्तावहरूमाथि सरकारको धारणा राख्दै अर्थमन्त्री डाक्टर वाग्लेले वर्तमान राजनीतिक व्यवस्थाप्रतिको प्रतिबद्धता दोहोऱ्याउनु भएको छ। प्रधानमन्त्रीको तर्फबाट जवाब दिने क्रममा उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रतिको निष्ठामा कतै पनि शङ्का नगर्न आग्रह गर्नुभयो। सरकार केवल सुधारमा मात्र सीमित नरही अग्रगमनको मार्गमा दृढ रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो,
1: सकारात्मक ढंगले ग्रहण गरेको छ। निर्वाचनमा सहभागी सबै राजनीतिक दलले नागरिक समक्ष गरेका वाचा तथा घोषणालाई राष्ट्रिय प्रतिबद्धता एउटा साझा प्रतिबद्धताको रूपमा लिई उक्त विषयलाई नेपाल सरकारका नीति तथा कार्यक्रममा अधिकतम रूपमा समेट्ने प्रयास गरेको छ। मान्य सदस्यहरूबाट लिखित तथा मौखिक रूपमा प्रस्तुत भएका धारणाले नीति तथा कार्यक्रममा सबैको स्वामित्व स्थापित भएको छ। प्राप्त सुझाव तथा पृष्ठपोषणलाई आगामी आर्थिक वर्षको बजेटमा अधिकतम समावेश गर्ने व्यक्तिगत प्रतिबद्धता पनि म दिन चाहन्छु।
3: सांसदहरूले राख्नुभएका लिखित तथा मौखिक सुझावहरूलाई सरकारले सम्पत्तिको रूपमा ग्रहण गरेको र यी सुझावहरूलाई आगामी बजेटमा समावेश गरिने अर्थमन्त्री वाग्लेले बताउनुभयो। विशेष गरी सरकारी सेवाभित्रका दलगत संगठन वा ट्रेड युनियनका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सरकारको मनसाय स्पष्ट पार्नुभयो। उहाँले समग्र ट्रेड युनियन आन्दोलनलाई नभई सरकारी कार्यालयभित्रका दलगत राजनीतिलाई मात्र अन्त्य गर्न खोजिएको प्रष्ट पार्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख 28 गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आज दुवै सदनमा घनीभूत छलफल भयो। छलफलका क्रममा सांसद जन अपेक्षालाई सम्बोधन गर्ने गरी योजनाहरू कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ। सरकारको यो जवाफसँगै अब संसद आगामी बजेट निर्माणको संवैधानिक प्रक्रियातर्फ केन्द्रित भएको छ। नयाँ आर्थिक वर्ष 2083-84 बजेट निर्माणको सरगर्मी सिंहदरबारदेखि संसदसम्म छाएको छ। फागुन 21 निर्वाचनपछि बनेको नयाँ सरकारले यसपटक केवल अङ्कहरूको जोड घटाउ मात्र नभई अर्थ राजनीतिको एउटा नयाँ दिशा नै तय गर्ने संकेत दिएको छ। 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य र सुशासनको लक्ष्य बोकेका अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आगामी बजेटका प्राथमिकता सार्वजनिक गर्नुभएको छ। आखिर कस्तो आउँदैछ त बजेट? प्रस्तुत छ यो रिपोर्ट। प्रस्तुत गर्दैछन् सहकर्मी दिनेश लुइटेल।
0: जेठ 15 नजिकिँदै गर्दा अर्थ मन्त्रालयको टोली अहिले बजेट लेखनमा व्यस्त छ। तर यो पटकको बजेट विगतको भन्दा भिन्न हुने दावी गरिएको छ। संसदीय समितिमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले यो पटक सुशासनको लाभांश जनताको घर दैलोसम्म पुर्याउने प्रतिज्ञा गर्नुभएको छ। यसै गरी गत वैशाख 28 गते सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमले बजेटको लक्ष्यलाई स्पष्ट पारेको छ। विप्रेषण अर्थात् रेमिटेन्सले धानेको अर्थतन्त्रलाई अब उत्पादन र डिजिटल रूपान्तरण तर्फ मोड्ने सरकारको मुख्य योजना देखिन्छ। अर्थमन्त्री वाग्लेका अनुसार यो बजेट आशाको दस्तावेज मात्र नभई कार्यान्वयनको मार्गचित्र पनि हुनेछ।
4: जग्गा प्राप्ति जस्ता कुराहरूमा उनले सुरु गरिसकेको र अर्थ मन्त्रालयसँगको सहकार्यमा यी धेरै रिफर्महरूलाई अगाडि बढाउँदै गर्दा हामीलाई लागेको छ कि फर एभ्री रुपी अफ नेपाली पब्लिक मनी स्पेन्ड अन इन्फ्रास्ट्रक्चर वी विल बी एबल टु क्राउड इन यु नो 4 to 5 rupees अफ प्राइभेट मनी। त्यसैले यसरी चाहिँ अलि इन्करेजिङ टोनमा हामी गएका छौँ। यद्यपि हाम्रा संरचनागत इनर्सिया कर्मचारीहरूलाई प्रोटेक्सन नभइदिँदाखेरि उनीहरूले देखाउने रिस्क अभर्जन यी कुराहरूलाई पनि सम्बोधन गर्दै जानुपर्नेछ।
0: सरकारको यो आत्मविश्वासलाई निजी क्षेत्रले भने निकै सूक्ष्म ढङ्गले नियालिरहेको छ। कुल ग्रास्त उत्पादनमा 80% हिस्सा ओगट्ने निजी क्षेत्र अहिले सुस्त छ। ब्याङ्कहरूमा पैसा थुप्रिएको छ तर लगानीकर्तामा उत्साह देखिन सकेको छैन। नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जीवन पराजुली नयाँ सरकारसँग जनतासँगै उद्योगिका पनि अपेक्षा रहेकाले करका दायरा बढाएर भए पनि उद्योगिका समस्या समाधान गर्ने किसिमको बजेट सरकारले ल्याउनु पर्ने सुझाव दिनुहुन्छ।
5: एमआरपीको कुराहरू उठिरहेछ, अहिले एकैचोटि एमआरपी एउटा राम्रो पक्ष पनि हो। अब सरकारले हामीलाई पनि के भने एउटा डिजिटल लाइटमा गरिदियो भने त्यो पनि राम्रो। अर्को एउटा समस्या भनेको यो एमआरपी सँगसँगै हामीलाई अन्डर बिलको जुन समस्या छ यो बिल चाहिँ सरकारले समाधान गरिदियोस् भन्ने चाहन्छौँ हामी। हामी के चाहन्छौँ भनेदेखि सरकारलाई हामी ट्याक्स तिर्न सकौँ र यो अन्डर बिलको जुन समस्या छ यो ठुलो समस्या छ। यो अन्डर बिलको समस्याले गर्दाखेरि कर्मचारी मोटाउने समस्या रहन्छ, त्यसले गर्दाखेरि यो हाम्रो चाहिँ एमआरपीलाई अहिले हामीले व्यवसायले गर्नै नसक्ने होइन, तर कस्तो कस्तो चिजमा अहिले गर्न सकिन्छ भन्ने कुरामा जस्तो म्यानुफ्याक्चर र इम्पोर्टरहरूलाई अहिले त्यहाँबाट चाहिँ टाइट गरेर ल्यायो भनेदेखि हामी मुनिका मझौला व्यापारीहरूले यसलाई काम गर्न सक्छौँ र एमआरपी पनि राख्न सक्छौँ र हाम्रा भएका स्टकहरू जुन छ त्यसलाई अलिक तुरुन्तसँग अलिअलि हार्डवेयरमा समस्या छ, लत्ता कपडामा समस्या छ, रेडिमेडमा समस्या छ, जुत्तामा समस्या छ, यहाँ भएका उत्पादनमा समस्या छैन। हाम्रो धेरै जस्तो धेरै सामानहरू आयात गरेर ल्याइएको सामानहरूमा चाहिँ हामीले अहिले एमआरपी सबै कुरामा खुद्रा पसलले लाउन सक्ने अवस्थामा छैनौँ। त्यसले गर्दाखेरि करको दायरालाई चाहिँ बढाउने र कर घटाउने मा चाहिँ लाग्यो भनेदेखि भन्छ हाम्रो ओपन भन्सारको पनि समाधान हुन्छ, अन्डर बिलको पनि समाधान हुन्छ भन्ने हामी आशावादीमा छौँ।
0: यता अर्थतन्त्रको नाडी छामिरहेका विज्ञहरू भने सरकारको लक्ष्य र स्रोत बीचको सन्तुलनमा चासो राख्छन्। राजस्व संकलनमा देखिएका चुनौती र वैदेशिक सहायताको अवस्थालाई हेर्दा बजेट कार्यान्वयन पूर्ण रूपमा सहज हुने अवस्था कम देखिन सक्छ। नेपाल राष्ट्र ब्याङ्कका पूर्व गभर्नर दिपेन्द्र बहादुर छेत्री साना तथा लघु उद्यमीलाई प्रोत्साहन दिने प्रकृतिको बजेट निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताउनुहुन्छ।
6: हामीले ठुलो ठुलो सपना चाहिँ देख्यौँ भन्नाले ठुला ठुला परियोजनाहरूको मात्रै कुरा गर्यौँ, तर हाम्रो जस्तो मुलुकको लागि त साना लघु उद्यमहरू व्यवसायहरूले प्राथमिकता पाउनु पर्ने थियो, त्यो पाएन है। त्यसो सट्टा सबै व्यापार गर्नुपर्ने लागि दिएपछि उद्यम व्यवसाय भन्ने कुरो चाहिँ गडबड भइदिएको कारणले गर्दा अब जसरी अहिले अर्थमन्त्रीजीले मिडल क्लासको लागि चाहिँ र उद्यमीलाई हामीले करको दायराबाट पनि सहुलियत दिन्छौँ भन्ने कुरा गर्नुभएको छ, त्यो सहुलियतको कुरा गर्नुभन्दा साना तथा लघु व्यवसायलाई प्रवर्धन गर्नको निमित्त अनुकूल किसिमको नीति ल्याउँछौँ भन्नुभयो भनेदेखि त्यसले मलाई के लाग्छ भने रोजगारी पनि दिन्छ, उद्यम व्यवसाय चाहिँ सुरुवात गरिसिद्ध्याएपछि करको दायरामा जानलाई पनि मद्दत गर्छ भन्ने मलाई लाग्छ।
0: सीमावर्ती क्षेत्रमा हुने अवैध व्यापार नियन्त्रण र राजस्व सुधारमा अर्थमन्त्रीले चालेका केही कठोर कदमले सकारात्मक नतिजा दिन थालेका छन्। तर आम नागरिकको अपेक्षा भने महँगी नियन्त्रण र रोजगारी सिर्जनामा अड्किएको छ। अर्थविदहरू यसलाई संरचनागत क्रमभङ्गताको अवसरका रूपमा व्याख्या गर्छन्। त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका पूर्व विभागीय प्रमुख रेशम थापा जनअपेक्षा धेरै भएकाले स्वयं प्रकृतिको बजेट र रोजगारी सिर्जनामा केन्द्रित हुने किसिमको तर महत्वाकांक्षी बजेट आउनु पर्नेमा जोड दिनुहुन्छ।
7: बजेट सकेसम्म ठुलो बनाउनुपर्छ यो खालको सरकारहरूले, किन भन्दा जनअपेक्षा बढी छ। यो सरकारले बाटोमा पर्ने काम गर्दा पर्ने अप्ठ्यारो पर्ने नीति नियम कानुन सबै सुधार्न सक्छ र यो बिचमा चाहिँ ठुलो बजेट र त्यो ठुलो बजेट बढेको मध्येको ठुलो बजेट पुँजीगत खर्चमा छुट्याउने र त्यो पुँजीगत खर्च एक वर्षभित्र 364 करोड खर्च हुने पुरै खर्च हुने बाटाबाट गएर 30 वर्षको समस्या के हो भन्दा पुँजीगत खर्च साथै कम छुट्याइने र छुट्याएको पुँजीगत खर्च पनि नीतिआई पनि खर्च नहुने जुन समस्या छ, पुँजीगत खर्च ठुलो छुट्याउने र त्यो पुँजीगत खर्च छुट्याइएकोलाई 100% खर्च हुने वातावरण भयो भनेदेखि यो आर्थिक एउटा वृद्धि विकासको एउटा धरातल बन्छ। यो एक वर्षमा बनेको धरातलले के गर्न सकिन्छ भन्दा चाहिँ त्यो सुशासन कायम गर्ने जुन जनअध्यक्षलाई पनि यसले ओहो हुने रहेछ भन्ने कुरा सकारात्मक बनाउँछ भने अनि रोजगारी राज्यले दिने केही रोजगारी राज्यलाई केही बढी मान्छे चाहिन्छ नै थोरै मोरै राज्यले नै रोजगारी दिन सक्छ भने ठुलो संख्यामा प्राइभेट सेक्टरले लगानी गरेर प्राइभेट सेक्टरबाट सिर्जना हुने रोजगारी चाहिँ सिर्जना गर्न सकिन्छ। जग हाल्नै पर्छ हो नयाँ पार्टी नयाँ सरकार नयाँ यो युवाहरूले ल्याएको सरकार।
0: सरकारी सेवालाई डिजिटल बनाउने मालपोतदेखि राजधानीसम्मका लाइन हटाउने र एआई तथा डेटा सेन्टरमा लगानी गर्ने सरकारको योजनाले युवा पुस्तामा के आशा जगाएको छ? निर्वाचनमा व्यक्त गरेका सुशासनको मार्गचित्रलाई बजेटले कतिको समेट्छ त्यो भने हेर्न बाँकी नै छ। के यो बजेटले साँच्चै आम नेपालीको दैनिकी फेर्ला वा यो पनि विगतका झैं महत्वाकांक्षी बजेटको संगालो मात्र बन्ने हो? यसको फैसला भने आगामी जेठ 15 गते संसदको रोस्टमबाट अर्थमन्त्रीले वाचन गर्ने बजेटका पानाहरूले नै प्रष्ट पार्नेछन्।
3: नेपालमा राजनीतिक परिवर्तनसँगै पटक पटक उठ्ने गरेको एउटा प्रश्न हो, राज्यको ढुकुटी चलाउनेहरूको सम्पत्ति कति छ र त्यो कहाँबाट आयो? लामो समयको पर्खाइपछि अब यो प्रश्नले एउटा कानुनी आकार लिएको छ। 2062 साल यताका शासक र प्रशासकहरूको सम्पत्ति अब राज्यको सूक्ष्म छानबिनको घेरामा परेको छ। यसै विषयमा आधारित यो विशेष रिपोर्ट प्रस्तुत गर्दैछ सहकर्मी सुनिता पोखरेल।
2: भ्रष्टाचार र अवैध आर्जनको जालो कति गहिरो छ भन्ने कुराको उत्तर खोज्न अब एउटा नयाँ संयन्त्र सक्रिय भएको छ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको नेतृत्वमा गठित सम्पत्ति छानबिन आयोगले वैशाख 31 गते एउटा सार्वजनिक अल्टिमेटम जारी गरेको छ। आयोगले 2062 सालदेखि हालसम्म सार्वजनिक पदमा रहेका उच्च पदस्थ अधिकारीहरूलाई एक महिनाभित्र आफ्नो र परिवारको सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको हो। विवरण बुझाउनु पर्नेहरूको सूची निकै लामो र प्रभावशाली रहेको शीर्ष नेतृत्व अन्तर्गत बहालवाला तथा पूर्व प्रधानमन्त्री उप प्रधानमन्त्री र मन्त्रीहरू, कानून निर्माता अन्तर्गत वर्तमान सांसददेखि पूर्व संविधान सभाका सदस्यहरू समेत, प्रशासनिक मेरुदण्ड अन्तर्गत निजामती सेवाका सहसचिवदेखि मुख्य सचिवसम्म र कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका उप सचिवहरू, सुरक्षा निकाय अन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका राजपत्रांकित प्रथम श्रेणी र सो भन्दा माथिका अधिकारीहरू, स्थानीय र प्रदेश अन्तर्गत प्रदेश प्रमुख, मुख्यमन्त्री र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू र अदृश्य शक्ति अन्तर्गत राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका सचिवालयमा कार्यरत सल्लाहकार र स्वकीय सचिवहरू। आयोगको यो सूचना कानूनी प्रक्रिया मात्र होइन, यो एउटा चेतावनी पनि हो। आयोगले स्पष्ट भनेको छ, यदि कसैले जानी जानी झुट्टा विवरण दिएमा वा तोकिएको समयभित्र विवरण नबुझाएमा उनीहरूले कडा कानूनी कारवाहीको सामना गर्नुपर्नेछ। तर के यो राज्यको एक्लो प्रयास हो? होइन, आयोगले आम नागरिकलाई पनि यस महाअभियानमा सामेल हुन आह्वान गरेको छ। यदि कुनै पदाधिकारीले अस्वाभाविक आर्जन गरेको वा परिवार र आफन्तका नाममा स्वदेश वा विदेशमा सम्पत्ति लुकाएको प्रमाण तपाईँसँग छ भने आयोगले तपाईँको परिचय गोप्य राख्दै उजुरी लिने व्यवस्था मिलाएको छ। हुलाक वा इमेल ujuri@pic.gov.np मार्फत नागरिकले आफ्ना सूचना पठाउन सक्नेछन्। सम्पत्ति विवरण बुझाउने फारम आयोगको वेबसाइटमा उपलब्ध छ। 30 दिनको यो समय सीमाले शक्तिमा रहेकाहरूलाई कति जिम्मेवार बनाउला र लुकाइएको सम्पत्ति कति बाहिर आउला यो हेर्न भने केही समय प्रतीक्षा गर्नै पर्ने हुन्छ।
3: कार्यक्रममा एउटा अन्तर्राष्ट्रिय सम्बन्धी प्रसङ्ग। विश्व राजनीति र अर्थतन्त्रका दुई शक्तिशाली हस्ती अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच आज बेजिङमा ऐतिहासिक शिखर वार्ता भएको छ।
0: सन् 2026 को मे 14 तारिक बेजिङको ग्रेट हल अफ द पिपुलमा आज दृश्य अलि भिन्न थियो। एकातिर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, अर्कोतिर चीनका राष्ट्रपति सी जिनपिङ। झण्डै 2.5 घण्टा लामो द्विपक्षीय वार्तापछि राष्ट्रपति सी जिनपिङले अमेरिका र चीन बीचको सम्बन्धमा नयाँ युग र रचनात्मक रणनीतिक स्थिरताको घोषणा गर्नुभयो। राष्ट्रपति ट्रम्पले टेम्पल अफ हेभेनको भ्रमणका क्रममा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, सबै कुरा उत्कृष्ट छ, चीन निकै सुन्दर छ, तर कुराकानी सौन्दर्य र सत्कारमा मात्र सीमित थिएन। इरानसँगको बढ्दो तनाव र विश्वव्यापी ऊर्जा संकट वार्ताको केन्द्रमा रह्यो। दुवै नेता होर्मुज जल सन्धि खुला राख्न सहमत हुनुभयो, जुन विश्वको तेल व्यापारका लागि मेरुदण्ड मानिन्छ। साथै चीनले अमेरिकाबाट थप तेल खरिद गर्न रुचि देखाएको छ, जसलाई व्यापार घाटा कम गर्ने ट्रम्पको नीतिका लागि सकारात्मक मान्न सकिन्छ। यो पटकको भ्रमणमा ट्रम्पसँगै एप्पलका टिम कुक र टेस्लाका एलन मस्क जस्ता प्रभावशाली व्यवसायीहरूको ठुलो टोली पनि बेजिङ पुगेको छ। चिनिया प्रधानमन्त्री ली कियाङले यी अमेरिकी सिओहरूलाई भेट्दै दुई देशको सम्बन्धलाई स्वस्थ र सुमधुर बनाउन व्यवसायहरूको भूमिका निर्णायक हुने बताउनुभयो। तर सम्बन्धका केही आयामहरू अझै धुमिल छन्। बेजिङमा यी दुई नेता शान्तिको कुरा गरिरहँदा रुसले युक्रेनमाथि गरेको भीषण मिसाइल आक्रमणले विश्व सुरक्षाको चुनौतीलाई पुनः सतहमा ल्याइदिएको छ। युक्रेनले भने पुटिनलाई युद्ध रोक्न दबाब दिन सक्ने तागत ट्रम्प र सीसँग मात्र भएको भन्दै गुहारमा आएको छ। अहिले साँझको राजकीय भोज अघि दुवै नेताले बेजिङको ऐतिहासिक टेम्पल अफ हेभेनको भ्रमण गर्नुभयो। त्यहाँको वातावरण सौहार्दपूर्ण देखिए तापनि रणनीतिको खेल भने अझै बाँकी नै छ। भोलि पनि यी दुई नेता बीच संवाद जारी रहनेछ।
3: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न रेडियो एफएमबाट सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुनेछ। आजको प्रहरी कार्यक्रममा हामीले प्रहरी समाचारका साथमा नाटक धन्दा प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार। विभागीय समाचार। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले इलाका प्रहरी कार्यालय सिमरौन गौड बाराको परिसरमा नवनिर्मित महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको वैशाख 30 गते आयोजित एक कार्यक्रम बीच उद्घाटन गर्नुभएको छ। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई प्रशंसा पत्र प्रदान गर्नुभयो। उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यलाई समयमै सम्पन्न गर्न योगदान पुर्याउनु हुने महानुभावहरूलाई धन्यवाद व्यक्त गर्दै नवनिर्मित भवनबाट प्रवाह हुने सेवाहरू अझ नागरिक मैत्री एवं व्यवसायको हुने विश्वास व्यक्त गर्नुभयो। नवनिर्मित भवनबाट प्रवाह हुने सेवाले महिला बाल बालिका तथा ज्येष्ठ नागरिक विरुद्ध हुने हिंसा लगायत अन्य विविध गतिविधिलाई सम्बोधन गर्न सक्षम हुने उल्लेख गर्दै नवनिर्मित भवनबाट प्रवाह हुने सेवाहरू थप प्रविधि मैत्री निष्पक्ष पारदर्शी र कानून सम्मत हुनुपर्नेमा उहाँले जोड दिनुभयो। साथै लागू औषध कारोबार तथा सीमा जन्य अपराधमा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन निर्मम रूपमा प्रस्तुत भई कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो। बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा मध्य प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा युएनओपिएस का अपरेशन कोअर्डिनेटर एवं अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक इन्द्र पानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। युएनओपिएस को सहयोगमा कुल 2,51,42,534 रुपियाँ 28 पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो। यसै गरी प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा नवनिर्मित महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको वैशाख 30 गते आयोजित एक कार्यक्रम बीच उद्घाटन गर्नुभएको छ। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई प्रशंसा पत्र प्रदान गर्नुभयो। उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीको समग्र क्षमता विकासमा भौतिक पूर्वाधारहरूको प्रमुख भूमिका रहने उल्लेख गर्दै भौतिक पूर्वाधार विकासमा युएनओपिएसले निर्वाह गरेको सहयोगी भूमिकाको प्रशंसा गर्नुभयो। युएनओपिएसको सहयोगमा कुल 2,01,74,406 रुपियाँ 5 पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो।
1: अपराध समाचार। अवैध लागू औषध पोलेन 2 किलो 164 ग्राम, नगद 1,77,500 रुपियाँ र डिजिटल तराजु एक थान सहित मकवानपुर घर भई काठमाडौँ चन्द्रगिरी नगरपालिका 8 बस्ने प्रेम बहादुर स्याङतानलाई उनकै कोठाबाट वैशाख 29 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 1,500 ट्याब्लेट, नाइट्राभेट 17 ट्याब्लेट र नगद 43,000 रुपियाँ सहित कास्की जिल्ला पोखरा महानगरपालिका 1 बस्ने 45 वर्षीय प्रेम बहादुर गुरुङलाई सोही ठाउँबाट वैशाख 29 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 300 ट्याब्लेट र स्पारेस्ट 300 ट्याब्लेट सहित मोरङ जिल्ला पथरी शनिश्चरी नगरपालिका 1 बस्ने 25 वर्षीय दीपन लिम्बुलाई झापा जिल्ला दमक नगरपालिका 7 वैशाख 29 गते प्रहरीले पक्राउ गरेको छ।
0: मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा दुईजनालाई वैशाख 28 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दाङ जिल्ला शान्तिनगर गाउँपालिका 3 बस्ने 26 वर्षीय लोकमान खत्री र स्याङ्जा जिल्ला पुतली बजार नगरपालिका 4 बस्ने 44 वर्षीय शिवबहादुर थापा रहेका छन्। प्रारम्भिक अनुसन्धानको क्रममा लोकमानले पीडितलाई भिजिट भिसामा बेलायत प्रवेश गराई उक्त भिजालाई वर्किङ भिजामा परिवर्तन गरी राम्रो कम्पनीमा काम लगाइदिन्छ भने 4,00,000 रुपियाँ लिएको, वर्किङ भिजा आएन भने पुनः अमेरिका पठाइदिन्छु भन्दै पीडितबाट पटक पटक गरी 65,26,780 रुपियाँ लिएको, 2081 भदौ 18 गते पीडितलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई, दुबईबाट भारत, भारतदेखि नेपाल, पुनः नेपालबाट कतार, स्पेन, ब्राजिल, पेरू, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुआ, हुन्डोरोस, मेक्सिको हुँदै अवैध रूपमा अमेरिका पुर्याएको तथा अमेरिकी प्रहरीले पीडितलाई अवैध रूपमा अमेरिका प्रवेश गरेको कसुरमा पक्राउ गरी 14 महिनासम्म जेलमा राखी 2083 वैशाख 18 गते डिपोर्ट गरी नेपाल पठाएको खुल्नाएको छ। यसै गरी शिव बहादुरले पीडितलाई अमेरिका पठाइदिन्छु भने विश्वास दिलाई 2078 वैशाख 11 गते दुबईको ग्रान्ड नोभा होटलमा पुर्याई करिब 1 महिनासम्म राखी अमेरिकाको भिजा प्रक्रिया गर्नको लागि दुबईमा बस्ने एजेन्ट मार्फत पीडितबाट 8,00,000 रुपियाँ लिई भिजिट भिजा तयार गरी दुबईबाट हवाई मार्ग हुँदै बहराइन, टर्की, ब्राजिल, पेरूबाट कोलम्बिया लगी 1 वर्षसम्म अमेरिका लैजाने आश्वासन देखाई विभिन्न किसिमको शारीरिक तथा मानसिक यातना दिई बन्धक बनाइराखेको खुल्नाएको छ। साथै पीडितले आफूलाई नेपाल फिर्ता पठाइदिनको लागि अनुरोध गर्दा नेपाल जानको लागि थप रकम बुझाउनु पर्छ भनी दबाब दिएकोले पीडितले पटक पटक गरी 1,42,00,000 रुपियाँ पठाएको तथा रकम पाएपछि पीडितलाई आफ्नो एजेन्टहरू मार्फत कोलम्बियाबाट पानामा जंगलको बाटो हुँदै मेक्सिको पूर्वी तापाचुला भन्ने बोर्डरमा पुर्याउन लगाई नेपाल फिर्ता हुनका लागि थप $20,000 माग गर्न लगाएकोमा उक्त पैसा दिन नसकेपछि पीडितलाई मेक्सिकोमै अलपत्र छाडी एजेन्टहरू सम्पर्कविहीन भएको खुल्नाएको छ। पीडितले अमेरिका बस्ने आफन्तसँग समन्वय गरी अमेरिका स्थित नेपाली राजदूतावासको सहयोगमा 2083 वैशाख 2 गते नेपाल फर्किन सफल भएका थिए।
1: ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा नेपाल इन्भेस्टमेन्ट मेघा ब्याङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ललितपुर महानगरपालिका 5 बस्ने काठमाडौँ महानगरपालिका 18 का 63 वर्षीय ज्योति प्रकाश पाण्डेलाई सिन्धुली जिल्ला कमलामाई नगरपालिका 6 बाट वैशाख 29 गते प्रहरीले पक्राउ गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरण जमल काठमाडौँबाट 2070 वैशाख 2 गते दूरसञ्चार सेवा सञ्चालन गर्न आधारभूत टेलिफोन सेवाको अनुमति पत्र लिई सञ्चालन भएको स्मार्ट टेलिकम प्रणालीले नियमानुसार अनुमति पत्र नवीकरण नगरेको कारणबाट 2080 वैशाख 3 गतेदेखि अनुमति पत्र स्वत रद्द भएको थियो। दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 नियम 18 बमोजिम सम्पूर्ण सम्पत्ति दूरसञ्चार पूर्वाधार संरचना दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएकोमा नेपाल सरकारको सम्पत्ति बेइमानी पूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यका साथ कार्य गरी गराई मुलुकी अपराध संहिता 2074 अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात कसुरमा लोन रिकभरी कमिटीको अध्यक्ष समेतको हैसियतमा उक्त लिलामी प्रक्रियामा उनको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
0: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक धन्दा।

0: दिदी मलाई 50 रुपियाँको मिठो चटपटी बनाइदिनुहोस् न है।
1: हुन्छ बहिनी।
0: चटपटी बेचेर दिनमा कति जति कमाइ हुन्छ दिदी?
1: कति कमाउनु र बहिनी, यसो बिहान बेलुका हातमुख जोड्न पुग्छ।
0: अनि बहिनी स्कुल जान्नन् र? जहिले तपाईँसँगै बसेको देख्छु त म त। तपाईँको छोरी हो?
1: हो बहिनी हो। उसको बुवा बितेदेखि स्कुल जान छोडी उसले। म एक्लैको कमाइले घर धान्न पनि गाह्रो, अनि स्कुल पठाउनै छोडेँ मैले। भाइ बहिनी पनि हेर्छे अनि यसो मलाई पनि सघाउँछे। ए लिनुहोस् बहिनी चटपटे।
0: ए अनि यत्तिकै बस्नु भन्दा त केही काममा लगाइदिनु नि त दिदी, तपाईँलाई पनि सहयोगी हुन्थ्यो।
1: अलि सानै छ, कसले देला र यसलाई काम? फेरि कसैलाई चिनेको पनि छैन अनि यसले धेरै पढेकी पनि छैन।
0: कोही नहुनेको भगवान हुन्छ रे भन्छन्। मेरो होटलमा मान्छे चाहिएको छ क्या दिदी, तपाईँको छोरीलाई काम चाहिएको छ, मेरो होटलमा काम गर्न पठाउनुहुन्छ त?
1: ए कामना, काम गर्छस् त?
2: काम पाए त गर्छु आमा। बरु काम चाहिँ के हुने दिदी?
0: मेरो आफ्नै होटल छ, त्यहाँ सरसफाइको काम गर्ने हो क्या बहिनी।
1: अनि तलब चाहिँ कति हुन्छ त बहिनी?
0: महिनाको त्यस्तै 10,000 दिन्छु। नानीले राम्रो काम गर्दै गएन भने पछि बढाइदिन्छु नि, हुन्न दिदी?
1: हुन्छ हुन्छ, त्यसो भने त म भोलिदेखि नै पठाइदिन्छु काममा। यसले 10,000 कमाउन सक्यो भने मलाई पनि सजिलो हुन्छ।
0: ल त्यसो भए भोलिदेखि नै पठाइदिनुहोस् है त दिदी।
1: हुन्छ बहिनी, हुन्छ।

0: ल बहिनी, यो टेबल झ्याल सबै एकदम सफा पारेर पुस्ने है त, अनि त्यसपछि यो तरकारी पनि काट।
1: हस् दिदी।

0: कामना, यी हेर त मैले तिम्रो लागि भनेर यो लुगा ल्याइदिएको छु, लगाऊ है।
1: कस्तो राम्रो लुगा, धन्यवाद दिदी।
0: अबदेखि तिमीले सरसफाइको काम गर्ने होइन क्या, राम्री भएर बस्ने, अनि यहाँ होटलमा खाजा खान आएका मान्छेसँगै बसेर आफूले पनि खाए जस्तो गर्ने, अनि बिल चाहिँ धेरै धेरै उठाउने। यसो गरे बापत तिम्रो तलब पनि बढाइदिन्छु म।
1: त्यति गरेर तलब बढ्छ भने म गरिहाल्छु नि दिदी।
0: ल ऊ त्यो 5 नम्बर कोठामा जाऊ, अनि त्यहाँ जे भन्छन् नि त्यही गर है त।
1: हस् दिदी।

0: दिदी म यस्तो घिनलाग्दो काम गर्दिन, मलाई घर पठाइदिनुहोस्।
1: धेरै नबोल, जे जे भन्छन् खुरु खुरु मानेर त्यही काम गर, नत्र पैसा कसरी कमाइन्छ?
0: प्लिज दिदी म यस्तो काम गर्दिन।
1: गर्दिन भनेर सुख पाउँछिस्? हिजो मात्रै तेरी आमालाई 20,000 दिएर आएकी छु। झन् दुःख पाएको केटी यसो उद्धार हुन्छ भनेर भनेको त भलाइको त जमानै छैन।

0: साउनी, यसो खाजा खाऊ न।
1: के खानुहुन्छ सर?
0: तपाईँको होटलमा के पाइन्छ त्यही खाने त होला नि।
1: के चाहिन्छ भन्नुहोस् न, सबै पाइन्छ हाम्रो होटलमा।
0: ए हो र, त्यस्तो सुविधा पनि छ?
1: छ नि सर, भित्र रुम पनि छ। जानुहोस् न, बहिनीलाई पठाइदिन्छु म।
0: अनि बहिनी भन्नाले?
1: यसो हजुरलाई साथी पठाइदिन्छु भनेको नि सर।
0: खै, बहिनीलाई यता बोलाउनुहोस् त, कस्ती रहेछ न, हामी पनि हेरौँ।
2: कामना
3: हजुर,
2: यता आऊ त।
3: हस् दिदी।
0: ए उहाँ नै हो, ठिक छ त। ल सुन्नुहोस् त, हामी नेपाल प्रहरी मानव बेचबिखन ब्युरोबाट आएका प्रहरी हौ। तपाईँले नाबालिकालाई कामको प्रलोभन देखाएर अनैतिक कार्यमा लगाउनुहुन्छ रे भनेर हामीले सुनेका छौँ। त्यसैको सूचनाका आधारमा हामी यहाँ आएका हौ, बुझ्नुभयो?
1: कहाँ त्यस्तो काममा लगाउनु र सर, तपाईँहरूलाई कसैले झुटो सूचना दिए जस्तो लाग्यो है। यो बहिनीले दुःख पाएकी रहेछिन्, अनि यसो मलाई पनि सहयोग हुने, उनलाई पनि दुई चार पैसा हुने भनेर उनकै आमालाई सोधेर ल्याएकी हुँ क्या सर।
0: साउनी दिदीको कुरो ठिक छ त बहिनी, र साँचो कुरा भन त नढाडिकन के हो?
3: सुरुमा त मलाई यहाँ सरसफाईको काम हो, महिनाको 10,000 दिन्छु भनेर ल्याउनु भएको हो। तर पछि यहाँ आउने ग्राहकसँग बसेर खाजा खाने, उनीहरूसँगै रात बिताउने, अनि उनीहरूले जे जे भन्छन् त्यही मान्नु पर्छ। यहाँ आएदेखि मलाई घर जान पनि दिनुहुन्न।
0: ए कुरा त्यसो पो हो, बाहिर हेर्दा खाजा घर, तर भित्र धन्दा भने अर्कै। यसरी नाबालिकालाई अनैतिक र गैर कानुनी कार्यमा लगाउनु भनेको गम्भीर अपराध हो, बुझ्नुभयो? अब तपाईँलाई मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसुरमा कारवाही हुन्छ। ल हिँड्नुहोस् हामीसँग, बाँकी कुरा उतै गरौँला। अनि बहिनी तपाईँ पनि हामीसँग हिँड्नुहोस् ल।
3: हस्
4: यतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक धन्दा। यस नाटकका लेखक अम्बिका केसी, नाटकमा भाग लिने कलाकारहरू राजन कार्की, रीता तिमिल सिन्हा, विमला राई र अम्बिका केसी।
5: हवस् त, यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र मिनरुवा वज्राचार्य, सहकर्मी अम्बिका केसी र म दीपक राज विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउ र नचढौ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
8: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
9: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
10: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
9: वैदेशिक रोजगार बोर्डको सचिवालय।
11: This is Radio Nepal. I am SN Srestha with the news, the headlines first. Discussions on government's policies and programs for the upcoming fiscal year concludes in National Assembly and underway in the House of Representatives. Participating lawmakers stressed that implementation of the Constitution, strengthening federalism and citizen-friendly governance should be the government's priorities. President Ramachandra Portal reshuffles the portfolios of ministers after the implementation of new ministry. And Xi says US-China relations was most important as Trump praises talks at state banquet. Now the news in detail. Lawmakers are discussing the government's policies and programs for the fiscal year 2083-84 Bikram Sambath in the House of Representatives. Speaker Dol Prasad Arial informed that 35 amendment proposals had been registered. MPs demanded a clear stance on issues like Kalapani and Lipulekh and stressed priorities such as federal coordination, good governance, service delivery reform and anti-corruption measures. While welcoming plans for digital infrastructure and IT development, they criticized the lack of clear economic vision and realistic plans for growth, energy targets and national projects. They also urged a stronger roadmap for agriculture, self-reliance and infrastructure development, and opposition parties called for Prime Minister Balendra Shah to address Parliament. In today's meeting of the National Assembly of Nepal, Finance Minister Dr. Swarnim Waga responded to questions raised during discussions on government's policies and programs for the upcoming fiscal year 2083-84 Bikram Sambath. Responding after the discussions concluded, Minister Waga said the government remains committed to advancing the economic foundation built in the past along with inclusive and overall social development. The Finance Minister informed the Assembly that the upcoming budget would be prepared based on the government's 100-point governance reform plan and suggestions received in Parliament. The meeting agenda also includes presenting amendments to the policies and programs for decision-making and endorsing them today itself. Meanwhile, during the National Assembly of Nepal debate on the upcoming fiscal year's policies and programs, lawmakers urged stronger coordination among federal, provincial and local governments along with clearer handling of international cooperation frameworks like Millennium Challenge Corporation, MCC and the Belt and Road Initiative, BRI. They also raised concerns over weak concrete measures for agricultural self-reliance, youth employment and national projects, calling for higher investment in education, health and protection of vulnerable groups. President Ramchandra Portal has reshuffled the Council of Ministers and reassigned ministerial portfolios, according to a statement issued today by Presidential Office spokesperson Ritesh Kumar Shakya. The reshuffle was made on the recommendation of Prime Minister Balendra Shah in accordance with the Constitution of Nepal. Under the new division of responsibilities, Prime Minister Shah will also oversee the Ministries of Defence, Home Affairs and Science, Technology and Innovation. The route to climb Mount Everest has now opened for this year's spring mountaineering season. The route is opened after rope fixing mission from Sagarmatha Base Camp to the summit completed on Wednesday. The Ministry of Culture, Tourism and Civil Aviation on the 17th of December in 2025 had given responsibility to Sagarmatha Pollution Control Committee and Expedition Operators Association Nepal to fix climbing ropes for managing route for the expedition to Sagarmatha, Lhotse and Nuptse peaks. According to the Department of Tourism, the rope fixing task from Sagarmatha Base Camp to the summit was concluded at 10:25 a.m. Wednesday. The World Bank has indicated possible support for Nepal's education sector during talks between country director David Sislin and Education Minister Susmit Pokhrel in Kathmandu. Discussions focused on improving education infrastructure, strengthening foundational learning and expanding digital and technology-based education. Both sides also explored increased investment and long-term collaboration for sector reforms and quality improvement. Professor Dr. Sushil Bahadur Bajracharya, Dean of the Institute of Engineering, has been appointed Vice-Chancellor of Trivandrum University by Prime Minister and Chancellor Balendra Shah to manage Tele affairs after the post remained vacant for weeks. He assumed office at Kritipur on Thursday while continuing as Dean. The appointment followed the resignation of former Vice-Chancellor Dr. Deepak Aryal. Stakeholders call for stronger tripartite cooperation to promote decent work and inclusive development at a meeting in Lalitpur organized by the government, employers, JTUCC and the International Labour Organization. The meeting reviewed Nepal's Decent Work Country Program and discussed future strategies with officials emphasizing stronger collaboration, social justice and data-based approaches to labor issues. This news comes to you from Radio Nepal. Now it's time for a short break.
2: बजारमा नयाँ के थाहैन, नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *1415 ह्यास डायल गर्नु पर्ने रहेछ, त्यही भएर कण्ठ पारिरख्या
12: हो र दाई।
2: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *1415 ह्यास डायल गर्नु पर्ने रहेछ नि त।
12: चौध पन्ध्र मलाई पनि कण्ठै भयो दाई।
13: नेपाल टेलिकम, राष्ट्रको संचार।
11: Welcome back. Now the remaining news. Nepal Tourism Board has raised concern over misleading media reports about travel rules for Indian visitors. In a statement issued on Wednesday, NTB issued and dismissed claims about mandatory ID cards, a 30-day stay limit and vehicle confiscation as false and baseless. It clarified that Nepal remains a safe and welcoming destination with no new restrictions introduced and the long-standing open border arrangement with India unchanged. The government has begun the process of appointing key officials at Matia Dasrath Chand University of Health Sciences after forming a 3-member recommendation committee for the Vice Chancellor and Registrar post. The decision was made in the University Senate meeting chaired by Education Minister Sasmit Pokhrel. The committee is led by Professor Dr. Zoyaraj Awasthi with Professor Dr. Lochana Shrestha and Professor Dr. Dinesh Lamsal as members. You're listening to Radio Nepal's 8 p.m. English News Bulletin. Now, on to some international news update. China's President Xi Jinping calls U.S.-China relations the world's most important as he hosts a state banquet in Beijing. The BBC cited the Chinese president as saying their relations concern the well-being of the two countries of 1.7 billion population and the interests of over 8 billion people in the world. He closed his speech with a toast to the development and future of the two countries. At the dinner, US President Donald Trump praises earlier talks between the two nations as extremely positive. The White House earlier said trade, oil, and Iran were among the topics discussed during a high-stakes meeting that lasted nearly 2 hours. Soon after talks began, Beijing released comments by Xi, repeating warnings of potential conflict with the US over Taiwan. More than 80 people died and over 100 others were injured in North India, mostly in Uttar Pradesh state, due to heavy rains accompanied by strong winds, lightning and hailstorms over the past 24 hours, government officials confirmed on Thursday. According to the Xinhua News Agency, besides heavy livestock losses and damage to the houses and other property were also reported from various places in Uttar Pradesh. One of the worst hit districts was Prayagraj, where nearly 20 people died. Now the general weather forecast for the country tonight. The Meteorological Forecasting Division has forecast the weather to be generally cloudy in Koshi, Madhya, Bagmati and Gandaki provinces, as well as the Himalayan and hilly regions of the country, and partly cloudy within the Tarai region. There is also a possibility of moderate rain and snowfall with thunder and lightning at a few places in Koshi and Madhya provinces, as well as in the Himalayan and hilly regions of Bagmati and Gandaki provinces, and at one or two places in the Himalayan and hilly regions of Lumini and Karnali provinces. With this, we have almost come to the end of this news bulletin, but before wrapping it up, let's have a reminder of the headlines once more. Discussions on government's policies and programs for the upcoming fiscal year concludes in National Assembly and underway in the House of Representatives. Participating lawmakers stressed that implementation of the Constitution, strengthening federalism and citizen-friendly governance should be the government's priorities. President Ramchandra Pawle reshuffles the portfolios of ministers after the implementation of new ministry. And Xi says US-China relations was most important as Trump praises talks at state banquet. Well, that's the end of the news bulletin from Radio Nepal for this hour. Please also visit our website www.radionepalonline.com for more news and online programs. Our next news in English is at 8 a.m. tomorrow. Stay tuned and have a good night.
14: Hey, chora, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
15: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
14: यहाँ पनि सबै राम्रो छ। ला तेरो आमासँग कुरा गर।
15: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
14: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
15: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
14: सेवा सुचारु गर्नका लागि *14# हेस डायल गर्नुहोस्।
16: नेपाल टेलिकम, राष्ट्रको संचार।
17: समृद्ध राष्ट्र, विभेद रहित समाज, समान पहुँच र अधिकारका लागि रेडियो कार्यक्रम समानता।
18: नमस्कार, सामाजिक न्याय, परिवर्तन र जातीय विभेद विरुद्धको एउटा सशक्त आवाज रेडियो कार्यक्रम समानताको यो अर्को श्रृङ्खलामा हार्दिक स्वागत अभिवादन छ। म भीम घिमिरे
17: अनि म मनुका कुँवर।
18: यो कार्यक्रम हरेक बिहिबार बेलुका 8 बजेको अङ्ग्रेजी समाचार पछि रेडियो नेपालको FM ब्यान्ड 98, 100 र 103 MHz र मिडियम वेबका फ्रिक्वेन्सीका साथै अनलाइन मार्फत www.onlineradionepal.gov.np लगन गरेर प्रत्यक्ष रूपमा वा आफूलाई अनुकूल भएको जुन सुकै समयमा पनि सुन्न सक्नुहुनेछ।
17: हाम्रो देशमा विद्यमान जातमा आधारित सामाजिक विभेदले समाजमा वैमनस्यता सिर्जना गरिरहेको छ। मानव सभ्यता ज्ञान विज्ञानको शिखरमा पुगेको आजको यस युगमा पनि जन्मलाई आधार बनाएर मान्छे मान्छे बीचमा छुवाछुत गर्नु सामाजिक रूपमा निन्दनीय र कानुनी रूपमा दण्डनीय अपराध हो। त्यसैले प्रगतिशील सोचको विकास गरी अघि बढ्न हरेक व्यक्तिले छुवाछुतका विरुद्धमा अभियान चलाउन जरुरी छ भन्दै आजको यस श्रृङ्खलामा समाचारमूलक सामग्रीका साथै विशेष गरी दलित अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक दलहरूमा सहभागिता, राजनीतिक अधिकार अनि भोगिरहेका विभेदका विषयमा केन्द्रित भएर दलित अपाङ्गता सङ्घ डिडानका राष्ट्रिय अध्यक्ष एवं अधिकार कर्मी पम्फा पुर्कोटीसँग गरिएको कुराकानी सहित उपस्थित भएका छौँ। कार्यक्रम सुनि
18: कार्यक्रमको सुरुवात गरौँ समाचारमूलक सामग्रीबाट।
17: दलित तथा सीमान्तकृत समुदायका महिला र बालबालिकाका सवाल सरकारको नीति तथा कार्यक्रममा समुचित रूपमा समेट्न माग गरिएको छ। दलित महिला संघले काठमाडौँमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियारलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग गरेको हो। संघले नेपालको संविधानले सामाजिक न्याय, समावेशी विकास तथा मानवाधिकारमा आधारित राज्यको परिकल्पना गरे पनि नीति तथा कार्यक्रममा ती विषयहरू पर्याप्त रूपमा समेटिन नसकेको जनाएको छ। संघका अनुसार दलित तथा सीमान्तकृत समुदायका महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय अझै आधारभूत सेवा सुविधाबाट वञ्चित छन्। संघले दलित तथा सीमान्तकृत समुदायका बालबालिकामा कुपोषण न्यूनीकरणका लागि विशेष पुनर्स्थापना प्याकेज ल्याउन, सबै विद्यालयमा निशुल्क तथा अनिवार्य शिक्षाको पहुँच सुनिश्चित गर्न तथा छात्रवृत्ति रकम वृद्धि गर्न सुझाव दिएको छ। त्यस्तै 5 वर्ष मुनिका बालबालिकालाई उपलब्ध पोषण भत्ता बढाएर मासिक 1,000 रुपियाँ कायम गर्नुपर्ने माग समेत गरिएको छ। नीति तथा कार्यक्रमको खबरपछि अब श्रीकृष्ण बिकको मृत्यु प्रकरण। सिन्धुलीको हिरासतमा भएको श्रीकृष्ण बिकको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र समयमै न्याय सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रीमा विश्वकर्माले प्रतिनिधि सभाको बैठकमा उक्त घटनाबारे प्रश्न उठाउनुहुँदै छानबिन प्रक्रिया ढिला भएको प्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले खुर्कोट इलाका प्रहरी कार्यालयको हिरासतमा मृत फेला परेका 22 वर्षीय श्रीकृष्ण बिकको घटनामा 1 महिना पुग्न लाग्दा पनि पीडित पक्षले न्यायको अनुभूति गर्न नसकेको बताउनुभयो। सांसद विश्वकर्माका अनुसार घटनाको सत्य तथ्य पत्ता लगाउन गठन गरिएको उच्च स्तरीय समितिलाई 7 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको भए पनि 18 दिन बितिसक्दा समेत प्रतिवेदन सार्वजनिक भएको छैन। उहाँले अनौपचारिक सेवा केन्द्र इन्सेकको तथ्याङ्क उद्धृत गर्दै पछिल्लो 1 वर्षमा देशभर हिरासतभित्र 88 जनाको मृत्यु भएको र तीमध्ये 52% दलित तथा सीमान्तकृत समुदायका रहेको उल्लेख गर्नुभयो। त्यस्तै 56% घटनालाई आत्महत्या भनेर वर्गीकरण गरिएको उल्लेख गर्नुहुँदै उहाँले अधिकांश हिरासत मृत्यु आत्महत्या भनेर टुङ्ग्याउनु स्वाभाविक नभएको टिप्पणी गर्नुभयो। सांसद विश्वकर्माले न्यायमा ढिलाइ हुनु भनेकै न्यायबाट वञ्चित हुनु भएको उल्लेख गर्नुहुँदै सरकारलाई दलित समुदायसँग सम्बन्धित मुद्दामा संवेदनशील भई शीघ्र न्याय सुनिश्चित गर्न आग्रह गर्नुका साथै दलित समुदायको न्याय र अधिकार सुनिश्चित गर्न आगामी बजेटमा सो समुदायका लागि पर्याप्त स्रोत विनियोजन गर्न सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिनुभयो। नेपालको संविधानले समानता, समावेशिता र सहभागिताको अधिकार सुनिश्चित गरेको भए पनि व्यवहारमा दलित समुदाय, विशेष गरी अपाङ्गता भएका व्यक्तिहरू अझै पनि राजनीतिक पहुँच, प्रतिनिधित्व र नेतृत्वबाट टाढा रहेको अवस्था देखिन्छ। जातीय विभेद र अपाङ्गताको आधारमा हुने बहुआयामिक बहिष्करणका कारण उनीहरूको आवाज नीति निर्माण तहसम्म पुग्न सकेको छैन। यिनै विषयमा केन्द्रित रहेर सहकर्मी भीम घिमिरेले दलित अपाङ्गता भएका व्यक्तिहरूको संस्था दलित अपाङ्गता संस्था डी डानका अध्यक्ष पम्फा पुरकोटीसँग कुराकानी गर्नुभएको छ। अबको क्रममा सोही कुराकानी।
19: यहाँलाई कार्यक्रम समानतामा हार्दिक स्वागत छ।
20: धन्यवाद।
19: नेपालको संविधानमा दलित अपाङ्गता भएका व्यक्तिहरूको सहभागिताको सुनिश्चितता चाहिँ कस्तो पाउनु भएको छ, के छ?
20: धन्यवाद सर प्रश्नको लागि। विशेष गरी अब नेपालको संविधानले अहिलेसम्म दलित अपाङ्गता भएकै व्यक्तिहरूको लागि भनेर चाहिँ त्यसरी सुनिश्चित गरेको छैन। कि त अपाङ्गताको लागि मात्रै छ, कि त दलितको सेक्टरमा मात्रै छ अधिकारहरूको विषयमा चाहिँ। तर अब हाम्रो युएनसिआरपिडीको कुरा गर्छौँ भने चाहिँ त्यसमा सबै किसिमको अपाङ्गता, भूगोल, त्यसै गरी जातीयता सबै कुराहरूलाई एड्रेस गरेको छ। तर नेपालको संविधानमा चाहिँ अहिलेसम्म हाम्रो चाहिँ पहिचान हुन सकेको अवस्था चाहिँ छैन। यो मुद्दा चाहिँ अब भर्खरै मात्रै आउँदैछ। यो चाहिँ अपाङ्गताभित्रको विविधता, होइन, हामी सबै हिसाबले इन्क्लुसिभ भनेर कुरा गरिरहन्छौँ, समावेशिताको कुरा पनि गरिरहन्छौँ, अनि संविधान आफैले पनि यो कुरालाई चाहिँ बोलेको छ। तर हामी विभिन्न भूगोल, होइन, विभिन्न वर्ग समुदायबाट पहिचान गर्दै गर्दाखेरि चाहिँ अहिलेको अवस्थामा हेर्ने हो भने नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूको फन्डामेन्टल राइट्स, होइन, त्यो चाहिँ सुनिश्चित गरेको छ, जो कि दलितको पनि हक अधिकारहरू चाहिँ विभिन्न धारा उपधाराहरूले चाहिँ सुनिश्चित गरेको छ। स्वास्थ्य, शिक्षा, रोजगारीदेखि लिएर सबै कुराहरूलाई चाहिँ संविधानले सुनिश्चित गरेको छ। त्यसै गरी अब जनजातिको छुट्टै छ, महिलाको छुट्टै छ, मधेसी आदिवासीहरूको छुट्टै छ। त्यो हुँदै गर्दाखेरि चाहिँ अब त्यो भित्र हामीले हेर्न थाल्यौँ भने चाहिँ हामी कि त दलितबाट मात्रै त्यो सेवा हामीले उपभोग गर्न पाउने भयौँ, कि त अपाङ्गताकोबाट मात्रै हामीले चाहिँ त्यो उपभोग गर्नु पर्यो। तर त्यो मात्रै हामीमा चाहिँ इनफ भएन भन्ने कुरा चाहिँ हाम्रो माग हो। तर अहिले नेपालको संविधानले अहिले संशोधन पनि अपाङ्गता अधिकार ऐन संशोधनको चरणमा छ, अब लास्ट स्टेजमा छ। त्यो हुँदै गर्दाखेरि पनि दलित अपाङ्गता भएका व्यक्तिहरूको चाहिँ अधिकारको कुराहरूलाई सुनिश्चित गर्ने कुराहरू चाहिँ हामी पाउँदैनौँ। त्यो कुराहरू चाहिँ बलियोसँग लेखिएको पनि छैन। त्यसले अझै यो समुदायको मुद्दालाई चाहिँ अझै पछाडि पार्छ कि भन्ने चाहिँ हामीलाई लागेको छ।
19: यहाँले भने जस्तै राजनीतिक दलहरूले आफ्ना संरचना र नीति निर्माण प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरूलाई समावेश गर्न चाहिँ के गर्न आवश्यक छ, अथवा कस्तो कुरा गरिदियो भनेदेखि यहाँहरू समावेश हुन सक्नुहुन्छ?
20: अब नागरिक समाजहरूकै कुरा गर्दाखेरि पनि विशेष गरी त भातृ संगठनहरू छ, होइन, तिनीहरूलाई चाहिँ साँच्ची नै अपाङ्गताको सेक्टरमा पनि काम गर्ने छुट्टै एउटा संगठन छ पार्टीको, होइन, आफ्नो ठुला दलहरूको हेर्ने हो भने पनि अपाङ्गताको छुट्टै संगठनहरू बनाएको छ। तर त्यति धेरै एक्टिभ र अनि पोलिटिकल पार्टीले चाहिँ उहाँहरूलाई चासो दिएर उहाँहरूसँग चाहिँ समन्वय गरेर काम गरिरहेको अवस्थाहरू चाहिँ हामी त्यति धेरै पाउँदैनौँ। तर त्यसलाई पनि अब कन्टिन्यू लाने उहाँहरूको सवाल के छ, माग के छ भनेर चाहिँ उहाँहरूलाई अब बेला बेलामा उहाँहरूको सवालहरू बुझ्ने कामहरू पनि गर्नु चाहिँ आवश्यक छ। अनि त्यो सँगसँगै साँच्चीकै आउने जुन भातृ संगठनहरूले पनि पार्टीसँग समन्वय गर्ने कुरा त छँदैछ, उहाँहरूको पोलिसीहरूमा पनि अझै अपाङ्गताको सङ्ख्यालाई बढाएर लग्ने कुरा जुनसुकै सेक्टरहरूमा पनि अपाङ्गता भएको व्यक्तिहरूलाई चाहिँ नछुट्याइकन, अपाङ्गता मात्रै भनेर भएन, त्यो भित्र पनि अपाङ्गता भएको महिला, त्यसमा पनि दलित समुदाय, जनजाति, मधेसी, होइन, भूगोलको हिसाबले कर्णाली, अलिकति युवा, होइन, त्यस्तो अब अपाङ्गताभित्र पनि एलजिबिटी आइक्यू समुदायको पनि पर्नुहुन्छ, त्यस्तो व्यक्तिहरूलाई चाहिँ सबैलाई समावेश गर्ने गरी चाहिँ कसरी उहाँहरूको नीतिमा ल्याउनुहुन्छ भन्ने कुराहरू छ, र त्यो नीति चाहिँ एउटा पूर्ण बनाउनको लागि पनि एउटा उहाँहरूले गर्नुभयो भने त्यसलाई पनि गर्न सकिन्छ। अनि अर्को भनेको चाहिँ जस्तो विशेष गरी अब हाम्रो सवालहरू त धेरै छन् होइन, विभिन्न पार्टीहरूले पनि त्यो गरिरहेछ। अब यो सामाजिक विभेदका कुराहरू छन्, नकारात्मक सोचहरू छन्, अपाङ्गता भएका व्यक्ति भन्ने बित्तिकै विश्वास नगर्ने, गर्न सक्दैन। अब लिडरसिप अलिकति आर्थिक रूपमा पनि बलियो भएको अनि लिडरसिपमा पनि सबैले पत्याउने खालको हुनुपर्छ भन्ने हाम्रो राजनीतिक ऊ त त्यो छ नि त, देश त्यो बसिरहेछ भने पछाडि चाहिँ अपाङ्गता भएको व्यक्तिले चाहिँ गर्न सक्दैन भन्ने खालको जस्तो सोच अझै पनि छ हामीसँग, नकारात्मक सोचहरू छ, अनि त्यो सोचहरूलाई चाहिँ हटाउनको लागि पनि काम गर्नपर्ने जस्तो देखिन्छ भने अलिकति राजनीतिक दलभित्रको अघि नै मैले भने समावेशी नीतिलाई ल्याउनु पर्ने कुराहरू होइन, पहुँचयुक्त वातावरण र सूचना संचारहरूको पनि अहिले पनि अभाव छ, त्यो कुराहरूलाई चाहिँ कसरी फुलफिल गर्न सकिन्छ, पहुँचयुक्त वातावरण दिने, पहुँचयुक्त सूचना संचारहरू दिने होइन, आर्थिक रूपमा चाहिँ कसरी उहाँहरूलाई सशक्त बनाउन सकिन्छ भन्ने कुराहरू भयो, मोटिभेट गर्ने कुराहरू छँदैछ, अनि नेतृत्व र निर्णय प्रक्रियामा उहाँहरूको अर्थपूर्ण सहभागिता र प्रतिनिधित्वलाई कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने कुरामा चाहिँ अलिकति बढी जोड दिनुपर्छ होला, किनभने नेतृत्व तहमा जबसम्म जुन वर्गले काम गर्दै हुनुहुन्छ त्यो वर्गको त्यहाँनिर नेतृत्व भएन अथवा उहाँहरूको सहभागिता भएन भने चाहिँ त्यो कुराहरू त्यति धेरै आउँदैन क्या, अरूले बोलिदिएको कुरा र त्यही व्यक्तिले गएर त्यहाँ त्यही वर्ग त्यही समुदायले गएर बोल्ने कुरा चाहिँ धेरै अन्तर पर्छ होइन। नेतृत्व र निर्णय प्रक्रियामा चाहिँ उहाँहरूलाई एकदम धेरै इन्भल्भ गराएर चाहिँ काम गर्नुपर्ने कन्डिसन पनि छ भने शिक्षा र अलिकति राजनीतिक चेतना पनि यो पछिल्लो चरणमा चाहिँ अलिकति खस्किँदै गएको हो कि भनेर हामीले अनुमान लाउन सक्छौँ। विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूलाई त अलिकति राजनीतिक सचेतनामा पनि र क्षमता विकासमा पनि अलि धेरै अग्रसर गराउनु पर्ने अवस्था चाहिँ देखिन्छ होइन। निर्वाचनमा राजनीतिक गतिविधिहरूमा पनि अलिकति धेरै पहुँच नहुने, हाम्रो भौगोलिक अवस्था, हाम्रो संरचनाहरू चाहिँ त्यस्तै भएको कारणले गर्दाखेरि चाहिँ यो कुरालाई अलिकति पहुँचयुक्त बनाउनु पर्छ भन्ने कुराहरू छ होइन। अनि राजनीतिक दलहरूले सबै कुराहरूलाई चाहिँ समावेशीकरण गरेर लानुपर्छ होला भन्न चाहन्छु म चाहिँ।
1: अन्त्यमा राज्य, राजनीतिक दल र समाजलाई यहाँको मुख्य सन्देश के छ?
20: विशेष गरी चाहिँ अपाङ्गता भएका व्यक्तिलाई चाहिँ कुनै पनि हिसाबले उसको असक्षमता भनेर चाहिँ अपाङ्गताको अशक्तताको आधारमा नै अगाडि बढ्न अथवा राजनीतिक अधिकारलाई चाहिँ प्रतिबन्ध लगाउन पाइँदैन भन्ने कुराहरू पनि छ होइन। अपाङ्गता भएका व्यक्तिहरूलाई राजनीतिक रूपमा उहाँहरूलाई अगाडि बढाउनको लागि साँच्चै नै उहाँहरूको क्षमता विकास, नेतृत्व विकास एउटा समावेशी ढङ्गबाट जुन आइरहेको छ यसमा महिला, दलित, आदिवासी, मधेसी होइन अपाङ्गता भएका व्यक्तिहरूले जुन एउटा समावेशी प्रतिनिधित्व भन्दै गर्दाखेरि चाहिँ साँच्चै नै त्यो भनाइ लेखाइमा मात्रै नभएर व्यावहारिकतामा नै त्यो लागू

0: राष्ट्रिय अध्यक्ष पम्फा पुर्कोटी, दलित अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार, समावेशी सहभागिता तथा उहाँहरूले भोगिरहनु भएको बहुआयामिक विभेदका विषयमा आफ्नो कुरा राख्नुहुँदै आजको कार्यक्रम समानतामा हामीले दलित अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार र राजनीतिक दलहरूमा समावेशीकरणका विषयमा विशेष छलफल गर्यौं। यस्तै विषयवस्तु सहित हामी पुनः अर्को कार्यक्रममा उपस्थित हुने नै छौं। कार्यक्रमको बारेमा केही सल्लाह सुझाव दिनु छ भने समानता रेडियो नेपाल सिंहदरबार काठमाडौँ, साथै इमेल ठेगाना samanata2074@gmail.com।
1: कार्यक्रमको आजको श्रृङ्खला यति नै। अर्को हप्ता नयाँ विषय र सामग्रीका साथ हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादक टिम सहित हामीलाई पनि अर्को हप्तासम्मका लागि बिदा दिनुहोस्। हवस् त, नमस्कार।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछ। विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 अनिवार्य नेपाली विषयको पाठ 2 रहेको स्वाद कथा अन्तर्गत रहेर पठन प्रवाह र बोध अभ्यासमा केन्द्रित भई शिक्षक र विद्यार्थी बीच गरिएको छलफल प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
4: सारिका, होइन, सांस्कृतिक कार्यक्रम आएको छ भन्दैमा पढेर चटक्कै छाडेर बाँसुरी मात्र बजाएर हुन्छ त? पढ्ने भनेको होइन अब?
5: हुन्छ हुन्छ, भइहाल्छ नि अमिना, अब एकछिन पढ्न बसौ न त। किताब छँदैछ। साँच्ची हामीले यसअघि कहाँसम्म छलफल गरेका थियौँ तिमीलाई सम्झना छ त अमिना?
4: अँ, हामीले चामललाई चाहिने जति रुपियाँ छुट्याएको कुरा गरेकोसम्म छलफल गरेका छौँ। लोग्ने स्वास्नी र छोराको बजार जाँदाको चर्चा हुँदै थियो। अब पाठको विषय वस्तुको छलफल गरौँ न त, हुन्न?
5: किन नहुनु नि? ल, म पढ्छु है त। लोग्ने सन्तुष्ट भएर हिँड्न थाल्यो। आउना साथ उसले सारा तलब स्वास्नीलाई बुझाइदिएको थियो ताकि स्वास्नीलाई गुनासो नरहोस् र उसलाई अनिश्चिन्तता।
4: होइन सारिका, तिमी मात्र पढ्ने हो र, म पनि पढ्छु है त। सबभन्दा पहिले उसले साबुन नै किन्यो, त्यसपछि तेल मसला। स्वास्नीले महिनावारी खर्चलाई बनाएको लिस्ट हेर्दै उकिन्थ्यो। जहाँ अक्षर बुझिन्नथ्यो त्यहाँ स्वास्नी स्पष्ट पार्दै जान्थे।
5: हो, लोग्नेले स्वास्नीको बजेटलाई संशोधन गर्दै खर्च बढाएका प्रति चित्त नबुझेको कुरा अर्को अनुच्छेदमा गरिएको छ। गुनासो सुन्न नपरोस् भनेर तलब आउन साथ स्वास्नीलाई सबै तलब बुझाइदिएको थियो लोग्नेले। त्यसपछिको पढन त अमिना।
4: जब स्वास्नीको प्रवृत्ति प्रत्येक चिजमा संशोधन गर्दै जाने देखियो, लोग्ने पड्कियो। यस्तै हो बजेट, यहाँ आएर थप्दै जाने। मान्छेको मगज तात्दैन कि जिस्काए कि तिमीले मलाई, उसले भन्यो बम्केरे।
5: यहाँ बम्केरे शब्दको अर्थ रिसका आवेगमा ठुल्ठुलो स्वरले गर्जेर भन्ने हुन्छ।
4: होइन, तिमीलाई यो बम्केरे शब्दको अर्थ कसरी थाहा भयो? अलिक अप्ठ्यारो नै छ नि, होइन र?
5: हेर, त्यही किताबमै केही शब्दहरूको अर्थ पनि त दिएको छ नि, त्यता पनि ध्यान दिनु पर्छ है।
4: हुन्छ सारिका, अनि लिस्ट अनुसार बजारमा सामान किने। छिटपुट सामान किनेपछि स्वास्नीले चुरा किन्ने इच्छा गरी।
6: ओहो सारिका र अमिना, के गर्दैछौ? म त नेपाली किताबको स्वाद पाठको छलफल गर्ने भनेर आएको, सर पनि यति आउनु भएको छ रे भनेर। खै त, सर पनि हुनुहुन्न त।
4: के हो आयुष्मान, हामीसँग बसेर पढ्दा नि भइहाल्छ नि। अनि सर पनि आउँछु भन्नुभएको छ, एकछिन पढ्दै गरौ न, हामी पनि त्यही पाठकै छलफल गर्दै त छौँ।
6: त्यस्तो भए त म आउँदै आउँदिन थिएँ त यहाँ। ल, अब पढौ न त, सबैले मनमा नै एकछिन पढौ न त, अनि छलफल गरौ, हुन्न र?
5: यसो गरौ न त, बजार एकै ठाउँमा भरिभराउ भएर लागेको थियो भन्नेदेखि तपाईँलाई 10 रुपियाँ केजीको भाउ गरिदिन्छुसम्म पढौ है त, अनि छलफल गरौँला।
4: हुन्छ।

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित, प्रतिनिधि सभामा भने छलफल जारी।

0: संविधान कार्यान्वयन, संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा नीति तथा कार्यक्रम माथिको छलफलका वक्ता सांसदहरूको जोड, नयाँ मन्त्रालय कार्यान्वयनमा आयोजसँगै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूको कार्य विभाजनमा हेरफेर, यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुल्ला र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच बेइजिङमा भेटवार्ता, वार्ता अत्यन्त सकारात्मक भएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ। अब समाचार विस्तारमा। राष्ट्रिय सभाको आजको बैठकले आगामी आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ। छलफलका क्रममा उठेका प्रश्नका विषयमा अर्थमन्त्री डाक्टर सोनी मवाग्लेले जवाफ दिएपछि संशोधनकर्ता सदस्यको प्रस्ताव फिर्ता लिने नलिने प्रक्रिया पूरा भई निर्णयार्थ प्रस्तुत गर्दा बैठकको बहुमतले पारित गरेको हो। पारित गर्नु अघि नीति तथा कार्यक्रम माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले विगतमा बनेको अर्थतन्त्रको आकार, आधार र समावेशी विकासका साथै समग्र सामाजिक विकासलाई अगाडि बढाउन सरकार कटिबद्ध रहेको बताउनुभयो।
1: एलडीसी ग्रेजुएसन पछिल्लो विषय छ। सन् 2026 नोभेम्बर, यही साल नोभेम्बरमा अब हामी स्तरोन्नति हुने कि नहुने भन्ने विषय चाहिँ हाम्रा सामु आएको छ। दुई दिन अगाडि मात्रै सम्मान्य प्रधानमन्त्रीज्यूसँग मैले यसबारे छलफल गरेको थिएँ। माननीय परराष्ट्र मन्त्रीज्यू पनि सँगै हुनुहुन्थ्यो र हामीले सबै आयामहरू केलाउँदाखेरि चाहिँ अहिले पनि त्यो बाह्य प्रतिकूलताको चाप हामीमा बढ्दै गएको छ र अनिश्चितताको यो भुमरीमा हामीले चाहिँ स्तरोन्नतिको निर्णय गर्यौँ भने यो अपरिपक्व हुन्छ कि भनेर अहिलेलाई अर्को 3 वर्षको लागि पनि हामी भर्खर नयाँ सरकार आएको छ, धेरै कुराहरूको थालनी गरिएको छ र यी थालनीलाई न्याय हुने गरेर नतिजा प्रतिफलहरू आएपछि अर्को 2-2.5 वर्षपछि चाहिँ स्तरोन्नति हुँदाखेरि अहिलेको फ्रेस म्यान्डेटलाई पनि यसले चाहिँ जस्टिस गर्छ भन्ने तर्कका साथ हामीले यसलाई डिफर गर्ने प्रक्रियामा लगेका छौँ।
0: सरकारले 100 बुँदे शासकीय सुधारका कार्य र सदनमा आएका सुझावलाई आधार बनाएर आगामी बजेट प्रस्तुत गरिने अर्थमन्त्री डाक्टर वाग्लेले जानकारी दिनुभयो।
1: आम जनताले हामीलाई साथ दिइराख्नु भएको छ, मूल्य वृद्धि भएको छ, यो सरकारका कारण होइन, बाह्य चापका कारण हो भन्ने त्यो आम समझदारीले गर्दाखेरि चाहिँ सरकारमाथि धेरै दबाब हुन पुगेको छैन। आम जनताले त्यो शङ्काको लाभ हामीलाई दिइराख्नु भएको छ तर यो असाध्यै एडभर्स कन्डिसनमा हामी छौँ अहिले र हामीलाई थाहा छैन यो अहिलेको मिडल इस्ट वार, इरान अमेरिकाको युद्ध कहिले गएर यसको पटाक्षेप कसरी हुन्छ भन्नेमा ठुलो अन्युअल छ, अनिश्चय छ र यो लम्बी हो भने अहिले 23 अर्ब डलरको हाम्रो सेन्ट्रल ब्याङ्कको जुन रिजर्भ छ त्यो पनि रित्तिँदै जाने, स्टेबलाइजेसन फन्ड त सकि नै हाल्यो र यसले चाहिँ अब हाम्रा कोर पुँजीगत खर्चहरू र इभन चालु खर्चबाट पनि कटौती गरेर यी कुराहरू धान्नुपर्ने हुन्छ।
0: यसअघि राष्ट्रिय सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसदहरूले सङ्घ प्रदेश र स्थानीय सरकार बीचको सम्बन्ध तथा समन्वयलाई अझ सुदृढ बनाउन प्रभावकारी व्यवस्था र एमसिसी तथा बिआरआई जस्ता अन्तर्राष्ट्रिय सहकार्यका विषयलाई नीति तथा कार्यक्रममा स्पष्ट रूपमा समेटिनुपर्नेमा जोड दिनुभयो। बैठकमा सांसदहरूले किसान आत्मनिर्भरता तथा उत्पादन वृद्धि, युवा रोजगारी तथा राष्ट्रिय गौरवका आयोजनाको विकासका लागि लगानी सुनिश्चित गर्ने ठोस कार्यक्रम नसमेटिएको भन्दै निमुखा जनताको सुरक्षा सुनिश्चित गर्नुका साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। यस्तै आजको बैठकमा सांसदहरूले सुकुम्बासी समस्या समाधान, महँगी नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण लगायतका समसामयिक विषयहरूमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा वास्तविक गरिबी रेखा मुनिका नागरिकहरूको पारदर्शी पहिचान गरी शिक्षा, स्वास्थ्य, आधारभूत सेवा र आवासको व्यवस्था गर्नुपर्ने बताउनुभयो। सांसदहरूले लाल पूर्जा नभएका सबै नागरिकलाई हटाउने नीति लागू गरिएमा देशभरका 9 लाख भन्दा बढी अव्यवस्थित बसोबासी परिवार प्रत्यक्ष रूपमा प्रभावित हुने खतरा रहेको भन्दै उचित व्यवस्थापन बिना हटाउने नीतिले थप मानवीय र सामाजिक समस्या निम्त्याउन सक्ने औल्याउनु भयो। सांसदहरूले सुकुम्बासीहरूको अधिकारको उचित व्यवस्थापन, अपाङ्ग तथा पिछडिएका समुदायहरूको अधिकार संरक्षण, महँगी नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण, सवारी साधनको गुणस्तर परीक्षण र नियमित निरीक्षणका लागि स्पष्ट योजना बनाउनु पर्नेमा सरकारको ध्यान आकर्षण गराउनु भयो। यस्तै प्रतिनिधि सभामा पनि नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै संशोधनकर्ता सांसदहरूले नेपालको भूमि, कालापानी र लिपुलेखमा अतिक्रमण भएको भन्दै नीति तथा कार्यक्रममा स्पष्ट दृष्टिकोण सहितको धारणा आउनुपर्ने बताउनुभयो। प्रतिनिधि सभाका सांसदहरूले संविधान कार्यान्वयन, संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो। उहाँहरूले सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता हुनुपर्ने बताउनुभयो। सांसदहरूले

0: नीति तथा कार्यक्रममा समावेश गरिएका डिजिटल पूर्वाधार विकास, सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय उद्योगका रूपमा प्रवर्धन गर्ने, योजना प्रमुखलाई जिम्मेवारीपूर्ण उत्तरदायी निर्धारण गर्ने विषय सकारात्मक रहेको बताउनुभयो। उहाँहरूले सरकारको नीति तथा कार्यक्रमले समतामूलक समाज निर्माण गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको विकासको विषय ल्याउन नसकेको बताउनुभयो। राजनैतिक विचारधारात्मक रूपमा स्पष्ट नीति कार्यक्रम आउन नसकेको भन्दै सांसदहरूले सरकारले आफ्नो राजनैतिक आर्थिक दृष्टिकोण संविधानको परिधिभित्र रहेर स्पष्ट गर्नुपर्ने बताउनुभयो। आकर्षक नाराका रूपमा आएको 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन पत्याउन सक्ने आधार नभएको, नयाँ आर्थिक श्रृङ्खला, रोजगार दशक, औसत 7% आर्थिक वृद्धि लगायतका नारा राम्रा भए पनि यसका लागि पर्याप्त आधार र कार्यक्रम आउन नसकेको बताउनुभयो। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले अब मुलुक कता जाने हो भनेर स्पष्ट वैचारिक, आर्थिक र संरचनात्मक दिशा दिन नसकेको सांसदहरूले बताउनुभयो। यस्तै संशोधनकर्ता सांसदहरूले नेपाली जनता निर्वाहमुखी कृषिमा आधारित रहेको भन्दै समग्र कृषि प्रणाली सुधारका लागि कृषिको व्यवसायीकरण र आधुनिकीकरण गर्ने विषयमा नीति तथा कार्यक्रमले ध्यान दिनुपर्ने बताउनुभयो। यसअघि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित भएर सांसदहरूले उठाएका विषयमा जवाब दिनुपर्नेमा जोड दिनुभयो। प्रतिनिधि सभाको आकस्मिक समयमा नेपाली कंग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलमा नआए विरोध जारी राख्ने बताउनुभयो। नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले सरकार संविधानमा व्यवस्था भएको शासन व्यवस्था अवलम्बन गरेको हो कि अरू कुनै शासन व्यवस्था भनी प्रश्न गर्दै सरकार संसदप्रति उत्तरदायी बन्नुपर्ने र सांसदहरूले उठाएका विषयमा जवाफ दिनुपर्ने माग गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक खुशबु ओलीले संसदमा प्रधानमन्त्री खोजेर उहाँको जवाबदेहिता खोजेको बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद आरएन राईले प्रधानमन्त्रीले सदनलाई व्यवस्था गरेको भन्दै संसदमा सत्तापक्ष र प्रतिपक्ष सबैको कुरा प्रधानमन्त्री सुन्नुपर्ने र जवाफ दिनुपर्ने बताउनुभयो। यस्तै आजको बैठकमा प्रधानमन्त्री उपस्थित हुनु भएन। यस्तै आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले दिएको दुई अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको संशोधित कार्य सम्पादन नियमावली बमोजिम मौजुदा मन्त्री परिषद मा रहेका नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्री परिषद पुनर्गठन गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम 2082 चैत 13 गते गठित प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मौजुदा मन्त्री परिषद नियुक्ति, हेरफेर र कार्य विभाजन गरी आज पुनर्गठन गर्नुभएको हो। नयाँ कार्य विभाजन अनुसार प्रधानमन्त्री शाहले रक्षा, गृह र विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय आफैसँग राख्नुभएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकार संविधान विधि र पद्धति अनुसार चल्नुपर्नेमा जोड दिनुभएको छ। नेपाली कंग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित प्रदेश स्तरीय भेलामा सभापति थापाले पार्टीका तर्फबाट प्रदेश र स्थानीय तहमा जिम्मेवारी पाएका प्रत्येक सदस्य तथा पदाधिकारीले आफ्नो जिम्मेवारीलाई आत्मसात गर्न आग्रह गर्नुभयो। यसै नेपाली कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संघीय लोकतान्त्रिक पद्धतिलाई बलियो बनाएर लैजानेमा कंग्रेसले सरकारलाई साथ दिने बताउँदै तान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्दै अघि बढ्न सरकारलाई आग्रह गर्नुभयो। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुल्ला भएको छ। सगरमाथा आधार शिविरदेखि शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग खुल्ला भएको पर्यटन विभागले जनाएको छ। सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रे प्लाञ्चोक सिन्धुली स्थित बिपी राजमार्ग र हुम्लाको हिल्सा सिमकोट खण्डमा सवारी आवागमन बन्द गरिएको छ। प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै काभ्रे प्लाञ्चोकको खुरकोट नेपाल थोक कटुन्जे बेसी हुँदै सिन्धुली चल्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच आज बेजिङमा भेटवार्ता भएको छ। ग्रेट हल अफ द पिपुलमा आयोजित भव्य समारोहमा चिनिया समकक्षी सीसँग भएको वार्ता अत्यन्त सकारात्मक भएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनुभयो। भेटका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया राष्ट्रपति सी जिनपिङलाई सेप्टेम्बर 24 व्हाइट हाउस भ्रमणका लागि आमन्त्रण पनि गर्नुभयो। त्यसबीच चिनिया कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्तापछि आयोजित रात्रि भोजलाई सम्बोधन गर्दै चीनको प्रगतिले अमेरिकालाई पुनः महान बनाउन सक्ने बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
4: एकीकृत भन्सार जाँच चौकी आइसिपी बिरगन्जमा भारत तर्फबाट बिहानै मालवाहक सवारी साधन जाँच पास गरी नेपाल पठाउन भारतीय कस्टमले असहयोग गरेको गुनासो आयात निर्यातकर्ताहरूले गरेका छन्। सीमा नाकामा हुने अनौपचारिक कारोबार नियन्त्रण, भन्सार प्रणालीलाई छिटो छैटो बनाउने तथा आयात निर्यात प्रक्रियालाई सहज बनाउने उद्देश्यले भारत सरकारको सहयोगमा नेपाल र भारत दुवै तर्फ समान संरचना सहित आइसिपी निर्माण गरिएको थियो। तर सञ्चालनमा आएको वर्षौं बितिसक्दा पनि भारतीय पक्षले बिहानै मालवाहक नेपाल तर्फ पठाउन नमानेको आरोप आयात निर्यातकर्ताहरूले लगाएका छन्। आइसिपीको यार्ड व्यवस्थापन, पार्किङ तथा मालवाहक सवारी साधनको आवत जावत व्यवस्थापन गर्दै आएको हिमालयन लजिपार्क प्रालीका टर्मिनल प्रमुख गणेश प्रसाद घिमिरेले पछिल्ला 2 बिहानै गाडी पठाउन आग्रह गरिए पनि भारतीय कस्टमले बिहान 11 मात्र गाडी पठाउने गरेको बताउनुभयो। घिमिरेका अनुसार भारतीय कस्टमले जनशक्तिको अभाव तथा रक्सोलबाट कर्मचारी ढिलो आउने कारण देखाउँदै बिहान गाडी पठाउन नसकिने बताउने गरेको छ। यस विषयमा बिरगन्ज भन्सार कार्यालयका प्रमुख प्रशासक कृष्ण प्रसाद मैनालीले भारतीय पक्षले कार्यान्वयनमा अनकानी गरिरहेको बताउनुभयो। भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ। आन्तरिक बजारमा चिनीको उपलब्धता सुनिश्चित गर्न र मूल्य नियन्त्रण गर्ने उद्देश्यले भारत सरकारले त्यस्तो निर्णय गरेको जनाएको छ। त्यहाँको वाणिज्य तथा उद्योग मन्त्रालयले जारी गरेको सूचना अनुसार त्यस्तो प्रतिबन्ध 30 सेप्टेम्बर 2026 वा अर्को आदेश नभएसम्म लागू हुनेछ। विदेश व्यापार महानिर्देशनालयद्वारा जारी सूचना अनुसार कच्चा चिनी, सेतो चिनी र प्रशोधित चिनीको निर्यात नीतिमा परिवर्तन भएको छ। विश्वव्यापी रूपमा निर्यातमा प्रतिबन्ध लगाइए पनि केही अन्तर्राष्ट्रिय सम्झौताहरूका हकमा भने छुट दिइएको छ। भारतले कोटा अन्तर्गत युरोपियन संघ र संयुक्त राज्य अमेरिकामा चिनी निर्यातलाई भने निरन्तरता दिनेछ।
0: अब खेल समाचार अजय बमबाट।
5: विश्वकप लिग 2 खेलमा अमेरिकामाथि रोमाञ्चक जितका साथ स्कटल्यान्ड अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। किर्तिपुरमा रहेको ट्यु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहिबार सम्पन्न खेलमा अमेरिकालाई 2 हराउँदै स्कटल्यान्ड 8 राष्ट्र सहभागी लिग 2 शीर्ष स्थानमा उक्लिएको हो। श्रृङ्खलामा स्कटल्यान्ड दोस्रो तथा अमेरिकाले पहिलो खेल खेलेका हुन्। पहिलो खेलमा स्कटल्यान्डले घरेलु टोली नेपाललाई पनि 2 नै पराजित गरेको थियो। पहिलो खेलमा देखाएको जितको लयलाई स्कटल्यान्डले निरन्तरता दिएको छ भने पहिलो खेल खेलेको अमेरिकाले हारका साथ श्रृङ्खलाको सुरुवात गरेको छ। जितपछि स्कटल्यान्ड 8 सहभागी रहेको लिग 2 38 अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ। पराजित अमेरिका दोस्रो स्थानमा झरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपले खेल संघलाई असार 15 भित्र नवीकरण गर्न सूचना जारी गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐन 2077 तथा नियावली 2079 बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कार्यान्वयन नभएको भन्दै राखेपले असार 15 समय दिएर सूचना जारी गरेको हो। तोकिएको समयभित्र नवीकरण नभएमा प्रचलित कानून बमोजिम खारेजको प्रक्रिया अगाडि बढाइने राखेपले जनाएको छ। दर्ता भएका 75 मध्ये 33 खेल संघले नवीकरण गरेका छैनन्। नवीकरण लागि वार्षिक प्रतिवेदन, विधान, भावी योजना, लेखा परीक्षण र कम्तीमा एउटा राष्ट्रिय स्तरको प्रतियोगिता रहेको कागज पत्र पेश गर्नुपर्ने व्यवस्था छ। सबै कागज पत्र उपलब्ध गराउन नसक्दा पनि कतिपय खेल संघहरू नवीकरण नगर्ने गरेका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपले 20 एसियन गेम्सका लागि खेलाडी छनौट सम्बन्धी सूचना जारी गरेको छ। राखेपले असोज 3 जापानमा आयोजना हुने एसियन गेम्सका लागि नेपालबाट कति खेलमा सहभागिता रहने भन्ने निर्णय अझै नभएको जनाएको छ। सूचना अनुसार हालसम्म सम्बन्धित खेल संघहरूलाई खेलाडी छनौट गर्न कुनै निर्देशन नदिएको र अन्तिम छनौट बारे परिषदले छिट्टै जानकारी गराउने उल्लेख गरिएको छ।
0: अब मौसम आगामी 24 घण्टामा कोशी र मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली तथा पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहनुका साथै हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित, प्रतिनिधि सभामा भने छलफल जारी। संविधान कार्यान्वयन, संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा नीति तथा कार्यक्रममाथिको छलफलका वक्ता सांसदहरूको जोड। नयाँ मन्त्रालय कार्यान्वयनमा आएसँगै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूको कार्यविभाजनमा हेरफेर। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुल्ला र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच बेजिङमा भेटवार्ता, वार्ता अत्यन्त सकारात्मक भएको अमेरिकी राष्ट्रपतिको भनाई। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
7: नेपालको समावेशी आवाज।
8: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा।
9: नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक आइतबार बिहान 8:35 पछि प्रसारण हुन्छ। रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा यो कार्यक्रम सुन्न सकिनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ।
8: कार्यक्रम पौरखीको कथामा आज मैले सिन्धुपाल्चोक स्थित मामा भान्जा कृषि तथा पशुपालन फार्मका संचालक दिनेश घलेसँग कुराकानी गरेको छु। 8 वर्षकै उमेरदेखि नै लामो समयको काठमाडौँ बसाएपछि गाउँ फर्कनुभएका दिनेशले विक्रमसम्म 2079 सालदेखि व्यवसायिक कृषि र पशुपालन गरिरहनु भएको छ। वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स दुबईको 4 वर्ष बसाएपछि स्वदेशमा नै आय आर्जन र रोजगारीमा जोडिनु भएका दिनेशले 42 रोपनीमा अकबरे लगायतका तरकारी खेती र बङ्गुर पालन गरिरहनु भएको छ। आफैले उत्पादन गरेका करिब 10 टन अकबरे र त्यसको अचार समेत बिक्री गर्दै आउनुभएका दिनेशलाई वैदेशिक रोजगारी र अरू कुनै कर्म भन्दा बढी किसान भएकैमा सन्तुष्टि मिलिरहेको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति मामा भान्जा कृषि तथा पशुपालन फार्मका संचालक दिनेश घलेसँग कुराकानी गरेको छु।
9: कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
10: धन्यवाद हजुर।
9: यहाँले चाहिँ यो सिन्धुपाल्चोकमा सिजनल तरकारीहरू उत्पादन गर्नुहुन्छ, विशेष त यहाँले अकबरे खुर्सानी उत्पादन गर्नुहुन्छ, यस्तै बङ्गुर पालन पनि छ। अहिलेको समयमा चाहिँ कस्तो चलिरहेको छ? कुराकानीको सुरुवात यसैबाट गरौँ कि दिनेशज्यू।
10: हजुर हुन्छ सर। अहिले मेरो चाहिँ बजारमा यही टमाटर निक्लिरहेछ, अब यो असोज महिनापछि चाहिँ खुर्सानी निक्लिन्छ। म चाहिँ विशेष गरी बजारले कति बेला के खोज्छ भनेर त्यही आधारमा तरकारी खेती गर्छु। हजुर
9: यहाँले सिजन अनुसारको तरकारी उत्पादन गर्नुहुन्छ र बजारमा पठाउनुहुन्छ, अहिले उत्पादन भइराखेको चाहिँ के छ?
10: अहिले उत्पादन भइरहेको चाहिँ मसँग टमाटर छ हजुर, रातो बन्दा अनि चिचिन्डा अनि काँक्रो काउली छ, यही नै हजुर।
9: यहाँले बङ्गुर पालन पनि त गर्नुहुँदो रहेछ होइन? बङ्गुर पालन चाहिँ अहिले कस्तो छ?
10: हजुर मेरो चाहिँ बङ्गुर पालन मेरो चाहिँ कन्टिन्यू नै हुन्छ। अब प्राय फेरि म सकेसम्म म आफै नै कटाउँछु भन्नेमा पनि लाग्छु म, अनि म आफ्नै अब सानो मेरो परिवारले अब कृषि काम गर्दै प्लस एउटा खाजा पसल पनि म आफ्नै नाममा दर्ता गरेर खाजा पसल पनि गर्छु, त्यो कारणले गर्दाखेरि बङ्गुरको मासु पनि त्यसरी म आफैले काम गर्छु। त्यो भएर राम्रै छ सर, गर्न चाहिँ पर्छ, अब जस गर्न सक्यो भने सम्भव छ भन्छु म चाहिँ। मैले चाहिँ धानो सिरबारी वडा नम्बर 7 चाहिँ सबै बासिन्दाहरूलाई, दाजुभाइ आमा बुवाहरूलाई तरकारी खेती गर्नुपर्छ, सानो पट्टा सुरु गर्दाखेरि पनि सानो टडेलबाट एउटाबाट सुरु गर्दाखेरि पनि 30-35,000 रुपियाँ यसो खेलेको भरले पनि हुन्छ है भन्ने चाहिँ एउटा वातावरण त्यतिसम्म चाहिँ बनाएको छु। हजुर
9: दिनेशज्यू, यहाँले बङ्गुर पालन गर्नुहुन्छ, तरकारी उत्पादन गर्नुहुन्छ, कृषिलाई त पानीको कुराहरू पनि हुन्छ होइन, कस्तो छ?
10: मेरो चाहिँ पानीको एकदम च्यालेन्ज छ हजुर। मैले चाहिँ मेरो गाउँमा म अलिकति उदाहरणै बन्नुमा चाहिँ मेरो अलिकति आफ्नो सोचले मेरो चाहिँ अलिकति पानीको एकदम हाकारै छ। मैले चाहिँ कस्तो गरेको छु भने अब सम्भव देखेर अब दिसभरिमा कलेक्सन यो बिहानभरिको पानी युज गरेको बाथरुम नुहाउने लुगा धुने पानी चाहिँ एउटा ढलबाट निकास भएर वेस्ट फालिराखेको थिएँ, अनि त्यहाँबाट चाहिँ कलेक्सन गरेर अनि फेरि मेरो जुन मैले अहिले खेती गरेको ठाउँसम्म चाहिँ पाइप लगेर अनि फेरि एउटा रिजर्भ ट्याङ्की बनाएर चाहिँ त्यसरी गर्दैछु। पानीको चाहिँ हाम्रोमा समस्या एकदम व्यापकै हो, अनि त्यो भएर पनि अलिकति म हुँदो रहेछ है पानी चाहियो भने खेती गर्न सक्दो रहेछ भनेर पनि चिन्जान भयो।
9: हजुर कतिपय ठाउँमा त तरकारी हुने ठाउँमा पनि हामी तरकारी नलगाउने, किनेर खाने अथवा खोजेर खाने खालको चाहिँ एउटा बानी छ। हामीले आफूले खाने तरकारी चाहिँ व्यावसायिक रूपमा पनि उत्पादन गर्न सकिन्छ भनेर लाग्नु भएको छ होइन? सुरुको दिनमा चाहिँ यो तरकारीहरू लगाउँदै गर्दाखेरि कस्तो अनुभव हुन्थ्यो?
10: सुरुको दिनमा भन्दाखेरि त एकदम आफैलाई पनि अहिले ओहो गरे रहेछु है मैले भन्नेमा पुगेको थिएँ। खास म चाहिँ 22 जस्तो नै म बाहिर नै बसेँ। सुरुको दिनमा मैले 12,000 अकबरे खुर्सानी लगाएको थिएँ। 12,000 बुट्टामा बुट्टी हरेक बुट्टामा म 1 लिटर पानी बोकेर रात दिन नभनिकन बचाएर गरेको थिएँ। त्यो दिन सम्झिँदाखेरि त अहिले त अलिकति व्यवस्थित भयो, अलि नगरपालिकाले पनि अलिकति फेसिलिटी औ यसले गर्छ है भनेर पाइप साइप दिए, रिजर्भ ट्याङ्की खन्ने प्लास्टिक पोखरीहरू पनि दिए। त्यसले गर्दाखेरि पहिलाको दिन सम्झिँदाखेरि त गाह्रै थियो सर। अब एक हिसाबले अब काठमाडौँमा बसै गरेको मान्छे चाहिँ एकैचोटि गाउँमा आएर म कृषि गर्छु भन्दाखेरि एउटा माहौल चाहिँ कस्तो भइदियो भने अब हामीले त गरिरहेका छैनौँ, हामीले त गर्न सकेनौँ, अब यसले आएर के गर्ला भनेर गाउँमा पनि त्यो एउटा पनि पुगेको थियो। अनि फेरि गरेर देखाइसकेपछि ओहो गर्दो रहेछ है, हुँदो रहेछ है भनेर अनि अहिले गाउँको बासिन्दाहरूले पनि सुरु गरेका छ।
9: हजुर हजुर, मेहनत गर्न सक्यो भने फल पनि प्राप्त हुन्छ भन्ने कुरा हो होइन? यहाँले सिजनल तरकारी अनि अकबरे खुर्सानी लगायतका तरकारीहरू उत्पादन गर्दै गर्दाखेरि यहाँले बढी जसो चाहिँ केलाई बढी जोड दिनु भएको छ अहिले पछिल्लो समय?
10: अहिले मेरो चाहिँ जोड चाहिँ टमाटरमै छ हजुर। टमाटरमा चाहिँ अलिक कस्तो दैनिक उपभोग नभई नहुने चिज, हरेक दिन हरेक भान्सामा पुग्नुपर्छ यो त टमाटर चाहिँ। त्यसले गर्दाखेरि चाहिँ कहिले अब भाउ

0: बढी जोड दिनु भएको छ होइन त?
1: हजुर हजुर
0: हजुर। सँगै यहाँले अकबरे खुर्सानीको कुरा गर्नुभयो। अकबरे खुर्सानी चाहिँ पहिले सुरुमा तपाईँले चाहिँ 12,000 अकबरेको बिरुवा रोपेर सुरु गरेको थिएँ भनेर भन्नुभएको छ होइन? अहिले चाहिँ अकबरेको उत्पादन चाहिँ कस्तो छ?
1: अहिले अकबरेको उत्पादन चाहिँ अलिकति घटाएको छु। अकबरेको उत्पादन चाहिँ कसरी मैले घटाएँ भने, मैले बजारमा लाँदाखेरि चाहिँ 500 रुपियाँ किलोमा बिक्री हुने, तर हामीलाई दिँदाखेरि चाहिँ 250-300 भन्दा नदिने भन्ने भएर, अनि फेरि अर्को एउटा कन्सेप्ट लिएर ओहो म यसरी जान्छु नि त भनेर आफ्नै अब एउटा ट्रेनिङ पनि लिएँ। अनि त्यो भएर फेरि मैले मामा घरको स्वादको डल्लेको अचार भनेर मैले बजारमा मैले कतारसम्म पनि पुऱ्याएँ, साउदी कतार, प्याकिङ गरेर अचारको म मार्केटमा कसरी भिज्नु सक्छु, मार्केट मैले लिन सक्छु कि सक्दिनँ, मेरो स्वाद पाउँछु कि पाउँदिनँ, उपभोग गर्नेले कतिको मन पराउँछ भनेर मैले त्यो हिसाबले पनि गरेका थिएँ। त्यो भएको कारणले भएर अकबरे खुर्सानी चाहिँ अहिले हाललाई मैले 10 रोपनीमा मात्रै लगाएको छु। पहिला चाहिँ मैले 24 रोपनीमा लगाएको थिएँ, अहिले चाहिँ त्यसलाई घटाएर 10 रोपनीमा लाएँ भने लगभग मेरो 10 टन जस्तो उत्पादन हुन्छ। त्यो 10 टन चाहिँ म आफैले रिजर्भ गरेर अचार बनाएर बजारमा निक्लिन्छु भन्ने हिसाबले मैले त्यसरी गरेँ।
0: भनेपछि यहाँले आफैले उत्पादन गरेको अकबरे खुर्सानीलाई आफैले अचार बनाएर चाहिँ बजारमा पठाउनुहुन्छ होइन त?
1: हजुर हजुर सर। अब त्यसमा मैले हल्का जोडे पनि,
0: हजुर हजुर,
1: हामी चाहिँ कस्तो भयौँ भने, अब मैले कतिपय मान्छेहरूले एउटा गर न एउटा गर भन्ने एउटा त्यो शब्द चाहिँ, धेरै काम नगर, काम गरेर केही पनि हुँदैन, आफ्नो मेहनतको पसिना आउनु त हो। म चाहिँ कस्तो गर्छु भने, जस्तो म बुङ्गुर फार्म गर्छु, अलिकति मासुको बजारमा अलिक धेरै माग भयो भने त म पठाइदिइहाल्छु, भएन भने प्लस त्यसलाई पनि म फेरि बुङ्गुरको मासुलाई पनि म आफ्नै स्वादमा आफ्नै टेस्टमा म जसरी भए पनि अलिकति 2 पैसा बढ्छ पनि, अनि म जस्तो बाबा भान्जा कृषि फार्मको हो यो भनेर एउटा बजारमा पनि माहौल बनोस् भनेर त्यसलाई पनि प्याकेजिङ गरेर बजारमा त्यसरी लाने चाहिँ त्यो मेरो एउटा के हो भएर चाहिँ।
0: यहाँले अहिले यो अकबरे खुर्सानी 10 रोपनीमा लगाएको छु भन्नुभयो, अलिक बढी जोड चाहिँ यहाँले टमाटर उत्पादनलाई पनि दिनुभएको छ, समग्रमा कति क्षेत्रफलमा गर्नुभएको छ?
1: मेरो चाहिँ अहिले 42 रोपनीमा छ। हजुर
0: हजुर, 42 रोपनी क्षेत्रफलमा तरकारीहरू लगाउँदै गर्दाखेरि केही व्यक्तिहरूलाई रोजगारी पनि दिनुभएको होला, अनि सँगै आफ्नो परिवार पनि त्यसमा चाहिँ स्वरोजगार बनेको होला, के छ?
1: मेरो चाहिँ सकेसम्म म आफ्नै परिवारले नै गर्ने गर्छु, अनि जस्तो यो अब एकैचोटि रोप्ने, अब यो तरकारीको मामलामा चाहिँ कस्तो हुन्छ भने दैनिक नै हेर्नुपर्छ एउटा मान्छेको बच्चालाई स्याहार जतिको, मैले मेरो छोराछोरीलाई जति स्याहारेको छु त्यसरी नै स्याहार्नुपर्छ। त्यो भएको कारणले दैनिक चाहिँ म 42 रोपनीमा दैनिक म आफै नै त्यो भएको कारणले रोप्ने बेला, गोड्ने बेला, अब झारसार उखाल्ने बेला चाहिँ म दिदी आमा बहिनीहरूलाई बोलाएर नै त्यसरी नै गर्छु। अब कहिले 20 जना कहिले 30 जना कति दिन लाग्छ त्यही अनुसारले त्यसरी नै म्यानेज भइरहेको छ।
0: गाउँमै बसेर चाहिँ यो व्यवसाय यो उद्यम गर्दै गर्दाखेरि आय आर्जनको हिसाबले कतिको सहयोग पुग्दो रहेछ?
1: आय आर्जनको हिसाबले हाम्रो चाहिँ वार्षिक आमदानी निक्लिन्छ। वार्षिक आमदानी निक्लिँदाखेरि चाहिँ जो आफ्नो जीवन चलाउनलाई, अब स्वदेशमै बसेर आफ्नो गाउँ ठाउँमै बसेर जीवन चल्छ राम्रो छ कमाइ। अब बजारमा मेरो चाहिँ 1 क्रेट टमाटर मैले 1400-1300 रुपियाँमा बेच्छु। अब यो 1 क्रेट टमाटर चाहिँ मैले 1400 रुपियाँमा बेचेँ भने मैले दिनमा 10 क्रेट टिप्छु, भन्दाले 10-15 हजार दिनमा भयो। त्यसरी गर्दाखेरि अब ब्याङ्कतिर पनि अब आफ्नो फाइनेन्सियल त्यो पनि पुराकै छौँ, अब घरको आफ्नो व्यक्तिगत खर्चहरू पनि सबै म्यानेज भइरहेको छ। हजुर,
0: वैदेशिक रोजगारीमा जाने, अन्यत्र चाहिँ रोजगारीको लागि भौतारिने जुन अहिलेको वातावरण छ नि, त्यो र स्वदेशमै बसेर यसरी आय आर्जनमा जोडिँदै गर्दाखेरि चाहिँ पक्कै पनि फरक त हुन्छ होला नि?
1: हुन्छ सर, हुन्छ, यसमा एकदम फरक हुन्छ। म पनि वैदेशिक रोजगारमा 4 वर्ष दुबईमा बसेर आएँ। हजुर, त्यति बेलाको त्यही एउटा पीडाले गर्दाखेरि होला मलाई यति सङ्घर्ष गर्न एउटा बलियो बनाएको मलाई। अब वैदेशिक रोजगारको सिलसिलामा हामी विदेश जान्छौँ, गइसकेपछि दुई चार महिना भनौँ 1 वर्षसम्म त ठिकै छ, अब विदेश हो भने जस्तो हुन्छ। अनि त्यसपछि आफ्नो घरको खर्च, आफ्नो घरको यो छोराछोरीसँग बस्न नपाउने पीडा, अनि अब बाबुआमासँग साथमा बस्न नपाउने, आफ्नो श्रीमतीसँग अब जीवन बिताउन घर चलाउनकै लागि विदेश जानुपर्ने रहेछ हामी नेपाली भने जस्तो महसुस नै हुन्छ हरेक नेपालीलाई। त्यो भएको कारणले चाहिँ अहिले त प्रायः जस्तो अब सबै मसँग जोडिने भएको सबै विदेशबाट फर्किनु भएका दाजुभाइहरूले हरेक मैले फोनै मार्फतबाट अब यो सिजनमा तपाईँको भूभाग कति छ यो सिजनमा, यो यो तरकारी लाउनुहोस्, म आइडिया दिन्छु, मैले जानेको कुरा म सेयर गर्छु भनेर त्यसरी पनि अहिले धेरै साथीहरू पनि बनेको छ। त्यही कारणले अहिले ठिक छ सर, नेपालमै गर्ने सोच भएको म जस्तो युवालाई चाहिँ एकदम राम्रो छ।
0: विगतको दिनहरूलाई र आजको दिन तुलना गर्यो भने वैदेशिक

0: रोजगारी र स्वदेशमै बसेर आयजनसँग जोडिँदै गर्दाखेरि केही फरक हुँदो रहेछ?
1: फरक हुन्छ सर, स्वदेशमा बस्दाखेरि फ्यामिलीसँग बस्नु पाइयो, रमाउनु पाइयो। म चाहिँ फेरि गाउँ सानैमा छोडेँ मैले, अर्काको भन्दा पनि बरु म सानो भए पनि म आफ्नै गर्छु भन्ने हेतुले होला, बरु एउटा नाङ्लो पसलै गर्नुहोस् या केही गर्नुहोस्, जागिरै भन्दा पनि जीवन चलाउनलाई गाउँमै बसेर एउटा उद्यमी म बन्छु, व्यवसाय म गर्छु भन्नु चाहिँ मलाई चाहिँ गर्वको महसुस हुन्छ।
0: कार्यक्रम पौरखीको कथामा आज म सिन्धु पाल्चोकमा रहेको मामा भान्जा कृषि तथा पशुपालन फार्मका सञ्चालक दिनेश घलेसँग कुराकानी गरिरहेको छु। दिनेशज्यू, यो व्यवसाय नै गर्नुपर्छ भन्ने यहाँलाई यो सोच चाहिँ कसरी आयो नि?
1: यो सोच चाहिँ ठ्याक्क लकडाउन सुरु भयो, लकडाउन सुरु भइसकेपछि म चाहिँ मेरो गुरु केदार बुढा छ कि नकुसिट प्राइभेट लिमिटेड, उहाँबाट चाहिँ मैले अनलाइनबाट नै अलिकति कुराकानी गरेँ, अनि अनलाइनबाट नै अलिकति के गर्ने त अब म जस्तो व्यक्तिले के गर्ने भनेर मलाई चाहिँ बच्चैदेखि पनि कृषिमा अलिकति रुचि भएको कारणले अनलाइन क्लास लिएँ। अनलाइन क्लास लिइसकेपछि गोलभेडा खेती गर्दाखेरि पनि आफ्नो जीवन चलाउन सकिन्छ भन्ने एउटा अनुभूति दिएर अब म ट्राई गर्छु, अब म यहाँ काठमाडौँ बसेर हुँदैन, मेरो सबै खेती बाँधो छ, मेरो पुर्खौली सम्पत्ति जति सबै बाँधो छ, बाँधा दौडिरहेछ, त्यो भएको कारणले म अब गाउँ फर्किन्छु भन्ने सोच आएर अनि त्यसपछि चाहिँ मलाई प्राविधिकको लागि पनि एकदम राम्रोसँग सल्लाह दिनुहुन्छ, मलाई कुनै समस्या आइलाग्यो भने अनि मैले फोटो खिच्छु वाट्सएपको माध्यमबाट, मैले फोटो पठाइदिइसकेपछि ल हजुरकोमा यो रोग लाग्नु सक्छ, यसको लागि चाहिँ यो उपाय गर्नुहोस्, म चाहिँ अर्ग्यानिक खेती गर्छु। अर्ग्यानिक खेती गर्दाखेरि चाहिँ धेरै च्यालेन्ज आउँछ, यसमा अब हामीले किरा मार्न सक्दैनौँ, हामीले किरा भगाउने हो, अर्ग्यानिक खेतीमा किरा मर्दैन, किरा भगाउने हो, किराहरूले पनि कति क्षति पुर्याउँछ, गर्दा गर्दा पनि कति क्षति पुर्याउँछ, मेरो चाहिँ उत्पादन जति सबै 100% अर्ग्यानिक नै।
0: यहाँले यो फार्म मार्फत चाहिँ तरकारी उत्पादन गर्दै गर्दा अथवा बङ्गुर पालन गर्दै गर्दाखेरि यहाँलाई राज्यका तर्फबाट पनि केही सहयोगहरू पनि पाउनुभयो?
1: त्यस्तो सहयोग त मैले यही हाम्रै नगरपालिकाबाट त्यही मैले 700 मिटरको पाइप पाएँ, अनि एउटा प्लास्टिक पोखरी पाएँ, अरू त खासै मैले अब अरू केही पनि पाइनँ। अब हामी चाहिँ कस्तो हुँदो रहेछ भने अब हामी कृषक हामी डेली बारी र खेतमा पुग्नुपर्छ, अनि अब यो प्रक्रिया झन्झट, अब म यही कार्यक्रम मार्फत चाहिँ म चाहिँ के भन्छु भने हामी सरकार भाटामा जाने होइन, कि सरकार चाहिँ कृषक भाटामा आउनु पर्यो, कृषकले त भ्याउँदैन हजुर, कृषक त अफिस अफिसमा चाडेर फाइल बुझाएर हिँड्नु भ्याउँदैन, अब हामी त आफ्नो काम छोड्यौँ भने हाम्रो बिग्रिन्छ, लस हुन्छ, एक दिन मात्रै हेरेन भने किरा लाग्छ, अब त्यहाँ फङ्गसहरू लाग्छ, त्यसलाई अब निवारण गर्नु पर्यो, हेर्न पर्यो, पानी लाउनु पर्यो, सबै गर्दाखेरि हामी एकदम बिजी हुन्छौँ। असली कृषकले अहिलेसम्म मलाई लाग्छ, म आफूले भोगेको कुरा भएर होला, असली कृषकले राज्यको थ्रोबाट अनुदान सहयोग भनेको पाउन एकदम मुस्किल छ।
0: दिनेशज्यू, म करिब करिब कुराकानीको अन्तिम तर्फ आइपुगेँ, अन्तिममा चाहिँ तपाईँहरू जस्ता व्यक्तिहरूलाई अथवा केही गरौँ भन्ने युवाहरूलाई तपाईँको सुझाव केही रहन्छ?
1: म जस्तो म केही गर्छु अब म आफ्नो ठाउँमा गर्छु भन्ने दाजुभाइ दिदी बहिनी आमा काका काकी सबैलाई म के भन्न चाहन्छु भने मेहनत छ, च्यालेन्ज पनि छ, सरकारले कृषकलाई बिर्सिन्छ, सरकार पनि हामीले नै उत्पादन गरेका वस्तुहरू युज दैनिक रूपमा युज गरेर उहाँहरूको पनि जीवन चलेको छ, तैपनि कृषकलाई चाहिँ यसरी यो हाम्रो नेपालमा नेपाल सरकारले कृषकलाई कसरी चिन्नु भएन भने भाषणमा त धेरै ठुलो ठुला भाषण पनि सुन्छु म, त्यस्तो राजनीतिमा त्यस्तो सक्रिय भएर लाग्नु पनि लाग्दिनँ, त्यस्तो इन्ट्रेस्ट पनि हुँदैन, त्यो भएको कारणले म राज्यलाई पनि के एउटा सुझाव दिन्छु भने असली कृषकलाई यदि नगरपालिकामा दर्ता छ भने या कर कार्यालयमा दर्ता छ भने अब असली कृषक अफिस धाउन भ्याउँदैन, फाइल बनाउन आउँदैन, पढाइ लेखाइ अलिक कम होला, कमसे कम ओडाबाट स्थानीय तहबाट यसले कृषि गरेको छ भनेर त महसुस त ओडा आफ्नो आफ्नो ओडाबाट हुन्छ, ओडा कार्यालयबाट नगरपालिकाबाट, त्यसरी चाहिँ म जस्तो व्यवसायमा सक्रिय भएको युवालाई चाहिँ अलिकति अनुदान स्वरूप जस्तो टनेल प्लास्टिकहरू, मल्चिङ प्लास्टिकहरू, बिउ मलहरू सहज रूपमा पाइदियो भने सम्भव छ। यो कृषि भनेको यस्तो चिज हो, अब म एउटा साधारण मान्छे, म एउटा कृषिको डक्टरै हुँ जस्तो म आफैलाई फिल हुन्छ, किनभने त्यो एउटा बिरुवाले के खोज्दैछ, यसलाई के पुगेन, यो बिरुवा अब यो बिरुवाले मलाई यति भन्दा दिँदैन, यति मेरो लस्ट भयो, अब यति म बेनिफिटमा हुन्छु भनेर पनि त्यो सम्पूर्ण ज्ञान चाहिँ एउटा यो कृषिको क्षेत्रमा लागिसकेपछि त्यो एउटा पनि डेभलप हुन्छ।
0: रेडियो नेपाल सुनिरहनु भएका श्रोताहरूलाई, युवाहरूलाई दाजुभाइलाई चाहिँ केही सुझाव रहन्छ?
1: म चाहिँ सम्पूर्ण दाजुभाइलाई के भन्न चाहन्छु भने अहिलेको यो यो अवस्थामा अहिले त अब सरकार पनि नयाँ छ, तर नयाँ सरकारले पनि केही नीति राम्रो नीति ल्याउला, अब नीति ल्याएन नै भने पनि नीति पाएन नै भने पनि हामीले गर्न छोड्नु हुन्न, हरेस खानु हुँदैन। नेपालमा सुन फल्छ, म यसरी भन्छु कि ढुङ्गाको चेपबाट पिपलको बुट्टा उम्रिने देश हो हाम्रो। हाम्रो नेपालको भूमि यस्तो छ, हरेक भूभागमा चाहिँ आफ्नो भूभागको अनुसारले कुनैमा अब यो काभ्रे पलाञ्चोकतिर बुद्ध चित्त एउटा माहौल छ, अनि अब अहिले सरकारले पनि नीति ल्याइरहेछ सिन्धुपाल्चोकमा कफी र सुन्तलाको खेती एकदम उपयोग हुन्छ भनेर, मैले पनि अब सुन्तला खेती गरिरहेको छु। आफ्नो भूभागलाई सौदिलो जुनै पनि अब यो तरकारी क्षेत्रमै लाग्नुपर्छ भन्ने पनि होइन, अब कुनै क्षेत्रमा कपास हुन्छ, कुनै क्षेत्रमा अब एभोकाडो हुन्छ, कुनै क्षेत्रमा मेवा हुन्छ, सबैले आफ्नो भूभागलाई चिनेर कृषिमा लाग्यो भने हामी दुई पैसा दुई चार लाख रुपियाँको लागि आफ्नो जीवन चलाउनको लागि चाहिँ विदेश जानु पर्दैन, जागिरको लागि पावर लाएर जागिर खानु पर्दैन। सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू विदेश स्वदेश या विदेशमा बस्नुभएको सम्पूर्ण दाजुभाइलाई म एउटा मात्रै आह्वान गर्न चाहन्छु, आफ्नो गाउँ फर्किनुहोस्, आफ्नो आफै रोजगार, बेरोजगार बस्नुभन्दा अहिले अहिलेको जमानामा टिकटक चलाएर अब गेम खेलेर बस्ने बच्चाहरूलाई पनि ल काम गर्नुपर्छ, हजुरहरूले सकेको काम यति हो, हजुरहरूले यसरी गर्नुपर्छ भनेर उहाँहरूलाई पनि प्रेरित गर्दै लानुपर्छ। आफ्नै देशमा गरौँ, आफ्नै देश बनाऊ, अब गर्नुपर्छ, आफ्नै गाउँ फर्क्यौँ, आफ्नै देश बनाऊ, सबै बाँझो खेतलाई हरियाली बनाऊ, राज्यले मात्रै गरेर हुँदैन, यसमा हामी पनि लागि परौँ भन्न चाहन्छु।
0: सम्भावना छ, यो सम्भावनाको पहिचान गरौँ, आफ्नो भूभागमा जे उत्पादन हुन्छ, माटोको बनौट जे छ त्यो अनुसार चाहिँ लागौँ, पक्कै पनि सफल भइन्छ भन्ने यहाँको सुझाव हो नि त?
1: हजुर हजुर हजुर।
0: यहाँको व्यस्त समयका बावजुद पनि समय दिनुभयो, यो समय र संवाद दुवैको लागि रेडियो नेपालको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि यहाँलाई हार्दिक धन्यवाद र आभार प्रकट गर्दछु।
1: हजुरलाई पनि धेरै धेरै धन्यवाद, रेडियो नेपाललाई पनि मेरो तर्फबाट धेरै धेरै धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो मामा भान्जा कृषि तथा पशुपालन फार्मका संचालक दिनेश घले, आफ्नो व्यावसायिक अनुभवका बारेमा हामीसँग कुराकानी गर्नुहुँदै। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि प्रविधिमा सुलोचना वज्राचार्यसँगै म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ केही बेर विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। पहिलो गीत सुनाउँछौँ भरत देउरालीको स्वर, देउराली परिवारको संकलनमा।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो राधा देवीको स्वर सकिला शिवाकोटीको संकलनमा रहेको लोकगीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौ भीमा सुवेदीको स्वर तथा संकलनमा।

पारिपाको पँधेरामा बन्केराको घारी मखमलको चोलियामा चारानीको हारियो ओठमाथि टुपी उम्रो डाँडा लामा धारी मैले

देब्रे कोखा माटा घाग्रो दाहिने हातमा लोटा आउँछु मात्र भन्यो तिमीले मेरो कर्म खोटा हो सानै फुकी बाजा बजाई आउँला तिमीलाई रोजी तिमी मात्र आउँछु भन आउँला खोजी खोजी अन्त फेरि

अहिले भर्खरै यहाँहरूलाई सुनायौं कमल छेत्रीको स्वर राम शरण नेपालीको संकलनमा रहेको लोकगीत। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौ माधवलाल श्रेष्ठको स्वर तथा संकलनमा। यो गीत सुनिसकेपछि राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचार पछि हिन्दी भाषाको कार्यक्रम मधुरीमा सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: बिहानै झोक्राइ छौ त, के भयो?
3: मेरो शरीरमा त तागत नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त।
4: मलाई के भएको रहेछ डाक्टर साहब?
5: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बात रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
6: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
7: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
8: त्यसो हो भने जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्र एमआरसीबाट आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनुहोला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
7: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: राज्यभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
1: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौं।
2: नागरिक लगानी कोष।
0: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
3: आफन्तसँगको भेट त सधैँ हुन्छ,
4: तर मीडिया मार्फतको भेटको मजा नै अर्कै।
3: के तपाईँ आफ्ना आफन्तहरूलाई केही कुरा भन्न चाहनुहुन्छ हाम्रो आवाज मार्फत? यदि चाहनुहुन्छ भने मेल गर्न सक्नुहुनेछ कार्यक्रम फ्यान बक्समा।
4: प्रत्येक शुक्रबार दिउँसो 1:20 करिब 2 सुन्न सक्नुहुन्छ अनिता आचार्यको साथमा कार्यक्रम फ्यान बक्स।
3: कार्यक्रम फ्यान बक्स।
5: लागु औषधको उत्पादन, सञ्चय, ओसार पसार, बिक्री, वितरण तथा सेवन कानुनतः दण्डनीय अपराध हुन्। यस्ता गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊ।
6: जनहितका लागि रेडियो नेपाल।

0: धार्मिक, जातीय, क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौं।
1: परस्पर सामाजिक एकतामा रहौं र बसौं। यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ।
0: जनहितका लागि रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो राष्ट्रको संचार।
2: बिहानै झोक्राइ छौ त, के भयो?
3: मेरो शरीरमा त तागत नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त।
4: मलाई के भएको रहेछ डाक्टर साहब?
5: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बात रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
6: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ, त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
7: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला रातिको 11 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म सीमा शर्मा। प्रतिनिधि सभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ। नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले सो कार्यक्रम पारित भएको हो। अर्थमन्त्री वाग्लेको जवाफपछि उहाँसँग थप स्पष्टीकरण माग गर्न सभामुख डोल प्रसाद अर्यालले समय दिँदा कुनै पनि सदस्यले स्पष्टीकरण दिन चाहनु भएन। विपक्षी दलका सांसदहरूले छलफलमाथिको जवाफ दिन प्रधानमन्त्री शाह नै उपस्थित हुनुपर्ने माग गर्दै विरोधमा उभिएकाले कुनै पनि सदस्यले स्पष्टीकरणको समयको उपयोग गर्नु भएन। कतिपय विपक्षीका सदस्य बैठकबाट बाहिरिनु भएको थियो। सभामुख अर्यालले संशोधनकर्ता विपक्षी दलका सांसदलाई आफ्नो प्रस्ताव फिर्ता लिन समय दिँदा पनि विपक्षी दलका सदस्यहरू विरोधमै रहेको अवस्थामा संशोधन प्रस्ताव फिर्ता नभएको जनाउँदिँदै ती संशोधनहरू निर्णयार्थ प्रस्तुत गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता कर प्रस्ताव बाहेक प्रस्तुत गर्नुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेबाट प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता कर प्रस्ताव बाहेक माथि राष्ट्रिय सभामा आगामी जेठ 4 र 5 गते छलफल हुने र मन्त्री वाग्लेले जवाफ दिने गरी तय गरिएको अध्यक्ष नारायण प्रसाद दाहालले जानकारी गराउनु भयो। राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ 4 गते अपराह्न 1:15 बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको संशोधित कार्य सम्पादन नियमावली बमोजिम मौजुदा मन्त्री परिषदमा रहेका नियुक्ति हेरफेर र कार्य विभाजन गरी मन्त्री परिषद पुनः गठन गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम 2082 चैत 13 गते गठित प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मौजुदा मन्त्री परिषद नियुक्ति हेरफेर र कार्य विभाजन गरी आज पुनः गठन भएको हो। नयाँ कार्य विभाजन अनुसार प्रधानमन्त्री शाहले रक्षा, गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय आफूसँग राख्नु भएको छ। त्यसै गरी अर्थमन्त्रीमा डाक्टर स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा विराज भक्त श्रेष्ठ, पूर्वाधार विकास मन्त्रीमा सुनिल लम्साल, कानून न्याय तथा संसदीय मामिला मन्त्रीमा शोभिता गौतम, महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीमा सीतावादी रहनु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। त्यस्तै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीमा निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्रीमा सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, सूचना तथा संचार मन्त्रीमा डाक्टर विक्रम तिमल सिन्हा, कृषि वन तथा पर्यावरण मन्त्रीमा सीता चौधरी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरी कुमारी र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई तोकिएको विज्ञप्तिमा उल्लेख छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकार संविधान, विधि र पद्धति अनुसार चल्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली कंग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित प्रदेश स्तरीय भेलामा सभापति थापाले पार्टीका तर्फबाट प्रदेश र स्थानीय तहमा जिम्मेवारी पाएका प्रत्येक सदस्य तथा पदाधिकारीले आफ्नो जिम्मेवारीलाई आत्मसात गर्न आग्रह गर्नुभयो। सरकारले पूर्व गृहमन्त्री सुदन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन गर्न तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको यही वैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युतमणि न्युपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरे गरेको हो। उक्त समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहनुभएका गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। हस्त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। शुभरात्री।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: लौ त, राति 11 बजेको यो समाचार सँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने सम्पूर्ण नियमित कार्यक्रमहरू यहीं पूरा हुन्छन्। अब यहाँहरूले खुमल्टार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत संगीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 र 103 मेगाहर्जका साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य, सहयोगी दुर्गा श्रेष्ठ र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।

2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।

0: गजल गंगा।
1: हिँडेर यो बाटै बाटो कहाँ पुगिन्छ होला, हिँडेर यो बाटै बाटो कहाँ पुगिन्छ होला, दौडिए हिँड्नुको साटो कहाँ पुगिन्छ होला, हिँडेर यो बाटै बाटो कहाँ पुगिन्छ होला, दौडिए हिँड्नुको साटो कहाँ पुगिन्छ होला। चरा जस्तै मान्छेहरूले घर छोडेको देख्छु, चरा जस्तै मान्छेहरूले घर छोडेको देख्छु, बिर्सेर देशको माटो कहाँ पुगिन्छ होला, दौडिए हिँड्नुको साटो कहाँ पुगिन्छ होला। मेरो सोचाइ पनि हिजो तिम्रो जस्तै थियो, मेरो सोचाइ पनि हिजो तिम्रो जस्तै थियो, खाएर यो ढिँडो आटो कहाँ पुगिन्छ होला, दौडिए हिँड्नुको साटो कहाँ पुगिन्छ होला। बडो गजब लाग्छ मान्छेको ममता देखेर, बडो गजब लाग्छ मान्छेको ममता देखेर, बडो गजब लाग्छ मान्छेको ममता देखेर, उपकाएर दिलको खाटो कहाँ पुगिन्छ होला, दौडी हिँड्नुको साटो कहाँ पुगिन्छ होला। रातभरि हिसाब गर्नु छ यही विषयमा, रातभरि हिसाब गर्नु छ यही विषयमा, रातभरि हिसाब गर्नु छ यही विषयमा, न उदाउँदै सूर्य रातो कहाँ पुगिन्छ होला, हिँडेरै यो बाटो कहाँ पुगिन्छ होला, दौडिए हिँड्नुको साटो कहाँ पुगिन्छ होला।
0: क्षितिज समर्पणले गजल गङ्गाका लागि रेकर्ड गराउनु भएको यो गजल वाचनसँगै कार्यक्रम गजल गङ्गालाई हामीले आरम्भ गरेका छौँ। आजको गजल गङ्गाबाट पनि प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि राम अविराल तपाईँ सबै सबैलाई आत्मीय स्वागत गर्छौँ। आदरणीय श्रोता, दिनभरिको थकान सकेर आराम गर्ने यो समयमा फेरि एकपटक गजल गङ्गा आरम्भ भएको छ। अबको करिब 45-50 मिनट हामी तपाईँसँगै रहनेछौँ, तपाईँसँगै सहयात्रा गर्नेछौँ। आरम्भमा नै आग्रह गर्छौँ, गजल गङ्गा राम्रो लाग्छ भने साथी सङ्घीहरूसँग पनि कुराकानी गर्नुहोला। हाम्रा केही कमी र कमजोरीहरू छन् भने हामीलाई सल्लाह र सुझाव दिनुहोला। हामी गजल गङ्गालाई तपाईँले चाहे जस्तै बनाउने कोसिस गरिरहनेछौँ। आजको गजल गङ्गाको यो समय अवधिमा क्षितिज समर्पणले वाचन गर्नुभएका केही गजलहरू अनि गजल गङ्गाको मेल आइडी gazalganga@gmail.com प्राप्त भएका गजलहरू हामी वाचन गर्नेछौँ अनि साथमा रहनेछन् सुमधुर गजल सङ्गीतहरू। यी गजल सङ्गीतहरू सुनिरहँदा तपाईँलाई पक्कै पनि आफ्नोपनको महसुस हुनेछ। गजल गङ्गालाई सम्झना योग्य बनाउने हाम्रो तर्फबाट कोसिस रहिरहनेछ, तपाईँले सुनेर साथ दिनुहुनेछ। यही विश्वासको बलियो गाँठो यहीँनिर बाँध्न चाहन्छौँ र कार्यक्रम आरम्भ गर्न चाहन्छौँ एउटा सुमधुर गजल सङ्गीतसँगै, जसमा स्वरूपराज आचार्यको स्वर रहेको छ, डाक्टर कृष्ण हरिपरालको गजल रचना, गैरी सुरेशको सङ्गीत हो। हर पल रुवाउँछ दुनियाँ र भन्छ हाँसी राख्नु, जहर पिलाउँछ दुनियाँ र भन्छ बाँची राख्नु। यो सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा हामी सुनाउँछौँ तपाईँका लागि।

हजुरहरू हरपल रुवाउँछ दुनियाँ र भन्छ हाँसिराख्नु, जहर पिलाउँछ दुनियाँ र भन्छ बाँचिराख्नु। स्वरूपराज आचार्यको सुर, कृष्ण देवरालको रचना र गैरी श्रेष्ठको सङ्गीत यहाँनिर हामीले प्रस्तुत गरिसकेका छौँ। पक्कै पनि तपाईँले गजलका यी सेलहरूभित्र आफ्नोपनको महसुस सङ्गाल्नुभयो होला। अब क्षितिज समर्पणलाई हामी एकैछिन पर्खाउँछौँ। उहाँले वाचन गर्नुभएका केही गजलहरू तपाईँले उहाँकै आवाजमा सुन्नुहुनेछ। हामीलाई गजलगङ्गाको मेल आइडी gajalganga@gmail.com प्राप्त भएका केही गजलहरू यहाँनिर वाचन गर्ने अनुमति चाहन्छु। सुमित्रा सुमीले नुवाकोटबाट गजल मेल गर्नुभएको छ आफ्नो। म सुमित्रा सुमीको यो गजल यहाँनिर वाचन गर्छु। अचेल आफ्नै परिचय फिक्क लाग्छ, अचेल आफ्नै परिचय फिक्क लाग्छ, यो हाँसो खुसीको सञ्चय फिक्क लाग्छ, अचेल आफ्नै परिचय फिक्क लाग्छ। अचानो भएको छु रेटिएर सधैँ, अचानो भएको छु रेटिएर सधैँ, त्यसैले खुकुरीको भए फिक्क लाग्छ, यो हाँसो खुसीको सञ्चय फिक्क लाग्छ। छ स्वार्थता ती उज्यालाहरूमा झन्, छ स्वार्थता ती उज्यालाहरूमा झन्, र त बिहानीको विजय फिक्क लाग्छ, यो हाँसो खुसीको सञ्चय फिक्क लाग्छ। लाख हजार पीडा सहेको छु मैले, लाख हजार पीडा सहेको छु मैले, तिम्रो चोट दुई चार सय फिक्क लाग्छ, यो हाँसो खुसीको सञ्चय फिक्क लाग्छ, अचेल आफ्नै परिचय फिक्क लाग्छ। ए फुल गुलाब के फुल छौ अब तिमी, ए फुल गुलाब के फुल छौ अब तिमी, फुलहरूको महुदय फिक्क लाग्छ, अचेल आफ्नै परिचय फिक्क लाग्छ, यो हाँसो खुसीको सञ्चय फिक्क लाग्छ। सुमित्रा सुमीले नुवाकोटबाट मेल गर्नुभएको गजल थियो। यो गजलका लागि सुमित्रा सुमित्राति आभार व्यक्त गर्छौँ। अर्को गजल छ, यो गजल हो पोखराबाट प्राञ्जलले पठाउनु भएको छ। म पोखराका गजल स्रष्टा प्राञ्जलको गजल यहाँनिर वाचन गर्ने अनुमति चाहन्छु। वर्षौँपछि कसैले जवाफ पठाएको छ, वर्षौँपछि कसैले जवाफ पठाएको छ, लाग्यो गुमेको मुटु फेरि फिर्ता आएको छ, वर्षौँपछि कसैले जवाफ पठाएको छ। महलमा बसेर तिमी कहिल्यै रमाएनौ, महलमा बसेर तिमी कहिल्यै रमाएनौ, हेर त्यो बालक झुपडीमै रमाएको छ, वर्षौँपछि कसैले जवाफ पठाएको छ। दुःखका बीच मुस्कुराउनु पो साँचो जिन्दगी हो, दुःखका बीच मुस्कुराउनु पो साँचो जिन्दगी हो, जसरी फुल काँडाका मास मुस्काएको छ, लाग्यो वर्षौँपछि कसैले जवाफ पठाएको छ। बिर्सिदिनु मलाई भनी गएको थियो कोही, बिर्सिदिनु मलाई भनी गएको थियो कोही, आज उसैको यादले झन् सताएको छ, वर्षौँपछि कसैले जवाफ पठाएको छ। ऊ मान्छे त किन यति निर्लज्ज भइदिन्छस्, ऊ मान्छे त किन यति निर्लज्ज भइदिन्छस्, तँलाई देखेर लाज आफै लजाएको छ, वर्षौँपछि कसैले जवाफ पठाएको छ, लाग्यो गुमेको मुटु फेरि फिर्ता आएको छ। प्राञ्जलले पोखराबाट पठाउनु भएको गजल थियो। यो गजलका लागि प्राञ्जलप्रति पनि हार्दिक आभार व्यक्त गर्छौँ। अब प्रकृति प्रेमीले कलाकुञ्ज चितवनबाट मेल गर्नुभएको गजल छ। म प्रकृति प्रेमीको गजल यहाँनिर वाचन गर्ने अनुमति चाहन्छु। तिम्रो मेरो आँसुको कहानी एउटै छ, तिम्रो मेरो आँसुको कहानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ, तिम्रो मेरो आँसुको कहानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ, तिमी बाहेक अन्त मुटु जोड्या छैन अहिलेसम्म, तिमी बाहेक अन्त मुटु जोड्या छैन अहिलेसम्म, रात एउटै घात एउटै जिन्दगानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ, डुली हिँड्ने भमरा नठा नभो तिमी मलाई, डुली हिँड्ने भमरा नठा नभो तिमी मलाई, यौवनको उन्मादका निशानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ, तिम्रो मेरो आँसुको कहानी एउटै छ। ती आँसु पुछेर खुसी हुन सिक अब, ती आँसु पुछेर खुसी हुन सिक अब, संसार हेर्ने आँखाको नानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ। भेटे जति सबैले अचम्म मान्दै भन्ने गर्छन्, भेटे जति सबैले अचम्म मान्दै भन्ने गर्छन्, प्रकृति प्रेमीको लजालु बानी एउटै छ, आँसुले नै भिजाएको सिरानी एउटै छ,
तिम्रो मेरो आँसुको कहानी एउटै छ। प्रकृति प्रेमीले कलाकुञ्ज चितवनबाट मेल गर्नुभएको गजल थियो यो। गजलका लागि प्रकृति प्रेमीलाई पनि धेरै धेरै धन्यवाद दिन्छौँ। रेडियो नेपालको राष्ट्रिय प्रसारण हाम्रा मिडियमका फ्रिक्वेन्सीहरू धरान, धनकुटा, दिपायल, सुर्खेत, काठमाडौँ अनि पोखराबाट सुनिराख्नु भएको छ भने हाम्रो एफएम रिले स्टेसनहरू 91.6 MHz सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। यो जानकारी सँगै अहिलेका लागि अर्को मधुर गजल सङ्गीत सुनाउन चाहन्छौँ, जसमा सन्तोष रुचालको सुर र सङ्गीत रहेको छ। नवराज क्षितिजको गजल रचना हो यो। गजल हामी गजल गङ्गाको दोस्रो साङ्गीतिक लहरमा तपाईँका लागि सुनाउँछौँ। गरिब छु म तिमी धनी त्यही नमिलेको, मुहुँ धरती तिमी चाँदनी त्यही नमिलेको। नवराज क्षितिजको रचना, सन्तोष रुचालको सुर र सङ्गीत, कार्यक्रम गजल गङ्गाको यो लहरमा हामी सुनाउँछौँ तपाईँका लागि।

0: हजुर, गरिब छु म तिमी धनी त्यही हो नमिलेको, महु धरती तिमी चाँदनी त्यही हो नमिलेको। सन्तोष रुसालको सुर सङ्गीत, नवराज क्षितिजको गजल रचना हामीले यहाँ प्रस्तुत गरिसकेका छौँ। अब हामी जाजरकोटका गजल स्रष्टा क्षितिज समर्पणतर्फ लाग्छौँ। आज क्षितिज समर्पणले वाचन गर्नुभएका केही गजलहरू यहाँहरू समक्ष सुनाउँछौँ। अब अगाडिको आवाज जाजरकोटका गजल स्रष्टा क्षितिज समर्पण।
1: के बनाउँछौ सीमा मान्छेहरूलाई, के बनाउँछौ सीमा मान्छेहरूलाई, मान्छे बनाऊ कम्तीमा मान्छेहरूलाई, के बनाउँछौ सीमा मान्छेहरूलाई। याद गर्छु मन्दिर छेउको भट्टी पसल, याद गर्छु मन्दिर छेउको भट्टी पसल, याद गर्छु मन्दिर छेउको भट्टी पसल। न एकादशी न पूर्णिमा मान्छेहरूलाई, के बनाउँछौ सीमा मान्छेहरूलाई। छिमेकी मरे मलामी गइदिनु पर्छ, छिमेकी मरे, छिमेकी मरे मलामी गइदिनु पर्छ, छिमेकी मरे मलामी गइदिनु पर्छ। बस याद होला बढीमा मान्छेहरूलाई, के बनाउँछौ सीमा मान्छेहरूलाई। मान्छे हुन सिकाउनु छ अन्तिमसम्म, मान्छे हुन सिकाउनु छ अन्तिमसम्म, मान्छे हुन सिकाउनु छ अन्तिमसम्म, मान्छे हुन सिकाउनु छ अन्तिमसम्म। यो मान्छेको जिन्दगीमा मान्छेहरूलाई, के बनाउँछौ सीमा मान्छेहरूलाई। कुकुरलाई पहिले अन्तरिक्षमा पठाएर, कुकुरलाई पहिले अन्तरिक्षमा पठाएर, कुकुरलाई पहिले अन्तरिक्षमा पठाएर, किन राखियो पृथ्वीमा मान्छेहरूलाई। के बनाउँछौ सीमा मान्छेहरूलाई, मान्छे बनाऊ कम्तीमा मान्छेहरूलाई। विश्वास कहाँ छ र दुनियाँसित, विश्वास कहाँ छ र दुनियाँसित, सब थोक बेचिन्छ रुपियाँसित, को आफ्नो को पराई केही चिन्दैन, को पराई को आफ्नो केही चिन्दैन, जिस्किनु हुँदैन यो हँसियासित। विश्वास कहाँ छ र दुनियाँसित, वर्षौँ भयो जिन्दगी काट्न थालेको, वर्षौँ भयो जिन्दगी काट्न थालेको, एक बिस्कुट र एक चियासित। विश्वास कहाँ छ र दुनियाँसित, भारीमा जिन्दगीको हिसाब हुन्छ, भारीमा, भारीमा जिन्दगीको हिसाब हुन्छ, भारीमा जिन्दगीको हिसाब हुन्छ। नपत्याए सोध्नु यो भरियासित, विश्वास कहाँ छ र दुनियाँसित, यही समय तेरो ताकत हेर्नु छ, यही समय तेरो ताकत हेर्नु छ, यही समय तेरो ताकत हेर्नु छ, कहिले भेटाउँछस् मेरी प्रियासित। विश्वास कहाँ छ र दुनियाँसित, सब थोक बेचिन्छ रुपियाँसित। पहाड कसरी बन्यो होला मैदान कसरी बन्यो होला, पहाड कसरी बन्यो होला मैदान कसरी बन्यो होला, हामीले कहिल्यै नभेट्ने भगवान कसरी बन्यो होला। उसले यही बाटो पुगिन्छ भनेको थियो तिम्रो घरसम्म, उसले यही बाटो पुगिन्छ भनेको थियो तिम्रो घरसम्म, हिँड्दा हिँड्दै यो बाटो बेइमान कसरी बन्यो होला। हामीले कहिल्यै नभेट्ने भगवान कसरी बन्यो होला। सोच्छु बडो गम्भीर भएर विश्वास लाग्दै लाग्दैन, सोच्छु बडो गम्भीर भएर विश्वास लाग्दै लाग्दैन, सोच्छु बडो गम्भीर भएर विश्वास लाग्दै लाग्दैन, तिम्रो एउटा शरीर पनि दोकान कसरी बन्यो होला। हामीले कहिल्यै नभेट्ने भगवान कसरी बन्यो होला। ढुङ्गा उडायो माटो उडायो, उडायो हजारौँ सपनाहरू, ढुङ्गा उडायो माटो उडायो, उडायो हजारौँ सपनाहरू, जाबो याद उडाउन नसक्ने तुफान कसरी बन्यो होला। हामीले कहिल्यै नभेट्ने भगवान कसरी बन्यो होला, पहाड कसरी बन्यो होला मैदान कसरी बन्यो होला, हामीले कहिल्यै नभेट्ने भगवान कसरी बन्यो होला। खै के सोच्यो दौडमा के आँटेर पठाइयो, खै के सोच्यो दौडमा के आँटेर पठाइयो, आँखा झिकियो र हात बाँधेर पठाइयो, खै के सोच्यो दौडमा के आँटेर पठाइयो, आँखा झिकियो र हात बाँधेर पठाइयो। भोकको कचौरा लिएर आएका नानीहरूलाई, भोकको कचौरा लिएर आएका नानीहरूलाई, सरकार गाउँमै पुग्छ भनी ढाँटेर पठाइयो। खै के सोच्यो दौडमा के आँटेर पठाइयो, मेरो प्यारको इलाज होला कसरी होला, मेरो प्यारको इलाज, मेरो प्यारको इलाज होला कसरी होला। उनको दिलमा पत्थर राखेर रा पठाइयो, खै के सोच्यो दौडमा के आँटेर पठाइयो। जाऊ माथि पुगेर फर्केर आउनु भन्दै, जाऊ माथि पुगेर दौडेर आउनु भन्दै, जाऊ माथि पुगेर दौडेर आउनु भन्दै मलाई फेदमै खुट्टा भाँचेर पठाइयो, खै के सोच्यो दौडमा के आँटेर पठाइयो। आँखा झिकियो र हात बाँधेर पठाइयो।
0: यति बेला क्षतिज समर्पणले वाचन गर्नुभएका केही गजलहरू हामीले सुन्यौँ। रात बिस्तारै बिस्तारै सुनसान हुँदैछ, एकान्त हुँदैछ। हामी बारम्बार आग्रह गर्ने गर्छौँ, तपाईँले एक्लोपनको महसुस गर्न पाउनुहुने छैन, किनकि गजल गङ्गा तपाईँको साथमा छ। तपाईँसँगै अझै केही समय हामी सँगसँगै सहयात्रा गर्न चाहन्छौँ। तपाईँको आत्मीय साथ मिलिराखेको आभास हामीले गरिरहेका छौँ। यही नै आग्रह गर्छौँ, गजलसँग तपाईँको गहिरो साइन छ भने, गजलप्रति तपाईँको लगाव र झुकाव छ भने gazalganga@gmail.com। काठमाडौँ आउनु भएको छ भने रेडियो नेपालसम्म आउनुहोला, आफ्नै आवाजमा आफ्ना गजलहरू रेकर्ड गराउन सक्नुहुनेछ। यसरी नै हामीले तपाईँका गजलहरू गजल गङ्गा मार्फत श्रोतासम्म पुर्याइदिनेछौँ। यो हाम्रो पक्का पक्की बाचा हो। अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीतबाट हामी तपाईँलाई साङ्गीतिक मनोरञ्जन गराउँछौँ, जसमा बलराम राजवंशीको सुर रहेको छ। पुरुषोत्तम रसुवाको गजल रचना र पुष्कर सुनवारको सङ्गीत हो। उनको अनि मेरो सहनाले गर्छ जे गर्नु अनि नगर्नु जमानाले गर्छ। सुमधुर गजल सङ्गीत बलराम राजवंशीको सुर, पुरुषोत्तम रसुवाको गजल रचना र पुष्कर सुनवारको सङ्गीतमा हामी सुनाउ।

चाहनाले गर्छ, जे गर्नु अनि नगर्नु जमानाले गर्छ। बलराम राजवंशीको स्वर, पुरुषोत्तम रसुवाको गजल रचना र पुष्कर सुनवारको सङ्गीत हामीले यहाँनिर प्रस्तुत गरिसकेका छौँ। अब गजलगङ्गाको मेल आइडी gajalganga@gmail.com प्राप्त भएका अरू केही गजलहरू यहाँ समक्ष सुनाउन चाहन्छौँ। र यो गजल छ भावुक बसन्तको। भावुक बसन्तले धनगढी उपमहानगरपालिका वार्ड नम्बर 7 बेली कैलालीबाट मेल गर्नुभएको छ। म भावुक बसन्तको गजल सुनाउँछु। थुप्रै पीडाहरूको डोको बोकिआएको छु, थुप्रै पीडाहरूको डोको बोकिआएको छु, गाउँबाट प्रदर्शनमा सहर ल्याएको छु। थुप्रै पीडाहरूको डोको बोकिआएको छु, गाउँबाट प्रदर्शनमा सहर ल्याएको छु। शब्द शब्दमा लुकेका छन् घाउ मेरा, शब्द शब्दमा लुकेका छन् घाउ मेरा, गजलबाटै तपाईँ सामु सुनाएको छु। थुप्रै पीडाहरूको डोको बोकिआएको छु, एकदेखि लाखौँसम्मका छन् पीडाहरू, एकदेखि लाखौँसम्मका छन् पीडाहरू, धोका अनेक जिन्दगीबाटै खाएको छु। थुप्रै पीडाहरूको डोको बोकिल्याएको छु, बच्चा हुँ र म भुलिदेऊ भन्नलाई प्यारी, बच्चा हुँ र म भुलिदेऊ भन्नलाई प्यारी, तिमीले गर्ने चोखो माया पाएको छु। थुप्रै पीडाहरूको डोको बोकिल्याएको छु, मलाई छेक्न नाङ्गो तार समेत बेरेछौ, मलाई छेक्न नाङ्गो तार समेत बेरेछौ, पुतली झैँ पीडा बोकी वरिपरि धाएको छु। थुप्रै पीडाहरूको डोको बोकी आएको छु, गाउँबाट प्रदर्शनमा सहर ल्याएको छु। बाबुको बसन्तली बेली कैलालीबाट मेल गर्नुभएको गजल थियो यो। बाबुको बसन्तलाई पनि गजलका लागि धेरै धेरै धन्यवाद दिन्छौँ। अब आजको अन्तिम गजल छ, यो गजल पुरुषोत्तम पौडेल रसुवाको हो। उहाँले लेख्नु भएको साङ्गीतिक गजल हामीले सुनाइसकेका छौँ। यति बेला हामीलाई पुरुषोत्तम पौडेल रसुवाले मेलबाट नै पठाउनु भएको, उहाँले लेख्नु भएको एउटा गजल प्राप्त भएको छ। म पुरुषोत्तम पौडेल रसुवाको गजल आजको गजल गङ्गाको अन्तिम लहरमा वाचन गर्ने अनुमति चाहन्छु। छातीको जुनले पोलेर म ननिदाएको धेरै भयो, छातीको जुनले पोलेर म ननिदाएको धेरै भयो, आनन्द के हो खुसी के हो थाहा नपाएको धेरै भयो। ओखती कहीँ भेटिएन नमिल्छ व्यथा सुनाउन, ओखती कहीँ भेटिएन नमिल्छ व्यथा सुनाउन, कसरी भनौँ त्यो फुलले दिल बिझाएको धेरै भयो। छातीको जुनले पोलेर म ननिदाएको धेरै भयो, मदिरा साधन बनेन यो मुटुभित्रको पीडा भुल्ने, मदिरा साधन बनेन यो मुटुभित्रको पीडा भुल्ने, साँच्चै हो मेरो नसाले मन नजुलाएको धेरै भयो। छातीको जुनले पोलेर म ननिधाएको धेरै भयो, अरू के जित्ने आशा गरौँ गुमाइसके जीवन पनि, अरू के जित्ने आशा गरौँ गुमाइसके जीवन पनि, बाहिर खुसी भए नि मन नरमाएको धेरै भयो। छातीको जुनले पोलेर म ननिधाएको धेरै भयो, उही नै थियो लुटी लग्यौ अस्मिता मेरो पुरुषोत्तम, उही नै थियो लुटी लग्यौ अस्मिता मेरो पुरुषोत्तम, बुझिनौ कठै मेरो व्यथा जो सुनाएको धेरै भयो। छातीको जुनले पोलेर म ननिदाएको धेरै भयो, आनन्द के हो खुसी के हो थाहा नपाएको धेरै भयो। पुरुषोत्तम पौडेल रसुवाले मेल गर्नुभएको गजल थियो यो। गजलका लागि पुरुषोत्तम पौडेल रसुवालाई पनि धेरै धेरै धन्यवाद दिन्छौँ। अब आजलाई गजल गङ्गाबाट हामीले बिदा माग्नुपर्छ। बिदा हुने लाग्दा फेरि एकपटक पुरानै कुराहरू दोहोऱ्याउन मन लाग्यो। आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। रात बिस्तारै चकमन्न हुँदैछ, एकान्त बन्दैछ। झ्याल ढोकाका चुकुलहरू पर्दाहरू राम्रोसँग लगाउनुहोला। अगेनामा चुलोमा ग्यास स्टोभमा कहीँ आगो हुनसक्छ, निभाएर सुत्नुहोला। भोलि बिहान पश्चात आफ्नो सक्छ। औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला, खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला। सम्झिनुपर्ने र सम्झिएर पुरा गर्नुपर्ने थुप्रै कुराहरू हुन सक्छन्। पुरा गरेर आनन्दले निदाउनका लागि आग्रह गर्छौँ। हुने कुरा भइ नै हाल्छ, चिन्ता गर्नु बेकार छ। सुन्दर सपनाको कामना गर्छौँ। भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ। राम्रो सोचौँ, राम्रो सोचियो भने मात्रै पनि धेरै राम्रो हुनसक्छ। अब बाँकी रहेको समयका लागि अर्को एउटा सुमधुर गजल सङ्गीत राज सुखदेलको स्वरमा सुनाउँछौँ। प्रेम कौशलको गजल रचना र बालन राईको सङ्गीत हो। गोरिटोमा सँगै थियौँ दोबाटोमा छुट्दा रोई, मिलनका फलहरू सिसासरी फुट्दा रोई। यही गजल सङ्गीत आजको गजल गङ्गाको अन्तिम साङ्गीतिक लहरमा छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि
राम अविरल बिदा हुन्छौँ सुन्दर सपनाको कामना सहित शुभरात्रि।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल जेठ महिनाको 1 गते शुक्रबार, ज्येष्ठ कृष्ण पक्ष त्रयोदशी तिथि, तदनुसार मे 15 तारिक सन् 2026, नेपाल सम्बत 1146, बछलागा त्रयोदशी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक सहकर्मी शङ्कर भण्डारी, राजु थापा, सहकर्मी प्रमिला गजुरेल अनि म रमा ढुङ्गाना। सधाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचार पछि समावेशी आवाज कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:40 देखि 8 बजेको समयमा केही स्वदेश गानहरू सुनाउँछौँ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि हाम्रो स्वास्थ्य कार्यक्रम सुन्नुहुनेछ। 8:45 देखि 9 बजेको समयमा जागरण गीतहरू सुनाउनेछौँ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदाझैँ सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुन्न सक्नुहुनेछ कार्यक्रम समय सन्दर्भ। 10 बजे समाचार, समाचार पछि साहित्य संसार कार्यक्रम सुनाउनेछौँ। 10:40 देखि 11 बजेको समयमा केही आधुनिक गीतहरू सुन्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा रहनेछ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 11 विश्वरूप दर्शन योग श्लोक 4 मा अर्जुन भन्नुहुन्छ, मन्यसे यदि तत् छक्यम मया द्रष्टुमिति प्रभो योगेश्वर ततो मे त्वं दर्शयात् मानम अव्ययम्। हे प्रभु, यदि मबाट सम्भव हुन्छ भने वा म योग्य छु भने मलाई हजुरको परम ऐश्वर्य रूपी दर्शन दिनुहोस्। त्यो रूप देख्न म लालायत छु। अर्जुनले हारेर भगवान पाए र आजसम्म जसले पनि ईश्वर पाएको छ सबैले हारेरै पाएका हुन्। मैले जितेर ईश्वरलाई पाउन सक्ने कुनै सम्भावनै छैन। कुनै युद्धमा ईश्वरलाई जितेर ईश्वरलाई पछारेर आफ्नो स्वामित्व स्थापित गरेर कसैले पनि ईश्वरलाई पाउँदैन। आजसम्म जसले पनि पाए हारेर ईश्वर पाए र भविष्यमा पनि जसले हार्न जान्दछ ठिकसँग उसैले ईश्वर पाउनेछ। हार्ने कलाको नाम धर्म हो, जित्ने कलाको नाम अरू कुनै राख्नु होला। त्यसो त मनुष्यले जित्ने धेरै प्रयास गरे, हाम्रा सारा ज्ञान के हो, म जित्छु ईश्वरलाई भन्ने प्रयास हो ज्ञानहरू। हेर्नुहोस्, कुनै दिन हामी के भन्थ्यौँ, बिजुली चम्कियो भने इन्द्र देवता रिसाए भन्थ्यौँ, माथि सूर्य देवतालाई हेरेर यी सूर्य देवता बाहेक अरू कसैले प्रकाश दिन्न भन्थ्यो। आज हामीले विद्युत ऊर्जालाई चिन्यौँ र घर घरमा हामीले इन्द्र देवतालाई कैद गरिसक्यौँ, घर घरमा हामीले सूर्य देवतालाई राखेका छौँ। हाम्रो जुन बल्ब बल्छ, जुन बत्तीको हामीले अनुभव गर्छौँ, विद्युतको जुन अनुभव छ हामीलाई, त्यो के हो त, सूर्य देवताको अनुभव त हो नि। सूर्यकै एउटा अंश हो, हरेक प्रकारको प्रकाश ताप ऊर्जा, र त्यसलाई हामीले स्विचमा कैद गरिसक्यौँ। अब सारा सम्भावनालाई हामीले आफै भित्र ल्याइदियौँ, तर यो जम्मैमा के भयो, मनुष्यको अहंकार अत्यन्तै प्रज्वलित भयो। अहंकार कि जसलाई सूर्य भन्थे तिनलाई पनि हामीले बाँध्यौँ, जसलाई इन्द्र भनिन्थ्यो तिनलाई पनि हामीले बाँध्यौँ। सबै कुरा मेरो हातमा आयो, मेरो अहंकारले सबै कुरा जित्यो, ज्ञानले हामीले सबै कुरा जित्यौँ। बिस्तारै बिस्तारै हामी मङ्गल ग्रहसम्मको यात्रा गर्न सक्ने भयौँ, लोक लोकान्तर हामीले जित्न थाल्यौँ, देख्यौँ। र यी जम्मैको परिणाम के भयो भने मनुष्यको अहंकार अत्यन्तै प्रबल भयो, र अहंकार प्रबल हुने बित्तिकै आज हामी प्रकृतिसँग सङ्घर्षको भाषा बोल्दैछौँ। हामी भन्दैछौँ कि प्रकृतिलाई हामीले जित्ने हो, यो विज्ञानको भाषा हो। त यो आज जसले प्रकृतिलाई जित्ने हो भनिरहेको छ कि उसले भोलि ईश्वरलाई पनि जित्ने हो भन्दैन र भनिहाल्छ। आजसम्म जति पनि प्रगति मनुष्यले ज्ञानमा विज्ञानमा गर्यो, यिनका अत्यन्तै सुन्दर परिणामहरू आए। हाम्रो जीवन सुखद बन्यो, हजारौँ कुराहरू जुन हाम्रो हातमा थिएनन्, भाग्यमा छोडिदिएका थियौँ, ती हाम्रो हातमा आए। तर यसको यही सिक्काको अर्को पाटो के भयो भने हाम्रो अहंकारको कुनै सिमाना नै रहेन, र यो अहंकारको मध्यमा अरू धेरै कुरा हुन्छ, तर जीवनको शान्ति आनन्द प्रेम हराउँछ। जहाँ अहंकार छ न त्यहाँ शान्ति छ, न प्रेम छ, न सहकार्य छ, न प्रार्थना छ, न दया छ, न करुणा छ। जीवनका कुनै पनि सद्गुण अहंकारमा टिक्दैनन्। अहंकार जहाँ छ त्यहाँ दुर्गुण बाहेक केही पनि जन्मिन्नन्। त्यसकारणले त यति धेरै सुख सम्पदाको बीचमा मनुष्य दुखी छ। अहंकारको एउटै देन हुन्छ, अहंकारको एउटै दान हुन्छ कि मनुष्यलाई अरूबाट तोडोस्, परिवार परिवारलाई तोडिदिन्छ, समाजलाई तोडिदिन्छ, तेरो र मेरो भन्ने बनाउँछ, धर्म धर्मलाई तोडिदिन्छ अहङ्कारले, र अन्त त्यो गत्वा जुन कुराहरू हामीले सुविधाउन बन्ठानेका थियौँ, जुन हाम्रो वरदानो बनेका थियौँ विज्ञान, त्यही विज्ञान प्रयोग गरेर हामी एकअर्कालाई मर्न मार्नमा उत्रियौँ। आज पुरै पृथ्वीका देशहरूको बजेट हेर्ने हो भने करिब करिब 60% बजेट शस्त्र अस्त्रमा खर्च हुन्छ, सुरक्षामा खर्च हुन्छ। यति धेरै खर्च किन सुरक्षामा हुन्छ? एउटै कारण छ, हाम्रो अहङ्कार बढ्दै गयो। पृथ्वीको बजेटको त्यति महत्त्वपूर्ण अंश करिब 2/3 हामीले लगाउने भने गरिबी पनि जान्थ्यो र हाम्रा रोगहरू पनि जान्थे, तर त्यही अहङ्कारसँग लड्नमा हामीले आफ्नो सारा सुख सुविधा खर्च गर्यौँ। अहङ्कारको सबभन्दा ठुलो देन यहाँनिर हुन्छ। त्यो के यो भन्न खोजिएको हो कि अहङ्कारको बाटो छोडिदिउँ, विज्ञानको बाटो छोडौँ, ज्ञानको बाटो छोडौँ, मात्र आफ्नो अहङ्कारलाई विसर्जित गर्न लागौँ, केही मात्रै भन्न खोजिएको? पटक्कै होइन। अध्यात्मले अर्को नयाँ कुरो जानेको छ, त्यस कारणले त अध्यात्मलाई ज्ञान विज्ञान योग भनिन्छ। ज्ञान विज्ञान योग भनेको के हो भने विज्ञान पनि छ, तर विज्ञान कसको सहारामा छ? ज्ञानको सहारामा छ। विज्ञान छ तर विज्ञान ज्ञानले जहाँ चल्छ, जीवनका मूल्यहरूको आधारमा जहाँ विज्ञान छ, यो विज्ञानमा कुनै कुरा परिवर्तन गर्नु पर्दैन, कुनै कुरा रोक्नु पर्दैन, वैज्ञानिक सुख सुविधाहरूलाई बन्द गर्नु कुनै आवश्यक छैन, अझ बढाए हुन्छ, हामीले अझ वैज्ञानिक बुद्धिको हामीले खोजी गरे हुन्छ। तर सँगसँगै मेरो अहङ्कार माथि भने मैले लगाम लगाउन थाल्नुपर्छ। होइन भने विज्ञानले जे दिन खोजेको त्यो हाम्रो हातमा कहिले पनि आउँदैन। विज्ञानले हामीलाई प्रकाश मात्र दिन खोजेको होइन, विज्ञानले हामीलाई आन्तरिक सुख पनि दिन खोजेको, त्यो सुख दिन सक्दैन। नत्र बाहिर प्रकाश भए भन्दैमा, सुविधा भए भन्दैमा, तातो चिसो वातानुकूलित भए भन्दैमा हामी खुसी हुन्छौँ सुखी हुन्छौँ भन्ने जरुरी केही पनि छैन। अर्जुनको जीवनमा यो ठुलो दुर्घटना जन्मिएन, त्यो विशाल गुरुकुलका द्रोणाचार्यको गुरुकुलका स्नातक, त्यतिखेरको धनुर्विद्यामा सर्वाधिक महत्त्वपूर्ण गुरुकुलका स्नातक, अब्बल दर्जाका, आजको भाषा भन्यो भने फर्स्ट इन फर्स्ट गोल्ड मेडलिस्ट, ती व्यक्ति पनि सहसा झुक्न तयार छन्। जहाँ धर्म र संस्कृतिको जग हुन्छ त्यहाँ विज्ञानले अत्यन्तै राम्रो गर्छ, विज्ञानको दुरुपयोग गर्न सक्दैन। अर्जुन के भन्छन्? मन्यसे यदि तत् सक्यम मया द्रष्टु मिति प्रभु। हे प्रभु, मैले हजुरको त कति देखेँ कति देखेँ, हजुरले जे कुरा बताउनु भयो, हजुरको गुणको, हजुरको विभूतिको, हजुरको रूपको कुनै सिमाना नै रहेछ, र म कहिल्यै पनि आफूलाई यो लायक ठान्दिनँ कि मैले त्यसलाई देख्न सकूँ। अर्जुनको अगाडि भगवान कृष्ण हुनुहुन्थ्यो र सारथी हुनुहुन्थ्यो, सारथी यानि आजको भाषामा सवारी चालक, ड्राइभर। अर्जुनले भन्न सक्थे, ड्राइभर साहब तपाईँको रूप देखाउनुहोस्, पैसा दिएछु, जम्मै देखाइदिनुहोस्। अझ थर्काएर भन्न सक्थे, सबै रूप देखा तैँले, यो पनि हुन सक्थ्यो। तर हेर्नुहोस्, विनम्रता बिना अध्यात्म सुरु नै हुँदैन, अध्यात्मको जग नै विनम्रता हो, र विनम्रताको पराकाष्ठा अर्जुनले भगवानलाई कसरी सम्बोधन गर्छन्? हे प्रभु भनेर सम्बोधन गर्छन्। प्रभु यानि अन्तिम स्वामी, अन्तिम मालिकलाई प्रभु भनिन्छ, जसको मात्र प्रभुत्व छ, मेरो केही पनि छैन। जहाँ भन्न के खोजेका हुन्? तिमी छौ, म छैन भन्ने मलाई थाहा भयो, किनभने अध्याय 10, 9, 8, 7 भगवानले सबै कुरो बताइसक्नु भएको थियो कि सारा चराचर जगत, ब्रह्माण्ड कसरी सञ्चालित छ र त्यसको मूल आधार को हो, के हो, त्यो कुरो आइसकेको थियो। र अर्जुनले अघिल्ला श्लोकहरूमा भनेका थिए कि भगवान् हजुरको वाक्यमा मलाई जस्ताको तस्तै श्रद्धा भयो, गुरुमाथि श्रद्धा भयो, र गुरुको विराट रूप पनि छ भन्नेतिर ध्यान जान थाल्यो। अब भन्छन् कि यदि म योग्य छु भने भगवान् मलाई देखाउनुहोस्, म योग्य छैन भने भन्न के खोजेको? हेर्नुहोस् त कस्तो विनम्रता, म योग्य छैन भने भगवान् योग्य बनाइदिनुहोस् न, तपाईँको हातमा त हो नि। बालकले चाहिँ भनिरहेका छन्, म यदि योग्य छु भने भगवान् मलाई हजुरको विराट रूप देखाइदिनुहोस्, म हजुरलाई हेर्न चाहन्छु। के अर्जुनले भगवान् कृष्णलाई देखेका थिएनन्? अनुहार देखेका थिए त, हाड छालाको शरीर देखेका थिए, तर के हेरौँ भन्न खोजे होला? अर्जुनलाई थाहा भयो कि हाड र छालाभित्र लुकेको अरू नै केही तत्त्व छ, महाचैतन्य छ त्यहाँभित्र। त्यो हाड र छाला त देखेकै थिए, योगेश्वर भनेर भनिराख्नुपर्ने जरुरी पनि थिएन। अर्जुनले देखेका थिए साकार कृष्णलाई, वासुदेव नन्दन कृष्ण अर्जुनको अगाडि थिए। मलाई देखाउनुहोस् भन्न के जरुरी थियो? आफ्नै आँखा खोलेर हेरे भइहाल्थ्यो नि। हामी पनि के गर्छौँ त, ईश्वर आँखाले देखिन्छ कि भनेर खोज्छौँ, विज्ञानले चाहिँ दूरबिनले वा सूक्ष्म दर्शक यन्त्रले देख्छ कि भनेर खोज्छ। अर्जुनले त्यो गल्ती गरेनन्, अर्जुनले बुझिसकेका थिए कि यो देख्ने कुरा होइन, बाहिरी आँखाले देख्ने कुरा हुँदै होइन, किनभने बाहिरी आँखाको सिमाना हुन्छ, सीमित कुराले असीमित कहिले पनि देख्न सक्दैन। एकमा दुई त अट्दैन, दस अट्ने त कुरै भएन, अरबौँ त अट्दै अट्दैन, सीमितमा असीमित कहिले पनि अट्दैन। मैले गिलासमा नदी त के, सागर त के, कुवा पनि भर्न सक्दिनँ, कुनै सम्भावना नै छैन। र मेरो आँखा गिलास पनि होइन, चम्चा पनि होइन, त्यत्रो विराट तालाई मैले कसरी अटाउने? त अर्जुनले पटक्कै त्यो गल्ती गर्दैनन् कि भौतिक शरीरमा देखिन्छ होला भन्ने। अर्जुनलाई थाहा भयो कि भौतिक शरीरभित्र लुकेको अर्को अभौतिक विराटता छ, यो मूर्तभित्र लुकेको अमूर्त छ। अर्जुनलाई थाहा भयो, सानो कमाई होइन अर्जुनको, यो विराट कमाई हो। अर्जुन अध्याय नौ अध्याय दस सकिँदा सकिँदा अर्जुनले यति आर्जन गर्नु सानो कमाई होइन यो। अर्जुनलाई थाहा भयो कि मेरो आँखाले देखिने पनि होइन, मेरो बुद्धिले भ्याउने पनि होइन। त्यस कारणले भन्छन् मन्ने से यदि तत् छक्यम, मैले यदि सक्दछु मेरो योग्यता पुग्छ भने भगवान्, मलाई थाहा छ त्यो पुग्दैन। र मलाई यो पनि थाहा छ कि हजुरको कृपाको कुनै हिसाबै छैन। अब के भयो साधकले हेर्नुहोस् के गर्छ, रोजेका अर्जुनले हो नि भगवान कृष्णलाई, योग्यता आफ्नो बढायो तर श्रेय ईश्वरलाई दियो। देख्नु भएको छ यो भक्तको खुबी साधकको खुबी, गर्छ आफूले तर भन्छ ईश्वरले गरेको हो सबै, आफू श्रेय पटक्कै लिँदैन, आफू योग्य पटक्कै भएको अनुभव नै गर्दैन। उसलाई थाहा हुन्छ कि मेरो सिमाना छ, मेरो सिमानामा म ससीममा त्यो असीम कहिले पनि अट्दैन। मैले मेरो मुठीमा आकाशलाई बन्द गर्न सक्दिनँ, त्यो आकाश हो र मसँग मुठी मात्रै छ, त्यो बाहेक केही पनि छैन मसित। आकाशलाई मैले कसरी समाहित गर्नु मेरो मुठीमा? त्यही भएर अर्जुन भन्छन् कि मैले यदि सक्छु, मसँग योग्यता छ भने भगवान्। र के भन्छन्? बडो मिठो मोड छ यो श्लोकमा। अर्जुनले भगवान्सँग विन्ती गरेको यो अन्तिम श्लोक हो, यसपछि विन्ती छैन। नभए आफ्नो गुरुसँग तिम्रो पूर्ण अवतार हेर्छु भन्नु अन्तिम प्रश्न हो, अन्तिम माग हो यो।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418।
5: भगवान श्री कृष्णलाई अत्यन्त प्रिय पवित्र पुरुषोत्तम मासको अवसरमा साधकलाई मन शुद्धि भक्ति वृद्धि र ईश्वर प्रेम प्राप्तिको सर्वोत्तम अवसर परम आराध्य गुरुवर जगद्गुरुत्तम श्री कृपालुजी महाराजको दिव्य पुष्पकला स्थापित श्री जगद्गुरुत्तम मन्दिर हेटौँडा मकवानपुरमा आयोजना हुन गइरहेको पुरुषोत्तम मास विशेष साधना शिविरमा सहभागी भई साधना स्तर अभिवृद्धि गरी लाभ लिनुहुन हार्दिक आमन्त्रण गर्दछौँ। मिति 2083 साल जेठ 3 गतेदेखि असार 1 गतेसम्म यस शिविरमा दैनिक साधना एवं ध्यान सङ्कीर्तन स्मार्ट साधना अभ्यास तथा आश्रमका विभिन्न सेवामा सहभागी हुने अवसर रहनेछ।
6: साधनाको सुव्यवस्थापनका लागि उपस्थित हुनुभन्दा कम्तीमा 3 दिन अगावै जानकारी गराइदिनु हुन अनुरोध गर्दछौँ। नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क नम्बर 97-61-92-24-51 र 98-49-64-83-48। आउनुहोस्, यस पवित्र पुरुषोत्तम मासमा भक्ति साधना गरी जीवनलाई धन्य बनाऊ। जय श्री राधे।